0: गत्तै निजामती सुभाषनगर सम्बन्धित र थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुसमा बोलाउने सरकारको तयारी छ। मन्त्री परिषदको बैठकले मंगलबार संघीय निजामती सेवासँग सम्बन्धित विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गर्यो। त्यस अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताको तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार बिहिबार विधेयक दर्ताको तयारी छ। तयारी अनुसार विधेयक दर्ता भए पनि संघीय संसदको चालू अधिवेशनमा थप अगाडि बढ़ने छैन, किनभने यसै साता संघीय संसदको चालू अधिवेशन समेत अन्त्य गरिँदैछ। नेताहरूका अनुसार सरकारले संघीय संसदको चालू अधिवेशन यही असोज 16 गते अन्त्य गर्दैछन्। बिहिबार निजामती विधेयक ल्याउने र शुक्रबार संसदको अधिवेशन अन्त्य गर्ने तयारीको सम्बन्धबारे सरकारी अधिकारी मौन छन्। बरू विधेयक दर्ता गरेपछि पनि अध्यादेश ल्याउन सकिने विकल्पमा छलफल समेत चलेको छ। संसदको अधिवेशन अन्त्य गरे लगत्तै निजामती सेवासँग सम्बन्धित थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुसमा बोलाउने सरकारको तयारी छ। अहिले अध्यादेश ल्याएर कार्यान्वयन गर्ने र अर्को अधिवेशन शुरू भएपछि दर्ता भएकै विधेयक अगाडि बढ़ाएर सामान्य अवस्थामा झैं ऐन बनाउन सकिने राय कतिपय कानून व्यवसायीले दिएका छन्। संसद अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ। यस्तो अध्यादेश अधिवेशन शुरू भएपछि संसदमा पेश गरिनुपर्छ, त्यसलाई संसदले स्वीकृत गर्नुपर्छ र अधिवेशन शुरू भएको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर ऐनमा बदलिसक्नुपर्छ। अहिले अध्यादेश ल्याउने, अर्को अधिवेशन शुरू भएपछि संसदमा पेश गर्ने तर अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर संसदमा प्रस्तुत विधेयक नै अगाडि बढ़ाएर संसदबाट पास गर्ने नीतिमा अगाडि बढ़न सकिने कतिपय कानून व्यवसायहरूकै राय छ।
1: नोटबन्दी सम्भव छ शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालमा थुप्रिएको कालो धनलाई ब्याङ्किङ प्रणालीमा ल्याउन चलन चल्तीमा रहेका 500 र 1000 दर रूपियाँका नोट तत्काल बन्द गर्नुपर्ने माग सांसदले गरेका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले यस्तो माग गरेपछि आगामी प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन अघि ठूला दरका नोटबन्दी हुन सक्ने सम्भावना बढ़ेको छ। सत्तापक्ष र विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदले ठूला दरका नोटबन्दी गर्न सरकारलाई सुझाएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भने नोटबन्दी गर्नुपर्ने अवस्था तत्काल नरहेको बताएका छन्। प्रतिनिधि सभामा उठेपछि नोटबन्दीको राजनीतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको छ। 2073 साल सन् 2016 नोभेम्बर 8 भारत सरकारले 500 र 1000 दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि समय समयमा यो विषय उठ्ने गरेको छ। 2075 सालमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला दरका नोट प्रवेश प्रयोगमा रोक लगाएर 100 रूपियाँ दरका नोटलाई मात्र प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरेका थिए। स्रोतका अनुसार जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पनि प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नोटबन्दी गर्न सुझाव दिइएको थियो।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउने भएको छ। आगामी हिउँदको विद्युत आपूर्ति व्यवस्थापनका लागि बिहिबारदेखि आंशिक विद्युत कटौती गर्दै भूमिगत विद्युत वितरण सञ्चालनमा विद्युत आपूर्ति शुरू गर्न लागि प्राधिकरणले जनाएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कको निर्देशनपछि ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटीएम मेसिनबाट 100 रूपियाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा शुरू गरेका छन्। आगामी असोज 25 गते घटस्थापनाको दिनबाट शुरू हुने दशैं लगायतका चाड पर्वलाई लक्ष्य गर्दै ब्याङ्कहरूले 100 रूपियाँ दरका नयाँ नोट पनि एटीएममा राख्न थालेका छन्। यसपालिको दशैं शुरू हुने दिन घटस्थापना आउन अब जम्मा 12 दिन मात्र बाँकी छ।
2: बढ़दो धान आयातले कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र प्रयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले त्यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
3: नेपाल भारत बीच खुल्ला सीमाको फाइदा उठाउँदै लागू औषध कारोबारीले आफ्नो कारोबार बढ़ाएका छन्। प्रत्येक वर्ष कोशी प्रदेशमा लागू औषध कारोबार बढ़ेको प्रहरीको तथ्याङ्कले देखाएको छ। उता नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय नागरिक नै लागू औषध लिएर बाँकी प्रवेश गरी कारोबारमा संलग्न हुने घटना दोहोरिन थालेको छ। सीमा पारीबाट नेपाली क्यारियर मार्फत लागू औषध पठाउने पुरानो शैलीसँगै भारतीय कारोबारी आफै नेपालगंज प्रवेश गरेर डिल गर्न थालेको घटनाले बाँकेको सीमा सुरक्षा र लागू औषध नियन्त्रणमा नयाँ चुनौती थपिएको छ।
2: ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको 2 दशक पूरा गरेको छ। बैंकले आगामी यही असोज 16 गते 20 औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। वार्षिक साधारण सभा एउटा नियमित संस्थागत प्रक्रिया भए पनि यसपटकको सभा बैंकका लागि 2 दशकको यात्राको एउटा महत्वपूर्ण बिन्दु बनेको छ।
3: मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत 25 म्यान पावर कम्पनीलाई मात्रै छनौट गरिएको विषयले नेपालीको मलेसिया रोजगारी क्षेत्रमा विवाद र अन्योल सृजना गरेको छ। मलेसियाले वैदेशिक रोजगारीमा पठाउन दर्ता भएका 1,200 भन्दा बढ़ी कम्पनी मध्ये 25 वटा मात्रै छनौट गर्दा नेपालीको मलेसियाको रोजगारी क्षेत्रमा विवाद र अन्योल सृजना गरेको हो।
2: सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्रको रूपान्तरण वर्षका रूपमा अघि बढ़ाउँदै देशभर नेपाल टेलिकमका नयाँ 200 वटा टावर निर्माण र 1,597 स्थानमा 4G सेवा विस्तार गर्ने भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन थप उपकरण थप्न लागि जानकारी दिएका हुन्।
3: गएको 3 वर्षमा नेपालबाट 1,442 विदेशी नेपालबाट निष्कासित भएका छन्। निष्कासित मध्ये भिसा अवधि सकिएपछि पनि नेपालमा बसेको कसुरमा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना समझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ़ बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी सेना 2 दशकपछि इराकबाट फर्किएको छ सन् 2003 तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो
7: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 जना खेलाड़ी पराजित भएका छन् जापानको एची इन्टरनेशनल एरिनमा बुधबार भएको खेलमा नेपालका 4 जना खेलाड़ी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन् पहिलो चरणबाटै बाहिरिने खेलाड़ीमा देवकी माया श्रेष्ठ निशा श्रेष्ठ विषेक विक्क र विकास विक्क रहेका छन्
6: अब विचार विश्लेषणको पालो सशक्तिकरणतर्फ वित्तीय पहुँच शीर्षकमा योगेश पोखरेलको विचार गोर्खा पत्रमा छापिएको छ वित्तीय समावेशीकरण कुनै निश्चित गन्तव्य नभई नागरिकको आर्थिक रूपान्तरणको निरन्तर यात्रा हो ब्याङ्कमा खाता खुल्नु वा हातमा स्मार्ट मोबाइल हुनु वित्तीय पहुँच मात्र हो त्यो खाताले नागरिकको जीवनस्तर उकास्नु व्यवसाय विस्तारमा सहयोग गर्नु र भविष्य सुरक्षित बन्नु वास्तविक सशक्तिकरण हो
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 15 गते बिहीबार, अक्टोबर 1 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको पञ्चमी तिथि, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय चलचित्र दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवाको भोटेकोशी बाढ़ीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी। उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित।
1: मुलुकको विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह। भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित।
0: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो। पातिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण परे। उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित।
1: मुलुकको विकासमा योगदान दिन प्राविधिक

0: हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा लाटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी
1: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन कास्तेमै सीमित रहेर फर्कियो क्रान्ते र कबड्डीको टोली गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटे कोशी बाढ़ीपछि उद्धारसँगै अब पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको घोषणाको प्रसंग।
0: सरकारले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा पुनर्प्राप्त का लागि अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको 37औं बैठकले बाढ़ीले निम्त्याएको विषम परिस्थिति खोज तथा उद्धार राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा भएका निर्णयका बारेमा जानकारी दिँदै प्राधिकरणका प्रशासकीय प्रमुख डाक्टर धर्मराज प्रेती,
3: हालको खोज तथा उद्धार सर्च र रेस्क्यूको जुन अपरेशन छ यो कार्यबाट अब खोज तथा पुनर्प्राप्ति अर्थात पुनर्लाभमा जाने सर्च एण्ड रिकभरी फेजमा हामी नयाँ फेजमा प्रवेश गरेका छौं। सर्चलाई कन्टिन्यू गर्दै गर्दाखेरि पनि सर्च र रिकभरी मिशनमा हामी प्रवेश गरेका छौं। बेपत्ता भएका व्यक्तिको थाई ठेगाना भएका सम्बन्धित स्थानीय तहले प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ। यसमा र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो। त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने भन्ने कुरा पनि भएको छ।
0: बाढ़ीमा परि ज्यान गुमाएका नागरिकको क्षतिच्छेद विच्छेद सब पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कुल 3685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखुसस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त समेत भएका छन्। यसबीच हाल भारतबाट 19, चीनबाट 15, दक्षिण कोरियाबाट 3 डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 र सिंगापुरबाट 2 समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटिएका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिस भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 स्थानीय तहका 278 परिवारले तत्काल

0: अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
1: यसैबीच भोटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20 अर्ब 98 करोड़ 87 लाख रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67 लाख 48 हजार मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको तीन चार दिनमै बीमा कम्पनीहरूमा 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी परेको थियो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि शुरूको बीमा दावी घटेर 15 16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20 अर्ब 98 करोड़ रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाइ छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9 अर्ब 41 करोड़ 58 लाखको बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4 अर्ब 41 करोड़ 45 लाखको दावी परेको छ। मोटर बीमामा 1066 आवेदन परेका छन्। यसमा 3 अर्ब 7 करोड़ 93 लाख रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2 अर्ब 45 करोड़ 51 लाख, अन्य बीमा अन्तर्गत 299 दावीमा 1 अर्ब 36 करोड़ 85 लाख र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22 करोड़ 52 लाख रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।
0: संसदको अर्थ समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नु विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले ठहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असो 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्मे र हिलाम्मे हुँदा यात्रुलाई सास्तै
2: लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो मुद्दोङ बोइ सक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
0: विधि विज्ञान प्रयोगशाला विधेयक पारित, कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रमक देखिन्छ, रेल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूतपूर्ण एकता देखिएको छ, तर नेतृत्वप्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सजना बराल र आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गे बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गमबुट लगाएर आधा खोलिएको सटरभित्र गैती, बेलचा र कुटोले धमाधम लेदो, गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्रपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31.73 अर्ब शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ। लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन। त्यस्तै भित्रपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने धितोपत्र ब्रोकरलाई 4 वर्षमा विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ। बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइँदै शीर्षकको खबर एग्गी बन्जारेले लेख्नु भएको छ। हिउँदको लोड व्यवस्थापनका लागि पनि 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकीय सँगै सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कार्बरको पहिलो पृष्ठमा प्रकाशित छ।
1: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। धारमा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले संचालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नुभएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेणीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नुभएको खबर पनि छापिएको छ। भित्रीपन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवतजावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल संचालनमा नआउने शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, धार तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तहमा जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण सञ्चालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जूट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्ना नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अप्नाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक स्वास्थ्यकर्मी अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झड़प समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
1: साझा खबरमा अब खेल खबर। जापानको आइचुई र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई कास्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एकमात्र कास्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका 6 जना मध्ये 4 खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुविदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललित राजवंशी आईसीसी T20 आई बलिङ वरियतामा एकपटक 38 स्थान फड्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी T20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भलै नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
0: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै तरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्लेजुङको पाथिपरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पार्टी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
8: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ्दै गएसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्रेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
9: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ, अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ।
8: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत:
2: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै यो मुद्दो हिँडिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ अलिअलि।
8: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ, तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
10: मुक्तिसम्म उसको सुरुको टाइम छ, मुक्तिसम्म चाहिँ देउरालीसम्म 4 किलोमिटर चाहिँ कालोपत्रे अथवा डिस पेमेन्टकोबाट भनौँ जुन खालको छ त्यहाँ ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालोपत्रेले पनि हुने खालको छ, अब कहीँ चाहिँ भरान गर्नुपर्ने छ त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुक्तिसम्म गर्ने, यो साल चाहिँ कुनै हालत सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
8: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ़न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालोपत्रेका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
11: जीवको हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छन्, ढलान परिवर्तन गर्न लाग्छन्, यो वर्षमा यो सालमा हामी सिद्ध्याउँछौँ।
8: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोड़िएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बु लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक:
0: रसुवाको भोटेकोशी बारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
1: मुलुक विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
0: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गी पुल चुडियो, पाथिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भने मारमा,
1: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
0: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, कास्कीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका मन्त्रीहरू जहाँ 2 जनादेखि 9 जनासम्म स्वकीय राखेका छन् र ती स्वकीयहरूले गरेको काम कारवाही स्वकीय राख्न मिल्ने त्यति धेरै हो या होइन भन्ने बारेमा विभिन्न बहस पनि भइराखेको छ। यहाँ स्वकीय लेखेका लुगा लगाएका व्यक्तिहरूको ठूलो भीड़ रहेको छ र त्यही भीड़ नजिकै एकजना व्यक्ति पुगेका छन् जो अलिकति पाक उमेरका जस्ता देखिन्छन्। उनले सोधेको जवाफमा स्वकीय सचिवहरूको भित्रबाट एउटा ठूलो आवाज केही सोधेको जस्तो पनि आएको छ। माथि यस्तो लेखिएको छ: मन्त्रीजी खोज्नु भा, गोलो भित्र हुनुहुन्छ, काम के थियो कुन्नी?
0: प्रस्तुत प्राविधिक साथी रवि धितालाई धन्यवाद। लीला लील प्रकाशन र सन्तोष गन्धर्व विदा तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: दसे तिहार मा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप गरी व्हाट्सएप मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलर मा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड होलिडे
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ज पेंट
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्
5: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
5: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली

0: 102.1 MHz। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगा
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हात जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692 65998।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

मेरो देश कविता र सौन्दर्यको देश, हिमालबाट बग्ने अविचल नदी, पर्वतबाट झर्ने झरनाको झन्का, गुराँसले रंगिएका पाखा पखेरा, प्रेममय भन्ज्याङ चौतारी र देउराले छाती जस्तो तराईका उर्वर मैदान, यो हो स्वर्गको प्रतिबिम्ब, कला ओज र देवत्वको संगम, हाम्रो प्राण भन्दा प्यारो, यो हो मेरो देश नेपाल।

बाँचेको छ हाम्रो इतिहास युग युग भरि सगरमाथाकै शिर अरू उच्च पारी यो हो चार दात्र 36 वर्णको को

0: हप्ता से तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ष पेंस।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
4: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 0485430
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
7: डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
8: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
9: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
7: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422544
9: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
3: रानीसाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदैछन्। चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको किनमेल पनि बढ़ने गर्छ। तर यही समयमा चीनसँग जोड़िएका प्रमुख स्थल नाका बन्द हुँदा नेपाल चीन स्थल व्यापार ठप्प छ। चीनबाट नेपाल भित्रिने तयारी पोशाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, घरायसी सामान, निर्माण सामग्री लगायतका वस्तु बोकेका कन्टेनर तथा मालवाहक गाड़ी सीमामै रोकिँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा परेको छ। सामान समयमा नेपाल भित्र्याउन नसक्दा एकातिर व्यवसायीको लगानी र पूँजी लामो समयसम्म नाकामै अड्किएको छ भने अर्कोतर्फ चाडपर्वका लागि बजारमा आवश्यक वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढ़ेको छ। नेपालको अर्थतन्त्र यसै पनि बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदको दबावमा छ। सड़क तथा पुलमा भएको क्षतिका कारण देशका विभिन्न क्षेत्रमा यातायात र आपूर्ति प्रणाली प्रभावित भइरहेको अवस्थामा चीनसँगको स्थल व्यापार समेत लामो समय प्रभावित भयो भने त्यसको असर एउटा नाकामा मात्र सीमित रहने छैन, समग्र आपूर्ति श्रृंखलामै प्रभाव पर्न सक्छ। सामानको आपूर्ति प्रभावित हुँदा बजारमा केही वस्तुको अभाव हुन सक्ने र त्यसको प्रभाव मूल्यमा पर्न सक्ने चिन्ता व्यवसायहरूमा छ। चीनसँग कूटनीतिक तथा प्रशासनिक तहमा आवश्यक समन्वय गरी अवरोध हटाउने पहललाई तीव्रता दिनुपर्ने देखिन्छ। यसै गरी चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने वा लागतभन्दा अस्वाभाविक रूपमा मूल्य बढ़ाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा चीनसँगका प्रमुख तीनवटा स्थल नाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा बजारमा सामान अभाव र मूल्य वृद्धिको सम्भावित जोखिम तथा सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। स्वागत छ मनोज कुमार श्रेष्ठज्यू तपाईँलाई उज्यालोमा।
1: धन्यवाद छ, नमस्कार।
0: अब सबभन्दा पहिले अहिले हामी अलिकति विषम परिस्थितिमा छौं। भदौ 10 को भोटेकोशी बाढ़ी पछाडि देश यसै पनि विपदमा थियो, तर यो दुई तीन दिनको वर्षाले, झण्डै चार दिनको वर्षाले प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा बजारमा सामान अभाव र मूल्य वृद्धिको सम्भावित जोखिम तथा सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा कुराकानी गर्छौं।

0: व्यापार झण्डै ठप्प भएको अवस्था छ, बजारको गतिविधि के पाउनु भएको छ, के छ अहिले अवस्था?
1: एकदमै राम्रो यहाँले क्वेसन गर्नुभयो। अहिले समग्रमा हेर्न पर्दाखेरि निजी क्षेत्र अत्यन्त पीडादायी अवस्थामा छ, किनभने यो चाहिँ अहिले जुन बहुमतको सरकार आएपछि व्यवसायहरूले एक किसिमको एउटा व्यवसाय गर्ने वातावरण बन्छ, व्यवसायिक हिसाबले चाहिँ एउटा चाहिँ नीति निर्माण हुन्छ भन्ने हिसाबले हामीले जुन हिसाबले सोचेका थियौँ त्यो अलिकति हुन गइरहेको छैन, त्यो बिस्तारै होला। तैपनि प्राकृतिक रूपले पनि अहिले हामी ठगिएको अवस्था छ, जुन यहाँले भन्नुभयो रसुवाको बाढी गइसकेपछिको अवस्थामा यो विगत एक हप्ता अगाडि, तीन चार दिन अगाडि भनौँ, चार दिनको झडीले पनि हामीलाई धेरै पीडादायी अवस्था बनाएको छ। सरकारले बुझ्न सकेन या व्यवसायले गर्न जानेन त्यो त भविष्यले बताउला, यो देखि नै राखेको कुरो हो, पर्दा अगाडि नै छ। तैपनि सरकारलाई हामी के भनिरहेका छौँ भने यो तीनटा तातोपानी नाका, रसुवागढी नाका र कोरोना नाका जसरी अहिले चलिरहेको थियो, पोहोर साल पनि तपाईँको लगभग दशैंको मुखमै आएर रसुवामा मितेरी पुल बगाएर गयो, त्यहाँ पनि व्यवसायहरूको अरबौं रुपियाँको सामानहरू नष्ट भएको छ, बगेको छ, त्यसको कुनै पनि लेखाजोखा राज्यबाट पनि हुन सकेन र कतैबाट हामीले क्षतिपूर्ति पनि पाएको अवस्था छैन। र लगतै सरकारलाई हामीले त्यतिखेर पनि के भनिरहेका थियौं भने यो रसुवागढी नाकालाई मात्रै प्रायोरिटीमा राख्दाखेरि हामी व्यवसायीहरूलाई धोका हुन सक्छ, यसलाई चाहिँ पुनर्विचार गरियोस् र लागतको हिसाबले पनि अलिकति गाह्रो पर्न सक्छ र भौगोलिक बनावट पनि त्यस्तै भएको हिसाबले चाहिँ हामीलाई तातोपानी नाकाहरूलाई चाहिँ अलिक सहज रूपले चलाउँ भनेर हामीले विगत भूकम्पदेखि नै हामीले भन्दाएको कुरा हो र सरकारले यसलाई पहल गर्न सकेन या भौगोलिक अवस्थाले पनि नदिएको हुन सक्छ। तर आजको दिनमा ठ्याक्कै भन्नु पर्दाखेरि जति पनि माल वस्तुहरू यो चाडबाड लक्षित आएको सामानहरू थियो, यो सामानहरू सबै यो चाहिँ प्राकृतिक विपदले गर्दाखेरि सबै कोरोना नाकमा गएर चाहिँ डम्प भएको अवस्था छ र त्यहाँ पनि अहिले जुन हिसाबले गाडीहरू आइरहेको छ अत्यन्त लागत कम बढी पर्ने कोरालाबाट आउँदा, र दोस्रो कुरो के छ भने भौगोलिक अवस्था पनि बाटोहरू पनि अलि असहज रहेको अवस्थामा फेरि यो चार दिन अगाडिको जुन चाहिँ यो झरी आयो, यो पानी आयो, यो पानीले चाहिँ अर्को विद्वन्द मचाएर तपाईँको चाहिँ यो म्यागदी र चाहिँ मुस्ताङ जोड्ने पुल जुन लग्यो र विभिन्न ठाउँमा चाहिँ नदीहरूले कटान गरेर मेन गाडी हिँड्ने बाटोहरू लगेको अवस्थामा अहिले केही दिनसम्म यो बाटो सञ्चालन हुने अवस्था छैन। त्यस कारणले चाहिँ हाम्रो विकल्प भनेको एउटा मात्रै थियो, अहिले चाहिँ अहिलेको लागि चाहिँ त्यही चाहिँ कोरोना नाको थियो, त्यो पनि भत्किएको अवस्थामा अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ। व्यापारीहरू सायद मलाई लाग्छ यो हाम्रो नेपालीमा उखान के छ भने मानो रोपेर मुरी उब्जाउने भन्ने जुन एउटा उखान थियो त्यो उखान चाहिँ ठ्याक्कै व्यवसायले दशैं र चाडबाडमा लागू हुन्छ, किनभने ऋणधन गरेर यो चाडबाडमा अलिक बेसी मात्रामा चाहिँ सामानहरू कन्जम हुने र सामानहरू बेचबिखान हुने कारणले गर्दाखेरि व्यवसायले चाहिँ यो बेलामा अरू बेलाभन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ कोरोलामा, र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ र यसमा चाहिँ सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
0: अब अहिले दशैं तिहारको लागि, चाडपर्वको लागि भनेर तयारी अवस्थामा राखिएको सामानहरू अथवा चीनबाट नेपाल भित्राउँदै गरेको कति प्रतिशत जति सामान चाहिँ आइपुगेको अवस्था छ र कति चाहिँ रोकियो भन्ने केही छ त्यस्तो अनुमान?
1: यस्तो छ, यहाँले भनिराख्नु पर्दाखेरि ठ्याक्कै यति प्रतिशत भन्ने त छैन, जस्तै कोरोना नाका चाहिँ तपाईँको भौली बनावट अलिक गाह्रो हुनाले मैले यहाँलाई अहिले पनि प्रश्न बनाइसकेँ, त्यो बाटोबाट सामान आउनु असहज थियो र एकैचोटि चाहिँ त्यहाँ सरकारले जुन जनशक्ति लगाएर काम गर्नुपर्थ्यो त्यहाँ नेटवर्किङहरू पनि प्रब्लम र जनशक्ति पनि अलि गाह्रो भएको हुनाले पर डे त्यहाँ 50 गाडी जति चाहिँ अहिले चाहिँ विगतमा भन्सार भइरहेको थियो होइन, अहिलेको अवस्थामा त्यति नै चाहिँ पुग्दैन थियो, तैपनि त्यसले पनि केही न केही काम त भइरहेको थियो। मलाई लाग्छ आजको दिनमा पनि त्यहाँ 300-500 कन्टेनर चाहिँ चाडबाडलाई लक्षित गरेर ल्याएको सामानहरू पारिपट्टि नै रहेको अवस्था छ, त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
0: यो तातोपानी नाकामा सरकारले चीन सरकारसँग समन्वय गर्न नसकेको हो अथवा चाहिँ विगतदेखि नै यो अवस्था आउन सक्छ भन्ने अनुमान पनि थियो, जबकि अरू नाका पनि त्यति भरपर्दो अवस्था थिएन भौगोलिक रूपमा, यसमा प्राविधिक समस्या के थियो, किन सरकारको त्यति ध्यान पुग्न सकेन भूकम्प पछाडि?
1: यस्तो छ, 72 भूकम्प गएपछि तातोपानी नाका केही समयलाई बन्द भयो र हामीले निजी क्षेत्रको तर्फबाट विभिन्न संस्थाहरू अरू संस्थाहरूले पनि भन्नुभयो र हामीले नेपाल राष्ट्रिय व्यवसाय महासंघले पनि तत्कालीन सरकार र अहिलेको सरकारलाई पनि हामीले भन्ने कष्ट छ, तातो पानी नाका हामीलाई सहज छ, किनभने यो तपाईँको तिब्बतबाट आउँदाखेरि ल्हासाभन्दा तल निलम छ, निलमबाट चाहिँ तातो पानी नाका नजिक भएको कारणले गर्दाखेरि चाहिँ यो नाकालाई चाहिँ प्रायोरिटीमा राख्नुपर्छ भनेर हामीले पटक पटक सरकारलाई, जुन बेलामा जुन सरकार छ त्यो सरकारको तालुक निकायहरूलाई हामीले भन्ने अवस्था हो।

0: सरकारले सुन्न चाहेन या हाम्रो सरकारले सुनेर पनि कूटनीतिक पहल गर्न सकेन या चाइनाको रोजाइमा यो नाका पर्न सकेन। हामी र बुझाइ चाहिँ के छ भने अहिले पनि यहाँले भनिराख्नु भएको कुरो जस्तै नेलमबाट सामानहरू यता तातोपानी नाकाबाट आउँछ, नेलम कस्टम छ, चाइनिज कस्टम हो नेलम भनेको, त्यहाँबाट चाइनिजहरूले एक दिनमा कमसे कम 100 कन्टेनर छोडिदिएको भए आज यो अवस्था आउँदैन थियो। किनभने अहिले बाटो बन्द भएको त तातोपानी 2 महिना भइसक्यो, त्यो बेलामा पनि 4, 7, 10 कन्टेनर मात्रै उहाँले छोडिदिने, चाइनिजहरूले कस्टमबाट छोडेपछि तातोपानी यता छिर्ने कारणले गर्दाखेरि चाहिँ त्यो नाकालाई चाहिँ अब नेपाल सरकारले चाहिँ कुटनीतिक पहल गरेर त्यहाँ के कुरोको कमी रह्यो। अहिले हाम्रो नेपालतर्फको कुरा गर्नुपर्दा फेरि इको भन्ने एउटा चाहिँ हाम्रो नेपालपट्टिको पहिरो छ, त्यो इको पहिरोले चाहिँ पटक पटक हामीलाई दुःख दिएको अवस्था हो। त्यो दुःख दिएको अवस्थामा पनि हामीले त्यो बाटोहरू नेपाल सरकारले तुरन्तै बनाएर चालू गर्ने अवस्था थियो। पोहोर साल पनि लगभग 2 महिना बन्द भयो, अहिले पनि मलाई लाग्छ 15 दिन अगाडि 2 दिन बन्द भएको थियो, त्यसपछि बन्दै भयो। त्योभन्दा अगाडि साउन महिना टोटली बन्दै थियो, असार बन्दै थियो, भदौमा चलेकै छैन। मलाई लाग्छ अब नेपाल सरकारको तालुक निकायहरूले हिजो मात्रै मैले चाहिँ केही न्युजहरू यहाँहरूको न्युजहरू पढे, चाइनिज एम्बेसीका केही चाहिँ प्रतिनिधिहरू, नेपाल सरकारका सम्माननीय मान्यजीहरू र तालुक सिडिओ कार्यालय, वाणिज्य विभागका अधिकृत लगायतका मान्छेहरूले यस्तो निरीक्षण गरेर यो नाकालाई छिटो खुलाउनु पर्छ भनेर उहाँहरू पनि त्यहाँ गएको देखेँ। हाम्रो चाहना के छ भने सरकारले सकेसम्म छिटोभन्दा छिटो तातोपानी नाकालाई पहिलो प्रायोरिटीमा राखेर खोलिदियोस् र व्यवसायहरूलाई केही न केही राहत दिने व्यवस्था मिलाइदियोस् भने नेपाल राष्ट्रिय व्यवसाय मागेर आम निजी क्षेत्रको भाव यो चाहिँ चाहना र हाम्रो चाहिँ माग पनि यही छ।
1: हामीसँग अहिलेलाई व्यापार व्यवसायका लागि चीनसँग 3 नाका मुख्य गरी तातोपानी, त्यसै गरी रसुवा केरुङ र यो कोर्ला नाका, हाम्रो लागि सबैभन्दा उपयुक्त चाहिँ दूरीको हिसाबले सबै हिसाबले अरू व्यापारिक हिसाबले नजिक कुन नाका पर्ने चाहिँ देखि
0: यो कस्तो छ भने हामीले पटक पटक भनिराखेको कुरा हो। तातो मैले यहाँलाई अघि नै पनि भने लासाबाट नेलम आउनलाई नजिक छ, नेलमबाट अझ तातोपानी नजिक छ, तपाईँको नेलमबाट कस्टम भएर यो सामान केरुङ आएर केरुङबाट फेरि तपाईँको चाहिँ कोर्ला पुग्दा त त्यहाँको 2 दिनको 1200 किलोमिटरको डिस्टान्स पर्ने हुनाले प्रत्येक सपोज भन्नुहोस् एउटा कुनै पनि हजुरले सर्ट किन्नु भएको छ भने तातोपानीबाट त्यही सर्ट त्यही सामान आउँदा फेरि 100 रुपियाँ कम पर्न सक्छ, त्यही सामान कोरोलाबाट आउँदाखेरि 100 रुपियाँ बढी पर्न सक्छ र अरू त्यति मात्र भएर समयको पनि त्यसमा चाहिँ लागत लगायत समयको पनि अलिक बढी पर्ने भन्नाले व्यवसायलाई चाहिँ सुरुदेखि नै चाहिँ हाम्रो माग के छ भने तातोपानी नाकालाई सहज बनाइयोस्। भूकम्पपछि तल्लो हिसाबले हाम्रो नेपालपट्टि भएको ड्राइपोर्ट पनि सुविधा सम्पन्न बनेको छ, त्यहाँ 500-700 गाडीहरू मजासँग पार्किङ गरेर भन्सार गर्ने अवस्था भौतिक संरचना पनि बनेको छ, नेपाल सरकारले त्यसलाई पनि बनाएको छ र त्यो पनि चाइनिज सरकारकै सहयोगमा बनेको हो। त्यसकारणले चाहिँ हाम्रो चाहना र हामीले देखेको र नेपाल सरकारले पनि यसलाई बुझेको कुरो हो, तातोपानी नाका चाहिँ हाम्रो पहिलो रोजाइ नै तातोपानी।
1: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ, उहाँसँग हामी पछिल्लो चीनसँगको स्थल मार्ग अवरोध नजिकै गरेको चाडपर्व, व्यवसायहरूको लगानी जोखिम, त्यसै गरी बजार मूल्य र दीर्घकालीन व्यावसायिक व्यापारिक विकल्पका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब अलिकति अध्यक्षजी, मैले यो भदौ 10 भोटेकोसी बाढ़ीको सन्दर्भलाई जोड्न चाहे, यहाँहरूको समग्रमा व्यवसायहरूको प्रतिनिधित्व गर्ने संस्था होइन, त्यहाँ के छ, कति चाहिँ क्षतिको आकलन भयो, के कस्तो भयो भन्ने कुराहरूको अनुमानित, अब अहिले एक्ज्याक्ट त सरकारले पनि दिन सकिरहेको अवस्था छैन, समग्रमा तपाईँहरूसँग जोडिएको व्यवसायहरू कति प्रभावित हुनुभयो?
0: हामीसँग रसागढी नाकामा यो अस्ति भदौ 10 जुन बाढी गयो, जुन वितण्ड आयो, यसले चाहिँ भन्सार एडमा आएर भन्सार भएर यता नेपालतिर छिर्नलाई जो चाहिँ गाडीले नेपाल सरकारलाई भन्सार तिरेर रेभेन्यू तिरेर निक्लिने गाडी 76 लस भएको छ। 76 कसरी लस भएको छ भने त्यो उहाँहरूको सामान पनि गयो र भन्सार तिरेको भन्सारको मूल्य पनि गयो, त्यो एउटा भयो। त्यस कारणले चाहिँ अरू गाडीमा सामान भएको गाडी चाहिँ तपाईँको 250 कन्टेनर चाहिँ सामानै हराएको अवस्था छ, अज्ञात छ अहिलेसम्म, न यो व्यवसायले सामान यहाँ छ भनेर भन्न सकेको छ, न नेपाल सरकारले न चाइना सरकारले यो सामान यहाँ छ भने, यो सामान चाहिँ अहिले अब 1 महिनाको फेरि बढी भइसकेको हुनाले 200-250 कन्टेनर सामान हराएकै छ, यो चाहिँ लसै भएर गयो र 76 कन्टेनर चाहिँ तपाईँको भन्सार एडमा आएर नेपाल सरकारलाई रासो तिरेर बसेर नेपालतर्फ आउने क्रममा यो बगाएको अवस्था छ। त्यसकारणले चाहिँ 76 सामान भन्सार तिरेको गाडी हरायो, त्यसकारणले 200-250 कन्टेनरको फुल कन्टेनर हराएर, अर्को कुरो एउटा चाहिँ दुःख लाग्दो कुरो के छ भने नेपालमा यदि निजी क्षेत्रले काम गर्ने भने निजी क्षेत्रीय मैत्री वातावरण सरकारले निर्माण गर्नु जरुरी छ, किनभने हामीले नेपाल सरकारलाई तिरेको भन्सार तिरेको पैसा त हामीले पाउनु पर्यो, सामान त हाम्रो गए गयो। 6 कन्सेप्टको एउटा कन्टेनरको तपाईँको आजको दिनमा लागत कमसेकम भन्सार तिर्नलाई 50-60 लाख त हामी भन्सार तिर्छौँ। 76 कन्टेनरको त करोडौँ अरबौँ रुपियाँको चाहिँ तपाईँको हिसाब किताब हुन आउँछ। त्यस कारणले चाहिँ यो चाहिँ हाम्रो लस भएको छ, नेपाल सरकारले हामीले भनेको पनि छौँ र योभन्दा अगाडिको वर्ष पनि यही हिसाबले गाडीहरू बगेको छ। अहिले अस्ति 10 पनि यसरी गाडी बगेको छ। मलाई लाग्छ त्यसमा चाहिँ अहिले फेरि यो गाडी बगेपछि 1200-1500 कन्टेनर सामानले ओरोदोरो गरेर त्यो नाकामा सामानहरू ल्याउने जाने गर्थ्यो र 400-500 खाली कन्टेनरहरू सामानहरू गाडी बगेको अवस्था छ। त्यस कारणले चाहिँ अब 400-500 कन्टेनर चाहिँ खाली डब्बै बगाइसकेपछि त त्यहाँ त आयात निर्यातलाई त तपाईँको त अलिकति कन्टेनर पनि कमी भयो। त्यस कारणले गर्दा पनि सामान बोक्ने कन्टेनरहरू पनि मिसिङ भइरहेको अवस्थामा अलिकति असहज भएको छ। यो सरकारले पनि बुझेको छ, सरकारले पनि भोलिको दिनमा यसको लागत निकाल्दै हुनुहोला, उहाँहरू पनि आफ्नो तरिकाले लागिरहनु भएको छ। हामी व्यवसायको तर्फबाट चाहिँ अहिले आएको चाहिँ हाम्रो एक्चुअली नभनौ न हाम्रो चाहिँ लगभग मोटामोटी हिसाबको चाहिँ लागत यही देखिन्छ। अहिले
1: राज्यको नीतिगत कारणले एउटा व्यवसायहरूले समस्या भोग्ने अथवा निजी क्षेत्र चाहिँ प्रताडित भएको अवस्था हुँदाहुँदै विपत्तिले त्यसमाथि झन चाहिँ पीड़ा थप्यो भन्ने चाहिँ एउटा त्यो पनि देखियो।
0: यो त पक्कै देखियो, यो पटक पटक अहिलेदेखि नै 72 भूकम्पदेखि हामी पीड़ित छौं। 72 भूकम्प गएपछि तातोपानी नाकामा जुन व्यवसायहरूको सामान छेद विच्छेद भयो, त्यसपछि फेरि त्यहाँ अर्को पहिरो आएर फेरि छेद विच्छेद भयो, अनि त्यसपछि फेरि 4 चाहिँ भूकम्प, यो चाहिँ बाढ़ीले फेरि त्यही रसुवामा चाहिँ धेरै गाडीहरू मिसिङ भएको छ, मालवा कन्टेनर हराएको छ। अहिले फेरि यो हुँदाहुँदै सरकारले यसलाई कसरी बुझ्नुपर्छ भने कमसे कम व्यवसायीहरूले व्यवसाय गर्छु भनेर लिएको चाहिँ सम्पत्ति, यो सम्पत्ति राज्यको सम्पत्ति हो, व्यवसायको होइन, यो सम्पत्ति राज्यको सम्पत्ति हो। यो व्यवसायको सम्पत्ति चाहिँ सुरक्षा गर्ने दायित्व राज्यको पनि हुन्छ र कुन हिसाबले कुन पोलिसीले यो चाहिँ राज्यले संरक्षण गर्ने हो यो राज्यले बुझ्ने कुरा हो। हामीले पटक पटक भनेका छौँ बाटोहरू सहज हुनु पर्यो र नाकाहरूलाई हामीलाई सहज गरिदिनु पर्यो र बर्खामा हुने जुन क्षतिपूर्तिको लागि चाहिँ हामीलाई चाहिँ सकेसम्म चाहिँ योबाट दूरी कम गर्ने। जस्तै हामीले के पनि भनेका थियौँ भने जस्तै रसुवागढीमा आएको सामानहरू 76 सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो। पोहोर साल हामीले के भनेका थियौँ भने त्यहाँ जब सामान चाइनाबाट कस्टम भएर तल झरिसक्यो त्यो कन्टेनर सामान चाहिँ चोबारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस्, जबकि गाडीहरू त्यहाँ होल्ड भएर बस्नु पर्दैन र त्यहाँ जनशक्ति पनि लाग्दैन। अलरेडी नेपाल सरकारले चाहिँ ड्राइपोर्ट बनाएर चोबार सुक्खा चाहिँ ड्राइपोर्ट बनाएको अवस्थामा ती गाडीहरू ल्याएर भन्सार गरिदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा सरकारले यो कुरालाई पनि त्यति राम्रोसँग लागू गरेको बुझेको जस्तो देखिन। केही इभी गाडीहरू ल्याएर भन्सार गरेको पनि देखियो, तर सरकारले यसलाई अरू बेलामा नभए पनि चाडबाडमा यो बर्खाको बेलामा आएको सामानलाई चाहिँ चाइनाबाट कस्टमबाट नेपालतर्फ छिर्ने बित्तिकै त्यो सामानलाई चाहिँ सर्लक ल्याएर ड्राइपोर्ट चोबा ड्राइपोर्टमा ल्याएर गरिदियो भने चाहिँ व्यवसायहरूलाई चाहिँ अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो, त्यो पीड़ाबाट हामी बाँच्न सक्थ्यौँ भने सरकारलाई यो अगाडि नै हामीले जानकारी गराएको थियौँ। यो सरकारलाई थाहा भएको कुरो हो, सरकारले किन गर्न चाहेन त्यो भोलि सरकारले भन्ने भन्ने कुरो हो।
1: एउटा कन्टेनर सामान चाहिँ भन्सार जाँचफास भएर वारी आइपुग्न जुन होल्ड गरेर बस्नुपर्छ भन्नुभयो यहाँले, त्यसरी होल्ड गरेर बस्दाखेरि त्यहाँ थुप्रियो त्यसले चाहिँ ठूलो क्षति गर्यो, यदि त्यो चोबारमा आएको भए त्यो समयमै पार गर्थ्यो भन्ने कुरा आउनुभयो। त्यो झन्झटिलो व्यवस्थाको कुरा गर्न चाहे मैले अलिकति कति समय लाग्छ यो कन्टेनर चाहिँ जाँचबास हुने कुराहरू
0: कस्तो छ भने प्रक्रिया चाहिँ अब सरकारको आफ्नै प्रक्रियाहरू छ। त्यसमा चाहिँ चाइनाबाट कस्टम भएर तल आइसकेपछि हाम्रो चाहिँ रसुवागढीको मैले कुरा गरिरहनु पर्दाखेरि त्यहाँ चाहिँ ड्राइपोर्टहरू व्यवस्थित नभएको, सबै सामानहरू बाटोमा पार्किङ गरेर राख्नुपर्ने, खोलाको चाहिँ साइडमा तिरमा यस्तो ठाउँमा पार्किङ गरेर राख्नु, त्यहाँ कमसे कम 3-7 बीचमा चाहिँ गाडीहरूले त्यहाँ कुरेर भन्सार गर्नुपर्ने अवस्था छ। जबकि त्यो 7 समयलाई त्यहाँ चाइना कस्टमबाट आउने बित्तिकै आएको दिन त दोस्रो दिन त चोबार सामान आएर भन्सार हुन्थ्यो र व्यवसाय पनि जोगिन्थ्यो र यो क्षति पनि हुँदैन थियो भने हाम्रो चाहिँ सरकारलाई सुझाव पनि छ। यो
1: त्यो क्षति पछाडि व्यवसायहरू कतिपय बिमाको कुरा छ, त्यसपछि बैंकिङ त्यो ऋण लिएको कुराहरू छ, यो कुराहरूको व्यवस्थापनको सन्दर्भमा के छलफल भइरहेछ व्यवसायहरूसँग पीड़ित व्यवसायहरूसँग?
0: यसमा पोहोर सालको हाम्रो चाहिँ अहिलेसम्मको चाहिँ पोहोर साल क्षति भएको गाडीको विषयमा यसमा के हुन्छ भने तपाईँको चाइनाबाट ल्याएको सामानहरू चाइना कस्टमसम्मको चाहिँ चाइनिज सरकारले त्यसलाई चाहिँ बिमा गरेको हुन्छ र चाइनाबाट नेपाल सरकार नेपालको बोर्डर छिरिसकेपछि त्यहाँ कुनै बिमा देखिएन, बिमा छैन अहिलेसम्म व्यवसायीलाई, त्यो कुनै पनि नेपाल सरकारले त्यो किसिमको नीति ल्याउन सकेन, सरकारलाई पटक पटक भनिरहेको अवस्था छ। र अस्ति यो 10 बाढी गएपछि पनि मलाई लाग्छ अर्थमन्त्रीले केही कुराहरू सम्बोधन गरेर चाहिँ भन्ने कोसिस गर्नुभएको छ। मलाई लाग्छ त्यो कोसिसले चाहिँ व्यवसायलाई राहत हुँदैन। जस्तै मैले थाहा पाएअनुसार चाहिँ अर्थमन्त्रीले अस्ति चाहिँ यो बाढी गएपछि जति पनि व्यवसायले ल्याएको सामान छ, बगेको सामानको यहाँले आधिकारिक प्रमाण दिनुहोस्, त्यो बराबरको भन्सार तिरेको सामान चाहिँ तपाईँले फेरि त्यही सामान ल्याउनु भयो भने हामी तपाईँलाई चाहिँ छुट दिन्छौँ, छ महिनाभित्र ल्यायो भने छुट दिन्छौँ भन्ने हिसाबको चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले अस्ति यो बाढी गएपछिको एउटा विज्ञप्ति आएको मैले सुनेको छु। तर मलाई लाग्छ अर्थमन्त्रीले यो कसरी के हिसाबले भन्नुभयो त्यो उहाँलाई, उहाँ आफै जानकार व्यक्ति हुनुहुन्छ। तर जो व्यक्तिले ऋण धन गरेर ब्याङ्कमा चाहिँ एउटा चाहिँ आफ्नो जाय जथा राखेर ल्याएको सम्पत्ति बगाएर गएपछि दोस्रो सामान ल्याउने जनशक्ति त उहाँसँग चाहिँ पर्याप्त हुँदै हुँदैन, कसरी सामान ल्याएर दिने? सरकार र हामी के भनिरहेछौँ भने जो मान्छेले भन्सार, जो व्यवसायले भन्सार तिरेर सामान चाहिँ प्रगान पत्र भरेर प्रगान पत्र बुझाइसकेको, रासो बुझाइसकेको सामानहरू सरकारले लिएको पैसा कमसेकम एटलिस्ट त्यो व्यवसायलाई दिएर चाहिँ एउटा चाहिँ राहत दिने व्यवस्था मिलाइयोस्, र अर्को त्यो व्यवसायले चाहिँ ऋण लिएको छ, ब्याङ्कबाट लिएको छ, कुनै संस्थाबाट लिएको छ भने त्यहाँ पनि सरकारले अलिकति राहतको प्याकेजहरू दिएर ब्याज दरहरूमा छुट गरिदिने, अलिकता चाहिँ समय सीमाहरू बढाइदिने, हर्जनाहरू हटाइदिने, यी किसिमको कुराहरू चाहिँ नेपाल सरकारले गर्नुपर्छ जस्तो लाग्छ।
1: आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। उहाँसँग हामी पछिल्लो आर्थिक गतिविधि, समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। पछिल्लो समय निजी क्षेत्र धराशायी भए पछाडि यो बैंकिङ ऋण प्रवाह पनि भएन, लगानी पनि विस्तार हुन सकेन, त्यसले गर्दाखेरि अर्थतन्त्र चलायमान भएन भन्ने राज्यको पनि भनाई त्यही नै छ। भलै निजी क्षेत्रलाई गर्ने व्यवहार अलिकति अचित्त बुझ्दो अझै पनि हुन सकेका छैन, सुधार गर्ने प्रयासमा छ। यी बीचमा विपद आयो, सरकार त्यतातिर व्यस्त हुने कुरा त छँदैछ। समग्र बजारको अवस्था के हो? पछिल्लो समय भूकम्प, त्यस पछाडि कोरोना महामारी र अहिले आइपुग्दा यो फेरि ठूलो बाढी एउटा विकराल रूप बिहोर्यो।
0: समग्रमा अहिले हामी एकदमै पीडादायी अवस्थामा गुजिरहेछौँ। व्यवसायहरू ल्याएको सामानहरू पनि सबै अलिकति यसमा तहस नहस भएको अवस्था छ, र बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन, र दशैँलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई, दशैँ लक्षित चाहिँ वस्तुहरू लिनलाई एकदम कम मात्रामा आएको हामीले बजारमा हामीले अनुगमन गरेको हिसाबले हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न, र आम जनसमुदायमा यो अस्तिको बाढीबाट जुन यो मानवीय क्षति भयो, भौतिक क्षति आफ्नो ठाउँमा छ, जुन मानवीय क्षति भयो यसको चाहिँ पीड़ा अझै पनि हाम्रो मानसपटलबाट गएको छैन। त्यसकारण चाहिँ यसबाट उठी कोसिस हामी गर्नुपर्छ, र यो कोसिस चाहिँ सरकारले पनि हातेमालो गर्नुपर्छ। निजी क्षेत्रलाई, निजी क्षेत्र र सरकार भनेको नङ र मासुको सम्बन्ध भएको भनेर सरकारले पनि बुझ्दियो भने अलिकति सहज हुन्छ, र यसले बजारलाई चाहिँ अलिकति चलायमान हुने अवस्थामा चाहिँ बजारलाई शिथिल बनाएको अवस्था छ। बजार र अर्थतन्त्र उठ्नलाई एउटा मेरुदण्डको हिसाबमा रहेको यो निजी क्षेत्रलाई उठाउनलाई चाहिँ यो अहिलेको बाढीले चाहिँ धेरै ठूलो असर गरेको छ। सरकारले बुझ्दछ र निजी क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर सरकारले प्याकेज नै दिनुपर्ने अवस्था छ। त्यसकारणले बजार चाहिँ मलाई लाग्छ अहिले चाहिँ चलायमान 50 हाराहारीमा 50% हाराहारीमा गएको छ। अहिले बजार चलायमान हुने बेला हो, तर हुन सकेन, र अझै व्यवसायहरू अझै यसबाट चाहिँ मारमा पर्ने अवस्था छ। अब यो चाडपाडबाट मात्रै होइन, जाडोको लक्षित ल्याएको सामानहरू पनि कहाँ छ, कुन अवस्थामा छ, र अर्को एउटा दुःखदायी कुरो के छ भने हाम्रो नेपाल सरकारको एउटा नीति भनौँ या चाइना सरकारले गर्न नदिएको कुरो चाहिँ, जस्तै हाम्रो सामानहरू पारिपट्टि चाहिँ चाइनाको चाहिँ गोदाममा ट्रान्सपोर्टमा आएर बसिसकेपछि पारिपट्टि गएर अहिले पनि हामी हेर्न सक्ने अवस्था छैन, हामी जान पाउँदैनौँ, त्यही जिल्लाको मान्छेहरू मात्रै जान पाउँछौँ। हामीले पटक पटक गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायहरूलाई हामीले के भनिरहेको छ भने हामीले ल्याएको चाहिँ आफ्नो मालवस्तुहरू त्यो चाहिँ ठाउँमा चाइनिज पारिपट्टि ठाउँमा के कस्तो अवस्थामा छ हेर्न जान पाउनु पर्यो, यो तपाईँले व्यवस्था मिलाइदिनु पर्यो भनेर सरकारले हामीले भनेको अवस्थामा आज पनि जस्तै तपाईँको कोरोना नाकाको कुरा गर्नुहुन्छ भने कोरोना नाकाको पारिपट्टि जानलाई त्यहीँको बासिन्दा मात्रै पारि जान पाउँछ, अरू जान पाइँदैन। यो कुराहरूले गर्दा पनि हामी सबैतिरबाट अहिले थिलो थिलो भएको अवस्था छ, अहिले अत्यन्त दुःखदायी पीडै अवस्थामा हामी छौँ।
1: अब अहिले त यो चाडपर्वको समय दसैँ तिहार नजिकै गर्दाखेरि अलिकति व्यवसायहरू चाहिँ व्यापार व्यवसाय चल्ने समय हो, बजारमा पनि अघिल्लो वर्ष पनि त्यस्तै अवस्था थियो, खास व्यापार चलेन भन्ने थियो, उपभोग्य सामानहरू चाहिँ त्यो खपत हुनुपर्नेमा यो कहाँनिर अड्किरहेको छ, समस्या के हो खास?
0: यस्तो छ, यो तपाईँको कोरोना महामारी पछिको जुन यो चाहिँ तीन चार चाहिँ लगातारको चाहिँ यो पीडादायी अवस्थाहरू हामीले बिहोर्नु परिरहेछ। कोरोनाबाट हामी भर्खर उठ्दै थियौँ, फेरि बाढी गयो, त्यसपछि चाहिँ अनेक किसिमका चाहिँ भौगोलिक चाहिँ जटिलताले हामीलाई गाह्रो अवस्थामा ल्याएको थियो। तैपनि हामीलाई चाहिँ यो अहिले जुन हिसाबले पीड़ा भइरहेको छ, जुन हिसाबले अहिले हामीलाई गाह्रो भइरहेको छ, यो गाह्रोमा चाहिँ अब बजार चाहिँ त्यति पनि चलायमान भएको हामीले पाएको छैन, चलायमान हुने अवस्थामा छैन, यतिखेर हुनुपर्ने हो र राज्यले दिएको नीतिहरूमा पनि यसमा केही कुराहरू संकुचित भएको जस्तो हामीले फिल गरिरहेका छौँ। जस्तै अब यहाँले भनेअनुसार अब हरेक व्यवसायहरू चाहिँ पीड़ामा कसरी छ भने मलाई लाग्छ आजको दिनमा 150,000-2,00,000 त कालो सूचीमा व्यवसायहरू परिरहनु भएको छ। उहाँहरूलाई कालो सूचीबाट हटाएर कमसेकम पुनर्कर्जाको व्यवस्था गरेर सरकारले फेरि व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले पटक पटक भनेका छौँ। सरकारले यसलाई हुन्छ हामी गर्छौँ भन्नुभएको छ, त्यो पनि हुन सकेको अवस्था छैन। र अर्को कुरो के छ भने जसरी यो बेलामा सामानहरू आएको छ त्यो सामानहरूलाई चाहिँ सरलीकरण गरेर बजार व्यवस्था गर्ने जिम्मा हाम्रो रहन्छ, तर सरकारले यसलाई चाहिँ अब कसरी लिएको छ थाहा छैन। चाडपाडमा खालि चाहिँ सरकारले चाहिँ निजी क्षेत्रले चाहिँ अलिकति बढी कमाउने कालो धन्दा गर्ने यही हिसाबले मात्रै निजी क्षेत्र दिने, धरकपट हुने हिसाबले चाहिँ चेक जाँच गर्ने यो हिसाबमा मात्रै सरकार लाग्यो भने निजी क्षेत्र र सरकारको बीचको दूरी बढ्न सक्छ र यसले चाहिँ अर्थतन्त्रमा राम्रो चाहिँ एउटा चाहिँ सुझाव र राम्रो हिसाबले देखिन सक्दैन। त्यसकारणले चाहिँ आज बजार चाहिँ जुन हिसाबले गइरहनु पर्ने हो त्यो हिसाबभन्दा 50% तल भएको अवस्थामा छ।
1: अहिलेको सरकार धेरै ठूलो राजनीतिक परिवर्तन र ठूलो जनमत ल्याएर स्थापित भयो र आम नागरिकको अपेक्षा पनि धेरै थियो, झण्डै 6 महिना पनि पार गरेको अवस्था छ, आधा वर्ष त पुरा नै भयो। अब सरकारको कामको मूल्याङ्कन गर्ने समय पनि लगभग आउने अवस्था आयो, भरे यो पीड़ाको अवस्था छ, अहिले नै अब भन्ने अवस्था पनि छैन, उद्धार राहतकै काममा जुटिराखेको अवस्था छ।
0: सरकारले एउटा के चाहिँ गरिदिनु पर्थ्यो भने कमसेकम व्यवसायहरूलाई के गरिदियो भने अब तपाईँले सरल तरिकाले व्यवसाय गर्न सक्नुहुन्छ भनेर कमसेकम एउटा व्यवसाय मात्रै वातावरण गरेर एउटा जनसरकारको चाहिँ हिसाबले चाहिँ व्यवसायहरूसँग राय सुझाव दिने हुन्थ्यो। जस्तै चाहिँ हामीले के भनेको थियौँ भने जब यो सरकार आइरहेको अवस्थामा चाहिँ हामीले ठूलो अपेक्षा गरेका थियौँ, अब केही कुराहरू परिवर्तन आउँछ, भ्याटका दर रेटहरू चेन्ज हुन सक्छन्, केही चाहिँ अरू नीतिहरू चाहिँ राजस्व नीतिहरू चेन्ज हुन सक्छ। हामीले चाहिँ बजेट भाषणभन्दा केही अगाडि नेपाल राष्ट्रिय व्यवसाय महासंघले अर्थमन्त्रीलाई एउटा सुझाव पेश गरेको थियो, त्यो सुझाव चाहिँ तपाईँको चाहिँ 13% भ्याटलाई चाहिँ 10% गरिदिनुहोस्, जबकि पहिला चाहिँ तपाईँको 52 सालमा चाहिँ यो चाहिँ माओवादी जनयुद्ध भएको बेलामा त्यतिखेर भ्याट 10% नै थियो तपाईँको। त्यतिखेर तात्कालीन सरकारले चाहिँ सरकारलाई चाहिँ अलिकति चाहिँ यो हात हतियार किन्नलाई पैसा भएन, राज्य चलाउनलाई पैसा भएन, यसले रेभेन्यू अलिकति चाहिने भयो भन्ने अवस्थामा तात्कालीन अवस्थामा चाहिँ 10% भ्याटलाई 13% बनाएर यसलाई पछि चाहिँ सहज भएपछि समायोजन गर्ने भन्ने कुरो त्यतिखेर भएर 10%-13% गरियो। र अहिलेको अर्थमन्त्रीलाई हामीले उहाँ आफै विज्ञ हुनुहुन्छ, अहिलेको अर्थमन्त्रीलाई पनि अब चाहिँ यो भ्याटलाई चाहिँ कमसेकम 13-10% गरिदिनुहोस्, केही चाहिँ राजस्वको कुराहरूलाई सरलीकरण गरिदिनुहोस् र चाहिँ ब्याङ्क ब्याज दरहरूको विषयमा अलि चलायमान हुने हिसाबले चाहिँ ब्याङ्कमा भएको चाहिँ तरलताहरू चाहिँ निजी क्षेत्रलाई चाहिँ तलसम्म नगएको अवस्थालाई यसलाई चाहिँ सरलीकरण गरिदिनुहोस् भन्ने कुराहरू गर्थ्यो। तर सरकारले या गर्दै हुनुहुन्छ या उहाँले बुझ्नु भएको छैन या चाहनु भएन, यो त उहाँहरूको कुरो हो। तैपनि हामीले अझै पनि के भन्छौँ भने यो जुन अवस्था छ सरकारले चाहिँ चाहेर गर्न नसकेको भन्दा पनि सरकारले बुझ्दैछ भन्ने जस्तो लाग्छ मलाई। र केही चाहिँ निजी क्षेत्रहरूलाई अस्ति प्रधानमन्त्रीले बोलाएर पनि तपाईँलाई कुन कुन कुराहरू सरलीकरण गर्न सकिन्छ, के गर्यो भने सहज हुन्छ भन्ने हिसाबले जुन अस्ति निजी क्षेत्रका केही क्षेत्रहरूलाई बोलाएर उहाँले सुझाव लिनुभएको थियो प्रधानमन्त्रीले, त्यो एउटा चाहिँ सकारात्मक पक्ष थियो, त्यो हिसाबले जान सकियो भने राम्रो हुन्छ। तर सरकार अहिले त्यो पाटोमा गइरहेको जस्तो मलाई लाग्दैन। सरकारले चाहिँ जस्तै अब एमआरपीको कुराहरू पनि यसै नै जोडिन्छ। एमआरपी कुरो चाहिँ के थियो भने अहिले चाहिँ हामीले के भन्न थियो भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्, सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरू त विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्, यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताको सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गएको थियो, तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। र अर्को कुरो चाहिँ उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसेकम बजारको अवस्था हेरेर व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपाल सुनिरहनु भएको छ। आज हामी भदौ 10 गतेको विनाशकारी भोटेकोशी बाढ़ीपछि प्रभावित रसुवाको केरुङ नाका, यसअघि नै बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका तथा लगातारको वर्षाका कारण क्षति पुगेपछि ठप्प बनेको मुस्ताङको कोरला नाकाका कारण चीनसँगको स्थल व्यापारमा परेको असरका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, उहाँसँगको थप कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನೆ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी चीनसँगको व्यापार ठप्प भएसँगै बजारमा परेको प्रभाव, व्यवसायीले भोग्नु परेका समस्या, चाडपर्वको समयमा हुन सक्ने आपूर्ति श्रृंखला अवरोध तथा मूल्यवृद्धिको जोखिमका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
3: अलिकति यो बैंकिङ क्षेत्र व्यवसायसँग प्रत्यक्ष सरकार राख्ने राष्ट्र बैंक, त्यस पछाडि अरू बैंकहरू, पछिल्लो समय यो ब्याजदर अत्यधिक घट्दाखेरि पनि लगानी विस्तार हुन सकेन भन्ने छ। ब्याजदर चाहिँ घटाउने तर अरू नियमहरू अलिकति कड़ा बनाएर व्यवसायहरूलाई कालो सूची लगाएका, यस समस्याहरू अलिकति बढ़ेको देखियो।
4: पक्कै पनि हो यो, किनभने अब अहिले मलाई चाहिँ अब यही नेपाल राष्ट्रिय व्यवसाय महासंघले 3 वर्ष अगाडि अत्याधिक मात्रामा रहेको ब्याङ्क ब्याजदरको विरूद्धमा हामीले सड़कमै गएर आन्दोलन गरेर सिंगल डिजिटमा चाहिँ डिजिटमा ब्याजदर ल्याउनु पर्यो भनेर 10,000 मान्छेको जुलुस ल्याएर ब्याजदर घटाउनु पर्यो भने हामी लाग्यो। र अहिले सिंगल डिजिटमा ब्याजदर आइरहे पनि अहिले चाहिँ ब्याङ्कहरूले लगानी गरिरहेको अवस्था छैन, किनभने यसमा के छ भने सरकारको नीति नै यसमा चाहिँ सही नहुनाले चाहिँ पैसाहरू चाहिँ यो चाहिँ निजी क्षेत्रमा चाहिँ तल्लो तहमा चाहिँ जान सकेको अवस्था छैन। जस्तै कृषिमा लगानी गरिरहँदाखेरि लगानी गर्नुभन्दा अगाडि कृषि क्षेत्रमा लगानी गर्दाखेरि के कुराहरू सरल तरिकाले लगानी गर्यो भने यो पैसाहरू कृषिमा जान सकिन्छ, व्यवसायलाई लगानी गर्ने भने कुन कुन चाहिँ कुराहरू सहजीकरण गरेर नै व्यवसायले पैसा लिन सक्छ, उद्योगले पैसा लिन सक्छ, अरू प्राइभेट सेक्टरले पैसा लिएर यसलाई चाहिँ उद्योग धन्दाहरू गरेर काम गर्न सक्छ भन्ने सरकारले बुझ्न चाहेन या बुझेर पनि उहाँले सोच्नु भएन। आज चाहिँ 5% देखि 6% ब्याङ्क दर हुँदाखेरि पनि यो पैसाहरू चाहिँ निजी क्षेत्रको चाहिँ तल्लो तहमा गइरहेको अवस्था छैन। यसमा चाहिँ मैले अहिले नै पनि यहाँलाई भनिसकेँ, 1,50,000 रुपियाँ 2,00,000 त तपाईँको चाहिँ व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ, त्यो कालो सूची हटाएर कमसेकम त्यो व्यवसायलाई फेरि उहाँहरूको त ज्या जथा सबै श्री सम्पत्ति चाहिँ ब्याङ्कमै छ, उहाँहरूलाई त्यो कालो सूचीबाट हटाएर व्यवसाय गर्ने वातावरण मिलाएर फेरि पुनर्कर्जाको व्यवस्था गरेर व्यवसायलाई चाहिँ कमसेकम व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले बारम्बार भनेको छौँ, ब्याङ्करलाई भनेको छौँ, राष्ट्र ब्याङ्कको चाहिँ अहिले आयो गभर्नरलाई पनि हामीले भेटेको अवस्था छ। तर सरकारले जुन नीति ल्याउनु पर्ने त्यो नीतिले चाहिँ असहज भएको कारणले गर्दाखेरि यो पैसाहरू चाहिँ बजारमा नआएको जस्तो हामीलाई अनुभव छ।
3: चाडपर्वको समयमा व्यवसायहरूले सबैभन्दा बढी अलिकति आरोप खेप्ने भनेको बजारमा मूल्य बढ़ायो, सामान पर्याप्त हुँदाहुँदै पनि कालोबजारी गर्यो अथवा सामान स्टक राखेर पछि बेच्यो भन्ने खालको त्यो आरोप बेहोर्नुपर्छ। तपाईँहरू अब यो प्रतिनिधिमूलक संस्थाको तपाईँ प्रमुख हुनुहुन्छ, बजार अनुगमन, मूल्य निर्धारण, एमआरपी लगायतको विषयमा राज्यले कस्तो चाहिँ काम गरिरहेको छ बजारमा, तपाईँहरूसँग समन्वय के छ?
4: यस्तो छ, एमआरपीको विषयमा हामीले एमआरपीको हुँदै हुँदैन भनेर हामीले विरोध त गरेनौं, तैपनि अब मलाई लाग्छ केही ठाउँमा यो किसिमको चाहिँ अलिकता चाहिँ कालोबजारी भएको भन्ने कुरो चाहिँ तपाईँहरूको संचार माध्यमबाट सुनिएको छ। तर हाम्रो सेक्टरमा आयात गरेको सामानहरूमा त्यस्तो चाहिँ अब एकदमै उथलपुथल हुने गरेर बदमाशी गरेको देखिएको जस्तो हामीलाई लाग्दैन, हाम्रो जानकारीमा छैन। जस्तै खाद्यान्नको कुराहरूमा केही कुराहरू सुनिरहेको छ, जस्तै चिनीमा अस्ति केही कुराहरू आए, सिमेन्टमा यो कुराहरू आए होइन, जस्तै ग्यासमा पनि यो कुराहरू सुन्नमा आइरहेको छ भने यो कुराहरू चाहिँ सरकारले अलिकता यसलाई चाहिँ अध्ययन गरेर कसरी हुन्छ यसलाई सरलीकरण गर्न सरकारको पनि यसमा ध्यान जानुपर्छ। र हामीले चाहिँ सकेसम्म हाम्रो चाहिँ यो नेपाल राष्ट्रिय व्यवसाय महासंघ अन्तर्गत रहेका सम्पूर्ण उद्योगी व्यवसायी पनि हुनुहुन्छ, निजी क्षेत्र यसमा जति पनि हुनुहुन्छ, हामीले चाहिँ उहाँहरूलाई कमसेकम यो चाडपाड बेला मात्र नभइकन कुनै पनि समयमा आफूले व्यापार व्यवसाय गर्ने सामानहरूमा सरलत गरेर उपभोक्तासम्म पुर्याउनुहोस् भनेर हामीले पटक पटक भनेको अवस्था छ। जस्तै अब यसमा चाहिँ एमआरपीको कुराहरू जोडिरहँदाखेरि एमआरपी चाहिँ हामीलाई चाहिँ गाह्रो के छ भने अब भन्सार दरबन्दीले चाहिँ यो चाहिँ एमआरपीको अलिकति समायोजन नभएको कुराले गर्दाखेरि एमआरपी लगाउन अलिक गाह्रो छ, त्यसलाई चाहिँ अलिक समायोजन गर्नुपर्छ भन्ने हामीले सरकारलाई सुझाव दिएको छौँ। र यसमा कालोबजारको हिसाबमा नेपाल राष्ट्रिय व्यवसाय महासंघ अत्यन्त चनाखो भइरहेको छ, हाम्रो व्यवसाय हामी अन्तर्गत रहनुभएका उद्योगी व्यवसायहरूलाई चाहिँ यसबाट चाहिँ तपाईँले पनि यो बेलामा चाहिँ जनता पीड़ित छन्, जनतालाई सेवा गर्नुपर्छ र यतिखेर हामीले चाहिँ केही सेवा र सहयोग गर्यो भने भोलि फेरि हामीले बसेर फेरि काम गर्न सक्छौँ, भोलिका दिनमा फेरि हामीले 2 मा 2 4 गरेर हामीले कमाउन सक्ने अवस्था हुन्छ, आजको दिन हामी पीड़ादायी अवस्था छ। तमाम नेपाली जनताहरूलाई चाहिँ सेवामूलक भावनाले पनि हेर्नुपर्ने हुन्छ, व्यवसायले चाहिँ तपाईँले यसरी व्यवसाय गरिदिनुहोस् भनेर हामीले उद्योगिक व्यवसाय र अरू चाहिँ साना मजल्लो व्यवसायलाई पनि भनिरहेको छौँ।
3: कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठज्यू, अब अध्यक्ष यहाँलाई मैले अलिकति व्यवसायहरू सरकार विशेष गरी अझ सुरक्षा संयन्त्र पनि यसमा जोडिन्छ, यो भन्सारमा चोरी पैठारी र अवैध व्यापारको समस्याहरू नेपालमा बल्झिरहन्छ कि, विशेष गरी भारतबाट आउने चीनतर्फको त्यति समस्या यो विषयमा सुनिँदैन, त्यसपछि सरकारको ध्यान पुगेको जस्तो देखिन्छ कि देखिन्न सीमानाकाहरूमा?
4: यस्तो छ, यो अहिले जुन नयाँ सरकार आइसकेपछि चोरी पैठारीको कुराहरू केही मात्रामा अलिकता चाहिँ कमी भएको हामीले महसुस गरेको छौँ। जस्तै अब यो चोरी पैठारी भन्ने बित्तिकै यो चाहिँ अब भारतबाट चाहिँ भारतको खुल्ला सिमाना नाकाहरूमा यो बढी भएको आउँछ। यसमा पनि अलि बेसिक मात्रामा चाहिँ अब कस्मेटिकका सामानहरू, लत्ता कपडाहरू, खाद्यान्नका अरू आइटमहरू यसमा चाहिँ अलि बढी आइरहेको जस्तो लाग्छ। र खुल्ला सिमानाको कारणले गर्दा सरकारले चाहेर पनि यसलाई रोक्न सकेको अवस्था छैन। तर अहिले यो जुन नयाँ सरकार आइसकेपछि अवस्थामा हिजोको दिनभन्दा चोरी पैठारीहरू चाहिँ केही कम भएको अवस्था छ। हामीले सरकारलाई पटक पटक भनेको छौँ, त्यही सामानहरू आयात गर्दाखेरि बेच्ने एउटा चाहिँ जुन एउटा व्यवसायी छ, त्यो व्यवसायले चाहिँ खुल्ला रूपले उसले चाहिँ आफ्नो स्वच्छ व्यापार गर्न चाहन्छ, उसले सामान आयात गर्छ, त्यो सामान ल्याएर बेच्दाखेरि चाहिँ एउटा कस्ट पर्छ भने त्यही सामान चोरी पैठारीबाट आउँदाखेरि गाह्रो हुन्छ। त्यसलाई चाहिँ सरकारले बुझिदिनुहोस् भनेर पहिला पनि भनेको अवस्था छ। मलाई लाग्छ व्यवसायहरू पनि अहिले चाहिँ चोरी पैठारी कम भएको हामीले महसुस गरेको अवस्था छ। यो सरकारले चाहिँ त्यसमा चाहिँ अलिकता चाहिँ पहिलाको भन्दा केही सरलता र केही सहज भएको हामीले फिल गरेका छौँ।
3: अब यो चीनसँगको नाकाहरू बन्द भइसके पछाडि अहिले भलै आज चाहिँ हामी यो बुधबार यो कुराकानी गर्दैछौँ, तातो पानी नाका खुल्छ भन्ने खालको पनि हिजोसम्मको चर्चा थियो, अब के हुन्छ हेरौँ। भारतबाट चाहिँ सामान आयात गर्ने दशैंमा त्यो अवस्था छ कि छैन, अथवा त्यो गर्दाखेरि हामी चाहिँ कति चाहिँ मारमा पर्छौं?
4: कस्तो हुन्छ भने कतिपय सामानहरू इण्डियाको भारतबाट पनि आइरहेको हुन्छ र कतिपय सामानहरू त्यो सामानहरू चाइनाबाटै आउनु पर्ने सामानहरू हुन्छ, त्यो सामान चाहिँ फरक पर्छ। जस्तै अब चाइनाबाटै आउने सामानहरू पनि बाइक कन्टेनर आउने, कलकत्ता भएर आउने सामानहरू चाहिँ सहज तरिकाले चाहिँ अहिले आफ्नो ठाउँमा गन्तव्यमा पुगिरहेको अवस्था छ भने, अब भारतबाट आउने सामानहरू पनि अस्तिको पहिरोले गर्दाखेरि, अस्तिको झरीले गर्दाखेरि केही बाटोहरू, केही राजमार्गहरू अवरुद्ध भएको कारणले गर्दाखेरि यो त्रिभुवन राजपथ भएर सामानहरू घुमेर आएको छ। त्यसले चाहिँ अलिकता केही समय अवधि मात्रै लागेको देखिन्छ। तर चाहिँ मलाई लाग्छ चाइनाबाट आउने सामानहरू असहज भएर त्यो सामानहरू चाहिँ आउन सकेन भने बजारमा चाहिँ अलिकता चाहिँ मागको पूर्ति हुन चाहिँ गाह्रै छ, त्यो सामानहरू चाहिँ सहजता हुन जरुरी छ।
3: अलिकति मैले यहाँको संगठनको कुराहरू गर्न चाहे, यसमा चाहिँ स्थानादेखि ठूला व्यवसायीसँग जोडिएको अवस्था छ। महासंघमा अहिले विभिन्न प्रकृतिका व्यवसाय आबद्ध भइरहँदा साना पसलेदेखि ठूला व्यवसायसम्मका आफ्नो किसिमका समस्या छन् होइन, साना व्यवसायहरू चाहिँ विशेष गरी समयमा यो दर्ता प्रक्रियामा नगएको विषय अथवा होइन राज्यको कानूनी दायरामा नआएको, कर्म नसमेटिएको भन्ने सरकारको चाहिँ के छ बजारको अवस्था, त्यस्तो व्यवसायहरूलाई एकीकृत गर्ने कुरामा महासंघको ध्यान के छ?
4: यसमा चाहिँ हामी नेपाल राष्ट्रिय व्यवसाय महासंघमा चाहिँ साना तथा मझौला व्यवसायहरू सबै आबद्ध हुनुहुन्छ। यसमा उद्योगी पनि हुनुहुन्छ, आयातकर्ता पनि हुनुहुन्छ, साना सर्टरमा बसेर व्यवसाय गर्ने व्यवसायी पनि हुनुहुन्छ। हामीले उहाँहरूलाई पटक पटक, जस्तै हाम्रो चाहिँ अहिले फिलहाल 22 चाहिँ संघहरू बिनेर यो महासंघ बनेको छ। यो हामीसँग आबद्ध भएको संघहरूलाई प्रत्येक चाहिँ संघमा गएर हामीले चाहिँ उहाँहरूको घर दैलोमा गएर व्यवसायहरूलाई भेटेर चाहिँ कमसे कम तपाईँको चाहिँ स्थानीय सरकारमा दर्ता भइदिनुहोस्, चाहिँ त प्यान अथवा भ्याटमा दर्ता हुनुहोस्, यो कुराहरू चाहिँ पहिलाको भन्दा धेरै सहजीकरण छ होइन। यसमा चाहिँ सर्टरमै बसेर व्यवसाय गर्नेहरू चाहिँ मलाई अलमोस्ट लाग्छ 99% दर्ता भएर चाहिँ सरकारलाई राजस्व तिरेरै बसेको अवस्था छ, हामीसँग आबद्ध भएको र हाम्रो चाहिँ चिनजानमा भएको व्यवसायहरूको हुनाले। तर पहिलाको भन्दा अहिले चाहिँ सहजीकरण गरेर चाहिँ यसमा चाहिँ धेरैभन्दा धेरै व्यवसायहरू चाहिँ नेपाल सरकारले दिएको दायराभित्र रहेर हामी व्यवसाय गरेका छौँ। र हाम्रो चाहना पनि हाम्रो व्यवसायलाई यही भनिरहेको छौँ कि तपाईँहरूले नेपाल सरकारको दायरामा रहेर स्थानीय सरकार, केन्द्र सरकार सबैमा दर्ता भएर कुन कुन निकायमा दर्ता हुनुपर्ने, घरेलुमा दर्ता हुनुपर्ने कि वाणिज्यमा दर्ता हुनुपर्ने कि ओडामा दर्ता हुनुपर्ने कि, यो कुराहरू चाहिँ हामीले सुसूचित तरिकाले चाहिँ हाम्रो व्यवसायहरूलाई सम्झाएर बुझाएर उहाँहरूलाई चाहिँ केही कुराहरू चाहिँ हामीले चाहिँ प्रशिक्षण दिएर पनि हामीले दर्ताको प्रक्रियामा लगाएका छौँ। पहिलाको भन्दा अहिले चाहिँ सहज तरिकाले हामीले व्यवसायलाई चाहिँ यो प्रक्रियामा लगिरहेछौँ।
3: व्यवसायहरू महासंघमा आइरहँदा सबभन्दा कस्ता खालका समस्याहरू बढी चाहिँ उहाँहरूले राख्नुहुन्छ गुनासोहरू?
4: यस्तो छ, अब यो ठाउँ ठाउँ अनुसारको जस्तो, जस्तै आयात सेक्टरमा भन्नुहुन्छ भने आयात सेक्टरमा चाहिँ अब भन्सारका दरबन्दीको कुराहरू रहन सक्छ, यही अहिले बाढी पहिरोको कुराहरू रहन्छ, सरकारका नीतिको कुराहरू रहन सक्छ, आयात सेक्टरमा रहन्छ। उद्योगको कुराहरूमा आफ्नै गुनासो छ, जस्तै हाम्रो नेपालमा त कच्चा पदार्थ केही पनि छैन, यहाँ उद्योगीहरू पनि हामीसँग जोडिनु भएको छ, सबै चाहिँ तेस्रो मुलुकबाट चाहिँ कच्चा पदार्थ र मेटेरियल आउने हुनाले यो समयमा सामान, जस्तै अहिलेको अवस्थामा पनि यहाँ कतिपय उद्योगहरू तपाईँको 40% हाराएर पनि उद्योग चलेको अवस्था छैन, किनभने किन चलेन भने सबै कच्चा पदार्थ त चाहिँ अहिले यो बाढीले गर्दा आउन सकेन, त्यस कारणले चाहिँ त्यसमा पनि हामीलाई उद्योगहरूले चाहिँ गुनासो गरिरहेको अवस्था छ। यो कुराहरू पनि हामीले सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। र अर्को जो सटरमा बसेर व्यापार गर्नुहुन्छ, जुन महलमा बसेर व्यापार गर्नुहुन्छ, उहाँहरूको चाहिँ गुनासो आफ्नै किसिमको गुनासो, उहाँहरूको गुनासो कस्तो छ भने तपाईँको चाहिँ बजार अनियन्त्रित भयो, बजारमा चाहिँ सब माग अनुसारको सामान आउन सकेन भन्ने उहाँहरूको एउटा उपेक्षा छ भने, अर्को उपेक्षा उहाँहरूको के छ भने एमआरपीको विषयलाई चाहिँ अलिकति चाहिँ एकीकृत गरेर चाहिँ एमआरपी लागू गर्नु पर्यो, एमआरपीले हामीलाई असहज भयो होइन, यसमा चाहिँ आयात र चाहिँ रिटेल चाहिँ कर्ताको बीचको चाहिँ दूरी पनि अलिकति बढेको अवस्थामा चाहिँ एमआरपीलाई चाहिँ भन्सार दरबन्दीहरूलाई कम गरेर चाहिँ यसलाई लान सकिएर समायोजन भयो भने एमआरपी हामी खुल्ला रूपले जति हो जसले चाहिँ इलेक्ट्रोनिक सामानहरूमा जति हो 100% एमआरपी राखेर व्यापार व्यवसाय भइरहेछ, हामी पनि त्यही चाहन्छौँ कि भन्सार दरबन्दीहरूलाई कम गरेर यसलाई लान सकियो भने एमआरपी राखेर हामी खुल्ला तरिकाले राज्यले चाहे अनुसार हामी व्यापार व्यवसाय गरेर उहाँलाई हामी ट्याक्स तिरेर रेभेन्यू तिरेर हामी व्यवसाय गर्न सक्छौँ।
3: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ। अब श्रेष्ठज्यू, यो जसरी यहाँले चाहिँ कच्चा पदार्थको कुरा गर्नुभयो, आयात गर्दाखेरि अलिकति व्यवसायहरूलाई पीड़ा यसमा छ, समस्या देशभित्र चाहिँ उत्पादन गर्न सकिएन भन्ने कुनै कुरा उठाउनु भयो, यो सरकार आइसके पछाडि अलिकति उद्योग धन्दाहरू हामी चलायमान बनाउँछौ अथवा पुराना बन्द रहेका जीर्ण रुगुडा उद्योगहरू खोल्छौ भनेर उहाँहरूले नारा पनि दिनुभयो, एकपटक केही ठाउँमा त्यस्तो प्रयास पनि भएको देखियो, पछिल्लो समय देशभित्र उद्योग सञ्चालनमा के चुनौती भयो, यसमा राज्यले चाहिँ कस्तो खालको नीति ल्याउनु आवश्यक थियो र अहिलेको अवस्था के छ?
4: अब यहाँले भन्नुहोस् त यो अहिले जुन नयाँ सरकार आइसकेपछि के यी कुराहरू यहाँले चाहिँ अहिले भनिरहनुभएको कुराहरू राज्यले अहिले के कुराहरू गर्न पनि चाहिरहेछ, गर्न पनि खोजिरहनु भएको छ, तर हाम्रो भनाइ के हो भने नेपालमा कुनै पनि उद्योग धन्दा सञ्चालन गर्ने भने त्यसलाई के कुराले अप्ठ्यारो छ, कुन कुन कुराले बाधा अर्जन छ, त्यो सरकारले राम्रोसँग बुझेर त्यसलाई सहजीकरण गरिदिनु पहिलो नम्बरमा त्यो भन्न चाहन्छौँ। र अर्को चाहिँ कतिपय जस्तै जनकपुर चुरोट कारखाना, गोरखाली टायर उद्योग, हिमालय सिमेन्ट होइन, तपाईँको चाहिँ हेरोडा सिमेन्ट लगायतका उद्योगहरू जो रुग्न भएर बसेको उद्योगहरूलाई छिटो चलाउनु पर्यो, सरकारको मात्रामा यदि राखेर चल्दैन भने त्यसलाई चाहिँ प्राइभेट सेक्टरसँग जोइन्ट भेन्चरमा पनि चलाउनु पर्यो भनेर हामीले सुझाव दिएको थियौँ। केही उद्योगहरू चाहिँ अब जस्तै यो चाहिँ हेरोडा भएको कपडा उद्योगहरू सुरु भयो भन्ने हामीले सुन्यौँ, अत्यन्त खुसी कुरा हो। अब जस्तै गोर्खाली टायरलाई पनि त्यही हिसाबले अगाडि बढाउनु पर्यो, जुन जहाँ जे हिसाबले जुन उद्योगहरू रुग्न भएर बसेको छ त्यो उद्योगहरूलाई चलाउन सकियो भने त अलिकति चाहिँ हामीले सहज हुनसक्छ, यहाँ हाम्रा कहाँ चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यसमा चाहिँ काम पनि पाउँछ, त्यहाँबाट केही आय आर्जन पनि गरेको हुन्छ र त्यो रेभेन्यू अन्त नगरेर नेपालमै रेभेन्यू पनि बस्न सक्छ। नेपाल खालि आयातमुखी मात्रै भएको कारणले गर्दाखेरि अलिक असहज छ, यो देशलाई चाहिँ कमसेकम उत्पादनमुखी बनाउन सक्यो भने सरकारले यो अहिलेको सरकारले हामीले अपेक्षा त्यो गरेका छौँ। नेपालमै केही उद्योगहरू सञ्चालन होस् र त्यो उद्योगहरू सञ्चालन गर्न विभिन्न कठिनाइहरू छ, दर्ता प्रक्रियाको कुराहरू छन्, तपाईँको चाहिँ कच्चा पदार्थहरू भनेको समयमा नआउने त्यो कुराहरू छन्, मजदुरका समस्याहरू छन्। जस्तै यहाँलाई म एउटा के पनि कुरो फेरि अहिले अवगत गर्न चाहे भने हाम्रो दक्ष जनशक्तिहरू छैन, हाम्रा युवाहरू सबै विदेश पलायन भइरहेका छन्। यो सरकारले विदेशमा भएका युवाहरूलाई नेपाल ल्याएर हामी यहीँ काम लगाउँछौँ भने जुन हिसाबले उहाँले एउटा नारा दिनुभएको थियो त्यो नारालाई सार्थक गरिदिनुहुन्छ भने हामी सम्पूर्ण यही क्षेत्रको उहाँलाई अनुरोध पनि छ। र दक्ष जनशक्तिलाई उहाँले अब के छ जस्तै गोर्खाली टायर उद्योगमा काम गर्नलाई यदि कोही मान्छे त्यहाँ चाहन्छ भने सरकारले त्यसलाई उद्योग गर्नुभन्दा अगाडि चाहिँ त्यसलाई दक्ष जनशक्तिलाई एउटा ट्रेनिङ दिने व्यवस्था मिलाइदिनु पर्यो, त्यो हिसाबले चाहिँ जनतालाई सुशोषित गरेर अगाडि बढाइदियो भने चाहिँ हिजो भएको चाहिँ बाहिर गएको जनताहरू हिजो युवाहरू चाहिँ देशमा रोजगारी भएर बस्ने अवस्था हुनुहुन्छ र भएको चाहिँ यहाँका युवाहरू बाहिर नजाने अवस्था हुन्छ। यो राज्यले बुझेको कुरा छ, उहाँहरूले चाहिँ विभिन्न नाराहरूमा ल्याएको नाराहरूमा यो पनि एउटा हामीले सुनेको छौँ, तर हामीलाई लाग्छ यहाँ भएका युवाहरूलाई बाहिर नपठाइकन दक्ष जनशक्ति यहीँ उत्पादन गरेर ट्रेनिङका व्यवस्थाहरू मिलाएर यहाँ गरिदिनु भयो भने हाम्रा युवाहरू यहीँ रहन्छन्, हाम्रा उद्योगहरू यहीँ चल्छन् र हाम्रा सम्पत्तिहरू यहीँ नेपालमा रहे चाहिँ हामी हाँसी खुसी व्यवसाय गर्न सक्छौँ भन्ने हाम्रो धारणा छ।
3: अब यो उद्योग व्यवसायहरू सञ्चालन गर्ने सन्दर्भमा सरकारले विगतमा निजी क्षेत्रलाई दिँदाखेरि कतिपय चलायमान हुन सकेनन् अथवा चाहिँ धराशायी बने अथवा चाहिँ गलत क्रियाकलाप भयो, उद्योगहरू संरक्षण भएनन् भन्ने आरोप पनि लाग्यो। समग्रमा यो उद्योग व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा निजी क्षेत्रले पूर्ण रूपमा चाहिँ स्वामित्व लिन पाउनुपर्छ अथवा राज्यले पनि यसमा केही योगदान दिन सक्छ, के हुन्छ? राज्यको छुट्टै गर्नुपर्ने काम र व्यवसायहरूले गर्नुपर्ने कामको फरक
4: यस्तो छ। यसमा यो चाहिँ व्यवसायले यो मात्रै भनिरहेको छ भने त्यो सम्पूर्ण जस्तै कुनै एउटा उद्योग रुग्न भएर बसिरहेको छ भने निजी क्षेत्र मात्रै सञ्चालन एउटा जोइन्ट भेटर र पार्टनरसिपमा पनि काम गर्न सकियो होइन। निजी क्षेत्रलाई केही पर्सेन्ट लगानी गर्न दिने, सरकारले केही पर्सेन्ट लगानी गर्दछ, सरकारको पनि त्यसमा दायित्व रहन्छ र निजी क्षेत्रको पनि दायित्व भयो भने त्यसलाई चाहिँ फुल स्पिडमा काम गरेर चाहिँ अगाडि बढ्न सक्छ। जस्तै सरकारी तर्फबाट काम हुँदाखेरि धेरै उद्योगहरू हिजो चलेका चाहिँ हिजो चाहिँ 20 वर्षदेखि अगाडि 30 वर्ष चलेका उद्योगहरू आज रुग्न भएको अवस्थामा त्यो उद्योगहरूलाई चाहिँ त्यहाँको संयन्त्रहरू, त्यहाँको कर्मचारीको कुराहरू, त्यहाँका चाहिँ अनेक किसिमका नियमहरू पालना गरेर चाहिँ सरकारलाई नटेरेको हो कि, सरकारले काम लाउन नसकेको हो कि, सरकारको ध्यान राम्रोसँग नगएको भई नीति राम्रो नभएको हो कि, त्यस कारण यी कुराहरू सबै परिवर्तन गरेर निजी क्षेत्रलाई केही पार्टहरू चाहिँ जोइन्ट भेन्चरमा राखेर सरकार र निजी क्षेत्र बीचको समझदारी गरेर काम गरे पनि यो उद्योगहरू सञ्चालन गर्न खासै गाह्रो छैन। यसमा त हामीले पटक पटक भनिरहेको छौँ, जति पनि रुग्न भएको उद्योगहरू छिटोभन्दा छिटो सञ्चालन गर्न सक्यो भने हामीले देशमा रोजगार सिर्जना गर्न सक्छौँ भनेर हामी सरकारलाई भनि नै राखेका छौँ र निजी क्षेत्र यसमा तयार पनि छ।
3: अब पछिल्लो समय मनोज बाबु श्रेष्ठज्यू, युवाहरू चाहिँ दैनिक रूपमा ठूलो मात्रामा विदेशिने क्रम छ, देशभित्र रोजगारी भएन भनेर यो व्यवसाय चाहिँ सुरु चाहिँ गर्न चाहिँ कसैले गर्यो भने पनि त्यो व्यवसायको दीर्घकालीन रूपमा संरक्षणको स्वामित्व लिने भएन कि व्यवस्थापन, जस्तो राज्यले केही कुरामा, जस्तो तपाईँको लगानीको सुरक्षाको कुरा मैले गर्न चाहेँ, त्यसमा चाहिँ राज्यले कस्तो के ध्यान दिनुपर्छ केही कुरामा होइन। कोही नागरिकले आफूसँग भएको केही सानो व्यवसाय लगानी गर्छ भने त्यो लगानीको सुरक्षाको ग्यारेन्टी, भोलि कालो सूचीमा जानेदेखि लिएर व्यवसाय कुनै अरू कारणले धराशायी बन्यो भने त्यसतर्फ राज्यले चाहिँ सोच्नुपर्ने अवस्था चाहिँ के हो खास?
4: यसमा कसो छ भने उद्योगी निजी क्षेत्र भन्ने बित्तिकै राज्यले हेर्ने दृष्टिकोणै हाम्रो चाहिँ अलिक फरक भएको हामीले महसुस गरिरहेछौँ र यथार्थमा कुरो पनि यही छ होइन। कमसेकम त्यो निजी क्षेत्रले उद्योगहरू केही व्यवसायहरू गरिरहेको अवस्थामा त्यहाँ के कुराहरू जटिलता छ, जटिलता भएको कुराहरूलाई राज्यले त्यसलाई सहजीकरण गरिदिनु पर्यो, पहिलो नम्बर हामीले यो भनिरहेको छौँ होइन। दक्ष जनशक्तिहरू उत्पादन गरिदिनु पर्यो, त्यो राज्यले चाहिँ कहाँ कहाँ गएर के चाहिँ त्यसलाई चाहिँ ट्रेनिङका व्यवस्थाहरू चाहिँ गर्नलाई त्यो राज्यले सहजीकरण गरिदिनु पर्यो। ब्याङ्क ब्याजदरका कुराहरू छ त्यसलाई अझ सहजी सरलीकरण गरिदिनु पर्यो। कालो सूचीमा भएको व्यवसायहरू छ भने कालो सूचीमा कति आम तमाम उद्योगीहरू अहिले पनि कालो सूचीमा भएर कामै गर्न नसक्ने अवस्था छ, उहाँहरू चाहिँ अहिले चाहिँ एकदमै चाहिँ हताश मनस्थितिमा हुनुहुन्छ, त्यसलाई चाहिँ राज्यले सहजीकरण गरेर अरू चाहिँ पुनर्कर्जाको व्यवस्था मिलाइदिनु पर्यो। यो हिसाबले गयो भने यहाँ भएका दक्ष जनशक्तिहरू उत्पादन गरेर यहाँ भएका युवाहरूलाई हामीले नेपालमै काम लाउन पनि सकिन्छ र निजी क्षेत्र र राज्यबीच भएको यो चाहिँ बीचको दूरीलाई चाहिँ हामीले नजिक ल्याएर काम गर्न सक्यो भने देशलाई एउटा योगदान पनि पुर्याउन सक्छौँ र हामी निजी क्षेत्रले पनि त्यो चाहिरहेछौँ। यो हिसाबले अगाडि गयो भने देशलाई पनि एउटा मेरुदण्डको रूपमा अगाडि बनाउनलाई यो निजी क्षेत्रले चाहिँ टेवा पुर्याएको छ, अझै टेवा पुर्याउन सक्छौँ भने हाम्रो चाहिँ यहाँहरूलाई सुझाव पनि छ, सरकारले यो सोच दिनुपर्छ जस्तो लाग्छ।
3: अब यो व्यवसाय दर्ता नवीकरण त्यसै गरी स्थानीय तह अहिले सरकार तीनवटा सरकार छ, कर संकलनको कुराहरू, यो कुराहरूमा व्यवसायहरूले बेहोर्नुपर्ने प्रशासनिक झन्झटको कुरालाई अलिकति जोडाउनु, व्यवसाय के छ समस्या अहिले?
4: साह्रै नै राम्रो यहाँले चाहिँ कुरा उठाइदिनु भयो। हामीले पछिल्लोचोटि के भनेको थियो, नेपाल सरकार भनेको एउटा हो, स्थानीय सरकार भने पनि नेपाल सरकार हो, केन्द्र सरकार भने नेपाल सरकार हो। यो सम्पूर्ण जति पनि हामीले चाहिँ ट्याक्सहरू विभिन्न ठाउँमा गएर वडामा तिर्नुपर्छ, वाणिज्यमा गएर तिर्नुपर्छ, राजस्वमा गएर, यसलाई चाहिँ एकद्वार प्रणाली लागू गरिदिनुहोस् हामीलाई, त्यही ओडाको पनि चाहिँ त्यहीँ गएर तिर्नु पाउनु पर्यो, वाणिज्यमा तिर्नु पनि त्यहीँ गएर तिर, आखिर सरकारले त जामडो पनि उठाउने हो, हामी तिर्न तयार छौँ भनेर राज्यलाई पटक पटक भनेको छ। तर यो चाहिँ हरेक किसिमको चाहिँ यो करको चाहिँ लगाउने परिपाटीहरू चाहिँ सरकारले अहिले आउने यो चाहिँ भइरहेको सरकारले यसलाई बुझ्न जरुरी छ र यसलाई सरलीकरण गरेर एकद्वार प्रणालीले कर प्रशासन अगाडि बढ्न सक्यो भने आज उठेको करभन्दा अझ सरल तरिकाले हुन सक्छ भनेर हामीले धेरै अगाडिदेखि सुझाव दिइरहेको छौँ, सायद राज्यले यसलाई राम्रोसँग मनन गरेर अगाडि बढे जस्तो लाग्छ मलाई।
3: यो समस्यामा परेका व्यवसायहरूका लागि पुनर्कर्जा, ऋण पुनर्संरचना अथवा ऋण तिर्ने वातावरण व्यवस्थाका लागि सरकारले कस्तो नीतिगत परिवर्तन आवश्यक थियो? यो बजेटमा पनि खास यो विषयहरू त्यति चाहिँ सम्बोधन भएन भन्ने गुनासो व्यवसायहरूको छ, निजी क्षेत्रको, यसमा चाहिँ सरकारले तत्काल के गर्नुपर्छ यो पुनरुत्थानका लागि?
4: यस्तो छ, सरकारले अब हामीले यो पटक पटक भनिरहेको कुरा छ, यसमा होइन एकदम सिम्पली कुराहरू छ। के छ भने जति पनि व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ उहाँहरूको कालो सूची हटाइदिनु पर्यो, उहाँहरूलाई व्यवसाय गर्न जस्तै ब्याङ्क खाताहरू रोका भइरहेको अवस्था छ, उहाँहरू चाहिँ कतिपयको पासपोर्टै रोका भएको अवस्था छ, त्यसलाई सबैलाई चाहिँ सरलीकरण गरेर खुलाइदिनु पर्यो। ब्याजदरहरू केही छ भने हर्जनाहरू कम गरिदिनु पर्यो, उहाँले तिर्ने चाहिँ लोनका चाहिँ अवधिहरूलाई अलिकति बढाइदिनु पर्यो, 2 वर्ष छ भने त्यसलाई 4 वर्ष गरिदिनु पर्यो र त्यसलाई चाहिँ व्यवसाय उठ्नलाई चाहिँ के गर्दा व्यवसाय उठ्न सक्छ भनेर फेरि पुनर्कर्जा दिए भने व्यवसाय फेरि उठ्न सक्छ, व्यवसाय फेरि गर्न सक्छ, व्यवसाय फेरि तङ्ग्रिन सक्छ भनेर राज्यले यसलाई बुझेर त्यही हिसाबको एउटा नीति ल्याइदियो भने त व्यवसाय गर्न त यही देशमा बसेर यही भएको चाहिँ आफ्नो जायज यथा चाहिँ राज्यलाई लगेर राज्यको चाहिँ शरणमा लगेर दिएपछि राज्यले चाहिँ यो बुझ्न जरुरी छ। किन बुझ्दैन यो थाहा छैन हामीलाई, पटक पटक भन्नाएको कुरा हो। यो निजी क्षेत्रलाई कमसेकम तपाईँहरूको बचाउने दायित्व राज्यको हो। यदि निजी क्षेत्रबाट कुनै कुनै कमी कमजोरी छ भने यसलाई यसरी जान सक्यो भनेर राज्य र निजी क्षेत्र बसेपछि एउटा टेबल टक गरेर एउटा चाहिँ जवाब सवाल गरेर पनि यसलाई सरलीकरण गर्न सक्छ। तर कस्तो छ भने राज्यले एकरो हिसाबले चाहिँ कालो सूची लगाउने, पासपोर्ट रोका गर्ने, धरकपट गर्ने, जस्तै उदाहरणको लागि केही महिना अगाडि हेर्नुहोस् हामीले के भन्नाएको छ भने पहिला पक्राउनुभन्दा अगाडि के छ पहिला राम्रोसँग जाँचबुझ गर्नुहोस् अनि पक्राउनुहोस्। अहिले चाहिँ यहाँ धरकपट गरेर लगेर थुन्ने थुनेपछि अनि त्यसपछि बल्ल जाँच सुरु गर्ने, यो तरिकाले चाहिँ अहिले चाहिँ राज्य आतंक चाहिँ व्यवसायहरू एकदम त्रसित भएको अवस्था, यो हिसाबले चाहिँ निजी क्षेत्र अगाडि बढ्न सक्दैन भनेर हामीले बारम्बार भनेको छौँ। त्यस कारणले राज्यले यो कुराहरू सबै कुरा बुझेको छ, बुझ्न चाहनुपर्छ, राज्यले सम्बोधन पनि गर्नुपर्छ र निजी क्षेत्रलाई यो चाहिँ यो किसिमको इन्भाइरोमेन्टमा अगाडि बढायो भने निजी क्षेत्र अगाडि बढ्न सक्दैन। एउटा साझेदारीको हिसाबमा सरकारले सोच्यो भने सरकार र निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्यो भने देशलाई सम्बोधन र निर्माण एउटा राम्रो निर्माण गरेर अगाडि बढ्न सक्छौँ भने हामीले पटक पटक भन्ने कुरा हो।
3: अब वर्षेनी हामी निर्यातभन्दा आयात धेरै गरेर व्यापार घाटा बढ्दै गएको अवस्था छ, सरकारी तथ्याङ्कहरूले पनि त्यो देखाउँछ। अब देशभित्रै हामीले यो उपभोगमुखी अर्थतन्त्रलाई कम गरेर उत्पादनमुखी अर्थतन्त्रमा जानका लागि के कस्तो नीतिगत व्यवस्था आवश्यक हो पछिल्लो समय आम नागरिकले बुझ्नुपर्ने, राज्यबाट हुनुपर्ने?
4: यसमा चाहिँ कस्तो छ भने उद्योगहरू सञ्चालनमा जति पनि कच्चा पदार्थहरू छ सकेसम्म त्यो कच्चा पदार्थहरूलाई हामीले यहाँबाट निकाल्न सकिन्छ भने खानीजन्य पदार्थहरू कहाँ कहाँ हुन सक्छन्, जस्तै हाम्रा वन जंगलहरू यत्र छन्, यत्र हाम्रा चाहिँ जडीबुटीहरू खेर गइरहेको अवस्था छ, यी कुराहरूलाई चाहिँ राज्यले संरक्षण गरेर उत्खनन गरेर यो कुराहरूलाई ल्याएर राज्यले चाहिँ व्यवस्था गरिदिनु पर्यो, सरलीकरण गरिदिनु पर्यो। अर्को कुरो चाहिँ सरकारले चाहिँ जुन उद्योग सञ्चालन भइरहेको छ त्यो उद्योग सञ्चालन गर्नलाई भएको बाधा अडचनहरू सरकारले चाहिँ यसलाई खोलिदिनु पर्यो, चाहिँ तपाईँको चाहिँ विभिन्न किसिमका चाहिँ यो सरकारले लगाएको चार्जहरूलाई हटाइदिनु पर्यो र सरकारले पनि यसलाई अगाडि बढाएर एउटा चाहिँ साझेदारीको रूपमा अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ। र दोस्रो कुरो के छ भने तपाईँको चाहिँ जति पनि उद्योगहरू सञ्चालन भएको छ त्यो उद्योगहरूमा चाहिँ सबै आयातमुखी चाहिँ सामानहरू नै यसमा पर्छ। कसरी भने आखिर उद्योग जे भने पनि कच्चा पदार्थ बाहिरबाट आइरहेको छ, त्यो कच्चा पदार्थहरूलाई चाहिँ हामीले यहाँ उत्पादन गर्न सकियो भने अझ सलिड गर्न हुन्छ भनेर सरकारले हामीले भनिरहेको छौँ। कतिपय चाहिँ खनिजन्य पदार्थहरूलाई हामीले उत्खनन गर्नु पर्यो, त्यसलाई चाहिँ सरकारले जाँचबुझ गर्नु पर्यो, त्यसलाई चाहिँ अध्ययन गरेर अगाडि बढ्न सक्यो भने भोलिका दिनमा अझै सहज हुन सक्छ। र हामीले पटक पटक भनेको छौँ सरकारले आयातमुखी भन्दा उत्पादनमुखी कुरालाई ध्यान दियो भने यो राज्य सबल र सरल रहनेछ भनेर हाम्रो सुझाव पनि दिएको छौँ, राज्यले बुझेको पनि छ। हामीले नारा पनि छ नि क्षेत्रको मेड इन नेपाल मेक इन नेपाल भन्ने नारा पनि दिएको छ। यो कुरालाई राज्यले बुझेर हामी नि क्षेत्रले हातेमालो गरेर हामी तयारै छौँ यसमा त।
3: अब मनोज बाबु श्रेष्ठज्यू, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्षज्यू हुनुहुन्छ हामीसँग अन्त्यमा। जस्तो अहिले देशमा राजनीतिक परिवर्तनसँगै अर्थतन्त्र र बजारको चरित्र पनि बदलिएको अवस्था छ, तर व्यवसायहरू भने व्यापार छैन, लगानीको वातावरण छैन, बैंकको ऋण तिर्न गाह्रो भयो भनिरहेको अवस्था छ। यो अवस्थामा अझ यो अहिले त चीनसँगको स्थल मार्ग प्रभावित भएको अवस्थामा यसको विकल्प चाहिँ के हुन सक्छ आगामी दिनमा? राज्यले चाहिँ अलिकति दीर्घकालीन रूपमा सोच्नुपर्ने विषय र आज चाडपर्व पनि आउँदैछ, यो बीचमा अब व्यापार व्यवसायलाई नियमित रूपमा चलाउने भन्ने विषयमा सुझाव सहितको एउटा मैले अन्तिम प्रतिक्रिया।
4: धन्यवाद यहाँलाई फेरि पनि। मैले यहाँलाई अहिले पनि यो कुराहरू धेरै जोडिसकेको अवस्था छ। राज्यले यदि व्यवसाय उद्योगीहरूलाई बचाउने हो, यदि व्यवसायलाई एउटा साझेदारीको रूपमा अगाडि बढाउने हो भने भन्सारका दरबन्दीका कुराहरू यसमा जोडिएको छ, यसमा चाहिँ कच्चा पदार्थको कुराहरू जोडिएको छ, होइन अब चाहिँ तपाईँको चाहिँ बाटोघाटोको कुराहरू जोडिएको छ। यो कुराहरू अहिले हामीले के भन्नाएको छ भने अहिले हामीलाई सुरुङ मार्ग चाहिएको छैन, अहिले हामीलाई ट्रेन चाहिएको छैन, हामी कहाँ भएको भौतिक संरचनाहरूलाई मजबुत बनाएर दुई लाइनको बाटोलाई चार लाइन बनाएर कमसेकम सरल गरिदियो भने कमसेकम हाम्रा आयात गरी सामानहरू, हाम्रा र मेटेरियल कच्चा पदार्थहरू सरल तरिकाले आएर हामी उद्योगहरू गर्न सक्छौँ, उद्योगहरू चलाउन सक्छौँ भनेर राज्यलाई पटक पटक भनिरहेको अवस्था छ। र यो जुन अवस्थामा राज्य गुज्रिरहेको छ त्यो अवस्थामा चाहिँ राज्यले पनि एउटा के सोच दिनुपर्छ भने निजी क्षेत्रलाई साझेदारीको रूपमा लिएर ट्याक्सका कुराहरूलाई चाहिँ अलिकति सरल गरिदिने। मैले अघि नै पनि यहाँलाई भन्छ कि 10% भ्याट थियो त्यसलाई 13% बनाएको छ, त्यसलाई 13% घटाएर 10% गरिदिने, करका दर रेटहरूलाई समायोजन गरिदिने, यो कुराहरू भयो भने र यो कालो सूचीमा समग्र जति पनि यो 1.5 लाख 2 लाख व्यवसाय उद्योगहरू कालो सूची हुन्छ, यो कालो राज्यले हटाएर फेरि चाहिँ पुनर्कर्ताको व्यवस्था, यी तमाम कुराहरूलाई सबै राज्यले सम्बोधन गर्ने भने अहिले जति पनि पीड़ामा भएको व्यवसाय हुनुहुन्छ उहाँहरूलाई तंग्रिनलाई केही समय लाग्छ, तर पनि हामी यही देशमा बसेर यही सरकारको अधीनमा रहेर हामी काम गर्ने इच्छा छौं। यो नि क्षेत्र भनेको राज्यको सम्पत्ति हो, यसलाई जगेर्ना गर्ने, यसलाई बचाउने राज्यको दायित्व भएको कारणले गर्दा पनि म अन्तिममा यहाँलाई के भन्न चाहन्छु भने यी तमाम कुराहरू जति पनि नेपाल राष्ट्रिय व्यवसाय महासंघ निजी क्षेत्रले उठाएको कुराहरू छ, यो राज्यले पटक पटक हामीले सुझाव पनि दिएको छ, राज्यले बुझेको पनि छ। अहिले चाहिँ अर्थतन्त्र सबै कुरो बुझेको अर्थमन्त्री हुनुहुन्छ, प्रधानमन्त्री त्यत्तिकै जीएनजी चाहिँ युवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सबै बुझ्नु भएको छ। यो कुराहरूलाई बुझेर चाहिँ निजी क्षेत्रको कुराहरू तमाम रूपले सम्बोधन गर्नुहुनेछ भने मैले अपेक्षा गर्दछु। र अन्तिममा आउँदै गरेको विजयादशमी, दीपावली, छठ पर्व र नेपाल सम्मतको उपलक्ष्यमा यो देशमा भइपरेको चाहिँ दुःख सुख शान्ति फेरि होस्, देशलाई चाहिँ समुन्नत दिशातर्फ लैजाओस् भने दुर्गा भवानी मातालाई चाहिँ एउटा चाहिँ मार्गदर्शन दियोस् भन्ने मैले शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
3: हस्, यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धन्यवाद।
4: हस्, धन्यवाद, नमस्कार यहाँलाई पनि। यति लामो समयसम्म मलाई नेपाल राष्ट्रिय व्यवसाय महासंघको यी क्षेत्रको आफ्नो धारणा राख्ने मौका दिनुभयो, यहाँलाई पनि म मेरो व्यक्तिगत र महासंघको तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगका प्रमुख स्थलनाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा आपूर्ति व्यवस्थामा देखिन सक्ने चुनौती, बजारमा पर्न सक्ने प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे आज हामीले उहाँसँग कुराकानी गर्यौं। उहाँसँगको आजको यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
6: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
5: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पताल
9: रेडियो 102.1 MHz।
10: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
10: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
11: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
10: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
11: लक्ष्य 22 पटक।
10: स्वीकृत बजेट 88 लाख।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
10: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
11: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
10: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
11: निवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
10: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
11: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
10: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
11: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
10: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
11: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
10: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
10: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
11: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
10: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
11: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
10: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
11: मौरी पालन व्यवसाय र मह प्रशोधन,
10: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
11: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
10: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
11: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
10: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
11: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
10: फलफूल प्रशोधन र बजारीकरण,
11: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
10: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
11: प्राङ्गारिक कृषि वस्तु निर्यात,
10: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
11: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
10: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
12: अहिले बिहानको 9 बज्यो।
13: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुटराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै चालू संसद अधिवेशन असोज 16 गतेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुने। विदेश पठाइदिने भन्ने करिब 35 लाख ठगी, बागमतीका 304 जना पक्राउ। काठमाडौँको थापथालीमा मोटरसाइकल र स्कूटर ठोकिँदा 1 जनाको मृत्यु, 3 जना घाइते। इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुल्ला रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाट बाहिर।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है। के
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
2: हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?

0: भोलिको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: हजुरको रेडियो 102.1 मेगा।
3: अब समाचार विस्तारमा। दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा घोषणा गरेपछि सन् 1991 हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव सीप र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्ने सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य सामाजिक सुरक्षा र एक्लोपनाका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले उहाँहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार राहत र पुनर्स्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ। संविधानले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्री परिषदको बैठकले असोज 16 गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो। संविधान अनुसार संघीय संसदको अधिवेशन आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। संघीय संसदको चालु अधिवेशन वैशाख 28 गतेदेखि शुरू भएको थियो। प्रतिनिधि सभामा हाल 10 भन्दा बढ़ी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन्। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आज हुने भएको छ। कंग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगिर 21-23 गतेका लागि तोकेको छ। यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कंग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो। तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। झापा आन्दोलनका योद्धा गणेन्द्र बस्नेतको निधनका कारण एमाले आज

0: आयोजन गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार आज दिउँसो 3 बजे पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रम भोलि असोज 16 गते दिउँसो 3 बजेलाई सारिएको अधिकारीले जानकारी दिनुभएको छ। एमाले अस्ति असोज 5 देखि 8 गतेसम्म आयोजना गरेको केन्द्रीय कमिटिबाट 33 जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। यसै गरी नेता बस्नेतलाई अन्तिम श्रद्धांजलि दिन पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले बिहान दुवाकोट स्थित क्यान्सर अस्पताल पुग्नुहुनेछ। बस्नेतको आज 8:30 बजे पशुपति आरघाटको विद्युतीय सबगृहमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 2009 साल असोज 25 गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्था विरूद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब 17 वर्ष जेल जीवन बिताएका थिए। लामो समयदेखि क्यान्सर रोगबाट पीड़ित बस्नेतको गैराती उपचारका क्रममा निधन भएको हो। सरकारले भोटेकोशी बाढ़ीको 1 महिनापछि खोज तथा उद्धारबाट खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले विपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित विस्थापितलाई पुनर्स्थापन गर्ने निर्णय गरेको। जलविद्युत आयोजनाका 2 टनेल र अरू भग्नावशेष क्षेत्रमा खोजी काम भइरहे पनि अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। सरकारले कानून संशोधन गरेर बेपत्ता भएकालाई पनि मृतक सरह वा मृतक घोषणा गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विधेयकको टुङ्गो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्न स्थायी ठेगाना भएका पालिकाले प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। प्रशासनले विवरण प्रमाणित गरी विपद प्राधिकरणमा पठाउनेछ। भोटेकोशी बाढ़ीमा 1,454 शव भेटिएको छ भने 5,258 जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क छ। भेटिएका शवमध्ये 112 को मात्र शनाखत भएको छ। बाढ़ीका कारण घरबार गुमाएका नागरिकको अस्थायी आवास पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढ़ाउने निर्णय भएको छ। अहिलेसम्म प्राप्त विवरण अनुसार 7 पालिकाका 278 परिवारले तत्काल अस्थायी सेल्टरमा बस्न चाहेको विवरण पठाएका छन्। यसबाहेक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका 400 परिवार तथा उत्तर गया र अरू गाउँपालिकाका 350 विस्थापित परिवार हाल नुवाकोटको विदुर नगरपालिकामा आश्रय लिइरहेकाले उनीहरूको विकल्प छनौटको अन्तिम विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। विस्थापित परिवारको स्थायी पुनर्स्थापना नहुन्जेलका लागि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गठित जग्गा पहिचान तथा खोजी समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा सुरक्षित स्थान छनौट गरिनेछ। बसोबास तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई सहज बनाउन विद्यमान कानूनी व्यवस्थामा आवश्यक परिमार्जन गर्न सम्बन्धित निकायले कानूनी प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरिएको छ। नेपाल पत्रकार महासंघले नेपाल प्रेस काउन्सिलका 4 जना सदस्यले काउन्सिलको लेटर हेडमा जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ। महासंघले काउन्सिलका पूर्व लेखा समिति संयोजक दीपक पाण्डेलाई लक्षित गरी जारी गरिएको उक्त विज्ञप्ति फिर्ता लिन माग गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति जारी गर्दै काउन्सिल जस्तो गरिमामय तथा सन्तुलनकारी निकायको नाममा आएको एकपक्षीय विज्ञप्तिले वातावरण थप बिगार्ने बताएका छन्। उनले विज्ञप्ति फिर्ता लिएर सहज वातावरण निर्माण गर्न काउन्सिलको ध्यानकर्षण गराएका छन्। स्वरोजगारमूलक छापा माध्यमले पाउँदै आएको लोक कल्याणकारी विज्ञापनको रकम आधासम्म कटौती भएपछि उत्पन्न समस्या समाधानका लागि मंगलबार महासंघ र प्रेस काउन्सिल नेपालबीच छलफल भएको थियो। महासंघका अनुसार छलफलका क्रममा दुवै पक्षबीच सामान्य भनाभन भए पनि बैठक हार्दिकतापूर्वक सम्पन्न भएको थियो। तर उक्त तथ्यलाई व्यवस्था गर्दै काउन्सिलका नाममा व्यक्तिलक्षित विज्ञप्ति जारी गरिएको महासंघ भनाइ छ। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़कमा नियमित गाड़ी चलिरहेका छन्। बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थालेका हुन्। दार्जीलिङको पृथ्वी राजमार्ग अन्तर्गत 40 सम्म गए राति सामान्य पहिरो खसेपछि केही समय सड़क अवृत्त भएको थियो। पहिरो पन्छाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङका कृष्ण भीर, परेवाभीर, बागेमोड, जामिरेघाट, 40 लगायतका क्षेत्रमा पहिरो र सड़कमा क्षति पुगेपछि यातायात प्रभावित भएको थियो। सड़क विभाग र स्थानीय प्रशासनको सक्रियतामा अवरोध हटाएपछि पृथ्वी राजमार्गमा यातायात क्रमशः सहज बन्दै गएको हो। यस्तै काठमाडौँलाई हेटौडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि सञ्चालनमा आइसकेको छ। बीपी राजमार्ग पनि बाढ़ीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा पनि नियमित गाड़ी चलिरहेका छन्। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीबाट रामेछापका 8 स्थानीय तहका स्वास्थ्य शाखा मध्ये उमाकुण्ड गाउँपालिका प्रथम, मन्थली नगरपालिका द्वितीय र रामेछाप नगरपालिका तृतीय भएका छन्। मन्थली नगरपालिकाको सभाहलमा मंगलबार र बुधबार सञ्चालित 2 दिने गोष्ठीमा स्थानीय तहका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा उपलब्धिका आधारमा गरिएको मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको कार्यक्रम बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रशासक सतीश विष्टको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाको अध्यक्षता रहेको थियो। गोष्ठीमा दोलाखा र सिन्धुली जिल्लाका जनस्वास्थ्य प्रमुख, रामेछाप जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सागर जर्गामगर, जिल्लाका 8 स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य कर्मी तथा पत्रकार लगायत को उपस्थिति रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष 2082-83 सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीका विषयमा समीक्षा गरिएको थियो। साथै आगामी वर्ष स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो। विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका बद्री कुमार तामाङ, काभ्रे पलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमल प्रसाद गौतम र अछामका गणेश बहादुर बुढा रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 34,89,000 ठगी गरेको आरोपमा प्रहरीले काठमाण्डुबाट पक्राउ गरेको। प्रहरीका अनुसार तामाङले बेलायत पठाइदिने भन्दै 9,00,000, गौतमले रोमानिया पठाइदिने भन्दै 1,00,000, बुढाले अस्ट्रेलिया र क्यानाडा पठाइदिने भन्दै 3,00,000 तथा बद्री कुमारले पोल्याण्ड पठाइदिने भन्दै 21,89,000 ठगी गरेको आरोप छ। उनीहरू चारैजनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि बुधबार नै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। काठमाडौँको थापथलीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। गैराती करिब 11:45 समयमा शंखमूलबाट थापथली बीरतर्फ आउँदै गरेको बा 41-47-08 नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोकिएको थियो। त्यसपछि उक्त मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बा +0202-96031 नम्बरको स्कूटरमा समेत ठोकिन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा परिमृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट कटहरी नगरपालिका 2 घर भएका 26 वर्षीय चन्द्रमान दास तत्मा रहेका छन्। टाउकोमा गम्भीर चोट लागेका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा राति 1:10 मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार रौतहट कटहरिया 2 दिपेन्द्र दास गम्भीर घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ र उनी बोल्न नसक्ने अवस्थामा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छन्। स्कूटर चालक चितवन घर भई हाल सतुङ्गल बस्ने सुदीप श्रेष्ठ 23 वर्षका खुट्टामा सामान्य चोट लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। स्कूटर पछाडि सवार सरलाई घर भई हाल शंखमूल बस्ने मोहन शाहको दायाँ खुट्टामा सामान्य चोट लागेको छ। उनको पनि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मोटरसाइकल पछाडि सवार यात्रु र स्कूटर पछाडि सवार यात्रु दुवैले मादक पदार्थ सेवन गरेको पाइएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुला राख्नु भएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाफ प्राप्त गरेको जनाएको छ। इरानले यसअघि 7 दिनको युद्धविराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोका गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेल सम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनुभएको छ। यद्यपि कतार लगायत मध्यस्थकर्ता मार्फत अमेरिका र इरानबीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन्। र समाचारको अन्त्यमा खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समयसीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुङ्गिएको हो। बंगलादेशमा अबको 1 महिनापछि नोभेम्बर 5-17 तारीखसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको छ। तर एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भए यता नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षक फेरि एकपटक। दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै चालु संसद अधिवेशन असोज 16 गतेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुने। विदेश पठाइदिने भन्दै करिब 35 लाख ठगी, बागमतीका 304 जना पक्राउ। काठमाडौँको थापथलीमा मोटरसाइकल र स्कूटर ठोकिँदा 1 जनाको मृत्यु, 3 जना घाइते। इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुल्ला रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक 7 च्याम्पियनशीपबाट बाहिर। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Горбану нүкілігі жоғат, симент жоста пата тайны. Кабатылы унула, периумын талима тестурам жоғадыр күпосылты каула батит.
1: Кака, тимла этіні та чайна? Аба хамрай манталима дипжоти адвар энд саплайерс хуля ні кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोकमा पाकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540420349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा भाँडा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

नमस्कार हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बिहिबारको बसाइ छ। तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम पनि सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन भने तपाईँले लोकगीत गाउन सक्नुहुन्छ र तपाईँले गीत पनि गाइराखेकी छु। म मेरै लेख रचना सुनाउँछु भन्ने साथीको लागि कथा, कविता, गजल, शायरीहरू तपाईँले यदि लेख्नु भएको छ भने ती प्रस्तुतिहरू पनि आजको विषयमा हामीले सुन्छौं। फटाफट फोन गर्न सक्नुहुन्छ 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज 10 गम्ब हजुरको याब तामाकोश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पछाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कार्यक्रम साथी दिन आउने गर्छ। आजको बसाई बिहिबारको बसाई के गर्ने भन्ने कुरा मैले तपाईँलाई भनिसकेको छु। साथसाथै तपाईँले नियमित कार्यक्रम सुन्नुहुन्छ अथवा बिहिबारको बसाईको प्रस्तुति पनि तपाईँले सुन्नु भएको छ भने तपाईँको लागि थाहा छ र यदि तपाईँ नयाँ साथी हुनुहुन्छ भने पनि मैले तपाईँलाई जानकारी गराइसकेको छु भन्दै यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत बच्च दशैको गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: കാര്യക്രമ രാഹിമി ഇതിന് മിച്ചര മഹലഗീത ആയുഹി ദോഷി തിഹാർനി പുരുഷോത്തം ഭണ്ഡാരി അന്യ അസ്മിത ഡല്ലാകുറ്റി ആവാസ് മറിയോ एकदमै मिठो रमाइलो गीत रहेको थियो। यो गीतपछि हामी आइसकेका छौँ पालो तपाईँको रहेको छ। आजको विषयमा तपाईँले आफूलाई मनपर्ने प्रस्तुति सुनाउन सक्नुहुन्छ। 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। साथसाथै हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ। यति बेला चाहिँ म तपाईँको कमेन्टतर्फ पनि लाग्न चाहन्छु। आजको कार्यक्रम तपाईँले नै रोज्नु भएको, तपाईँले नै कार्यक्रम चाहिँ यस्तो ल्याउनुपर्छ है भन्ने तपाईँको सल्लाह सुझावको कार्यक्रम रहेको छ, त्यो उता तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला चाहिँ रामजी घिमिरेजी लेख्नुहुन्छ कमेन्ट मार्फत, नमस्कार म पनि हाजिर भएँ है हजुर भन्दै हुनुहुन्छ। त्यसै गरी हिराबहादुर लगाईजीले पनि नमस्ते दिदी सुन्दैछु बुटवलबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्कार हजुर, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के गोले भन्नुभयो? बन्दे भन्नुभयो
1: हजुर, बन्दे गोले।
0: के छ त हाम्रो बन्देजीको खबर?
1: हजुर ठिकै छ हजुर, हजुरहरूको रामी छापतिर कस्तो छ?
0: मैले गायत रामी छापतिरको पनि एकदम ठिक छ, राम्रो रमाइलो घमाइलो छ, मजाले घाम लागेको छ। आज झन् विशेष रामी छापमा बिहारको बजार लाग्दैछ, घमाइलो रमाइलो झन् धेरै रमाइलो छ है त।
1: हाम्रोतिर यतातिर नि हजुर त्यस्तै तपाईँहरूको जस्तै एकदम रमाइलो घमाइलो दसैँ आज भइरहेछ।
0: दसैँ आएको जस्तो लाग्दैछ, फेरि पनि मलाई पनि लाग्दैछ। आज 15 गते भइसकेको छ, अब मात्रै 15 दिन बाँकी छ है।
1: हजुर हजुर, आज दसैँ आएको जस्तो लागिरहेको दिदी हजुर।
0: ल दसैँ आएको जस्तो लाग्नुपर्छ पगे पनि हामीलाई, त्यही दिन मात्रै दसैँ मनाउने दिन मात्रै दसैँ आएको हो कि भन्ने भन्दा पनि हामीले अगाडिदेखि नै सबै कामहरू गर्ने सबै तयारी गर्दा पक्कै लागेकै हो जस्तो महसुस गरिरहेका छौँ।
1: हो नि हजुर।
0: अनि तपाईँको बस्तीतिर चाहिँ हजुरको रेडियो कतिको बज्छ?
1: एकदम क्लियर सुन्छ हजुर, म त डेली नै हजुरको रेडियो नै सुन्छु, धेरै वर्ष भइसक्यो।
0: धेरै वर्ष भयो, तर म पनि यहाँ बोलेको चाहिँ धेरै वर्ष भयो, तर हाम्रो बन्देजी चाहिँ पहिलोचोटि आउनुभयो जस्तो छ कार्यक्रममा।
1: हजुर हजुर, अब के गर्नु, माया त मार्नु भएन क्या अरे, रेडियोलाई चाहिँ प्राथमिकतै दिन्छु।
0: इन्टरनेट चाहिँ कतिको प्रयोग गर्नुहुन्छ?
1: मेरो त आइडी त त्यही बन्दै गर्ने नै हो, अब फेरि इन्टरनेट खासै प्रयोग गर्दैन हजुर, अब यो गाउँघरको कामले व्यस्त हुन्छ, अब यही टोरी छर्नेको कामले व्यस्त छु, अब रेडियो सुन्छु धेरै।
0: ल पछि पनि गाउँघरमा काम गर्ने, विशेष गरी हजुर जस्तै हाम्रो आमा बाबाको लागि चाहिँ इन्टरनेट भन्दा पनि रेडियो सहज छ। गीत सुन्न होस्, समाचार सुन्न होस्, देश विदेशका ताजा नयाँ पुराना सबै समाचार सूचना जानकारी सुन्न चाहिँ रेडियो नै महत्व छ।
1: एकदम एकदम हजुर।
0: ल पक्कै पनि यहाँले माया गरेर साथ दिएर आउनुभएको छ, नियमित सुन्छु तर फोन चाहिँ पहिलोचोटि गरे भन्नुभयो। योभन्दा अगाडि चाहिँ हाम्रो बन्देजीलाई मेरो आवाज सुन्दाखेरि कार्यक्रम लोकसेलीमा फोन गरौँ गरौँ जस्तो लागेन।
1: एकदम हजुर हजुर, अनि कतै हराउनु हुँदैन, अनि कता कता के हरा जस्तो लाग्छ, अनि यसो धेरै सम्झिनुहोस् हजुर। अनि अर्को भाइ के भन्नुभएको थियो उहाँको नाम?
0: हाम्रो श्रीराज बाहिर बसेर सुन्दै हुनुहुन्छ
1: हजुर। एकचोटि म बाहिर हुँदा लाइभमा पनि हेरेको थिएँ फेसबुक लाइभमा, अहिले म नेट चलाउँदैन त्यति, रेडियोमा प्राथमिकता दिन्छु त्यही हो।
0: ठिक छ, पहिला चाहिँ बाहिर हुँदा हाम्रो श्रीराजलाई फेसबुक लाइभमा हेर्नु भएको थियो
1: हजुर हजुर,
0: ल हेर्नुपर्छ, देख्नु भएको छ पक्कै उहाँको आवाज सबै ठाउँमा पुग्छ। ल हुन्छ, मैले पनि धेरै सम्झेको छु है भनिदिनुहोस् भन्दै हुनुहुन्छ है त। ल खानपिन खाइसक्नु भयो कि बाँकी छ?
1: हजुर खाँदैछु, खाँदैछु दिदी हजुर।
0: ल खाँदै हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रम आउनुभयो, आज चाहिँ हामीलाई के सुनाउनुहुन्छ त नि?
1: अब यसो लोकगीत गुनाइदिउँ कि जस्तो लाग्छ, यसो गुनगुनाउँ कि भन्नु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: तामसको खरेरीले डाली लर्कायो, बैगुनीको मायाले छाती फर्कायो।
0: चैतन्यको खडेरीले डाली लर्कायो। ल ठिक छ, अब अहिले त हिउँद लाग्न लागिसकेको छ, फेरि अर्को चैत आउने बेला भइसक्यो होइन? ल आउँछ, वर्षै पछि आउँछ जान्छ। अब हावा हुरी बतासले चाहिँ कति दुःख दिन्छ के हुन्छ भन्ने कुरा त्यति बेला थाहा भइहाल्छ होइन?
1: हजुर हजुर एकदम हजुर, नमारे बाँचे काला साथी हजुरहरूलाई सम्झिँदै कल गर्छु नि।
0: ल भोलि पर्सिका दिनमा पनि आउनु होला, यहाँको अब नियमित फोन लाग्छ, सधैँ सुन्ने भन्दा पनि कहिले काहीँ हाम्रो बन्दुजीको आवाज पनि हामीले यसै गरी सुन्न पाइयोस् होइन? अब अघि यहाँले भन्नुभयो हामी काहीँ कति जाँदा कार्यक्रम नआउँदा हामीलाई कस्तो कस्तो लाग्छ भन्नुभयो, अब मैले पनि हाम्रो बन्दुजीको आवाज सुनिसकेपछि भोलिका दिनमा पनि कहाँ जानुभयो होला, के गर्नुभयो होला, किन फोन गर्नु भएन भन्ने मलाई पनि त्यो खालको चिन्ता हुन्छ। त्यही भएर अब आगामी दिनमा चाहिँ आउनु होला है त।
1: हजुर हजुर सम्झिन्छु नि हजुरहरू सम्झिनुहुन्छ हुँदैन, म त प्रायः सम्झिन्छु नि
0: हजुर। हामीले नै सम्झिन त सम्झेका हुन्छौँ, तर यहाँसँग चाहिँ पहिलोचोटि बोलेको हुँदाले यहाँको नाम पनि थाहा थिएन मलाई होइन, कुन ठाउँबाट भन्ने पनि थाहा थिएन। अब त यहाँले सबै आफ्नो नाम ठाउँ भनिसक्नु भएको छ, अब चाहिँ हामीलाई याद आउँछ।
1: हजुरहरूको रामेछापको दूरसञ्चार भन्दा हाम्रो यहाँ मतनबासको सबैभन्दा ठुलो दूरसञ्चार छ, त्यही मुनि हो मेरो घर चाहिँ, चारिजे हो सिन्धुली चारिजे।
0: सिन्धुली चार बिसे भन्नु हो,
1: चालिसे।
0: ल ठिक छ, सिन्धुलीको चालिसे भन्ने ठाउँमा पक्कै हामी आउनेछौँ। ल हुन्छ, अहिलेको लागि चाहिँ हामी छुटौँ है। हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बन्दे गोलेजी सिन्धुलीको चालिसेबाट भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले छोटो मिठोमा एउटा गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ, पालो तपाईँको रहेको छ। कार्यक्रमको समय अवधिभर दशैंका मिठा र माइला गीत संगीतहरू पनि बजिर भएको छ, त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? के छ त खबर यता सिन्धुलीकै नाकाजुलीको जानकाजीलाई चिन्नुहुन्छ? ठिक छ, जस्तो कि मैले पनि अब जानुका जानुका दुईतिरको हुनुहुन्छ, भितेजुर यता सिन्धुलीको, सिन्धुली चाहिँ सिन्धुली पर्नुभयो, ठाउँ गाउँ बस्ती फरक पर्यो है।
2: हजुर सके पनि।
0: ल अनि के छ, के गर्दै हुनुहुन्छ, धेरै पछि आउनुभयो?
2: म अहिले घाँस काट्दैछु भन्नुपर्छ।
0: घाँस काट्दै जंगलतिर हुनुहुन्छ?
2: हजुर सके पनि।
0: ल घाम त बेसरी लागेको छ, कतिको घामले पोलिरहेको छ त घाँस काट्दाखेरि?
2: घाम त्यति छैन लागेको भन्नुपर्छ, धुम्म धुम्म भइरहेको छ भन्नुपर्छ।
0: बितिजोरतिर धुम्म धुम्म छ, कुहिरो लागेर हो कि क्या?
2: होइन शीतल शीतलले छ भन्नुपर्छ।
0: यता त बेसरी घाम लागेको छ, यता मात्रै घाम लागे हो कि क्या हो त्यसो भए?
2: खाए दिदी
0: सायद हुन सक्छ है। खाना खानु भएको छैन, जंगलतिर हुनुहुन्छ?
2: खाना खाइसकियो
0: भनेपछि भर्खर भर्खरै पुग्नुभयो जंगल?
2: हजुर पक्कै।
0: ल ठिक छ, मैले पनि खाना खाइ ओरि आएको छु, त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ। आज हामीलाई के सुनाउनुहुन्छ?
2: आज दिनुपर्ने हो र दिदी?
0: हजुर
2: आज के गर्नुपर्ने, डुकडोरी गीत गाउनुपर्ने हो?
0: ल अब कार्यक्रम चलाउन आउँछु भने कार्यक्रम चलाउनु पर्यो, आउँदैन भने गीत गाउनुहोस्। होइन म गीत गाउँदिनँ, मसँग कथा कविताहरू छन्, म त्यो भन्छु भन्नुहुन्छ भने त्यो पनि भन्न पाउनुहुन्छ।
2: मिल्छ
0: ल सुरु गर्नुहोस्।

0: यति नै भन्छु
1: यति नै भन्छु भनेर उहाँले फोन पनि राखेर गइसक्नु भएको छ। जानकारीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको बसाइमा तपाईँकै प्रस्तुति सुनिरहेका छन्। सच्चा आफत फोन गर्न सक्नुहुन्छ तपाईँको लागि। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0840404026 नम्बर खुल्ला छ। हामी कार्यक्रम लोकको शैलीको बसाइमा आउँछौ, हरेक दिन आउँछौ। तपाईँले फरक फरक दिन फरक प्रस्तुति चाहिँ सुन्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो
1: नमस्कार हजुर।
2: नमस्ते।
1: कता कता दुईवटा आवाज आए जस्तो लाग्यो। हजुर नै बोल्नु भएको
2: हो?
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ? माया चाहिँ हिजो पनि आउनु भएको थियो है? ल आज पनि हामीलाई टन्नै माया लिएर आउनुभयो। बागलुङतिरको मौसम आज कस्तो छ यति बेला?
2: यति बेला त हल्का हल्का घाम लागेको छ, कुरो लागेको छ, त्यही नै भन्नुपर्छ।
1: ल मायाजीले घाम लागेको मौसम चाहिँ मनपर्छ कि कुहिरो नै लागेको मनपर्छ त?
2: मलाई त घाम लागेको मनपर्छ दिदी।
1: घाम लागेको?
2: हजुर।
1: ल ठिक छ, मलाई चाहिँ कुहिरो लागेको मनपर्छ, किन होला?
2: कुहिरो लागे चिरेको ओरेर सुत्न पाइन्छ भनेर होला, घाम लाग्यो।
1: अब मायाले कुरो लायो भने चाहिँ सिरक ओडेर सुत्न पाइन्छ भन्नुभयो, दिउँसै त कसो छ होला र है त्यसरी फेरि?
2: हजुर
1: माया चाहिँ कुरो लाग्दा सुत्नुहुन्छ किन नि?
2: के अरे कुरो लाग्यो छिमछिम पानी आउँदा त कस्तो के अरे सिरक ओरे सुत्न मजा आउँछ नि।
1: ए भनेपछि त अर्कै खालको सुटै खालको फिलिङ्स महसुस गर्नुहुँदो रहेछ, त्यही भएर पनि रहेछ है। मलाई चाहिँ त्यस्तो लाग्दैन कि कुहिरो लाग्दाखेरि चाहिँ अरे जस्तो गर्मी समयमा चाहिँ कुहिरो लागोस् भन्ने लाग्छ, किनकि शीतल हुन्छ, जाडो महिनामा चाहिँ फेरि घामै लागोस् भन्ने हुन्छ नि त, त्यही भएर मात्र हो। यहाँलाई चाहिँ अब चाहिँ सुत्नुपर्ने स्थिर गर्नुपर्ने त्यो खालको आनन्द लिनुहुन्छ भने त्यो पनि ठिक छ पाइयो।
2: हजुर आफ्नो आफ्नो सोच आफ्नो आफ्नो विचार हो दिदी, म त त्यस्तै भनिदिएको रिसाउनु होला।
1: म किन रिसाउनु, हाम्रो माया चाहिँ बागलुङको हुनुहुन्छ, म रामेछापको छु, अनि तपाईँ कहाँ म कहाँ होइन, ज्यान टाढा छ मन मात्रै अनि यो बोली मात्रै नजिकले किन रिसाउनु छ र होइन?
2: हजुर
1: त्यही भएर
2: दुई दिने चोला मरे के होला भने जस्तो बाँच्नु डेली किन रिसाउने, हाँस्ने मजाले बोल्ने न त है।
1: पक्कै पनि मैले पनि त्यही भन्न खोज्दै थिएँ, मेरो मनकै कुरा बुझ्नुभयो त हाम्रो मायाजीले त।
2: हजुर
1: ल कार्यक्रम चाहिँ कसरी सुन्दै हुनुहुन्छ बागलुङमा? आज चाहिँ सुन्नुभयो कि भएन? हिजो चाहिँ साथीले जानकारी दिएर आएको भन्नुभयो, आज सुन्नुभयो कि भएन?
2: सुनेछु, आज सुन्दैछु।
1: केबाट सुन्नुभयो, फेसबुक लाइभबाट कि हाम्रो पात्रबाट कि हजुरको रेडियोको वेबसाइटबाट सुन्नुभयो?
2: हाम्रो पात्रबाट सुन्दैछु।
1: ल हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ, आवाज प्रष्ट आइरहेको छ नि।
2: हजुर
1: ल कार्यक्रममा आउनुभयो र मायाले कुराकानी भयो, मायाजीले पक्कै टन्नै माया लिएर आएको छु भन्नुहुन्थ्यो हिजो, आज पनि टन्नै हिजो भन्दा आज झन् धेरै माया लिएर आउनुभयो, खुसी लागेको छ, भोलि आजको भन्दा झन् धेरै माया लिएर आउनु होला है त।
2: हुन्छ
1: ल अब चाहिँ के सुनाउनुहुन्छ, हामी कार्यक्रमतर्फै लाग्छौ।
2: हजुर
1: आज के सुनाउनुहुन्छ भने मैले, गीत सुनाउनुहुन्छ कि कार्यक्रम चलाउनुहुन्छ कि कविता गीत गजलहरू सुनाउनुहुन्छ?
2: हुन्छ म एउटा लोकडोरी गीत गाउने प्रयास गर्छु है दिदी।
1: ल हुन्छ सुरु गर्नुहोस्।
2: हुन्छ तिमी

0: भन्नुपर्छ।
1: माया चाहिँ छ गीत गाउनु भयो, मान्छु हुने पनि गीत रहेको थियो, भेजियो सिरानी बाँधे हुनुहुन्थ्यो है।
0: हजुर,
1: कति के भिजाउनु भएको छ सिरानी?
0: हजुर,
1: सिरानी कतिको भिज्छ राति?
0: सिरानी त कुरै नगर्नु,
1: धेरै रुनुहुन्छ कि क्या हो हाम्रो माया चाहिँ?
0: भन्न नमिल्ने त्यसै हाँसो गरेको
1: ठिक छ, भन्न मिल्दैन भन्नु पनि भएन, ठिक छ। मैले पनि मायाजीसँग रमाइलोको लागि मात्रै भनेको, त्यस्तो होइन होइन। मायाजी सधैँ हाँस्नुहुन्छ, नामी माया छ, माया त भइहाल्छ होइन।
0: हजुर, कहीँ हाँसो रङ पनि गर्न पर्छ क्या, सधैँ रुएर हुँदैन,
1: त्यही भएर हाँसेको रमाइलो मजाक गरेको नि त होइन। तर हाम्रो मायाजीसँग मात्रै हो है, फेरि अरूसँग चाहिँ होइन।
0: हजुर
1: हजुर, ल ठिक छ। मिठो गीत गाउनुभयो, कार्यक्रममा आउनुभयो बागलुङदेखि, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अन्य विषयमा पनि आउनुहोस्, अहिलेको लागि भने हामी छोड्छौँ है।
0: नमस्ते
1: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो माया मगरजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। मिठो गीत गाएर कार्यक्रमबाट छोडिसक्नु भएको छ, कार्यक्रम सञ्चालन गर्न आउने साथीले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् है भन्छु। धेरै साथीले गीत संगीत गाइसक्नु भएको छ, गीत संगीत हामीले चाहिँ शनिबारको विषयमा पनि सुन्दै गरेका छौं, आजको विषयमा चाहिँ विशेष गरी अब हामीले अप्सनको रूपमा चाहिँ गीत संगीत राखेका छौं, किनकि गीत गाउन आउने अथवा कार्यक्रम चलाउन नआउने साथीको लागि भनेर कार्यक्रम चलाउन आउने साथीले पनि आजको विषयमा स्थान पाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, हामी गीततर्फ पनि लाग्ने कि भन्दैछौ, यसपछि चाहिँ हामी गीततर्फ जान्छौं। कोही साथी हुनुहुन्छ? हेलो,
2: हजुर दिदी नमस्कार।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रीति थापा भन्नुभयो?
2: होइन दिदी, सरस्वती थापा मगर भनेको।
1: अनि सरस्वतीजीलाई मैले कता प्रीति पुर्याएछु त नि?
2: हजुर,
1: प्रीति नाम पनि राम्रो छ है।
2: हजुर,
1: के छ बेटी जुर्दिरहेको खबर सुनाउनुहोस्।
2: एकदमै ठिक छ भन्नुपर्छ, अनि दिदी लगायत रामेछापतिर छ?
1: म लगायत रामेछापतिर पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो घमाइलो छ, घाम लागेको छ चर्को चर्को, दसैँ लागेको हो कि जस्तो पनि छ, हाम्रो सरस्वतीजीलाई चाहिँ लागेको हो कि जस्तो छ कि होइन होइन जस्तो छ?
2: हजुर, लागेको छैन दिदी,
1: अहिलेसम्म लागेको छैन, कहिलेदेखि लाग्छ त?
2: अब खै दिदी, अब
1: थाहा छैन।
2: हजुर,
1: ल थाहा छैन भने ठिकै छ, अब लागेको दिन थाहा होला, त्यही दिन भन्नुहुन्छ हाम्रो सरस्वतीजीले है। अनि खानपिन खाइसक्नु भयो?
2: नै छैन दिदी, बाँकी नै छ, अनि तपाईँले खानुभयो?
1: मैले खाइसकेको छु, खाइयो रे, सरस्वतीजीसँग कुरा गर्नु पर्यो भनेर आएको, आउनु भयो खुसी लाग्यो, अरू त सब ठिक ठाक छ?
2: हजुर ठिक छ दिदी।
1: ल कार्यक्रम चाहिँ मजाले सुन्नु भएको छ कि छैन त?
2: हजुर सुन्दैछु दिदी।
1: ल सुन्दै हुनुहुन्छ, बस्तीतिर हिजो आज त्यसरी रेडियो बस्दैछ त्यसो भए?
2: हजुर,
1: ल बजाउनु होला, अनि नबजाउने साथीहरूलाई नि बजाउनु पर्छ, हजुरको रेडियो सुन्नुपर्छ भन्नु होला है त?
2: हुन्छ दिदी,
1: रेडियो चाहिँ सुन्नुपर्छ भनेर अहिलेसम्म कतिजनालाई भन्नुभयो हाम्रो सरस्वतीजीले?
2: हजुर भन्न त भनेको छु दिदी, थाहा छैन कतिलाई भनेको,
1: कतिजनालाई भने भनेर गर्नु चाहिँ भएन, भन्नु नै भएको छैन?
2: हजुर
1: ठिक छ, ठिकै छ, सुन्नु होला होइन, साथ दिनु होला, माया गर्नु होला, सधैँभरि आउनु होला। आज त के सुनाउनुहुन्छ? म कार्यक्रमतर्फै लाग्यो अब चाहिँ।
2: सुन्छ दिदी, म थोरै गीत गाउँछु।
1: गीतै गाउनुहुन्छ? लोकगीत दसैँको गीत गाउनुहुन्छ कि?
2: नै दिदी, दसैँको गीत गाउँदिन।
1: ल गीत गाउनुहोस्, लोकगीत गाउनुहुन्छ होइन त?
2: हजुर,
1: ल सुरु गर्नुहोस् सभा।
2: हस् हुन्छ दिदी।

0: छ हजुर यति नै
1: ल हाम्रो सरस्वतीजीको आवाज पनि त्यस्तै मिठो होइन हाम्रो सरस्वती नामै सरस्वती छ आवाज खुलेको मिठो अब जिन्दगी नै त्यसै गरी चल्छ भन्नुभयो मिठो गीत गाउनुभयो सुनिरहन मन लागेको थियो हामी फेरि विश्रामतर्फ पनि जानुपर्ने पनि भएको छ यो गीत गाइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु भोलिका दिनमा हामी फेरि कुरा गर्छौँ अहिलेको लागि छोड्छौँ है
0: नमस्कार
1: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती थापा मगर्जी सिन्धुलीको विधिचोरबाट यति बेला चाहिँ हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्छौ गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

दसैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147788।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइरहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
8: कति रे, 9540 अनि
6: 9540404239, फोन नम्बर चाहिँ 0848540239।
8: 0848540239।
9: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
8: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
10: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
10: हो र कहाँ, अनि सम्पर्क नम्बर
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765769636 9817475746 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
11: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: गाडी टमा राखे कि पनि निश्चित गीतले चाहिँ हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौँ। विश्राम वर्ष फेरि पनि आइसकेका छौँ। आज बिहिबारको बुझाइमा हामीले तपाईँकी प्रस्तुतिहरूलाई सुनिरहेका छौँ। तपाईँले हामीलाई 048 40 0026 सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: दिदी, नमस्कार।
0: नमस्कार हजुर देवजी।
1: हजुर हजुर,
0: के छ खबर?
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ। अनि दिदी लगायत रामेछाप डाँडातिर सुनाउनु।
0: म लगायत रामेछाप डाँडातिर यस्तै त छ देवजी, खास अब नयाँ त्यस्तो परिवर्तन केही छ जस्तो लाग्दैन है मेरो दृष्टिमा चाहिँ। अब अरूको दृष्टिमा हुन सक्छ होइन, तर मैले यसो सरस्वती हेर्दाखेरि चाहिँ अब सधैँ उस्तै छ। अब मेरो व्यक्तिगत भन्दाखेरि पनि सधैँ उयो त्यही बाटो आउने चाहने र अहिले पनि यसै गरी बोल्ने। अब एकछिनमा कार्यक्रम सकिन्छ, त्यसपछि के हुन्छ त्यस्तै छ होइन।
1: हजुर, यता पनि त्यस्तै नै छ, घामचर्को लागिरहेको छ। अब भनौँ न, रमाइलो घमाइलो यस्तै छ भन्नुपर्छ। रोडमा गाडीहरू धेरै गुडिरहेको छ अहिले चाहिँ, एकदम रमाइलो घमाइलो भइरहेको छ भन्नुपर्छ है।
0: ल, अब त दसैँ आउन आउन लागिसकेको छ, अब पनि रमाइलो भएन भने त फेरि के गर्नु?
1: हजुर, पक्कै पनि अब माझीको चाहिँ चोर श्राद्ध अब भोलिबाट सकिन्छ, अनि त्यसपछि चाहिँ फेरि दसैँ आइहाल्यो अब है। अब त्यस्तै छ भन्नुपर्छ।
0: ल ठिक छ, त्यस्तै त्यस्तै छ, जता हेरे पनि भने जस्तै जस्तै हो कि क्या?
1: हजुर हजुर, पक्कै पनि।
0: ल ठिक छ, काम पनि खानु भयो कि भागी नै छ त?
1: खानपिन अब बाँकी नै छ दिदी। हजुर, अब चाहिँ आज चाहिँ श्राद्ध पनि रहेको छ, अब यहाँ अनि सराई बराई गर्ने कामहरू हुँदैछ, उहाँ त्यो कामहरू गरिसक्नुहुन्छ, अनि खाने चाहिँ अलिक ढिलै हुन्छ भनौँ न। अब 11 बज्न लागेको, अब 11:30 12 बज्छ होला खाने बेलामा भन्नुपर्छ है त।
0: ल, काममा व्यस्त हुनुहुन्छ, अब खाना आज अलिक ढिला ढिला नै हुन्छ। अलिक चाडपर्व नजिकै नजिकै गर्दाखेरि खानपिन पनि अलिक समय तलमाथि दाउदा पक्कै हुन्छ होइन। ल, अझ अब चाहिँ हामी कार्यक्रमतर्फ लाग्छ, आज के सुनाउनुहुन्छ हामीलाई?
1: अब कार्यक्रम पनि सकिन लागिसकेको छ, अब खासै अब थोरै अब गीतै फोन लागिहाल्यो, अब गीत थोरै गीत सुनाएर म बाहिरिन्छु है त।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: भोक भोकै पकाउ है तिउन करैमा गरी बलबत्ता रुँदैछन् गरिबको जो घरैमा भकारीमा छ छैन धन मकै खाको छौ कि बच्या छौ भोक भोकै पकाउ है तिउन करैमा बलबच्चा रुँदैछन् गरिबको जो घरैमा बलबच्चा रुँदैछन् गरिबको टुप्रो घरैमा
1: हाम्रो देवजीले चाहिँ पुरानो अनि दसैँको गीत गाउनु भयो। यो गीत सुन्दा दसैँ आउँदाखेरि पक्कै पनि यो गीत सङ्गीत सुन्दा त्यो गीतले शब्दमा भनेको जस्तै हुँदाखेरि चाहिँ पक्कै मन चाहिँ एकदमै कटकी खाने खालको गीत गाउनु भयो।
0: हजुर हजुर पक्कै पनि अब यस्तै छ। अब कतिको घरमा चाहिँ बालबच्चा अब रुनि होइन, अब कति बाहिर हुनुहुन्छ चाहिँ परदेशीहरू अब कमन घर आउनु नपाउने अवस्था, अनि घरमा चाहिँ अब के खाने अब के लाउने बालबच्चाहरूलाई चाहिँ अब कसरी, अनि घरमा हुने आमालाई चाहिँ पीडा हुन्छ नि त, अनि त्यही भएर यस्तै गीतहरू पनि बजिरहेका छन् कता प्रतिक्रिया ठाउँहरूमा, अनि त्यही पनि आज त्यही गीतको याद आएर गाइदिएको भन्नुपर्छ है त।
1: यहाँलाई पनि त्यो गीतको याद आए गाइदिनु भयो, ठिक छ। अब दसैँ चाडबाड नजिकले गर्दा यस्ता गीत सङ्गीत बज्दाखेरि चाहिँ कतिको परिवारमा चाहिँ होइन भगवानै छुटेर आउँछ होला जस्तो लाग्छ। जस्तो कि हाम्रो दिदीले अहिले गीत गाउनु भयो, मलाई पनि त्यो भित्रभित्रै त्यो खालको चाहिँ महसुस भइरहेको छ कि त्यो मलाई मात्र नभएर सबैको लागि हुन्छ होला जस्तो लाग्छ। ठिक छ, यहाँले यो मनसुने गीत गाउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अन्य बसेमा पनि आउनुहोस्, अहिलेको लागि छोड्छु म। हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले के पकाउ तिहुन कराईमा यस्तै खालको गीत गाउनु भएको थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। म कार्यक्रमको लगभग अन्त्यतिर आउन लागिसकेको छु। अब साथी आउनुहुन्छ भने एकजना साथीले हामीलाई आज के सुनाउनुहुन्छ सुन्छौ, त्यसपछि कार्यक्रमबाट बिदा हुन्छौ। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ पेममा शेर्पाजीको। वहाँ लेख्नुहुन्छ, नमस्ते है टासी डेली, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुन्थ दुई बान्ती भण्डारबाट हाल चाहिँ काठमाडौँबाट है अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहे। त्यसै गरी यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: दिदी,
1: नमस्कार। हजुर, यो आवाज कुन ठाउँदेखि हो? खबर एकदमै सानो मान्छेको जस्तो आवाज आयो त।
2: खबर एकदम ठिकै छ भन्नुपर्छ दिदी, अनि दिदी लगायत रामेछापतिरको के छ सुनाउने?
1: कार्यक्रम सुन्दै हुनुहुन्थ्यो हाम्रो शर्मिलाजीले?
2: हजुर, भर्खर भर्खरदेखि नै सुनेछु भन्नुभएको दिदी।
1: ल, भर्खर भर्खरै सुन्नुभयो, नत्र मेरो खबर चाहिँ मैले अघि हाम्रो देवजीलाई पनि भनेको थिएँ, ठिकै छ भनेर आए त।
2: हजुर, मैले चाहिँ भर्खरै सुनेको भन्नुभएको दिदी।
1: ल, भर्खर भर्खर सुन्नुभयो, भन्दा अगाडि चाहिँ कता केही काममा व्यस्त हुनुहुन्थ्यो?
2: हजुर, यस्तै घर आएपछि काममै व्यस्त थियो भन्नुभएको दिदी।
1: ल, घर आइसकेमा व्यस्त हुनुहुन्छ, खानपिन पाक्दैछ होला, पाकिसकेको छ अथवा खाइसक्नु भएको छ, यस्तै यस्तै होइन त?
2: हजुर, खाना चाहिँ भइसक्यो भन्नुभएको दिदी।
1: ल, मिठो मिठो खानुभयो जस्तो छ खानामा।
2: हजुर,
1: त्यही भएर हाम्रो शर्मिलाजीको आवाज पनि मिठो मिठो लाग्छ कि, सुनिरहन मन लाग्छ। मलाई त्यस्तो लाग्छ, अब हाम्रो शर्मिलाजीलाई त्यस्तो नलाग्न सक्छ होइन, जस्तो म आफूले आफूलाई राम्रो लाग्दैन, ऐना हेर्दा राम्रो देख्दिनँ भने अरूले मलाई राम्रो देख्नुहुन्छ भने त्यो अरूको दृष्टि हो नि त शर्मिलाजी। ल, ठिक छ, कार्यक्रमको अन्त्यमा छु, आज हामीलाई के सुनाउनुहुन्छ छोटो मिठोमा सुनाउनुहोस् न।
2: दिदी
1: ल, हुन्छ, सुरु गर्नुहोस्।
2: बने जस्तै हुन्छ।

0: जस्तै हुन्छ। यति नै भन्छ दिदी।
1: ल शर्मिला हजुर गीत दोहोरिएको छ है। अघि पनि एकजना साथीले गीत गाउनु भएको थियो तर यो गीत एकदमै मिठो रमाइलो छ। यहाँले मिठो गीत गाउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्। अहिलेको लागि छोड्छु म है। हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगर्जी सिन्धुलीको विधिचुरबाट। अवश्य म फोन लिन कार्यक्रमको लगभग समय सकिसकेको छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्दैछु। मन कुमारी कान्छी कुलुङजी पनि लेख्नुहुन्छ तर तपाईँको कमेन्ट चाहिँ एकदमै छोटो मिठोमा मात्रै भाषण हुन्छ, समय अभाव छ। उहाँ लेख्नुहुन्छ चङ्खुवा सभाबाट मन कुमारी कान्छी कुलुङ है। कार्यक्रम सुन्दैछु अब बज्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। मिडिया प्रेमी भाई अनिसाजीले पनि भोजपुरबाट सुन्दैछु भन्दै हुनुहुन्छ। हिरा बहादुर लगाजीले बोटोलबाट भन्नुभएको छ। सुणिम राईले पनि सुन्दैछु है दिदी भन्नुभएको छ। बुद्ध बज्रचार्यजीले सम्झना लेख्नुभएको होला, अञ्जना लेख्नुभएछ है त, अस्वस्थ छ भने त हामीले भन्नैपर्छ कि अञ्जना नै हो। उहाँले अञ्जना नै लेख्नु भएको छ, उहाँलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। त्यसै गरी टोप बहादुर पुलामीजीले पनि गुड मर्निङ भन्दै हुनुहुन्छ। त्यसै गरी क्षेत्री आयुषीले पनि नमस्कार भन्नुभएको छ। गीता लिम्बुजीले पनि नमस्ते हजुर, म प्याकुली गीता इलामबाट कार्यक्रम सुन्दैछु अब बस्ने गर्दा सबैको लागि भन्नुभएको छ। निमा एसपी लामाजीले पनि ओखल ढुङ्गाको चरणालुबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। कमल श्रेष्ठजीले पनि आज मलाई मोहन खड्का र अञ्जिता विश्वकर्माको आवाजमा रहेको गीत घरदेश र परदेश भन्ने बोलको गीत राखिदिनुहोस् न भन्दै हुनुहुन्छ। हामी राख्ने प्रयास गर्छौं, यदि भएन भने दशकीहरूको मिठो गीत बज्नेछौ। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीको गुलन्जरबाट सपना तामाङ हो। कार्यक्रम राम्रो लाग्छ अनि सन्चै आरामै हुनुहुन्छ होला, खाना खानुभयो त नाना भन्दै हुनुहुन्छ। मेरो खाना भइसकेको छ, मिल्छ भने मलाई दशैं तिहार गाउँमै मनाउने भन्ने बोलको गीत बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। धेरै साथीले गीत रोज्नु भएको छ, कुन साथीको गीत बजाउ भनेर चाहिँ हाम्रो प्राविधिक मित्र भन्दै हुनुहुन्छ। ठिकै छ, अब जो साथीले अब कमलजीले नै रोज्नु भएको छ, हाम्रो सपना हजुरले पनि दशैं तिहार गाउँमै मनाऊ भन्दै हुनुहुन्छ। ठिकै छ, यदि दशैंको गीत बज्छ बज्न चाहिँ कुन बज्छ हाम्रो प्राविधिक मित्रले बजाउनुहुन्छ। त्यसै गरी शुक्रराज रसाले निर्दोषजीले पनि हेलो हजुर नमस्कार, संगीतको अभिवादन, म पात्र हिलिहाङ साथ घर भई हाल चाहिँ फिदिम चार डब्लूबाट शुक्रराज रसाली निर्दोष हो अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। तुलसी केसी लोरीजीले पनि हेलो हजुर के छ सन्चै आरामै हुनुहुन्छ होला, म पनि कार्यक्रम सुन्दैछु है दैलिक बाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। सुमित सुनवारकी रातोजीले पनि गुड मर्निङ नमस्कार हजुर, खाना खानुभयो त, म काठमाडौँ बौद्ध ज्वरो पार्टीबाट सिम्पल सुमित सुनवार कार्यक्रम सुन्दैछु अब बज्ने गीत मलाई चिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि सम्भवतः मैले वाचन गरेर सकाइसकेको छु होला जस्तो लाग्छ। मेरो मोबाइल के साह्रो धोकीबाज भएको हो क्या भनेर रुनु भएको छ है सपनाजी, सायद उहाँको फोनले उहाँलाई केही डिस्टर्ब गरिरहेको छ जस्तो लाग्यो भन्दै लगभग तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरू मैले वाचन गरिसके भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी बन्दे गोलेजी हुनुहुन्थ्यो चालिसबाट, त्यसै गरी जानुका मगर सिन्धुलीको विधिचुरबाट, माया मगर बागलुङबाट, सरस्वती थापा मगर हुनुहुन्थ्यो विधिचुरबाटै, देव माझी हुनुहुन्थ्यो सिन्धुली जाँगझोलीबाट, शर्मिला थापा मगरजी पनि हुनुहुन्थ्यो विधिचुरबाट। उहाँहरू सबै साथीलाई धेरै भन्दाखेरि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको कार्यक्रममा सबै साथीले निजा रमाइलो लोकगीतहरू गाएर कार्यक्रममा सहभागिता जनाउनु भएको छ, सबै सबैलाई धेरै भन्दाखेरि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष भन्दाखेरि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री बाज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो रमाइलो दशैं तिहार आयो भन्ने बोलको गीत भएको छ। पशुपति शर्मा सम्झना भण्डारीको आवाजमा यो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकौशलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले सभापतिकै हैसियतमा अपील जारी गर्दै समानान्तर अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ। कंग्रेस संस्थापनितर पक्षको आजदेखि शुरू भएको 15 महाधिवेशन अन्तर्गत वडा स्तरमा अधिवेशन सहभागी हुन देउवाले सभापतिकै हैसियतमा अपील जारी गर्नुभएको। देउवाले देशभरका वडामा एकैसाथ शुरू नलागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई भव्य रूपमा सम्पन्न गर्न नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। झण्डै 8 दशक लामो इतिहास बोकेको नेपाली कंग्रेसका लागि यो महाधिवेशन निकै महत्वपूर्ण रहेको देउवाले उल्लेख गर्नुभएको छ। नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको बलिदान त्याग र संघर्षलाई थप मजबूत बनाउन 15 महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भएको छ। यस्तै पार्टीभित्र रहेका आन्तरिक मतभेदहरूलाई 15 महाधिवेशन मार्फत समाधान गरी नेपाली कंग्रेसलाई थप मजबूत र एक ढिक्का बनाउने प्रण समेत सभापति देउवाले व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका राजपत्र अंकित तृतीय श्रेणीका 14 जना अधिकृतहरूलाई सरूवा तथा कामकाजका लागि नयाँ निकायमा खटाएको छ। मन्त्रालयको असोज 14 गतिको निर्णय अनुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयहरूमा कार्यरत अधिकृतहरूको सरूवा र कामकाज हेरफेर गरिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बबरमहलले समस्याग्रस्त सहकारी संस्थाहरूको नाममा दर्ता भएका सम्पूर्ण सवारी साधनहरू तत्काल बुझाउन सूचनामा जारी गरिएको छ। नेपाल सरकारबाट समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी जिम्मेवारी सहकारी ऐन 2074 दफा 105 अनुसार गठित समितिले उक्त निर्देशन दिएको। समितिले जारी गरेको सूचना अनुसार सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारी तथा तीनले लगानी वा सञ्चालन गरेका संस्थाहरूको नाममा दर्ता भएका ढुवानी प्रयोजनका समेत सबै प्रकारका सवारी साधनहरू जहाँ जुन अवस्थामा छन् सोही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याएर बुझाउनु पर्नेछ। तोकिएको समयमा सवारी साधन नबुझाए सहकारी ऐन 2074 दफा 106 अधिकार प्रयोग गरी कड़ा कार्यवाही गरिने समितिले चेतावनी दिएको छ। सवारी साधनका प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको घर जग्गा ब्याङ्क खाता लकर तथा राजधानी समेत रोका राखी प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही गरिने सूचनामा उल्लेख छ। समितिले सूचना मार्फत सवारी साधन बुझाउनु पर्ने समस्याग्रस्त सहकारीहरूको नामावली पनि सार्वजनिक गरेको छ। जसमा स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, पेसिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट कोअपरेटिभ, सोसाइन्टियल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लुनिभा बहुउद्देश्य सहकारी, ओरिएन्टल कोअपरेटिभ, कन्ज्युमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिव शिखर बहुउद्देश्य सहकारी र हाम्रो नयाँ कृषि सहकारी संस्था रहेका छन्। यसै गरी कृषि विकास बहुउद्देश्य सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, श्री लालीगुराँस बहुउद्देश्य सहकारी, गौतमश्री बहुउद्देश्य सहकारी, गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारी र नेपाल सहकारी वित्तीय संस्थाका नाममा रहेका सवारी साधन पनि बुझाउन भनिएको छ। आइडियल यमुना हाम्रो बहुउद्देश्य सहकारी संस्थामा समाहित भएका घेदुङ बहुउद्देश्य तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिव शिखर बहुउद्देश्य सहकारी र हाम्रो नयाँ कृषि सहकारी संस्था रहेका छन्। यसै गरी कृषि विकास बहुउद्देश्य सहकारी,

संस्थाका सवारी साधनहरू पनि तत्काल बुझाउनु पर्नेछ। यस सम्बन्धी अन्य विस्तृत जानकारी समितिको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। लगातार पाँच दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने मौसम बुलेटिन अनुसार पर्सि शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। केही ठाउँमा वर्षाको सम्भावना रहे पनि देशभर एकैपटक वा हरेक दिन लगातार पानी पर्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नु भएको छ। अबको एक दुई दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढ़ी रहे पनि त्यसपछि पहाड़ी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भन्ने हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। अमेरिकाले बुधबार नेभाडामा जमीन मुनि एउटा ठूलो विस्फोट गराएको छ। यद्यपि यसमा परमाणु बमको भने प्रयोग गरिएको थिएन, वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्। यदि कुनै देशले जमीन मुनि सानो परमाणु धमाका गरेर त्यसका संकेतहरू लुकाउने प्रयास गर्यो भने त्यसलाई कसरी पत्ता लगाउन सकिन्छ भन्ने बुझ्नु यस प्रयोगको मुख्य उद्देश्य थियो। यो परीक्षण यस्तो समयमा भएको छ जति बेला अमेरिकाले चीनमाथि लुकेर परमाणु परीक्षण गरेको आरोप लगाउँदै आएको छ। सन् 2020 अमेरिकाले चीनको शिजिङयाङ स्थित लोप नूर परमाणु परीक्षण केन्द्रमा यस्तो गोप्य परीक्षण गरिएको आरोप लगाएको थियो। शीत युद्धको समयमा अमेरिकाले सयौं परमाणु परीक्षण गरेको नेभाडा नेशनल सेक्युरिटी साइटमै यो नयाँ प्रयोग गरिएको हो। र खबरको अन्त्यमा खेल खबर। पाकिस्तान एसियन गेम्स पुरूष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको पहिलो सेमी फाइनलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले कम्तीमा रजत पदक पक्का गरेको हो। वर्षाले भिजेको मैदानका कारण खेल समयमा शुरू हुन सकेको थिएन। ढिला शुरू भएपछि 13 ओभरको खेल तय भएको थियो। बंगलादेशले दिएको 112 रनको लक्ष्य पाकिस्तानले 11.3 ओभरमा पूरा गर्यो। अब्दुल समद 30 रनमा नट आउट रहे भने हसन नवाज 27 रनमा नट आउट रहे। बंगलादेशका मेहदी हसन, नसिम अहमद, मुस्तफिजुर रहमान र रिसाद हुसेनले एक एक विकेटले त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको बंगलादेशले 13 ओभरमा 7 विकेट गुमाएर 111 रन बनाएको थियो। दोहीले सर्वाधिक 42 रन बनाउनु भयो। सेफ हसनले 19 तथा मोसदेक हुसेनले 11 रन बनाए। पाकिस्तानले अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीचको विजेतासँग खेल्नेछ। बंगलादेशले कांस्य पदकका लागि भारत र श्रीलंका बीच पराजित हुने टोलीसँग खेल्नेछ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: घर बनाने को लगी रड सीमेंट जस्ता पता चाहिए कहाँबाट ल्याउने होला फिर यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040682

0: 9 र 0 48 45 385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्, धुवाँका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालय मन्त्रालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँमा अन्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुता श्रोताज महत उपस्थित भइसकेको छु तपाईँकोमा आजमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पला आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछ। तपाईँले पठाउनु भएका मेसेज लेख रचना अनि भनौँ न साथसाथै अब तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छ नम्बर 0848 40 40 26 रहेको छ। यदि प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउन सक्नुहुन्छ नम्बर 0848 40 40 26 रहेको छ भने साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे हजुरको रेडियो नेपालीमा सर्च गर्नुपर्ने हुन्छ तपाईँले फेसबुकमा त्यहाँ प्राप्त मेसेजहरू वाचन हुनेछन् वाचन गर्ने कोसिस गर्नेछु पनि भन्न चाहे नम्बर 0848 40 40 26 माध्यम आउन सक्नुहुन्छ। आजको वर्षमा हामी तपाईँसँगै कुराकानी गर्छौँ सदाझै अनि साथमा तपाईँकै त्यसो मधुर आवाजमा नेपाली पप गीतहरू सुन्नेछौँ भने लेख रचनाहरू पनि अप्सनको रूपमा सुनाउन सक्नुहुन्छ। यदि नेपाली पप गीतहरू गाउन इच्छा छैन रुचि छैन भन्नुहुन्छ भने अप्सनको रूपमा लेख रचनाहरू सुनाउन सक्नुहुन्छ। सकभर त प्राय प्रयास नै गर्नुहोस् कि नेपाली पप गीत नै कार्यक्रममा म गाउँछु आएर सहभागी भएर भनेर त्यो सोचका साथ आउनुहोला पनि हुन चाहन्छु। कार्यक्रम टप अफ द पप छ, पप गीत सम्बन्धी कार्यक्रम रहिसकेपछि फोकस पप गीतलाई दिनुपर्छ नेपाली पप गीतलाई भन्ने मान्यता हो होइन। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 1.2 MHz तामाको सिएफएम 95 MHz अनलाइनका थुप्रै माध्यमबाट सुन्दैछु। ओके यति बेला हामी गीततर्फ लागिहाल्छ एकदम रमाइलो गीत छ, रमाइलो भन्दा पनि सेन्टिमेन्टल भनौँ न। योगेश्वर अमात्यको गीत रहेको छ दसैँ नै हो कि यो मेरो दशा। यति बेला तपाईँ आएको माझमा

0: हेर्नुते रामे बा, यसपाली त मलाई एउटा साडी दिनै पर्छ के? दसैँ जस्तो चाडा जिन्दगी भरि एक सरो फरिया र सोलो कति लगाउनु?
1: लाइट बुढी साडी पैसा न

0: अस्ति पनि घरले ल्याउनु पर्छ भयो यसपालि त पोहोर जस्तो राख भयो नि ल बरु म आफै पानी तताउँछु फुलाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अबु
1: हालास बजिया गोर्ने खसी पैसा

0: यो गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आवाजमा म श्रीराज म छु, साथमा प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ होइन, उहाँले साथ दिइराख्नु भएको छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप। हामी हप्ताको छ दिन आउँछौँ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीमा तपाईँको माझमा रहने गर्दछौँ। त्यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ हजुर? नमस्कार।
1: नमस्कार भाइ।
0: नमस्कार देवजी, स्वागत छ कार्यक्रममा। अनि के छ, खाना भयो, के गर्दै हुनुहुन्छ?
1: खाना मेरो बाँकी नै छ, आज श्राद्ध रहेको थियो त्यही भएर अलि ढिलो नै भयो आज, अब एकछिनपछि हुन्छ भन्नुभएको है त।
0: ओके ल, ठिक छ ल, ठिक छ। हामीलाई सुन्नुहुन्छ?
1: हजुर एकदमै सुनिरहेको छु नि सर। दाइ हजुर कार्यक्रम नसुनि त कुरै हुँदैन, कार्यक्रम नसुनिकन त म त बस्न पनि सक्दिनँ होला है दाइ हजुर।
0: ठिक छ, खुसी लाग्छ, सुनिदिनुहुन्छ, माया गर्नुहुन्छ। सुनेर साथीहरूलाई पनि हुन चाहन्छु, मौसम कस्तो छ, रमाइलो छ होला?
1: एकदम एकदम रमाइलो घमाइलो भन्नुपर्छ भाइ हजुर, घाम चर्को लागिरहेको छ भन्नुपर्छ है, यस्तै छ भन्नुपर्छ।
0: ओके ल, ठिक छ, खुसी लाग्यो सुनिदिनु भयो, आइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। के सुनाउनुहुन्छ आजको विषयमा?
1: अब के सुनाउनु त भाइ, अरू अर्थ फेरि केही पनि आउँदैन, खासै एक टुक्का गीतहरू सुनाउँछु भन्नुपर्छ है त।
0: ओके हुन्छ।
1: झिके फुली लाएर आएछु, शिरबन्दी लाउँदा झन् ए होला हो।

0: कथम के होला। हजुर यति नै गर्नुपर्छ है भाइ। हजुर
1: हस्त धन्यवाद, मिठा आवाज र मिठो गीत गाइदिनु भयो, कार्यक्रममा सहभागी भइदिनु विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन्। फटाफट फोन गरिहाल्नुहोस्, फटाफट फटाफट होइन। यति बेला कोही हुनुहुन्छ, कहाँ हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, शुभ नाम
2: मेरो खाना चाहिँ भइसक्यो भन्नुपर्छ। यति बेलाको समयमा चाहिँ अलिअलि बाटोतिर हिँड्दैछु भन्नुपर्छ दाइ।
1: बाटोतिर हिँड्दै हुनुहुन्छ? ओके ल, ठिक छ। यस हिँड्दा हिँड्दै पनि हामीलाई सम्झिदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु ल। अनि कार्यक्रम चाहिँ सुन्न पाउनु भएको चाहिँ छैन भन्नुहोस् न पहिला सुरु।
2: हजुर
1: ल, ठिक छ, ओके, खुसी लाग्यो होस् सम्झिदिनु भएकोमा, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आज के सुनाउनुहुन्छ भन्नुहोस् त।
2: आधा आधा

कस्तो नि भए विशेष रूपमा धन्यवाद दिन चाहन्छु आइदिनु भयो आजको समयबाट छुट्टीमा। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला हामी गीततर्फ लाग्छौँ, त्यसपछि व्यवसायिक विश्रामतर्फ जानुपर्ने हुन्छ। यति बेलाको समयमा तपाईँको माझमा सुशान्त केसीको आवाज मलाई गीत पाहुना, यति बेला त्यसपछि व्यवसायिक विश्राम, त्यसपछि आउँछ।

0: हजुरको रेडियो 102.1 मेगा
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सड़क मन्थली रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: यो सर्टन फिट कमर्सियल ब्रेकपछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा. आवाज नमस्ते राज महोत्सव साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. कार्यक्रमलाई शेयर गरेर पनि साथ दिन सक्नुहुन्छ. यदि सुन्दै हुनुहुन्छ भने होइन मेसेजहरू पठाएर पनि साथ दिन सक्नुहुन्छ. माध्यम धेरै छन् विभिन्न. अब यो युग भनेको यहाँ विभिन्न चिजहरू पाइन्छ, मात्र हामीले उपयोग गर्न सकिन्छ अरे भन्छन् होला. त यति बेला कोही हुनुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ? हजुर नमस्कार.
1: हजुर नमस्कार.
0: नमस्ते नमस्कार भिरुबाजी, स्वागत छ कार्यक्रममा.
1: धन्यवाद.
0: के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ. बाल बिन्दास झकास छ. अनि खानपिन भयो त? खानपिन भयो?
1: खानपिन भर्खरै भएर बसिरहेको
0: छ. मेरो बाँकी छ, एकैछिनमा हुन्छ भन्न चाहे. अनि के भन्न खोज्दै थिएँ भन्नै रह्यो कुराहरू. मौसम कस्तो छ?
1: मौसम त बिहानदेखि नै छर्लमै घाम लागिरहेको छ.
0: ओके ल, ठिक छ, राम्रो, रमाइलो हुनु पर्यो पनि मन साय. खुसी लाग्यो जस्तो सम्झिदिनु भयो होइन. यस्तो बेला बेलामा सम्झिनुहुन्छ, माया गर्नुहुन्छ, यो नै ठुलो कुरा हो मेरो लागि, हाम्रो लागि पनि मन साय. अनि ओके, कोही के सुनाउनुहुन्छ आजको बसाइमा?
1: अब म एउटा सानो सायरी भने कि कविता भने त सुनाउँछु होइन.
0: सुनाउनुहोस् न, जे भन्न मन लाग्छ सुनाउनुहोस्.
1: हजुर हजुर. बोल्दै रहेको छ म र मेरो आँखा है त.
0: ओके.
1: म र मेरो आँखा छ, म भन्न चाहन्छु. ए आँखा त कस्तो बैगुनी आँखा, ए आँखा त कस्तो बैगुनी आँखा, बिहान रे मैले नै तँलाई घैलिनु पर्ने. ए आँखा त कस्तो बैगुनी आँखा, बिहान सबैले मैले नै तँलाई झोलिनु पर्ने, दिउँसो घाम लाग्दा चस्मा पनि लाइनु पर्ने. ए आँखा त कस्तो बैगुनी आँखा, तैँले खा भनेपछि मात्र मैले खानु पर्ने. ए आँखा त कस्तो बैगुनी आँखा, तैँले खा भनेपछि मात्रै मैले खाइदिनु पर्ने. मै पुरुष अगाडि आए अनुहार मात्रै हेरिरहन्छु. ए आँखा त कस्तो बैगुनी आँखा, पुरुष अगाडि आए अनुहार मात्र हेर्छु, महिला अगाडि आए शरीरभरि दौडिन्छ. ए आँखा त कस्तो बैगुनी आँखा, ए आँखा त कस्तो बैगुनी आँखा, तैँले खा भनेपछि मात्रै मैले खाइदिनु पर्ने. अनि बेलुका निद्रो लागेपछि माटो पाँच भनेपछि मैले सुत्दिनु पर्ने. ए आँखा त कस्तो बैगुनी आँखा, बेलुका त निदाएपछि मात्र म सुत्दिनु पर्ने. ए आँखा त कस्तो बैगुनी आँखा, महिलाहरूलाई खुसबुस्ती कहिले लाउने, मेरो कारणले कुटाइ चाहिँ मैले खानुपर्ने. ए आँखा त कस्तो बैगुनी आँखा, यति नै भन्नु पर्यो सर.
0: ओके, ठिक छ. यो आँखा आँखा मेरो कस्तो कस्तो आँखा होइन. अब आँखा नलाउने ठाउँमा पनि गइहाल्छ आँखा, अब गाह्रो होइन.
1: हजुर हजुर,
0: गाह्रो छ, गाह्रो छ. आँखै हो, राम्रो पनि गराउँछ नराम्रो पनि गराउँछ, दोष पनि देखाउँछ, फेरि एकैछिनमा राम्रो पनि बनाइदिन्छ. के गर्नु, ठिक छ. खुसी लाग्यो कार्यक्रममा सहभागी भएर, यति मिठो आँखाको बारेमा भनिदिनु भयो, खुसी लाग्यो होइन. सम्झुती गर्नुहोला आजको बसेबाट छुट्टीमा है. धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पक्कै पनि आँखा आँखा आँखै आँखा होइन, आँखा आँखै हो. मैले भने नि यो मेरो आँखा कस्तो आँखा आँखा, आँखा नलाउने ठाउँमा पनि आँखा लाउँछ, आँखा लाउने ठाउँमा पनि आँखा लाउँछ. अनि अब आँखाको दोष हुन्छ अरूले होइन, अरूले दुःख पाउँछ. कहिलेकाहीँ मन दुख्छ, आँसुले आँखाले आँसु झार्छ, यस्तै यस्तै छ है. यति बेला कोही हुनुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ? हजुर नमस्कार.
2: नमस्कार.
0: नमस्कार हजुर, शुभ नाम?
2: छैन कुमारी जोगी.
0: छैन
2: छैन कुमारी जोगी,
0: छैन कुमारी, छ कुमारी, यस्तो के भएको है?
2: के भएको के
0: भएको? अनि खाना भयो छैन कुमारीको?
2: खाना भइसक्यो,
0: छैन बाँकी छ
2: बाँकी छ अरे
0: हजुर
2: ल ल किन ढिला हो त दादा 12 बजी लागेको त अनि रिसिप्ने
0: के गर्नु यस्तै छ हेर्नुहोस् ठिक छ ठिक छ अब यस्तो तपाईँलाई पनि रिसोर्स छ मलाई पनि रिसोर्स छ मलाई यहाँ कार्बोहाइड्रेट कम भयो भनेर आशासहरूले अनि यो कार्बोहाइड्रेट कम भइसकेपछि रिस यस्तो आउने कि यस्तो आउने कि यो नाकाको टुप्पोमा आइसकेपछि अनि मैले आँखा देख्न सक्दिनँ अनि गाह्रो यस्तै छ ठिक छ
2: टाइममा खाना खानु होला भनेर जान्छ के छ खबर सुन्छ आरामै मङ्गल कुशलै हुनुहुन्छ
0: मङ्गल कुशल आराम सबै छु म होइन बाल बिन्दास प्रकाशले सब पनि भन्न चाहे यस्तै छ चलिआ छ जिन्दगी जसो तस भन्नुहोस् न मौसम कस्तो छ
2: दादा मौसममा कुरा गर्नुपर्दा चाहिँ होइन कस्तो भएको छ भने पारितिर चाहिँ कुहिरो के भन्छ यसलाई त्यो लागेको छ होइन अनि त्यसपछि हाम्रो मेरो घरमा चाहिँ घाम लागेको छ आज
0: घाम लागेको छ नि तपाईँकोतिर
2: मेरो मेरो घरमा चाहिँ घाम लागेको छ कि आज
0: आज मात्र
2: आज मात्र
0: अरू बेला लाग्दैन
2: अरू बेला लाग्दैन आज यो सुकाउने भनेर लाग्यो हो कि घाम पनि
0: ठिक छ राम्रै चिज हो त्यो पनि ओके ठिकै छ लाग्नु पर्छ घाम पनि समय परिस्थिति अनुसार घाम झुल्किनु पर्छ भन्न चाहे के सुनाउनुहुन्छ त अनि छैन कुमारीले
2: दादा के सुनाउने ओहो मलाई त केही भन्ने आउँदिनु भने अब के हुन्छ त अब अब शारीरिक भन्न नि आउँदैन रक भन्न नि आउँदैन गजल भन्न नि आउँदैन गीत गाउन पनि आउँदैन म अलि अलि अलि कति एक टुक्का गीत गाउँछु ल दादा
0: एक टुक्कै गाउनुहोस्
2: ओहो
0: दाहिनेपट्टिबाटको टुक्का सुरु गर्नुहुन्छ है देब्रेपट्टिबाट टुक्का सुरु गर्नुहुन्छ
2: म यस्तो गर्छु त होइन सुरु म फेदबाट गर्छु एकैचोटि टुप्पामा
0: पुर्याउँछु
2: आउँदैन के गाउनलाई त्यही भएर

0: lagi. Loh, git mau di Petra tupai ke di Jordai di Zagindana.
1: Yeste gana pahuncha tani hane.
0: Loh, mani bani na ma Petra kuchu jo Jordin se bani, mani jo sabane tehti mani git gai shogi la.
1: Okay, thik sa. Aba ye banna paaiye, thik sa. Mani ke banam na azar. Yeste sa. Chalan chalti ma amru. Thai ke banam ra. Mani chai.
0: हुन्छ दादा म अब एउटा के भन्छ नि यसलाई के भन्छ एउटा साइनिक भन्नु खुसी भएको छ ल कस्तो खालको साइनिक भन्नु नाति मैले सानो सानो नाच्न है मेरो साइज सुनेर सानो सानो कसौरामा ए सानो छोरीको कति राम्रो प्वाक सानो सानो कचौरा सानो सानो परीको कति राम्रो प्वाक छोरी माग्नु गएको सासु रहेछ एकदम स्वागत दादा यति नै
1: के गर्नु यो भयो भने त बडो रमाइलो हुन्छ बडो बाबा गाठे सकिहालेन होइन यो समाज कता जाँदैछ नि त छोरी माग्नु जाँदा सासु चाहेको सरी अब यस्तै
0: हो छोरी बुढी देखि सासु
1: यो भनेको यो खानामा पर्यो होला अब छोरीहरूलाई अब चना चटपटे चाउचाउ यताउति जङ्क फुडहरू मन पर्यो होइन एकदम सुकेर अब यो यङ हुनुपर्ने ठाउँमा ओल्ड ओल्ड पाराकोदेखि नै गयो होला अब सासु भनेको अब पहिलादेखिका खाका हट्टा कट्टा भएर पनि हुनसक्छ
0: त्यही
1: भएर होला मैले सारी पनि मिलाएर भन्दै आउँछु ठिक छ खुसी लाग्छ सम्झिदिनु भयो आजको बसेर
0: हुन्छ
1: धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे अब चाहिँ भन्न पनि अझै केही समय बाँकी छ है म त यसो हेरेको अब कतिजना 47 भएछ 57 त होइन होइन कहिले काहीँ भ्रम भन्ने थाहा छ नि भ्रम होइन भ्रम आँखाको भ्रम आँखाले सानो चिजलाई पनि ठम्म्याउन नसक्दाखेरि एकदम ठुलो दुर्घटना घट्छ अरे क्या भ्रम सृजना हुन्छ भनेर एकदम नियाली नियाली हेर्नुपर्छ अरे क्या आँखाले र यति बेला कोही हुनुहुन्छ कहाँबाट कोही हुनुहुन्छ भन्दिनुहुन्छ ललिताजी मुसु मुसु मुस्काउँदै हुनुहुन्छ गाउँदा गाउँदै गीतले धोका दियो जस्तो लाग्यो भन्दिनुहुन्छ गुराँसले हो त गुराँस के गर्नु गुराँस गुराँस गुराँस यति बेला कोही हुनुहुन्छ कहाँबाट कोही हुनुहुन्छ हजुर नमस्कार

0: नमस्कार
1: नमस्कार शुभ नाम हजुर
0: म सिम्पल सरिना
1: सिम्पल सरिना
0: हजुर
1: कति मिठो आवाज हो तपाईँको
0: त्यस्तो होइन
1: साह्रै मिठो छ गएको थिएँ म मोहित भइसकेँ अरू त के भयो होला
0: छैन त्यस्तो धेरै मिठो त होइन मलाई भर्खर प्रोग्राम सुन्दै थिएँ
1: हजुर
0: अनि थोरै मैले पनि गाउन मिल्थ्यो कि मिल्थेन पनि फर्मेट पनि हिजो आज अलि सुनेको छुइनँ होइन
1: तपाईँले नगाए अब कसले गाउने त यति मिठो आवाजले गाउन मिल्दैन भन्नु पनि मिलेन तपाईँले जे गर्न पनि मिल्छ
0: ए होइन अब कहिलेकाहीँ त अब विशेष लोकदरी गीतहरू पनि गाउने खालको प्रोग्रामहरू पनि हुन्छ नि त त्यो बेला अनि अरू गीतहरू गाउँदाखेरि गाह्रो हुन्छ नि त
1: ओके ठिक छ यस त्यस्तो हुन्छ
0: अनि तपाईँ सन्चै हुनुहुन्छ नि
1: ठिक छ राम्रो छ रमाइलो छ अहिलेसम्म मुटु जोड जोडले धड्किन खोज्दै थियो अहिले आएर अलिकति स्थिर
0: भइदियो
1: किन हो कुनै थाहा भएन अहिलेसम्म बाहिर निक्लेला निक्लेला जस्तो गर्दै थियो अहिले एकैछिन रोके जस्तो भयो
0: देब्रे कि दाइने हो त्यो चाहिँ एकदम
1: यो बेला बेलामा देब्रे दाइने भन्नै थाहा हुन्न बुक बुक बुक बुक गर्छ दाइने देब्रे त्यो यताउति हल्ले जस्तो गरेर गरिसकेपछि मलाई थाम्न गाह्रो हुन्छ यस्तो छ खाना भयो
0: खाना एकदम मजाले भइसक्यो मेरो बिहानै हुन्छ हो खाना चाहिँ 8:30-9 बजीभित्रमा प्राय सधैँ
1: टाइम टेबल छ
0: टाइम टेबल छ अब म सधैँ नै त्यही हो मेरो चाहिँ कहिले काहीँ मात्रै अब अलिक विशेष काम पऱ्यो भने चाहिँ अलि ढिलो हुन्छ नत्र त त्यही हो
1: त्यही त खै म के भएको है अठे अघि कहिले काहीँ 6 बजे खाइदिन्छ कहिले काहीँ 12-1 बजे पनि हुँदैन यस्तै छ जिन्दगी के गर्नु टाइम टेबल मिलाउन खोजेको मिल्दैन सिम्पल सरिनाजी के गरौँ कसो गरौँ
0: मिलाउने कोसिस गर्दा गर्दै हुँदैन भने त के गर्नु र होइन हामीले समयलाई पर्दैन पनि सकिन्न
1: यस्तै छ ठिक छ अनि मौसम कस्तो छ के गरिदिनुहुन्छ
0: मौसम चाहिँ आज खै अलि रिसारी चाहिँ कस्तो छ होइन बिहान पख चाहिँ एकदम धेरै उसी लागिरहेको थियो पुरुषमा जस्तो अनि अहिले चाहिँ त्यो खुले तापनि घाम चाहिँ लागेको छैन एकदम शीतलै छ
1: राम्रो छ शीतल हुनु भनेको त राम्रो जस्तो लाग्छ बरु घाम खासै नलागोस् होइन फेरि घामले यसो डढाउँछ पनि पोल्छ पनि
0: अनि फेरि घाम लागेन भने कस्तो धुम्म भयो जस्तो दिन देख्दा पनि कस्तो आफूलाई कस्तो नरमाइलो लाग्छ क्या अब चाडो नजिकै आउँदैछ घाम लाग्यो भने रमाइलो रमाइलो हुन्छ होइन
1: पके पनि हरियाली हो घाम टलक्क टल्किँदा होइन त्यो भनौँ डाँडाको पाखाहरू यसो चमक नै छुट्टै हुन्छ नि होइन रौनकै
0: अब दसैँ तिहार आउँदैछ नजिकै त्यही भएर एकदम नुहाइ धुवाई लगाएर होइन घरहरू चट्टा चट्टा बनाउनु पर्छ नि त अनि घाम लागेन भने त मरिहाल्यो नि हामी त
1: हजुर पके पनि ठिक छ लाग्छ अथवा एक दुई दिन फेरि यसो धुमधाम हुन्छ भनेर मौसम विद्वारहरू भनिरहेका छन् सो पानी पर्दैन खासै पानी यसो सानो बेला बेलामा पर्न सक्छ यही त भने बर्खाको बेला होइन र
0: हजुर एकदमै अब यस्तै हो अब मौसमको कुन बेला के हुन्छ थाहा भर हुँदैन होइन यस्तै हो यो मान्छेको जिन्दगी जस्तै हो क्या मौसम पनि
1: ठिक छ खुसी आज सम्झिदिनु भयो अब फेरि केही सुनाउनुहुन्न होला त छुट्यौँ त
0: अब चाहिँ नसुनाउँ होला अरू अरू साथीहरू पनि एकदम वेट गरिराख्नु भयो होला मैले मात्रै धेरै टाइम लिएँ भने अरू साथीहरूलाई कलै पालो दिने होइन
1: हजुर धन्यवाद उहाँले विशेष रूपमा धन्यवाद दिन चाहन्छु सिम्पल सरिना हुनुहुन्थ्यो उहाँले मेसेज पनि पठाउनुहुन्छ प्रायः जस्तो मेसेज गरिराख्नुहुन्छ होइन त्यस्तै गरेर प्रत्यक्ष रूपमा पनि कुराकानी गर्न पाएँ खुसी लाग्यो सुषमा छेत्री थामी हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ गुराँस हुनुहुन्छ उहाँले पनि सुन्दै हुनुहुन्छ होइन धेरै दिन किस्तो रन्जान हुनुहुन्छ सङ्घर्ष त्याग र तपस्या पछि कडा परिश्रम अनि त्यसपछि मात्र प्रतिफल मिल्नेछ फ्रीमा त माग्दै हिँड्नेलाई पनि गाली गर्नेहरू गहिरो लाग्नेछ भन्नुहुन्छ त्यो किस्तो रन्जान दोहा कतारबाट मुटु फुट्ने गरी सम्झना छ भन्नुहुन्छ आँखा झिकेर थालमा राख्दिन है भन्नुहुन्छ सपनाजी हो र किन होइन हाम्रो मोबाइल के साह्रो धोकेबाज भएको हो भन्नुहुन्छ सपना किन धोकेबाज भयो कसरी धोकेबाज भयो होइन राम्री राम्री मरेहरू देखेपछि त सब चिज राम्रो हुनुपर्ने त गाँठे आए के गर्नु यस्तै छ. नमस्कार, सिन्धुलीबाट सिन्धुली गोलन्जोरबाट सुन्दैछु भन्नुहुन्छ सपनाजीले पनि, उहाँलाई विशेष रूपमा धन्यवाद. अम्बिका मगरले पनि कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ. बाबरा मगर हुनुहुन्छ ओखलढुङ्गा फुकाली कर्पै हाल्छ साउदी अरेबियाको रियादबाट सुन्दैछु भन्नुहुन्छ. सबैमा सम्झना छ भन्नुहुन्छ. गुराँस हुनुहुन्छ, धेरै समयपछि सुन्दैछु है हजुरको कार्यक्रम, राम्रो लाग्छ, नाइस प्रोग्राम, आई लाइक इट भन्नुहुन्छ. विशेष रूपमा धन्यवाद होइन गुराँसजी, गुराँस गुराँस हजुरको वास्तविक नाम भन्नुहोस् न, गुराँस गरेर होइन ओके, गुराँस भयो भने राम्रै चिज हो. ओके, मोरङ कानी पोखरीबाट हुनुहुन्छ सिम्पल सरिना, आज जन्मदिन मनाउने प्यारी भान्जी सोनु गुरुङलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ. हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ भन्दै अब चाहिँ छुट्यौँ, अब कल लाउँदिन ल दाई भन्नुहुन्छ. अब त टाइम नै सकियो, कार्यक्रमको समय अवधि सकियो. सपना के गर्नु, यस्तै हो, कहिले काहीँ लाग्छ कहिले काहीँ लाग्दैन होइन, मन नदुखाउनुहोस् पनि भन्न चाह छुट्यौँ. तिनीहरूसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई धन्यवाद दिन चाहन्छु. प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झना भन्दा पनि ललिताजी हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत श्रीराज महत पनि यस होइन आजको बसाई कार्यक्रम टप अफ द पपको बसाईबाट छुट्नु चाहे. हवस् त नमस्कार.

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: व्यवस्थापन गर्न बढ़ीमा 65,361 पटकसम्म सार्वजनिक गाड़ी सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप 100 भन्दा धेरै हुने र झण्डै 2-3 लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा पुगेको क्षति र खराब सड़कका कारण गाड़ीको आवजावत प्रभावित हुन सक्ने समितिले जनाएको छ। त्यसैले अरणीको बीपी कान्ति लोकपथ गल्छी त्रिशुली र नागढुङ्गा मुगलिन सड़क खण्डमा उद्धार टोली र उठूला उपकरण तयारी अवस्थामा राख्न समेत सुझाव दिएको छ। यातायात व्यवसायहरूले सड़कको अवस्था सुधार नगरी अग्रिम टिकट खोल्न कठिन हुने बताएका छन्। व्यवसायहरूले लामो समयदेखि गाड़ी थन्किँदा आमदानी घटेर बैंकको किस्ता तिर्न समस्या भएको भन्दै कर्जा पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सरकारले संघीय संसदको चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ। अस्ति मंगलबारको मन्त्री परिषद बैठकले अधिवेशन अन्त्य गर्न निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा सिफारिश पठाएको हो। सरकारको सिफारिशमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। त्यही व्यवस्था अनुसार सरकारको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको हो। संघीय संसदको अधिवेशन गएको वैशाख 28 गते शुरू भएको थियो। यो अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन्। यसैबीच संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि संसद सचिवालयमा पुगेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक आज सचिवालयमा पुगेको छ। अस्ति मंगलबार बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो। लगातारको 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सी शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भनेर हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको ओडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरूलाई अपील गर्नुभएको छ। कांग्रेसको देउवा पक्षीय समूहको 15 महाधिवेशन अन्तर्गत आज ओडा अधिवेशन हुँदैछ। पूर्व सभापति देउवाले नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको देशभरका ओडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिता जनाउन अपील गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शरद ऋतुका लागि 648 आरोहीले आरोहण अनुमति लिए, सुनचाँदीको भाव आज यथावत लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटरद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष भोलि रातीदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। अनुमति लिनेमा 71 समूह रहेको र जसमा 485 पुरूष र 163 महिला रहेका विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,64,298 रूपियाँ राजस्व संकलन गरेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। हिजोसम्म घटबड़ हुँदै आएको सुनचाँदीको भाव भने आज यथावत रहेको छ। हिजो तोलामा सुन 2,800 रूपियाँले बढ़ेर 2,93,300 रूपियाँमा कारोबार भएकोमा आज पनि सुनको भाव त्यहीमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढ़ेको थियो। अस्ति मंगलबार सुनको भाव तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटबड़ भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी 4,395 रूपियाँमा कारोबार भएको थियो। बर्दिया र कैलालीका उख किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अब एक दुई दिनभित्रै निकासा हुने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले प्राविधिक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउँदै लामो समयसम्म भुक्तानी हुन नसकेको प्रति किसानको गुनासो जायज भएको स्वीकार गर्नुभयो। प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1B भिसामा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनु भएको रोइटर्सले जनाएको छ। यसअघि पनि बोस्टनको एक संघीय अदालतले 20 राज्यले दायर गरेको मुद्दामा यस शुल्कमाथि अस्थायी रोक लगाएको थियो। H-1B भिसा अमेरिकी रोजगारदातालाई विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्न सक्ने कार्यक्रम रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखेलाम्बासँग पराजित भइन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। आज नेपालको सुजन गुरूङले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै मिक्स टीमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष। झण्डै 15 लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने। संघीय संसदको चालू अधिवेशन भोलि रातीदेखि अन्त्य गर्न सिफारिश। संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो। केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने। मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव। ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक। सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर। र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित।

दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नंबर वन दाना हे पोषक दाना नंबर वन दम्मे सबे भन्ना कम
1: होनी
2: देसी माँ कांति मेरा आयो नाचो अब चम चम चम चम
3: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 9863023422।
8: चन्नै पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो। हतार हामीले नै गर्यो, नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि। त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
11: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
12: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
12: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
12: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
11: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
11: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
11: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
11: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
11: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई 12 बजेको नेपाल खबरपछि करिब 1 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। तपाईँले यो कार्यक्रम अवधिभरि सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहन्छौ। आज बिहिबारको बसाई रहेको छ। आजको बसाईमा हामीले सम्झनाजीले चाहिँ कार्यक्रममा के गर्नुहुन्छ भन्ने कुरा तपाईँहरूलाई थाहा होला, तर आज तपाईँले सहभागिता जनाउनुहोस् र आफ्नो साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 0026 को नम्बर तपाईँको लागि खुला रहेको छ। तपाईँ यो समय मध्याहको समय छ, उकाली उराली गर्दै हुनुहुन्छ होला, भन्जान चौतारी पनि गर्दै हुनुहुन्छ होला, साथै घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला। घाम कतै मन्द छ भन्दै हुनुहुन्छ साथीहरूले, कतै चर्को घाम पनि लाग्दैछ, यो समय कतिपय खाना खाँदै हुनुहुन्छ होला भन्ने पनि लाग्छ, कतिपयले खाइसक्नु भएको छ। आफ्नै काममा व्यस्त रहेर पनि हामीलाई कार्यक्रम सुने सौगात सुन्नको लागि प्रतीक्षा गर्ने सम्पूर्ण साथीहरूलाई स्वागत गर्दै हामी कार्यक्रममा आइसकेका छौं। तपाईँले यो कार्यक्रममा चाहिँ मात्रै नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुन्छ र कार्यक्रमको नामै तपाईँलाई थाहा छ होइन, कार्यक्रमको नामले नै तपाईँहरूलाई गीत संगीत के बज्छ कुन बज्छ भन्ने कुरा पनि थाहा छ, थाहा पाउनु भएको छ भन्ने पनि लाग्छ। तपाईँसँग रम्दै रमाउँदै करिब 1 बजेसम्म रहन्छौ। मिठा गीत संगीतको साथसाथै तपाईँसँग शोभायात्रा गर्ने झमरको हाम्रो रहेको छ। फटाफट फोन गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला प्रविधि सबैजनामा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। सम्झनाजीको अनुपस्थितिमा म तपाईँकै साथी ललिता आयु फोन गर्दै, साथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कमेन्ट पठाउनुहोस्। तपाईँका कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गर्छौं। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप्तामा गुस्की एफएम 95 MHz सुन्दै हुनुहुन्छ। कार्यक्रम सुन्ने सौगात चाहिँ तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो भोइ पर्यो काले भन्ने बोलको गीत छ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

Cari camarada, kim sırbatma, koy parıyor kalbi bana, bu kıydırın ne çok girdi rengi kim? Ne çok girdi, posi yani, çırpını ayısı ki kalsın. Parlı tabay ki rengi kısa, fotoğraf fotfun girdi kari camarada sorunumuz, azıcık bu sayma Tabayili, sahabayda zanamuz, rahmı şati şengiler, şamzana pavna onca. Edgiler şampakoma, kuy şati onca, zıstılay dedi, çigilsa. आउने क्रम जारी नै छ अब साथीहरू आउनुहुन्छ सुन्दै हुनुहुन्छ होला हुन त यो मध्याहको समय छ धेरै साथी काममा व्यस्त रहेर पनि हामीलाई कतिले सुन्दै हुनुहुन्छ कतिले फोन लगाउन पाइराख्नु भएको पनि छैन होला जस्तो पनि लाग्छ नेपाली चलचित्रको गीत संगीतसँग सम्बन्धित भएको कार्यक्रम सुने सौगात तपाईँले हामीलाई हरेक दिन सुन्न सक्नुहुन्छ तपाईँले चाहिँ विभिन्न होइन आएका अथवा निस्केका चाहिँ चलचित्रहरू हेर्नुहुन्छ तपाईँले हलमा गएर हेर्नुहुन्छ घरमै बसेर हेर्नुहुन्छ युट्युबबाट होइन कतिले टेलिभिजनबाट हेर्नुहुन्छ विशेष गरी चलचित्र हेर्न जान चाहिँ धेरै साथीहरूलाई रमाइलो लाग्ने अथवा चलचित्र हेर्दाको मजा चाहिँ सायद हलमा नै होला जस्तो लाग्छ किनकि सबै साथीसँगै भेट हुने रमाइलो लाग्ने त्यो चलचित्रभित्रको कथा प्रसङ्गहरू के छन् होइन र कलाकारहरूको अभिनय के छ कस्तो छ समग्रमा सबै विषयवस्तु चाहिँ जस्तो त्यो नेपाली चलचित्र हेरिरहँदाखेरि चाहिँ फरक फरक व्यक्तिहरूले गर्नुभएको अनुभव अथवा देख्नुभएको त्यो दृश्यहरूलाई चाहिँ फरक तरिकाले व्याख्या विश्लेषण गरिराख्नु भएको छ त्यो हुँदाखेरि चाहिँ नेपाली चलचित्र हेर्न घरमा एक्लै अथवा होइन घर परिवार मात्र भन्दा पनि सबैजना सँगै बसेर हलमा हेर्नुभयो भने चाहिँ रमाइलो पनि हुन्छ कथा विषयवस्तुले के बोकेको छ अथवा हाम्रो समाजको विषयवस्तुलाई चलचित्र मार्फत उतारेको छ अथवा रमाइला खालका चाहिँ चलचित्रहरू के छन् होइन त्यो विषयवस्तुलाई समेटेर बनाएका ती चलचित्रहरू चाहिँ गीत संगीतहरू पनि समावेश भएका हुन्छन् भन्न चाहे मैले बाँकी कुरा तपाईँसँग रहन्छ रमाइलो पनि हुनेछ भन्ने लाग्छ तपाईँले फोन गर्न सक्नुहुन्छ चलचित्रकै विषयमा पनि हामी कुराकानी गर्छौँ धेरै कुराकानीहरू तपाईँले योभन्दा अगाडिका दिनहरूमा पनि गरिसक्नु भएको छ धेरै साथीहरूले चलचित्र हेर्नुहुन्छ नेपाली चलचित्रलाई माया गरिदिनु भएको छ होइन भन्ने पनि लाग्छ मलाई म तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्छु अब चलचित्रको विषयमा धेरै कुराकानी भन्दा नि हेर्नेले हेरिसक्नु भएको छ बजारमा अझै पनि नयाँ चलचित्रहरू आइरहेका छन् तपाईँले हेर्न सक्नुहुन्छ र के छन् कस्ता छन् नेपाली चलचित्रले बोकेका कथाहरू चाहिँ के छन् हाम्रो गाउँ बस्तीमा होइन समाजमा भएका विकृति विसङ्गतिदेखि राम्रा नराम्रा सकारात्मक अथवा नकारात्मक विषयवस्तुहरू बोकेका र हरेक व्यक्तिहरूलाई मनोरञ्जन दिने अनि लिने खालका चलचित्रहरू पनि छन् ती गीत संगीतले हामीलाई चाहिँ ती चलचित्रहरूले बोकेका सन्देशहरूले हामीलाई सकारात्मक खालका सन्देशहरू पनि दिन सक्छन् त्यही भएर तपाईँले नेपाली चलचित्र हेर्न चाहिँ नछुटाउनुहोस् पनि भने मैले यहाँहरू सबैको लागि यति बेला म लाग्छु तपाईँको फेसबुक कमेन्टतर्फ हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ फिकल आर्यन गाउँलेजी उहाँ लेख्नुहुन्छ नमस्कार सुन्दैछु है सिन्धुलीको फिकलबाट आर्यन मगर हो अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ मिडिया प्रेमी भाइ अनि साथीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ त्यसै गरी सुरेन्द्र बानियाजीले पनि गुड आफ्टरनुन हजुर म पनि कार्यक्रम सुन्दैछु नेपालगंज बाँके हाल चाहिँ भरतपुर चितवनबाट भरतपुर चितवनको मिलनचोकदेखि कार्यक्रम सुन्दैछु मिठो सम्झना छ है साथीहरूको लागि भन्नुभएको छ पल शाहको रातो डोरी सिरेमा भन्ने गीत राखिदिनुहोस् न है भन्दै हुनुहुन्छ हाम्रो प्राविधिक मित्रले पक्कै राख्नु हुनेछ रातो डोरी सिरेमा गीत कार्यक्रममा समाप्त बज्नेछ हिराबहादुर लगाईजी पनि लेख्नुहुन्छ नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है बुटोल भाटा बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी सत्यकला इशाराजीले पनि सुन्दैछु ल कार्यक्रम भन्दै हुनुहुन्छ बेली अक्षामीजीले पनि नमस्ते हजुर भन्नुभएको छ त्यस्तै अर्को साथी हुनुहुन्छ यति बेलाको फर्साईमा कमल श्रेष्ठजी हुनुहुन्छ आज मलाई शब्द डीआर धर्मराज उपाध्याय र संगीत बाबौल गिरी र राजेश पायल राई र मेलिना राईको आवाजमा रहेको चलचित्रको गीत
टुकन बैना भन्ने बोलको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। योभन्दा अगाडि साथीले गीत रोज्नु भयो, हामी त्यो गीत बजाउँछौँ। त्यसपछि हाम्रो कमलजीले रोज्नु भएको गीत कार्यक्रममा बजाउँछु पनि भने मैले। त्यसपछि उहाँ लेख्नुहुन्छ, नमस्कार, म तेन्जुरी मिडिया ग्रुपको सदस्य तिरथुमको फिदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत सम्झनु पर्दा साथीहरूमध्ये बास्कोटा मरोज भुजेल छुच्यार लिम्बू लोकेन तोकलेन लिम्बू त्यसै गरी राजन कतिवटा क्षेत्र योगी सुशीला कार्की सरोला राई मिडिया प्रेमी निर्मला उनेम फुलमाया आंकी बाल लिम्बू टीकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने नै छु गीत समर्पण गर्छु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, यति बेला हुनुहुन्छ बाबुराम मगरजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार साई हजुर, म बाबुरा मगर हो भन्दै हुनुहुन्छ, उखलडुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु। सबैलाई धेरै सम्झेको छु है, मेरो घर परिवार साथी सङ्गी र मलाई धेरै माया गर्ने साथीहरूको लागि पनि भन्दै हुनुहुन्छ। निशा ठोकरजीले पनि सुन्दैछु कार्यक्रम, अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। फोन गर्ने कार्यक्रममा सहभागिता जनाउने साथीले चाहिँ हामीलाई 048 40 0026 सहभागिता जनाउनु होला। साथी फेसबुक लाइभबाट म कमेन्ट पठाउँछु भन्ने साथीले हजुरको रेडियोको फेसबुक पेज छ, तपाईँले हजुरको रेडियो नेपालीमा सर्च गरेर चाहिँ कमेन्टहरू बचाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रममाको नेम आज एकदमै सजिलो छ, तपाईँ सुन्दै हुनुहुन्छ होला सायद यो समय जस्तो पनि लाग्छ हामीलाई। सुन्ने साथीले फोन गर्नुहोस् र सुन्न नभ्याउने साथीले पनि हामीलाई भरे अनलाइन मार्फत भन्दा पनि फेसबुक लाइभमा कार्यक्रम लाइभ भइरहेको छ, तपाईँले भरेका दिनहरूमा भोलिका दिनहरूमा तपाईँलाई सुन्न समय जहिले मिल्छ तपाईँले सुन्नुहोला पनि भन्छु। गीत संगीतहरू बस्छन् यति बेलासम्म कार्यक्रममा। अर्को मिठो गीततर्फ लाग्छु कार्यक्रममा, अर्को एकदमै मिठो नेपाली चलचित्रको गीत बज्छु। गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि आउँछौं, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: यो दसैँ तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आफै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा

0: मछली र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिट सप एन्ड कोली स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रंगबहार रंगबहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।

कार्य एकदम मिठो अनि रमाइलो गीत रहेको थियो जुन जाला पेन्सन बचाउन भन्ने नेपाली चलचित्रको गीत। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्राम पछि फेरि पनि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँको टेलिफोन लिन्छौं भनिरहेका छौं, तर अब चाहिँ कार्यक्रमको समय पनि धेरै छ होइन। हामी तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गर्दै साथसाथै तपाईँले फेसबुक लाइभबाट कमेन्टहरू पठाइराख्नु भएको छ र रोज्नु पनि भएको छ गीत संगीतहरू। तपाईँले रोज्नुभएका गीतहरू पनि हामी कार्यक्रममा राख्दै कार्यक्रमबाट अब विदा हुनुपर्ने बेला पनि भइसकेको छ। अबको वर्षाईमा हाम्रो साथी हुनुहुन्छ सुरेन्द्र बानियाजीले गीत रोज्नु भएको छ। उहाँको कमेन्ट चाहिँ मैले अघि नै वाचन गरिसकेको छु। रातो डोरी सिरेमा भन्ने बोलको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। सम्भवतः यो गीत चाहिँ होइन है भन्दै हुनुहुन्छ। ठिकै छ, यो गीत हामी राख्दैनौँ किनकि सुरेन्द्रजीले चाहिँ अघि गीत रोज्नु भएको गीत जस्तो लाग्दैछ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले पल्साको आवाजमा भन्नुभएको छ, पल्साको अभिनय चाहिँ हुनसक्छ यता गीत सङ्गीतमा आवाज चिन्ता हुन सक्छ। त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी पनि लेख्नुहुन्छ, नमस्ते है सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। फिक्कल आर्यन गाउँलेजीले पनि नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीको फिक्कलबाट आर्यन मगर हो। अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ हफिज बबरजीले पनि नमस्कार गुड मर्निङ भन्दै हुनुहुन्छ। आइत यहाँलाई पनि गुड मर्निङ छ हाम्रो तर्फबाट। त्यसै गरी टेक बहादुर पुमाजीले पनि लेख्नु भएको छ, सञ्चालिका ललिताजी नमस्कार गुड आफ्टरनुन, कार्यक्रम सुन्दैछु उदयपुर चौधन्डे नगरपालिका बेलटार राइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुनेको छु है। हजुरको रेडियो एक सय दुई थुप्रेक मेगाहर्ज साथै आउँदै गरेको दसैँ तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै तपाईँले पठाउनु भएका कमेन्टहरू मैले वाचन गर्दैछु। सम्भवतः तिनजेलसम्म तपाईँले पठाउनु भएका कमेन्टहरू पनि वाचन भइसकेको छ कि पनि जस्तो लाग्दैछ। फेरि पनि कार्यक्रममा अर्को मिठो गीततर्फ नै लाग्न चाहन्छौँ हामी, किनकि तपाईँ यो समय सुन्दै हुनुहुन्छ भने अर्थात फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने कमेन्टहरू पनि पठाउनुहोस्। अब केही समय बाँकी छ, यति बेला चाहिँ कार्यक्रममा अर्को मिठो गीत बज्छ, गीतपछि आउँछौ। तपाईँ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा जुने जाला भन्ने बोलको गीत तीन सुन पच्चा चलचित्रको गीत थियो। यो गीत पछि लगभग अब श्री कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। साथै तपाईँका एटिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु। आजको वर्षमा हामीले कुनै पनि साथीहरूसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिन सकेनौं। भोलिको अवसरमा हामी तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिनेछौं भन्दै अवश्य कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले हामीलाई एटिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो। फोन त धेरै साथीले प्रयास गर्नुभएको छ, हामीले कुरा गर्न सकेनौं। प्रयास गर्ने साथीलाई पनि धन्यवाद। साथै कमेन्ट पठाएर कार्यक्रममा सहभागिता जनाउने र कार्यक्रम शेयर गर्ने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुने सुगातको समय अवधिबाट बजेका मीठा गीतकार सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एकदमै मिठो अनि रमाइलो चलचित्रको गीत छोड्दै आजको लागि भने कार्यक्रम सुने सौगातको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको रेडियो 102.1 मेगा
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाउ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: अहिले दिउँसोको 1 बजे
0: हजुरको रेडियो 102.1 मेगा।
7: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
8: Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
9: रंग बहार रंग बहार
10: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
9: घर रंगाउ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रमकारीन्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
12: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
11: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
12: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
11: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाँका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
12: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
11: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
12: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
11: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
12: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
3: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0845 41 143 98 63 023 22

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बचालौ. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं.
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन. साह्रै ढाड दुखाएर हैरान पार्यो. सिरक पनि उस्तै छ, यता पोका उता पोका. डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो. हैरान भए म त.
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो. मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर. तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली. यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ.
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर. सम्पर्क नम्बर 9869-22-45-44,
5: 9840-37-78-93. ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 98054145775, 98416906669, 98064417188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662, 98692065998।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98142896610।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0485402939, 0485402933 र 98540420। विराज सप्लायर्स,
13: कटहर बोर्ड छेउ मन्थली रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हरि हो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तमाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेपछि लागू हुने गरी संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। सरकारले गरेको सिफारिशको आधारमा राष्ट्रपति पौडेलले संसदको चालू अधिवेशन अन्त्य गर्नुहुने भएको हो। मंगलबार बसेको मन्त्री परिषदको बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। सरकारको सिफारिशमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ। संघीय संसदको चालू अधिवेशन 28 वैशाख 2083 सालदेखि शुरू भएको हो। चालू आर्थिक अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानूनहरू बनेका छन्। यसबाहेक सरकारले संसद अधिवेशन नगरेका बेला ल्याएका अध्यादेश स्वीकृत भएका छन्। पूर्व सभापति शेरबहादुर देवा पक्षले समानान्तर रूपमा वडा अधिवेशन शुरू गरेपछि कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको हित विपरीत गतिविधिमा संलग्न नहुन नेता कार्यकर्तालाई चेतावनी दिएको छ। समितिले 15 महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेका नेता कार्यकर्ता पार्टीको नीति र निर्णय विपरीत गतिविधिमा लागे कार्यवाही गर्ने जनाएको छ। समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका विभिन्न तहका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा क्रियाशील सदस्यलाई पार्टीको हित र मर्यादा विपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। 15 महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि कतिपय व्यक्ति कांग्रेसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको भन्दै समितिले त्यस्ता गतिविधिलाई गम्भीरताका साथ निगरानी गरिरहेको तमलाले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बासकोटाले विगत 2 दशकदेखि अलपत्र अवस्थामा रहेका संक्रमणकालीन न्याय सम्बन्धी फाइलहरू तत्काल निकास दिन सरकारको ध्यानकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मन्त्रालय धाउँदा पनि न्यायका फाइलहरूले गति लिन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। सांसद बासकोटाले विगत 20 वर्षदेखि शान्ति मन्त्रालय हुँदै गृह र कानून मन्त्रालयको दराजमा थन्किएका संक्रमणकालीन न्यायका मुद्दाहरू प्राथमिकतामा पार्नुपर्ने जोड़ दिनुभएको छ। लामो समयदेखि पीड़ितहरू न्यायको पर्खाईमा रहे पनि प्रशासनिक ढिलासुस्तीले प्रक्रिया अगाडि बढ़न नसकेको उहाँको भनाई छ। उहाँले विगत 1 वर्षदेखि गृह मन्त्रालयमा अड्किएको जिन्जी आन्दोलनसँग सम्बन्धित फाइलको पनि तत्काल सुनवाई हुनुपर्ने माग गर्नुभएको छ। सरकारले 7 दिनभित्र हरेक फाइल निर्णयार्थ पेश गर्ने भने गरेको प्रतिबद्धतालाई उहाँले सकारात्मक रूपमा लिँदै त्यस्ता कार्यान्वयनको तहमा लैजान आग्रह गर्नुभएको छ। उहाँले सरकारको प्रतिबद्धता व्यवहारमै देखिने र पीड़ितले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको छ। गल्छी रोसुवा गढी सड़क खण्ड अन्तर्गत उत्तर गया स्कूलदेखि विद्रावतीसम्म सड़कको ट्र्याक खोल्ने प्रयोजनका लागि पैदल यात्रु आवागमन समेत रोकिएको छ। बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म हरेक 2 घण्टाको बीचमा 15-20 मिनटमा मात्र पैदल यात्रुलाई आवत जावत अनुमति दिने गरी व्यवस्था मिलाइएको
गल्छी त्रिशुली बैलुङ स्याप्रो बेसी रोसपागढ़ी सड़क योजनाले जनाएको छ। यस स्थानबाट ट्र्याक खोल्ने काम भइरहेको समयमा पैदल यात्रा जुनसुकै बेला काम भइरहेको स्थानबाट आवाजावत गर्दा ट्र्याक खोल्ने काममा ढिला भएको योजना जनाइएको छ। यसले असुरक्षा समेत भएको भन्दै पैदल यात्रु आवत जावतमा कडाई गरिएको हो। रातको समयमा समेत यो खण्डमा यात्रा नगर्न सुसूचित गरिएको छ। प्रस्तावित संघीय निजामती सेवा ऐन 2083 विधेयकमा निजामती कर्मचारीले पाउने विधा सम्बन्धी व्यवस्थाहरू प्रस्ताव गरिए पनि महिला कर्मचारीका लागि लक्षित महिनावारी विधाबारे उपलब्ध विधेयकको व्याख्यात्मक खण्डमा स्पष्ट खुलाइएको छैन। विधेयकको दफा 125 निजामती कर्मचारीले पाउने यात्रा नगर्न सुसूचित गरिएको छ। प्रस्तावित संघीय निजामती सेवा ऐन 2083 विधेयकमा निजामती कर्मचारी

यद्यपि तीन प्रकारका विधाभित्र कुन कुन विधा पढ्छौं र त्यसमा भैरवारी विधा समेकेको छ वा छैन भन्ने विस्तृत सूची उपलब्ध दस्तावेजमा समावेश छैन। विधेयकको दोफा 148 एन कार्यान्वयनका लागि नियम बनाउने विधेयक अधिकार अन्तर्गत निजामती कर्मचारीले पाउने विधा तथा वेतलवीय विधा सम्बन्धी विषय नियमावलीमा समेटिने स्पष्ट पारेको छ। यसै गरी दफा 126 वेतलवी विधा जस्तै पति वा पत्नी विदेश स्थित नियोगमा खटी गएमा 5 वर्षसम्म पाउने विधाको बारेमा भने उल्लेख गरेको छ। प्रस्तावित 9 प्रकारका विधाहरूको पूर्ण विवरण र महिनावारी विधा जस्ता विशिष्ट विधाका शर्तहरू एन पारित भएपछि बन्ने नियमावली मार्फत नै स्पष्ट हुने देखिन्छ। हिजोसम्म गडबड हुँदै आएको सुन चाँदीको भाव आज यथावत छ। हिजो तोलामा सुन 2800 रूपियाँले बढ़ेर 2,93,200 रूपियाँमा कारोबार भएको सुनको भाव आज त्यही भावमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढ़ेको थियो। अस्ति मंगलबार सुनको भाव तुलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटबड भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तुलाको 4,425 रूपियाँ पुगेको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भएको छ। यसअघि मंगलबार 4,395 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। सिंगापुर सरकारले देशमा तीव्र रूपमा गर्दै गरेको जन्मदर र विवाह दर सुधार्न एउटा नौलो र रोचक कदम चालेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार सिंगापुरको सरकारी प्रविधि एजेन्सी गभर्टेकले सरकारी कर्मचारीहरूको लागि फर्स्ट ट्रेड नामक आफ्नै ट्रेडिङ प्लेटफर्म लन्च गरेको छ। अहिलेका लागि परीक्षणका रूपमा शुरू गरेको यो प्लेटफर्म 21 वर्षदेखि 35 वर्ष उमेर समूहका सरकारी कर्मचारीहरूको लागि मात्र खुल्ला गरिएको छ। नकली प्रोफाइल रोक्न प्रयोगकर्ताको पहिचान सिंगापुर सरकारको आधिकारिक डिजिटल आईडी प्रणाली सिंगापासबाट भेरिफाई गरिन्छ। सामान्य डेटिङ एप भन्दा भिन्न यसमा नोबेल पुरस्कार विजेता गणितीय सिद्धान्त गेल साफे एल्गोरिदमका आधारमा सही छोडे मिलाइनेछ। गएको वर्ष सिंगापुरको प्रजनन दर इतिहासकै तल्लो बिन्दु 0.87 झरे पनि सरकारले कर्मचारीहरूलाई जोडी बाँध्न र परिवार बसाउन प्रोत्साहन गर्न यो पहल गरेको हो। र खबरको अन्त्यमा खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पूनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। जापानको आइजी अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी वनितौल समूहमा पूनममा भारतीय खेलाड़ी ताके लाम्बाम इनोन गान्धीसँग इटनोनका आधारमा पराजित हुनुभएको हो। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। हिजो भएको खेलमा नेपालका 4 खेलाड़ी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए। पहिलो चरणबाटै बाहिरिने खेलाड़ीमा देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन्। महिला 52 केजी तौल समूहमा देवकी माया पहिलो खेलमा नै भियतनामकी खेलाड़ी थिए। गनान हासन हासँग पराजित हुनुभएको थियो। महिला 48 केजी निशा हङकङकी वाङका लिङ्स पराजित हुनुभएको छ। पुरूष 60 केजीमा विकास उज्बेकिस्तानका सामरिदिन कुसकारुभसँग पराजित हुनुभएको छ। आज नेपालको सुजन गुरूङले 90 केजी वनितौल समूहमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। त्यस्तै मिक्स टीमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यो दिनजेलसम्मको लागि खबर सहयोगी

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: सस्तोमै पोषक दाना पाउन रामे छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्द।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

Hazırkı avaj, hazırkı saat yehu, hazırkı radyo 107.1 MHz. Namaste, namaskarani. Hardik swagat gardai karyakram ra sai tapaiko saath ma upasthit bhayisakeko chu. Ma karyakram prastuta samjana gardi bhane pravidhi samyojan bata saath dinu bhayeko chha. Dalita haiyule bhane saath ma tapai hununcha. विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazirkureadio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि यसै क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथ हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज बिहिबारको व्यवसाय छ। आजको व्यवसायमा तपाईँले कमेन्ट मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। विशिष्ट र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। छोटो मिठोमा आफ्ना आफन्तजन साथीसँगलाई बस्ने गीत मार्फत सम्झना सन्देश राख्न सक्नुहुनेछ। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0440 40 0026 माध्यमबाट तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भने यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौँ। एउटा मिठो गीत रहेको छ राजेश पारी राईको आवाजमा रहेको घर पारे रहेछौ मायालु थाहै भएन भने एकदमै मिठो गीत राख्नेछौ। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो गीत घर बारे रहे मायालू थाहै भएन एकदम मीठी गीत हामीले राखेर कार्यक्रम को शुरूआत गरिसकेका छौं। अब पनि पालो त पाएको रहेको छ 0440 40 00 26 मा फोन गरेर तपाईँ सहभागित जनाउन सक्नुहुनेछ। आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्ते निर्मलाजी, बोल्नुभयो? ठिकै छ नि, खबर
1: एकदम ठिकठाक छ। घाम लागेको छ, यस्तै छ भनौँ न, सबै के हुनु मजा आउने कार्यक्रम सुनिरहेको छ।
0: ल, मजाले घाम लागिरहेको छ, बसी बसाइ छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि खाजा चाहिँ भयो कि भएन त?
1: खाजा मेरो बाँकी नै छ नि, तपाईँको भयो त?
0: ल, मेरो पनि बाँकी छ नि। अब निर्मलाजीले खानु भएको छैन, मैले कसरी खानु त? ल, ओके, पक्कै पनि अब कार्यक्रम सकाएर आउने प्रयास गर्नेछु। हजुरले चाहिँ खाजा तयारी बनाएर राख्नुहोस् है त।
1: हुन्छ।
0: अनि अरू सुनाउनुहोस् खबर के छ?
1: के हुनु, यस्तै छ, मजाले घाम लागेको छ, बसिया छ, अरू त खासै केही पनि छैन भनौँ न।
0: अरू खासै केही छैन है?
1: हजुर।
0: ठिकै छ, अब मिठा गीत संगीतहरू सुन्दै हुनुहुन्छ, खुसी लाग्छ यसरी कार्यक्रममा पनि फुर्सदको समयमा सहभागिता जनाइदिनुहुन्छ। अझ धेरै खुसी छौ हामी यसरी नै कार्यक्रम सुन्दै गर्नुहोला। हामी त्यसो भए कार्यक्रम तर्फै लागौ त। साथीसँगलाई सम्झनुहोस् न त है।
1: हुन्छ, विशेष केटा दिदीहरूलाई भन्न चाहन्छु, फेसबुकमा हुने दिदीको लागि, हजुर, अन्त फ्यामिलीको लागि, मेरो घर सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतिष्ठाहरूलाई भन्न चाहन्छु, मेरो रानी सम्पूर्ण गाउँ माइती परिवार दिदी भिनाजीको लागि, अनि काठमाडौँ हुने दाई भाउजू बहिनी अस्मिता गिरी सरिता गिरी, अनि दाई धेरै पाण्डेको लागि भन्न चाहन्छु, साथी डेट माजीलाई, रिता सिन्हालाई, अस्मिता रोशनलाई, नवीनाको लागि, उर्मिला मगरलाई, अनि सीता शीर्षकलाई, शिला अधिकारीलाई, अनि बहिनी रमिला तामाङलाई, सन्दिरा चाहिँ बहिनी मेरो मोबाइल बिग्रेर कल गरेको छैन भन्दै बिताउन सक्छु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला पालो तपाईँको रहेको छ र यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हजुर दिदी, नमस्कार।
0: नमस्कार हजुर, शुभ नाम?
2: सिन्धुली बिटिजोरबाट सरस्वती थापा मगर।
0: सरस्वतीजीको खबर के छ?
2: हजुर, मेरो खबर एकदमै ठिक छ भन्नुपर्छ, अनि दिदी लगायत रामेछापतिरको के छ?
0: म लगायत हाम्रो रामेछापतिरको खबर पनि ठिक छ, राम्रो छ, रमाइलोसम्म मजाले काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। मेरो खाजा चाहिँ बाँकी छ हजुरको, भएकी बाँकी छ त?
2: हजुर, मेरो नि बाँकी नै छ दिदी।
0: अनि त्यताको मौसम कस्तो छ?
2: हजुर, यतातिर चाहिँ अघिसम्म चाहिँ धुम्मा धुम्मा भइरहेको थियो, अहिले सबै घाम लागिरहेको छ दिदी।
0: घाम लागिरहेको छ है?
2: हजुर।
0: ल, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ नि?
2: हजुर, सुन्दैछु दिदी।
0: ल, कार्यक्रमको बारेमा केही सल्लाह सुझाव दिनुपर्ने जस्तो लागेको छ हजुरलाई?
2: नै छैन दिदी, राम्रै छ, अब पछि भएछ भने पछि भन्छु नि।
0: ठिकै छ, कार्यक्रम सुनेर साथ दिनुहोस्, कार्यक्रममा पनि सहभागिता जनाउनु भएको छ, एकदमै खुसी लागेको छ। त्यसो भए हामी कार्यक्रम तर्फै लागौ, साथीसँगलाई सम्झनुहोस् है त।
2: हुन्छ दिदी, फर्स्ट अफ अल दिदी हजुरको लागि, अनि प्राविधिक मित्रको लागि, अनि सुन्दै हुनुहुन्छ यही मम्मीको लागि, बाबाको लागि, दिदी प्रतिष्ठा मगर, कविता मगर, करिना मगरको लागि, यही सुन्दै हुनुहुन्छ, बहिनी शर्मिला मगरको लागि भन्न चाहन्छु, र सुन्दै हुनुहुन्छ होला ठुलो बुबाको लागि पनि भन्न चाहन्छु, र तिनकनातिर रहेर सुन्दै हुनुहुन्छ होला बाबु प्रनिश मगर, दिदी कविता मगरको लागि भन्न चाहन्छु, र केटिएमतिर रहेर सुन्दै हुनुहुन्छ होला दाई भाउजू भाइको लागि भन्न चाहन्छु, र केटिएमतिर रहेर सुन्दै हुनुहुन्छ साथीहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु दिदी, नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सरस्वती थापा मगरजी हुनुहुन्थ्यो, उहाँले साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ, र पालो तपाईँको रहेको छ फोन गर्नुहोला। टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामेछाप गरबई हालसी काठमाडौँबाट प्रोग्राम मार्फत साथीलाई सम्झनु पर्दा, सोना कन्दङमा मिडिया प्रेमी निर्मला होनिम अञ्जना सुनवार भन्नुभएको छ, जीवन सुब्बा लक्ष्मण मगर, शर्मिला सर मगर, पर्पल अपेक्षा छिन्टिका हेजु, लक्ष्मण किराती, छुची फुची बिनु, कमला मुखिया, भूमिका राई, मुना मुखिया, देव बासकोटा, कमल श्रेष्ठ, भागी राई, निउनिसा, सिम्पल सरिना, रमला साम्पाङ राई, घायल अबीर मानस नोवार रामलाल सुमन दिल दुखी रिया सजनावादी सजना बिरिया प्रेमी मगर्ने आयुषा सुनीता सुनवार कपिला चामलिङ राई सरस्वती सुनवार त्यसैगरी सरस्वती खत्री मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीले भन्दै छुटिए भन्नुभएको छ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
3: हजुर। नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर, म दोलखाबाट संगीता लामा।
0: संगीताजीको खबर के छ?
3: ठिकै छ, राम्रो छ, रमाइलो छ। तपाईँको
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ। घाम लागिरहेको छ, यस्तै छ। अनि खाजा भयो त?
3: नै छैन, हजुर पनि रात छैन। मिल्छ भने यतै आउनु होला भनेर भन्न त मिल्दैन, कुनै बेला खाउँला नि सँगै बसेर।
0: ल ठिकै छ, अब समय आउँछ, पर्खिनु पर्छ है त।
3: हजुर हजुर।
0: अनि सुनाउनु छ अरू नयाँ नौलो खबर के छ? कसरी दिन बितिरहेको छ? कि काममा व्यस्त हुनुहुन्छ?
3: नयाँ खासै कामहरू छैन, यस्तै हो गरेर काम हो, ओथालो जाने, कार्यक्रम सुन्ने, बस्ने, काम खासै छैन।
0: खासै काम छैन, यस्तै छ। कार्यक्रम सुन्ने, गोठालो गर्ने, गरेपछि काम गर्ने, यस्तै छ है।
3: हजुर हजुर।
0: ल त्यसो भए हामी कार्यक्रम तर्फ लागौँ त, साथी सङ्गीलाई सम्झनुहोस्।
3: हुन्छ, एकदम सुमधुर स्वरकी धनी राम्रो भन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ। सबैको मनमुखीमा बस्न सफल हजुर लगायत हजुरको लागि, विशेष गरेर घर परिवारमा तयारी मामुको लागि, इन्डियामा क्यारेट बाबाको लागि, हालमा क्यारेट बाबा सुबेक्लामा प्लस अब युनिक लामलाई धेरै सम्झना क्यारेट सफलताको शुभकामना भन्छु बाबुको दिनको लागि। प्यारी साथी अमिना सुनवार, साथी एलिसा भण्डारालाई धेरै सम्झना, साथी सम्पल शेर्पा धेरै सम्झना, साथी रजित पाखिन, अभिराल गीत सिंह, साथी प्रकाश लामा धेरै सम्झिरहेको छु, सिन्धुलीतिरकै दादा हुनुहुन्छ युवराज लामालाई धेरै सम्झना गरेर छु दादा भन्छु। अनि साथी सुमन सिंहलाई धेरै सम्झना, जो जति साथीहरू मेरो नेम र भोइसबाट छिटोपट्टि हुनुहुन्छ सबैलाई, विशेष गरी उपासना घिसिङ चामल धेरै सम्झना भन्दै छुटिन्छु। नमस्ते।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो संगीता लामाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। पालो त पाएको रहेको छ। सोना कन्दुङ्गुवाजी हुनुहुन्छ छेवाडो, नमस्कार आरजे सम्झना शेष हजुर। म सोना कन्दुङ्गुवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झना गर्नुभएको छ टिकाराम सुनवार, लेखक पान्तवा राई, सुस्तानी भुजेल, आमा दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धन गजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाए, लीलाराज काम्बाङ, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युहाङ, दिया लिम्बू, दिया राई, सिसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, रुमिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, कृष्ण सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस डुङ्गाना, हिम्मत खड्गी, युक्तप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अञ्जान, समीर स्वर्गीय किरात, आरजे जीवन चामलिङ राई, विलेया समी, मिनाकी सिंह, रत्न शमशेर थापा, सुनिता इग्मे कुलुङ, बसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
4: हेलो दिदी, नमस्ते।
0: नमस्कार, हाम्रो बबिताजी बोल्नुभयो?
4: हजुर।
0: यो समय कता हुनुहुन्छ?
4: यति बेला चाहिँ घरतिरै छु भन्नुपर्छ है त।
0: ल यति बेला चाहिँ घरतिरै हुनुहुन्छ?
4: हजुर।
0: ल अनि अरू सुनाउनुहोस् खबर के छ? खाजा बाँकी छ कि खानु भइसक्यो त?
4: खाजाको अब खबरहरूलाई त घाम लागिरहेको छ, यस्तै भन्नुपर्छ। अनि दिदी हजुरको खाजा भयो त?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसरी घरतिरै हुनुहुन्छ है?
4: हजुर,
0: सुनिरहेको छु। साथ दिनु होला, अरू केही छ कार्यक्रमको बारेमा भन्नुपर्ने, के तपाईँहरूकै बारेमा नयाँ नौलो खबरहरू छ भने सुनाउनुहोस्।
4: अब त्यस्तो केही पनि छैन, अब भएपछि भनौँला नि।
0: ल भएपछि पक्कै पनि भन्नुपर्छ नि मा, म त के भन्नु भनेर नभनिकन राख्ने चाहिँ होइन है त।
4: अब भएपछि त भनिहाल्छु नि।
0: ल ठिक छ, हामी प्रतीक्षामा बस्नेछौँ। भन्नुहुन्छ नयाँ नौलो खबर केही भएछ भने भन्ने आशामा बस्नेछौ। त्यसो भए हामी कार्यक्रम तर्फ लागौ त। साथी सङ्गीलाई सम्झनुहोस् है त।
4: हजुर त, सम्झिनु पर्दा यति मिठो हुन्छ प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि भन्छु, हुनुहुन्छको लागि, अनि हजुरको रेजी हो लिनुको लागि भन्छु, यहीँ सुनिरहनु भएको छ भाउजू सीता मगरको लागि, अनि मेरो घर सम्पूर्णको लागि भन्छु, अनि सिन्धुली तिन कन्यातिर रहनुहुने दिदी पवित्र मगरको लागि, उहाँको घर फ्यामिली सम्पूर्णको लागि भन्छु, अनि दुबईमा रहनुहुने दादा पुवन मगरका लागि, श्याम मगर अनि बुझा मगर, अनि साथी कृष्ण सुन्दरको लागि पनि भन्छु, अनि रोशन श्रेष्ठ, तुलसी मगर, हेम मगर, बैलकोटी, तारा मगर लगायत साथीहरू सम्पूर्णको लागि, साथी सुरज राईको लागि पनि भन्दैछु, चिन्छु, नमस्ते, बाई।
0: हवस् नमस्कार। उहाँ बबिता मगरजी हुनुहुन्थ्यो सिन्धुली बिटिजीहरूबाट, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा धेरै साथीसँग हामीले कुराकानी गरिसकेका छौँ, यति बेला भने तपाईँको माझमा एउटा अर्को मिठो गीत राख्नेछौ, शरीरले त छाडेर गई गयो, रामकृष्ण ढकालको आवाजमा रहेको यो मिठो गीत, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
5: सुनाउने गर्छ

0: कार्यक्रममा एकदमै भन्छु गीत चरुले त छाडेर गइगयो गइगयो एकदमै मिठो गीत रहेको थियो रामकृष्ण ढकालको आवाजमा रहेको सुगीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू कार्यक्रम समय अवधिभर बस्नेछ र तपाईँले बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, ढोल बस्दै बोल्नुभयो? के चाहनामा हुनुहुन्छ नि? मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ, मजाले काम लागिरहेको छ। अनि त्यता के छ, तपाईँको पनि खबर सुनाउनुहोस्। प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है? ठिक छ, काममा व्यस्त हुनुहुन्न, कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, खुसी लाग्यो। अनि अरू सुनाउनुहोस् न, केही खबर छ भने? सबै ठिक छ है? ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्दा हुन्छ त? ल साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष दिदी हजुरलाई अनि प्राविधिक मित्रको लागि, हजुरको मेरो होल परिवारलाई, मेरो घर परिवारलाई पनि, दिदी मम्मी सुन्नुहुन्छको लागि, अनि पेसाको जेठ माझीको लागि, पिया बहिनीहरू हुनुहुन्छ, बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रिया युगी दाजुनर, बहिनी छत्तीस तामाङ, बहिनी शशी आयो, अनि अलिला खत्री, फेर हुन्छ बहिनी सुमी थामी, दुर्गा थामी, अनि साथी रोशन श्रेष्ठ, मनोज कार्ती, दिनेश नेपाली, अनि जोरा मात्रै हुन्छ साथी रुङ्गा मगर, साथी मेरो खावा नयन लगायत जस्तै मेरो आजबाट परिचित हुनुहुन्छ।
0: हवस् त, नमस्कार। वानन्दी दुर्ग पाण्डेजी हुनुहुन्थ्यो मन्थलीदेखि, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छिरिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र पाले त भइरहेको छ, केही समय चाहिँ बाँकी छ, तपाईँसँग कुराकानी गर्नेछ, फटाफट फोन गर्नुहोला। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर, पोखरेली नमस्कार, आरामै हुनुहुन्छ हजुर? सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी, म चाहिँ बिरामी छु हजुर, रुगा खोकीले सताइरहेको छ, सम्पूर्ण साथीलाई सम्झेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन भन्नुभएको छ। हजुरलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना छ। त्यसै गरी सोना कन्दमाजीले गीत रोजाइमा पार्नु भएको छ, बैगुनी रहेछ मायालु मिठो बोली बोल्ने भन्ने गीत चाहिँ राजेश पाल राईको, राखिदिनुहोस् न है भन्दै हुनुहुन्छ। हामी राख्ने प्रयास चाहिँ गर्नेछौँ। सोनाजीले गीत रोजाइमा पार्नु भएको छ, बैगुनी रहेछ मायालु भन्ने गीत रोजाइमा पार्नु भएको छ। र त्यसै गरी हुनुहुन्छ यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुलीको तीन कन्याबाट संगीता तामाङ।
0: संगीताजीको खबर के छ?
2: मेरो खबर एकदम ठिकठाक छ भन्नुभएको छ दिदी हजुर, के छ नि?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, यस्तै छ, चलिरहेको छ। हजुरहरूसँग यसरी मिठा कुराकानी गर्न पाइराखेका छौँ, एकदमै खुसी छौँ भन्नुपर्छ। अनि खाजा लिनुभयो त?
2: मेरो खाजा भइसक्यो भन्नुभएको छ दिदी हजुरले, खानुभयो त?
0: मेरो चाहिँ बाँकी छ, अब केही समयपछि हामी पनि खानेछौँ है त। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: कार्यक्रम सुन्दैछु भन्नुभएको छ है।
0: ल, केही नयाँ नौलो खबरहरू छ भने सुनाउनुहोस्, कार्यक्रमको लागि सल्लाह सुझाव दिनुपर्ने जस्तो छ भने पनि सुनाउनुहोस्, केही छ?
2: त्यस्तो त केही पनि छैन भन्नुभएको छ दिदी हजुर, भयो भने पछि सुनाउला नि।
0: ल त्यसो भए हामी कार्यक्रम सुन्ने तर्फ, साथीसँगै सम्झना सन्देश राख्ने तर्फै लाग्छौँ है त।
2: हुन्छ, यति मिठो स्वर्ग दादा दिदी हजुरको लागि, प्राविध कुमार को हुनुहुन्छ उहाँको लागि, मेरो घर फ्यामिली मम्मी बाबा भाइको लागि, सरीहरू भन्नुपर्दा चाहिँ सरस्वती खपाङ्गी मगरको लागि, लालमाया तामाङको लागि, मञ्च थापा मगरको लागि भन्दै छुट्टी जान्छु दिदी। नमस्ते बाबा।
0: हवस् त, नमस्कार। उहाँमध्ये संगीता तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब एकजना साथीसँग हामी कुराकानी गर्नेछौँ, फटाफट फोन गर्नुहोला। अम्बिका मगरजी हुनुहुन्छ, हेलो सेस जोले, गुड आफ्टरनुन सेस, इट्स मे अम्बिका मगर फ्रम उदयपुर, नाउ युएबाट चाहिँ प्रोग्राम सुन्दैछु लाइभ मार्फत, सेस भन्दै हुनुहुन्छ। आज मिल्छ भने चाहिँ टाढा भए पनि भन्ने गीत चाहिँ राखिदिनु भन्नुभएको थियो सोनाजीले गीत रचाइमा पार्नुभएको थियो त्यो गीत हामी राख्ने प्रयत्न गर्नेछौँ एकछिन ढिला भयो है अगाडि भएको भए चाहिँ राख्नेछौँ हामीले साथीको गीत राख्छौँ भनिसकेका छौँ र अब कार्यक्रममा तपाईँले साथी सँगैलाई नै सम्झना गर्नुभएको छ हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि र रमेश मगर अङ्कल अन्जान थोलङ तुलसा राई भूमिका राई सविता राई भूमि विमला राई सिन्धुले नेता तोलुङ अस्मी मगर साकिरण बान्तवा लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ उदयपुरतिर रहनुहुने सम्पूर्ण साथीलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ अम्बिकाजीलाई पनि विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: नमस्कार दिदी
0: नमस्कार के हो देवजीको फोन त लास्टमा पो लाग्न थाल्यो त
3: आज अलिक ढिलो भयो कार्यक्रम त सुरुदेखि नै सुनिरहेको छु तैपनि फोन ट्राई गर्दा गर्दा आज चाहिँ के भएछ अरू साथीहरूलाई पालो दिएको भनौँ है
0: त्यस्तो पनि हुन्छ कहिले कहीँ है अब फ्रेस गर्नुभएको छ साथीहरूको फोन लागिरहेको छ ठिकै छ कहिले कहीँ अब फर्स्टमा भए पनि अन्तिममा भए पनि बोल्न पायौँ एकदमै खुसी हुनुपर्छ है
3: हजुर एकदम खुसी छु नि अन्तिममा भए पनि फोन लागेको छ दिदीहरूसँग बोल्न पाउँदा एकदम खुसी छु अनि खाजा बोलाइरहनु भएको थियो खोजिरहेको थियो खाजा खानुलाई त्यही पनि दिदीहरूको कार्यक्रम नसुनिकन दिदीहरूको आवाज दिदीहरूसँग नबोलिकन खानै मन लागेन कि खाजै खान मन लागेन भन्नुहोस् है
0: ल ठिक छ अब हामी पनि केही समयपछि खान्छौँ कार्यक्रम सुन्नु अब अन्तिममा छौँ हामी पनि कार्यक्रममा आउनुभएको छ कार्यक्रमबाट बाहिरिसकेपछि खाजा खानु होला हामी पनि खाजा खानेछौँ अनि के छ अरू नयाँ नौलो खबर सन्चारमा सबै ठिकै छ अनि है
3: हजुर एकदम आराम कुर्सालाई छौँ सन्चै छ बडो दिदीलाई अलि अस्वस्थ हुनुहुन्छ दिदीलाई पनि प्रार्थना गरी राखेको छु दिदी हजुरको लागि हिजोको भन्दा आज अलि
0: ठिक छ म ठिक हुँदैछु हजुरहरूको मायाले ठिक हुन्छ केही समय लाग्छ होइन अब ठिक हुँदै गएको छु थ्याङ्क यू सो मच हजुरलाई हाम्रो लागि चाहिँ यति धेरै गर्नुभएको छ धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु हामी कार्यक्रमको अन्तिम छेउमा पनि आइसकेका छौँ साथी सिङ्गीलाई सम्झन सायद
3: हुन्छ विशेष गरी यति मिठो कार्यक्रम सञ्चालन गर्नुहुने दिदीहरूकै लागि छिटै निको पनि हुनुभएको होस् भन्न चाहन्छु परमेश्वरसँग बिहानै बेलुकै प्रार्थना गरिरहन्छु दिदीको लागि रहेको छु भन्न चाहन्छु अनि प्राविधिकमा रहनुहुने दाईको लागि दिदी ललिताहरूको लागि हजुर फेरि होली युनिटको लागि अनि अघि भर्खरै फोन गर्नुहुने साथीहरू प्यारी साथी मला पौडेल मेरो अनि त्यसै गरी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु अनि बुनु एलिना खत्रीको लागि पुनः सम्झना प्रधानको लागि भन्न चाहन्छु अनि त्यसै गरी अनिता तामाङ अनि लगायत मलाई देवमाझीहरू चिनी नचिनी सम्पूर्णको लागि भन्दै भन्दै छुट्टी चाहन्छु ल नमस्ते बाबाई
0: हवस् त नमस्कार अनि देवमाझी झाकाझले रातमाटादेखि हुनुहुन्थ्यो उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ फेसबुक पेजबाट पनि धेरै कमेन्टहरू प्राप्त भइरहेको छ र आज विशेष त तपाईँको कमेन्टलाई स्थान दिनुपर्ने हुन्छ त्यसैले यति बेला चाहिँ हामी तपाईँले पठाउनुभएका कमेन्टहरू वाचन गर्नेछौँ र अन्य अवस्थामा पनि यसरी नै उपस्थित हुनेछौँ तपाईँसँग मिठा कुराकानीको साथमा हामी सहयात्रा गर्नेछौँ र यति बेला हुनुहुन्छ हामीलाई कमेन्ट प्राप्त भएको छ बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्कार है म पनि कार्यक्रम सुन्दैछु ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबिया रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु धेरै माया धेरै सम्झना छ घर परिवार र साथी सङ्गीत सम्पूर्णको लागि भन्दै हुनुहुन्छ रमतेल कान्छीजीले पनि हेलो हेलो दिदी नमस्ते भन्दै हुनुहुन्छ नमस्ते नमस्कार है हजुरलाई पनि र त्यसरी कमल श्रेष्ठजी हुनुहुन्छ हेलो हजुर नमस्कार म तिन जिरो मिडिया ग्रुपको सदस्य तेह्रथुमको फिदाबाट कमल श्रेष्ठ हो यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा हुनुहुन्छ देवबास कोटा मनोज भुजेल सुची आरती लिम्बु भुजेल रोकेन थेक्लेन लिम्बु राजन खतिवडा चित्र हरिगी सुशीला कार्की सरला राई मिडिया प्रेमी निर्मला अडेम फुलमाया अङ्केवा लिम्बु टिकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई भन्दै अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला भन्दै छुट्टिन्छु नमस्कार भन्नुभएको छ कमलजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अन्जान थोलुङजी हुनुहुन्छ नमस्ते म अन्जान थुलुङ युएबाट चाहिँ कार्यक्रम सुन्दैछु सदा माया गर्ने साथी हुनुहुन्छ मगनी मगनी चामलिङ राई हिर्सु पवित्र राई छोरी अम्बिका मगर रमला रमिला राई अनिता नखक प्रज्ञा गुरूङ अल्सना कुलुङ राई सपना सेमजोङ कल्पना सापङ राई अनिता रञ्जना बाहिङ राई सिम्पल सरिना बादर नै जुनिता सामलिङ राई भन्नुभएको छ उहाँलाई पनि सम्झना गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ गुराज गुराजले पनि लेख्नुभएको छ आई गुड आफ्टरनुन सिरिज म पनि सुनिरहेको छु है कार्यक्रम सबै साथीहरूलाई मनदेखि नै सम्झना सराए भन्दै हुनुहुन्छ। लभ यु अल गाइज भन्नुभएको छ। गुरुवासीलाई पनि विशेष धन्यवाद। श्री डेम थापा मगर्जी हुनुहुन्छ, हेलो म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। खेम छेत्रीजी हुनुहुन्छ, दिदी नमस्ते म पनि सुन्दैछु है डोटीदेखि चाहिँ सम्झना सबैमा भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ विनिता दाहाल सुवेदीजी हुनुहुन्छ, हेलो दिदी के छ खबर, म विनिता दाहाल धनकुटाबाट चाहिँ सम्झनु पर्दा सम्पूर्ण साथीहरूलाई भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी निशा ठकरजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार है हजुरलाई पनि। रमिता श्रेष्ठजी हुनुहुन्छ, हेलो दिदी नमस्कार है, म पनि खारा देवीबाट रमिता श्रेष्ठ हो, प्रोग्राम सुन्दैछु भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि। त्यसै गरी तो बहादुर फुलामीजी हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि भन्दै। अब चाहिँ तपाईँले प्रथम भएका सन्देशहरू मैले वाचन गरिसकेको छु, छुट्टिनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनु भएको थियो साथी निर्मला पौडेल, सरस्वती थापा मगर, संगीता लामा, बबिता मगर, ध्रुव पाण्डे, संगीता तामाङ, देव माझी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सहभागिता जनाउनु भयो, फोन प्रयास गर्नुभयो, फोन मार्फत आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, त्यसै गरी फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो, सम्पूर्ण साथीलाई एकमा धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाइवलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा सुनाजीले रुचाइमा पार्नु भएको छ, एकदमै मिठो गीत रहेको छ राजेश भरिराईको आवाजमा रहेको बैगुनी रहेछु माया लो भन्ने गीत राख्दै आजको बसाई रुचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: पहिले मुख्य मुख्य खबर। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्रयाक खुल्यो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जालमा लेख्दै, पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला पारेको जानकारी गराएको हो। यसअघि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकामा 11 जनाको शव भेटिएको छ भने अझै 5 जना बेपत्ता छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। खेल हिमलुङ हिमालको आदर्श शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खोलेसँगै सर्वसाधारणको आवाज जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँगको जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिज जडानको काम तयारी शुरू भएको छ। रसुवातर्फको बेली ब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरण पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो। आउँदो 1 हप्ताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकलाई सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण मानिएको छ। निजामती सेवालाई व्यावसायिक उत्तरदायी र राजनीतिक प्रभावबाट मुक्त गराउने लक्ष्य राखिएको यस विधेयकमा केही नयाँ र कड़ा प्रावधानहरू प्रस्ताव गरिएका छन्। विधेयक अनुसार राजपत्र अंकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सेवाबाट अवकाश वा राजीनामा दिएको 2 वर्षसम्म कुनै पनि संवैधानिक कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने गरी कुलिङ पीरियड तोकिएको छ। विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ। यसरी छुट्याएको कुल आरक्षण कोटालाई 100% मानि त्यसको 50% पदमा महिला बीच मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वार बीच प्रतिस्पर्धा गराउने प्रस्ताव छ। साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन, राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी विधेयकमा मुख्य सचिवको कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकिएको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मैत्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटेकोशी बाढ़ी र असोजको 8-11 गतेसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 70% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसियानिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: हो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: ओ, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056।

0: मा? यूरो पेंट्स प्रस्तुत करदछ रंगीन्छ घर बरसिन्छ उपहार रु 50,000 को यूरो पेंट्स को खरीद मा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस मा पाउनुहोस् एक जोडी को लागि बाली टूर यूरो पेंट्स घर मात्र हैन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ धारणा ल्याएको हो डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि शिक्षा कला संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ अब विदेशको खबर स्विजरल्याण्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएका छन् अत्यधिक गर्मी र जाडो याममा कम हिमपात कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक ग्रेआउट भएको विज्ञहरूले बताएका छन् ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिमनदीमा रहेको बरफको मात्रा झण्डै 5% घटेको छ ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथिया सस ले हल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनु भएको समाचार संस्था इफीले जनाएको छ यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिमनदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ कुमेको अनुमान छ यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ अब खेल खबर जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि शनिबार नै खेल्नेछन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक मनाङको हिमलोङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्र्याक खुल्यो भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता निजामतीमा 49% सीट आरक्षण सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि स्विस हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने
1: मणिचूडको काख
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर
5: हजुरको रेडियो 102.1 MHz
6: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
7: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो

0: घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: bărbănul nuculaghi rat, ciment, josta pata, chaine, cabate leuniula, periu mantelima testura vradul cu pasel ce caula batit.
1: Caca, timla etinit hachaina, aba hamrei mantelima Dipjyoti Hardware and Suppliers khulya ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्ह 4 बजेको रामिछाप अनि रामिछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामिछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीबाट रामिछापका 8 स्थानीय तहको स्वास्थ्य शाखा मध्ये उमाकुण्ड गाउँपालिका प्रथम, मन्थली नगरपालिका द्वितीय र रामिछाप नगरपालिका तृतीय भएका छन्। मन्थली नगरपालिकाको सभाहालमा मंगलबार र बुधबार सञ्चालित 2 दिने गोष्ठीमा स्थानीय तहका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा उपलब्धिको आधारमा गरिएको मूल्यांकनको नतिजा सार्वजनिक गरिएको छ। कार्यक्रममा बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रशासक सतीश विष्टको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य कार्यालय रामिछापका प्रमुख विभु कुमार झाको अध्यक्षतामा कार्यक्रम भएको थियो। गोष्ठीमा दोलखा र सिन्धुली जिल्लाका जनस्वास्थ्य प्रमुख, रामिछाप जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सागर सरगा मगर, रामिछापका 8 स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्यकर्मी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष 2082-83 सञ्चालन गरिएको स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीको विषयमा समीक्षा गरिएको थियो। साथै आगामी वर्ष स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको छ। रामिछापको रामिछाप नगरपालिका वडा नम्बर 7 सुकाजोर वडा कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका वडावासीहरूलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्ता सेवा काठमाडौँमै उपलब्ध गराउने भएको छ। उच्च शिक्षा, उपचार तथा विभिन्न कारणले काठमाडौँ उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभकारीलाई वडामै पुगेर सेवा लिन कठिनाई भइरहेको भन्दै वडा कार्यालयले काठमाडौँमै सेवा सञ्चालन गर्न लागेको छ। वडा कार्यालयले जारी गरेको सूचना अनुसार यही असोज 17 र 18 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म काठमाडौँ स्थित होटल कुजिन जडीबुटी काठमाडौँमा सेवा सञ्चालन हुनेछ। उक्त अवधिमा सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवा समेत प्रदान गरिने वडा कार्यालयले जानकारी दिएको छ। वडा कार्यालयले काठमाडौँमा रहेका सम्बन्धित लाभग्राही तथा सेवाग्राहीहरूलाई तोकिएको स्थानमा उपस्थित भएर सेवा लिन आग्रह पनि गरेको छ। साथै वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीले असोज 19 गते भित्रै वडा कार्यालयमा उपस्थित भएर नवीकरण गर्न पनि अनुरोध गरेको छ। सिन्धुलीको महाभारत उत्तर क्षेत्रका नागरिकले आत्महत्या, दुर्घटना, विपद वा शंकास्पद मृत्यु भएको व्यक्तिको शव परीक्षण पोस्टमार्टम गराउन सिन्धुलीमाढी, मन्थली वा दोलीखेल पुग्नुपर्ने बाध्यता अब हट्ने भएको छ। गोलन्जर गाउँपालिकाले ग्वालटार स्थित गोलन्जर आधारभूत अस्पतालमा हिजोदेखि शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले हिजो सूचना जारी गर्दै सेवा शुरू भएको जानकारी दिएको छ। यसबाट विशेष गरी गोलन्जोर, पिक्कल र सुनकोशी गाउँपालिकाका साथै रामिछाप र ओखलढुङ्गाको सिन्धुलीसँग सीमाना जोड़िएका क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले बताउनु भएको छ। यसअघि सुनकोशी नदीले बगाएर ल्याएका व्यवहारिसी शव हत्या, आत्महत्या तथा दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोस्टमार्टमका लागि सिन्धुली सदरमुकाम लैजानुपर्ने बाध्यता थियो। शव बोकेर टाढा लैजानुपर्ने अवस्थाले आर्थिक र सामाजिक दुवै समस्या झेल्नु परेको अध्यक्ष बरालको भनाइ छ। उहाँका अनुसार सिन्धुलीको महाभारत उत्तर क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ग्वालटारमै पोस्टमार्टम सेवा सञ्चालनका लागि गाउँपालिकाले पहल गरेको हो। सिन्धुलीमा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका 7 राताटारका 73 वर्षीय विमला परियारको अरिङ्गालको टोकाईबाट मृत्यु भएको छ। हिजो साँझ खुर्कोट बजारबाट घर फर्कने क्रममा स्थानीय भीमज्योति क्याम्पस नजिक अरिङ्गालले टोकेपछि उनी बाटोमै बेहोस भइकिन्थिन्। उनलाई बेहोस अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस भएका उनलाई उद्धार गरी उपचारको लागि स्थानीय शुभजीवन अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 6 खाल्टे बजारमा व्यवहारिसी अवस्थामा फेला परेका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। स्थानीयले दिएको जानकारी सूचनाको आधारमा प्रहरीले उद्धार गरेर अस्पताल पुर्याइएका ती पुरूषको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बुधबार साँझ करिब 7:15 समयमा खाल्टे बजार क्षेत्रमा नामथर र ठेगाना नखुलेका करिब 65-65 वर्ष उमेर जस्तो देखिने पुरूष व्यक्ति अचेत अवस्थामा फेला परेका थिए।
स्थानीयले ती व्यक्ति मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा रहेको जानकारी इलाका प्रहरीकारले खुर्कुट सिन्धुलीमा गराएका थिए। सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालयले प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरेर ती पुरूषलाई उपचारको लागि सुनकोशी गाउँपालिका 6 स्थित आत्मीय सामुदायिक अस्पताल खाल्टेमा पुर्याएको थियो। अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा ती पुरूषको खाली पेटमा मादक पदार्थ सेवन गरेको तथा उनको रक्तचाप समेत उच्च रहेको जानकारी दिएका थिए। उपचारको क्रममा उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको थियो। उपचार जारी रहेको अवस्थामा आज बिहान 4:50 समयमा उनको मृत्यु भएको बताइएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको छ। दोलखाको बैतेश्वर गाउँपालिकामा एक पुरूष मृत फेला परेका छन्। बैतेश्वर गाउँपालिका एक गैरी मुदीमा स्थानीय 65 वर्षीय कृष्ण बहादुर विश्वकर्मा मृत भेटिएका छन्। उनलाई घर नजिकैको कुलोमा लडेर मृत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन्। विक बुधबार साँझदेखि हराइरहेका थिए। घटनाको खबरपछि इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी निरीक्षक विवेक घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जानकारी दिएको छ। विकको मृत्युको कारण खुल्न सकेको छैन। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै 34,89,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले रामेसापका 104 जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अस्ट्रेलिया, क्यानाडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेसापका बद्री कुमार तामाङ, काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमल प्रसाद गौतम र अछामका गणेश बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बद्री कुमारले पोल्याण्ड पठाइदिने भन्दै 21,89,000 रूपियाँ, वीरेन्द्रले बेलायत पठाइदिने भन्दै 9,00,000 रूपियाँ, कमल प्रसादले रोमानिया पठाइदिने भन्दै 1,00,000 रूपियाँ र गणेश बहादुरले अस्ट्रेलिया र क्यानाडा पठाइदिने भन्दै 3,00,000 रूपियाँ ठगी गरेको उजुरी अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अस्ट्रेलिया, क्यानाडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेसापका बद्री कुमार तामाङ, काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ

रोजगार विभागका तह छल पठाइएको प्रहरीले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
4: घर रंगाऊ खुशी बनाऊ
3: उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेंट
5: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा

0: अशोक कुमार सापकोटाको उद्घिष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: पेन्ट, स्कूल, कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
2: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गणिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी छाप खबर पछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौं। आज बिहिबारको व्यवसाय अब बज्ने गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। फटाफट फोन गर्न सक्नुहुन्छ 0840400026 नम्बरमा भने तपाईँ यो समय उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले के साथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको यात्रामा गोसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। तपाईँले यो कार्यक्रम 6 दिन सुन्ने क्रममा फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको व्यवसाय के गर्ने भन्ने कुरा थाहा भइसकेको छ, मैले तपाईँलाई जानकारी गराइसकेको छु। फटाफट फोन गर्नुहोस्, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्दै यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गिल। कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा दशैं तिहार आइसकेको विष्णु माझीको आवाजमा रहेको गीत राख्छौं, त्यसपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: होला है हामीलाई पनि सम्झनु भएको छ खाजा खानु भयो कि बाँकी छ मेरो पनि भइसकेको छ है
1: मेरो चाहिँ अब एकछिनमा हुन्छ पाँच बजेपछि भन्नुपर्छ अहिले चाहिँ भएको छैन
0: ल अहिले चाहिँ छैन एकछिनमा हुन्छ
1: हजुर हजुर
0: ल क्यारेक्टरमा आउनुभएको छ एउटा मिठो विद्वत छ साथीहरूलाई सम्झनुहोस् त्यसो भए
1: हुन्छ विशेष केटा दिदीहरूको लागि भनेर जान्नु दिदीको लागि मेरो घरको रेसनको नलाई मेरो प्यारो फेरि पाउनुलाई भनेर जान्छु अनि मेरो अनुसार पुरानो गाउँमा एक परिवार सबैको लागि अनि दिदी भिमाजीको लागि बरिन्दागिरी सरितागिरी अनि काठमाडौँ हुने दाई भाउजू भाइ बहिनीको लागि अनि प्यारो दाई धेरै पानीको लागि अनि साथी देव माझीलाई रिता सिन्हा लागि अस्मिलाई नवीनाको लागि लामाको लागि अनि सिधा सुरक्षाको लागि अनि सिना अधिकारीको लागि पनि सम्झिरहेको छु भन्न चाहन्छु अनि बहिनी रमिनालाई पनि सम्झिरहेको छु बहिनी भन्नुहुँदै दिदी
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ पालो तपाईँको आजको बसेर मिठो रमाइला गीत संगीत बस्छ मात्रै तपाईँले साथीहरू सम्झन सक्नुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर यो आवाज कता कता सुने जस्तो लाग्छ जनुका आज के छ हावा चल्दैछ त्यसरी
2: हजुर
0: हावा चल्ने ठाउँमा कता जानुभयो त नि
2: जङ्गलतिर
0: जङ्गलमा दाउरा घाँसको लागि हो कि के हो ल गोठालो हुनुहुन्छ गोठालो गर्दै हामीलाई पनि सुन्दै हुनुहुन्छ
2: हजुर पक्कै पनि दिदी
0: ल खाजा खाइवरी नै जङ्गल जानुभयो कि बाँकी छ
2: खाजा खाइवरी भन्नुपर्छ दिदी हजुरको भए त
0: मेरो पनि भइसकेको छ ल अब जङ्गलतिर हुनुहुन्छ हावा पनि बेसरी चल्दैछ हावा चल्ने क्रममा चिसो चिसो पनि छ होला मौसम के कसो
2: हजुर भन्नुपर्छ
0: ल अब चिसो महिना सुरु हुने बेला भइसकेको छ पक्कै चिसो त हुन्छ नै कार्यक्रममा आइदिनु भयो सहभागिता भइदिनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
2: पटकल दिदीहरूको लागि पारिदिदीमा जो हुनुहुन्छ उहाँको लागि मेरो घर फेमिलीको लागि र साथीहरू भन्नुपर्दा यहाँ सुन्ने हुनुहुन्छ बहिनी शर्मिला थापा मगरको लागि सरस्वती थापा मगरको लागि र सुजन मगर रोशन दलको लागि र सुशी थापा मगरको लागि भन्ने खुसी छ
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जानुका मगर जे सुन्दलीको विधिचुरबाट भन्दै हुनुहुन्थ्यो उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने कमेन्ट पठाउनुहोस् यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचभन्दा बाहिर हुनुहुन्छ भने फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोस् यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
3: हेलो दिदी नमस्ते
0: यो आवाज त सिन्धुलीदेखि आए
3: हजुर म देवमाझी बोल्दैछु है त
0: देवजी
3: हजुर हजुर
0: सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ बिहानदेखि अहिलेसम्म
3: एकदम एकदम दिदी हजुर आरामै छु भन्नुपर्छ है त अनि दिदी हजुर पनि आरामै हुनुहुन्छ भन्ने आशा गर्छु है त
0: ल पक्कै पनि म पनि एकदम सन्चै आरामै छु दिनहरू कसरी बितिरहेका छन् कसरी बित्यो भनेर थाहा नै हुँदैन कि आज देवजी
3: हजुर हजुर
0: एकछिन छिनमै दिन गइरहेको हुन्छ समय बितिरहेको हुन्छ यसो हेर्यो भने चाहिँ कामहरू गरेको खासै त्यस्तो केही देखिँदैन तर समय बिहान पनि छिट्टै बित्छ अब साँझ परिसक्यो बिहानदेखि अहिलेसम्म समय छिटो छिटो बितिरहेको हो कि जस्तो लाग्छ
3: हजुर हजुर भोलि त्यस्तै भइरहेको छ भन्नुहोस् है त मलाई पनि त्यस्तै भइरहेको छ त्यस्तै लागिरहेको छ आज भोलि छिटै दिन बितेको जस्तो लागिरहेको छ
0: ल रातको समयमा पनि छिटै बित्छ किनकि हामी साँझ सुत्छौँ फेरि बिहान चाहिँ निक्लै नपुगेको हो कि जस्तो पनि हुन्छ कि
3: हजुर पक्कै
0: देवजीलाई पनि त्यस्तो हुन्छ
3: हजुर मलाई पनि त्यस्तै हुन्छ दिदी हजुर
0: बिहान उठ्ने बेलामा कति छिटै भाले बासेको होला भन्ने लाग्छ
3: हजुर पक्कै पनि अनि चार बजीदेखि नै फेरि हजुरको रेडियोबाट लोकजोरी बज्छ चार बजीदेखि नै रेडियो ट्युन गरेर अनि सुनेर बस्छु अनि फेरि पाँच बज्छ अनि समाचारहरू अनि अरू रेडियोहरूमा समाचार आउँछ अनि तर पनि म

0: हजुरकै रेडियो सुन्छु भन्नुभयो है त
1: ल सुन्नुहोस् साथ दिनुहोस्। अब जस्तो कि चारै बजे रेडियो बज्छ, चार बजे रेडियो बज्दाखेरि चाहिँ आफूले मात्रै रेडियो सुन्ने गरी खोल्नुहुन्छ कि अब सबैले सुन्ने गरी खोल्नुहुन्छ त रेडियो चाहिँ?
0: बिहान चाहिँ म आफूले मात्रै सुन्ने गरी रेडियो खोल्छु, बिहान मोबाइलबाटै सुन्छु भन्नुपर्छ। अनि बिहान अब 9-10 बजेदेखिबाट चाहिँ अनि झ्यालमा राख्ने हो, ठुलो रेडियो बजाउने हो। बत्ती हुँदाखेरि चाहिँ लाइन आउँदाखेरि चाहिँ ठुलै रेडियो बज्छ, हजुरको रेडियो झ्यालमा राखेर अब सबैले सुन्ने गरी 9 बजेदेखि चाहिँ बजाउने हो, ठुलै पारेर भन्नुपर्छ है त दिदी। हजुर
1: ल ठिक छ, पक्कै पनि 4 बजे शान्त बुझ्नु पनि हुन्छ, अरूलाई डिस्टर्ब हुन्छ, अब सबैले रेडियो यो समय सुन्नु भएको छ कि छैन, कतिपय चाहिँ अब राति ढिला पनि सुत्नु भयो होला भनेर पनि बुझ्नुहुन्छ, आफै मात्रै सुन्नुहुन्छ, त्यसपछि चाहिँ अब सबैले सुन्ने गरी बजाउनुहुन्छ।
0: हजुर हजुर, अब कोठामा बस्दाखेरि चाहिँ म बिहान दिउँसो पनि अरू समयमा कोठामा आफू बस्दाखेरि चाहिँ लाइन नभएको बेला पर्छ कहिले कहिले, अनि म मोबाइलमै सुन्छु, मोबाइलमा एयरफोन लगाएर चाहिँ आफूले मात्रै सुन्ने गरी बजाउँछु भन्नुपर्छ है त।
1: ल पगे पनि आफूले चाहिँ के बजिरहेका छन्, रेडियो कति बजे खुल्यो खुलेन भन्ने कुरा थाहा पाउँदै अन्य साथीहरूलाई डिस्टर्ब नगर्दै यहाँले रेडियो सुन्नुहुन्छ, खुसी लाग्यो।
0: हजुर हजुर, भरि बेलुकासम्म 9-10-11 बजीसम्म एकछिन चोरी कार्यक्रम पनि सुन्ने, अनि बेलुका म ठ्याक्क 11:30 बजे चाहिँ अनि सुत्छु भन्नुपर्छ है त आनन्दहरूले।
1: ल अब 11:30 बजे सुत्नुहुन्छ, त्यसपछि फेरि 4 बजे रेडियो सुन्न तयारी पनि हुनुहुन्छ?
0: हजुर हजुर,
1: त्यसो भए त दिदीलाई त निन्द्राले समयभन्दा छिटो नै छोड्छ जस्तो लाग्छ।
0: हजुर हजुर, 4 बजे निन्द्राले छोड्छ, अनि उठेर अनि प्रार्थना गर्ने, अनि त्यसपछि प्रार्थना गरेपछि रेडियो सुन्ने, बस्ने, उज्यालो हुने बेलासम्म भन्नुपर्छ है त।
1: ल यसै गरी माया गर्नुहोस् र साथ दिनुहोस् देवजी, कार्यक्रममा आउनुभएको छ, अब खाजा पनि खाइसक्नु भएको छ, बस्दै हुनुहुन्छ, अब समग्रमा मौसम ठिकै छ, मैले खास केही सोधिनँ है त देवजी।
0: हजुर हजुर,
1: ल एउटा मिठो गीत बज्छ, गाउनै रमाइलो भन्ने गीत, यहाँले साथीहरूलाई सम्झनुहोस् न।
0: हुन्छ, विशेष गरी सम्झनु पर्दा दिदी हजुरकै लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने दिदीको लागि, दाईको लागि, अनि हजुरको रेडियो होली युनिटको लागि पनि भन्न चाहन्छु, र अनि खरै फोन गर्ने प्यारी साथी निर्मला पौडेलको लागि, साथी प्यारा साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, बुनी सम्झना प्रधानको लागि, अनि त्यसै गरी बहिनी एलिना खत्रीको लागि पनि भन्न चाहन्छु, अनि उर्मिला थापा मगर रसिको लागि चाहन्छु, र अनि कुनै साथीहरूले यतिखेर कार्यक्रम सुन्दै हेर्दै कमेन्ट लेख्दै पठाउँदै हुने साथीहरू सबै सबैको लागि, अनि छोरीहरू ममता अस्मिता शोभा माझीको लागि, छोरी पासाङ डोल्मा तामाङको लागि मिठो सम्झना, बहिनी रमिला तामाङको लागि पनि भन्दै भन्दै छुट्टिन चाहन्छु। बाबाई
1: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। कार्यक्रम उकाली उरालीको विषयमा छौं, तपाईँले 0840-40-0026 फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोस्। हजुरको रेडियोको फेसबुक पेजमा पनि हामी जोडिएका छौं, तपाईँले त्यहाँ आफ्नो आफन्तजनलाई सम्झेर कमेन्टहरू पनि पठाउन सक्नुहुन्छ, हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्छौं। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, यसपछि चाहिँ हामी मिटर गीततर्फ लाग्छौं, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो।
2: हेलो, नमस्ते, नमस्कार, आइपुगे बागलुङ चेली।
1: बागलुङबाट हुनुहुन्छ हाम्रो साथी, मैले ठ्याक्कै नाम चाहिँ बिर्स्यो, अघि मात्रै बोल्नु भएको है?
2: हजुर,
1: नाम भन्नुहोस् न त एकचोटि, मैले नाम जप्दा पनि नै सम्झिन सकिनँ।
2: हिजो पनि आएको थिए, अघि बिहान पनि आएको थिए, अहिले पनि आए।
1: ल म नाम जप्दै गर्छु है त, यहाँको नाम मैले आफैले कसरी पत्ता लगाउने भनेर मलाई एकदमै कता कता नाम आए आए जस्तो लाग्छ, कता कता नआए जस्तो लाग्छ। बागलुङबाट हाम्रो माया छ,
2: हजुर,
1: ठिकै नाम आयो मलाई, नाम जोपे याद आयो,
2: हजुर।
1: पके पनि यो माया त पके बिर्सिन सकिँदो रहेन रहेछ, नाम जपेपछि पनि आउने रहेछ,
2: हजुर।
1: यति बेला बागलुङतिरको मौसम के छ भन्नुहोस् न, आज हाम्रो मायाजीले चाहिँ सोध्नुहोस् न मलाई, म मात्रै कति सोध्नु ल, आज चाहिँ हामीलाई मायाजीले के सोध्न मन लागेको छ सोध्नुहोस्।
2: हजुरकोतिर घाम लागेको छ कि नै, कस्तो छ मौसम?
1: ल, मेरोतिर चर्को चर्को घाम लागेको छ, बाहिर निस्किन सकेको छैन, यस्तै छ।
2: अनि खाजा खानुभयो कि नै?
1: मेरो खाजा भइसकेको छ, खाजा खाएर पनि जिउ चाहिँ एकदम यति धेरै आलस्य भारी भइरहेको छ माया, चाहिँ के गर्नुपर्छ भनिदिनुहोस् न। सायद आज बोल्दाखेरि बोले पनि मेरो त्यस्तै त्यस्तै छ होला, सायद सुन्ने साथीहरूको लागि है।
2: हजुर,
1: यदि याद गर्नुभएको छ भने त आज किन अल्छी लागेर बोल्नु भयो कि क्या हो भनी भन्दै पनि हुनुहुन्छ होला कति साथीले, त्यस्तो खालको आवाज सुन्नु भएको छ कि छैन?
2: सुनेको छैन।
1: छैन, ल ठिक छ, मायाजीको आवाज अब मैले बिर्सनु भएन।
2: हजुर,
1: ल अरू के सोध्नुहुन्छ भन्नुहोस् न।
2: अरू त केही नै छैन, सबै ठिकठाक छ भन्नु पर्छ।
1: अरू सबै ठिकठाक छ। अब असोज महिना जान लागे, कति गाउँदैछ?
2: हजुर,
1: असोज महिनामा गाउँ बस्तीतिर नयाँ शुभ कार्यहरू के कस्तो भइरहेको छ त?
2: हजुर,
1: गाउँ बस्तीतिर असोज महिना भएपछि अब नयाँ शुभ कार्यहरू के भइरहेका छन् त? बिहे व्रतबन्ध पास्ने हुन्छ नि त, अब शुभ महिनामा त शुभ शुभ काम गर्नुपर्छ भनिन्छ, कार्तिक महिनाभरि फेरि हुँदैन।
2: हजुर, खै यतातिर त त्यस्तो अहिलेसम्म केही छैन, हाम्रोतिर त मङ्सिर फागुनमा अनि वैशाखमा हुन्छ, अहिले त छैन, त्यस्तो छैन भन्नु पर्छ।
1: हाम्रोतिर त कार्तिकमा पनि हुन्छ त मायाजी, मान्छेले चाहनु पर्ने रहेछ महिना शुभ दिन शुभ बार, मान्छेले छोडिसक्नु भयो जस्तो लाग्छ।
2: हजुर, त्यसो भए म हाम्रो दिदीलाई लिन आउनु पर्ला जस्तो छ कार्तिक।
1: कार्तिक मलाई लिन आउनुहुन्छ?
2: हजुर,
1: मलाई भन्दा पनि बरु मङ्सिरमा आउनुहोस्, यति बस्नुलाई, मेरो सट्टामा सट्टा मिलाइदिउँला बरु।
2: हुन्छ,
1: हाम्रो बागलुङ्गी मायालाई सिन्धुली रामेछाप मिलाउँला नि, के छ र? हामीलाई बागलुङतिरको मान्छे राम्रो लाग्छ कि मायाजी, त्यही भएर मैले भनेको नि।
2: हो र,
1: तर यात्रा गर्न टाढा भए पनि बागलुङतिरको मान्छेहरू हुनुहुन्छ, मेरो गाउँ बस्तीतिर पनि केही मान्छे अथवा साथीहरू हुनुहुन्छ, बागलुङतिरको मान्छेको बोली वचन व्यवहार सबै राम्रो लाग्छ कि मलाई चाहिँ, त्यही भएर हाम्रो मायाजीको पनि त्यस्तै हो कि जस्तो लाग्यो।
2: हजुर, एकदमै भन्नु पर्यो।
1: अब असोजै छ के आउनुहुन्छ त, किन मङ्सिर घुर्नु एक महिना, अझै डेढ महिना छ,
2: टिप्न टिप्न। हजुर,
1: खाइ भन्ने हुन्छ, ल ठिक छ, कार्यक्रम आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, आउनुहोला अब कार्तिक मङ्सिर चैत वैशाख जुनसुकै महिना भए पनि मायाजीलाई भेट्न आउन र यहाँलाई चाहिँ रेडियोमा स्वागत गर्न हामी सधैँ तत्पर छौँ, आउनुहोस्, यहाँको लागि सधैँ स्वागत गर्न हामी तयारी अवस्थामा छौँ।
2: हुन्छ,
1: ल अहिले पनि अब कार्यक्रम सुन्दै हुनुहुन्छ कि छैन त?
2: अहिले त त्यतिकै नसुनेर झ्यापै फोन हानेको लागिहाल्यो,
1: म पनि त्यसो भए झ्यापै भएर बोल्दै कि क्या हो?
2: हजुर, झ्यापै आइन मगर्ने लगेर भन्ने गीत छ है, त्यस्तै
1: पक्कै पनि मायाजीलाई मनपर्छ होला नि त्यो गीत।
2: हजुर,
1: हाम्रो बद्री पङ्गिनीजीले गाउनु भएको झ्यापै आइन मगर्ने, यो मिठो गीत छ, हाम्रो मायाजी पनि मगरै हुने होइन?
2: हजुर,
1: ल यस्तै यस्तो गीत सङ्गीतहरू छन्, अब विशेष गरी चाहिँ मगर भाषामा भन्दाखेरि चाहिँ गीत सङ्गीतहरू जस्तो हुन्छ नि, रोइला काठे कुन अन्तर्गत पर्छ?
2: खै त्यो त मलाई पनि थाहा भएन दिदी, म त गीत सुने मात्रै हो।
1: सुने मात्रै हो, ल ठिक छ, त्यसो भए दसैँपछि हामी काठे कौडा रोइला लगायतका विभिन्न गीतहरू बजाउँछौँ है त। कुन चाहिँ झ्यापै आइन मगर नि?
2: हजुर, लड्कु गरेर भन्ने गीत बजाइदिनु नि त।
1: ल हाम्रो प्राविधिक मित्रले बजाउनुहुन्छ, ठिक छ, झ्यापै आइन मगर नि, अब हामीसँगै आउनुभयो मिल्नको लागि, अब आउँछु भन्नुभयो, गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न।
2: सर्वप्रथम त मेरो प्यारो दिदी हजुरको अनि परविद्यालयको मित्रको लागि, अनि मेरो घर परिवारको लागि, अनि मभन्दा अगाडि पछाडि आउनुको लागि, अनि मनको मान्छे को लागि अनि मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै बिदा हुन्छु. नमस्ते.
1: नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो माया मगरजी बागलुङबाट. यति बेला उहाँले भन्नुभएको ज्यापै आइन मगर्ने भने बोलको गीत हामी कार्यक्रममा राख्छौं. बद्री कुमार पंगिनी त्यसै गरी ज्योति मगरको आवाजमा रहेको गीत छ. यो गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी आउँछौ. रेडियो सुन्दै गर्नुहोला.
3: थापा मगरलाई

0: ज्याप यहाँनिर गर्ने एकदमै मिठो गीत रहेको थियो, बद्री कुमार पङ्गिनी र ज्योति मगरको आवाजमा रहेको गीत बजिसकेको छ। अब चाहिँ हामी पनि कार्यक्रमको लगभग अन्त्यतिर आउन लागिसकेका छौँ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर दिदी, नमस्कार।
0: नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो?
1: सिन्धुली विदिजरबाट सरस्वती थापा मगर।
0: सरस्वती थापा मगर,
1: हजुर,
0: के छ खबर?
1: हजुर, मेरो
0: भन्नुहोस्
1: के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ भन्नुपर्छ।
1: हजुर दिदी, खाजा खानुभयो?
0: मैले खाइसके। आज सरस्वतीजीलाई मलाई केही प्रश्न सोध्न मन छ कि जस्तो लाग्यो, सोध्नुहोस् न।
1: नाइ दिदी, त्यस्तो केही पनि छैन।
0: सोध्नुहोस्, म त्यसको जवाफ दिन्छु। त्यसपछि हामी पनि कार्यक्रमबाट बिदा हुनु पर्ने बेला भइसकेको छ।
1: छैन दिदी,
0: केही सोध्नुहुन्न मलाई?
1: हजुर दिदी,
0: केही पनि छैन प्रश्न?
1: हजुर छैन दिदी।
0: त्यसो भए सरस्वतीजीको लागि सोध्ने प्रश्न मसँग पनि सकिसक्यो।
1: हजुर,
0: मैले पनि प्रश्न सोध्नको लागि मसँग कुनै प्रश्न छैन भने।
1: हजुर दिदी,
0: हजुर भन्नुहुन्छ, मैले तपाईँलाई केही प्रश्न सोधिनँ, के भन्नुहुन्छ?
1: नाइ दिदी, केही पनि भन्दिनँ।
0: केही पनि भन्नुहुन्न?
1: हजुर,
0: होइन, मैले केही प्रश्न सोधिनँ भन्दा केही त भन्नुपर्ने हो हाम्रो सरस्वतीजीले।
1: नाइ दिदी, त्यस्तो केही पनि भन्दिनँ, अब सोधे पनि नसोधे पनि।
0: मैले चाहिँ सोधेँ भने त्यसको उत्तर दिनुहुन्छ कि हुन्न त?
1: हजुर भन्नु न, अब थाप भनी भनिहाल्छु।
0: थाहा रहेछ भनेपछि भन्नुहुन्छ?
1: हजुर।
0: ल त्यसो भए त अब थाहा छ कि छैन, मलाई पनि थाहा छैन, फेरि थाहा नभएका प्रश्नहरू नसोधौँ। त्यसो भए खाजा खानुभयो कि बाँकी छ?
1: हजुर दिदी, मेरो भइसक्यो।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर, प्रोग्राम मजाले सुन्दैछु दिदी, प्रोग्राम सुन्दै गोठालो गर्दैछु।
0: ल बिहान चाहिँ बिहानको कार्यक्रममा के गर्दैछु भन्दै हुनुहुन्थ्यो?
1: हजुर, बिहान घाँस काट्दैछु दिदी।
0: यति बेला गोठालो हुनुहुन्छ?
1: हजुर।
0: जे भएन, बिहान र बेलुकामा काम फरक छ है, मान्छे एउटै भए पनि।
1: हजुर दिदी, फरक छ।
0: ल ठिक छ, बिहान फरक, दिउँसो फरक, मध्याहमा फरक, फेरि साँझ पख फरक।
1: हजुर दिदी,
0: किन यस्तो हामीले चाहिँ मान्छे व्यक्ति एउटै भए पनि काम चाहिँ फरक फरक एउटै व्यक्तिले गर्नु परेको होला है?
1: हजुर दिदी, गाउँ घरमा अब एउटै काम मात्रै हुँदैन, त्यही भएर होला।
0: त्यही भएर?
1: हजुर।
0: जस्तो म चाहिँ यहाँ आएँ, मेरो एउटै काम भयो कि फरक भयो? ल भन्नुहोस् सरस्वतीजी।
1: है दिदी, अब अहिले हजुर प्रोग्राम सञ्चालन गर्दै हुनुहुन्छ, अब बिहान चाहिँ थाहा छैन दिदी, अरू समयमा।
0: बिहान पनि त तपाईँसँग बोल्दा त कार्यक्रममै थिएँ के अरे, होइन?
1: हजुर दिदी।
0: ल अब तपाईँ र मेरो कामको सिलसिलाको नियमितता एउटै छ, तर हामीले गर्ने कामहरू केही फरक होला होइन? अब जस्तो बिहान चाहिँ यहाँ अर्कै काम गर्दै हुनुहुन्थ्यो, अहिले अर्कै काम गर्दै हुनुहुन्छ, एक व्यक्ति हरेक काम, होइन?
1: हजुर।
0: ल ठिक छ, एक व्यक्तिले हरेक काम गर्ने गर्छ, यदि गरेन भने काम पनि सकिँदैन। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। म कार्यक्रमको अन्तिममा छु, भोलि फेरि यस्तै रमाइला मिठा कुरा गर्नुपर्छ, फोन गर्नुहोला, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस्
1: दिदी। फर्स्ट अफ अल दिदी हजुरको लागि, अनि प्राविधिक मित्र लागि, र यही सुन्दै हुनुहुन्छ मम्मीको लागि, अनि एटिएमतिर रहेर सुन्दै हुनुहुन्छ होला बुबाको लागि, दिदी प्रतिशा मगर, करिना मगरको लागि भन्न चाहन्छु, र सिन्कनातिर रहेर सुन्दै हुनुहुन्छ होला दिदी कविता मगर, बाबु प्रनिश मगरको लागि भन्न चाहन्छु, र सुन्दै हुनुहुन्छ उनीहरू शर्मिला मगर, जानुका मगरको लागि भन्दै, मलाई चिन्ने नचिन्ने सबै सबैको लागि भन्दै छुटिन्छु दिदी, नमस्कार।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती थापा मगरजी, सिन्धुलीको तिनकन्याबाट, पिटिजहरूबाट भन्दै हुनुहुन्थ्यो के अरे हाम्रो साथी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ म फोन लिन तपाईँको छोटो मिठोमा कमेन्ट भाषण गर्दै म पनि कार्यक्रमबाट विदा हुन्छु। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, हुनुहुन्छ साथी फुची गुइनजी, नमस्कार भन्दै हुनुहुन्छ यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। श्रीधर जी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार म कार्यक्रम सुन्दैछु है श्रीधर पौडेल इण्डियाबाट नेपाल चाहिँ। उहाँले अर्को खाँची है घर भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मिलन घायल मोटोजीले पनि हेलो सिस नमस्ते सुन्दैछु म तिन्जरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम घर भइहाल्छ दुवा गतारबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। हिरा बहादुर लगाईजीले पनि नमस्ते दिदी भन्दै हुनुहुन्छ। टिकाराम सुनवारजीले पनि दर्शन नमस्कार म टिकाराम सुनवार तिन्जरी मिडिया ग्रुपको मेम्बर रामी साहब घर भइहाल काठमाडौँबाट भन्दै हुनुहुन्छ। टेक बहादुर पुबाजीले पनि संसारिकाजीमा नमस्कार भन्दै हुनुहुन्छ। उदयपुर चौदण्डी नगरपालिकाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। धर्मराजीले पनि सबैमा मिठो माया सम्झनाए भन्दै हुनुहुन्छ। विनिता दाहाल सुवेदी दिदीले पनि नमस्ते के छ खबर म पनि कार्यक्रम सुन्दैछु है धनकुटाबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। राज कालीकोटेजीले पनि हजुर नमस्ते है म जाबाली हिरो राज कालीकोटे हाल चाहिँ युएबाट भन्दै हुनुहुन्छ। भेली अक्सामीजीले नमस्ते हजुर भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अवश्य लगभग यतिजनासम्म तपाईँका प्राप्त भएका कमेन्टहरू पनि वाचन भइसकेको छ भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा तपाईँले हामीलाई सुनेर साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै फोन गर्ने साथी निर्मला पौडेल, जानुका मगर, देव बाजे, माया मगर, सरस्वती थापा मगर, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम उकाली उराले अवधि बरबजीका मिठा गीतका सर्जक अनि स्रष्टा प्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्की, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा गाउने रमाइलो भन्ने विमल परिवार, त्यसै गरी सविता परिवार र शिव हमालको आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बुसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ, गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद दाम बस्यो त्यति बस्ने, त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै छ।
3: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदावरी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 मिटर चामलसँग ल्याएर भोजन गर्ने मेरो काम चाहिँ किसानमुखी बजेट ल्याउनु पर्दैन, देख्नु किसान पूर्व नलागु देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदावस नहुँदावस किसानको पक्ष मन्त्री तपाईँ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिद्रो नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हुन त हामीले कार्यक्रम गर्दै गर्दा हाम्रा लक्षित प्रोग्रामहरूमा चाहिँ विशेषतः जैविक खेती प्रबन्धनका कुराहरूलाई हामी उच्च महत्व दिएर प्रबन्धनका कुराहरूमा बढी केन्द्रित भएर छलफलमा केन्द्रित बनाएका पनि छौँ र यो आवश्यक पनि छ। रैथाने कृषिका प्रबन्धनका कुरा होस् या हामीले अब अवलम्बन गर्ने कृषि चाहिँ जैविक पद्धतिबाट, त्यो पनि विकल्पसहितको जैविक पद्धतिका विकल्प समेत हामीले दिएर चाहिँ यहाँहरूलाई अलिकति बढी अवेरनेस गर्ने काम चाहिँ हामी कार्यक्रमबाट गरि नै रहेका छौँ। यो क्रमलाई पक्कै पनि अगाडि बढाइ नै राखेका छौँ। आजको श्रृङ्खलामा पनि हामीले यस्ता एकजना व्यक्तिलाई निम्त्याएका छौँ जसले भन्ने गर्नुहुन्छ, अहिले हामीलाई विशेषतः खेताला पाउन निकै गाह्रो छ, हाम्रा युवा जनशक्तिहरू वैदेशिक रोजगारमा जाँदै गर्दा चाहिँ निकै गाह्रो छ, जनशक्तिको यो हुँदै गर्दा चाहिँ हाम्रा माटोलाई अथवा कृषिलाई काम लाग्ने खेतालाहरू चाहिँ सित्तैमा दिन्छु अथवा सित्तैमा लिन आउनुहोस्, हामी चाहिँ सित्तैमा दिन तयार छौँ र हाम्रा खेतालाहरूले सित्तैमा काम गरिदिन्छन् भनेर पनि त्यो एउटा अभियान स्वरूप नारा नै अगाडि बढाएर चाहिँ किसानहरूको एउटा सहयात्री बनेर अगाडि बढ्नुभएको छ। अर्थात एउटा यस्तो प्रोडक्ट जसले चाहिँ माटोमा रहेका सूक्ष्म जीवाणुहरूलाई अझै सक्रिय बनाउने र माटोमा सूक्ष्म जीवाणुहरूको संख्या अझै वृद्धि गर्ने र विशेषतः कृषि बालीको लागि आवश्यक सूक्ष्म जीवाणुहरूको संख्या वृद्धि गर्दै माटोलाई उर्वर शक्ति बनाउँदै बढाउँदै हाम्रा उत्पादन गरिएका चिजहरू चाहिँ स्वस्थवर्धक र अझै पोषणवर्धक हुने खालका बनाउने खालको अभियानमा सरिक हुनुभएका विमल कुमार भट्टराई हुन त उहाँ चाहिँ पेसाले अरू नै क्षेत्रमा हुनुहुन्थ्यो, पछिल्लो समयमा चाहिँ किसानको सहयात्री बन्दै अन्यहरूलाई प्रेरित गर्दै पनि आउनुभएको छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी जैविक खेती पद्धतिका कुराहरूमा यहाँले प्रमोसन गर्दै गर्दा किसानहरूले के भन्दै हुनुहुन्छ र वास्तवमा चाहिँ यहाँले कस्तो खालको अभियान चलाउँदै हुनुहुन्छ, यो यहाँले डिकम्पोजरको रूपमा एउटा ल्याउनु भएको प्रोडक्ट चाहिँ वास्तवमा के हो, किसानलाई साँच्चीकै सहयात्री बन्न सक्छ त भन्ने खालका विषयमा हामी उहाँलाई धेरैभन्दा धेरै प्रश्न गर्नेछौँ र आज एउटा विशेष निष्कर्ष सहितको विकल्प पनि निकाल्दैछौँ। किनकि धेरैले अब चाहिँ जैविक खेती गर्नुपर्छ, अर्ग्यानिकतर्फ हामी लक्षित हुनुपर्छ भन्ने खालका कुराहरू आउँदै गर्दा चाहिँ विकल्प थिएनन् र विकल्प अब चाहिँ प्राप्त गर्न सक्छौँ भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलाबाट पक्कै पनि दिने प्रयास गरेका छौँ। र हामीले अगाडि पनि भनिसकेका छौँ विमल कुमार भट्टराई विशेषतः उहाँ चाहिँ अन्य क्षेत्रमा पनि आबद्ध हुनुहुन्थ्यो, राष्ट्रिय वाणिज्य बैंकमा चाहिँ सिनियर अधिकृत रूपमा रिटायर प्राप्त पछाडिको समयमा पनि किसान र कृषि क्षेत्रमा चाहिँ केही न केही मैले सपोर्ट गर्न सक्छु, मैले जानेको कुरा चाहिँ अन्यहरूलाई सेयर गर्न सक्छु जसले गर्दा पक्कै पनि उपलब्धि हुन्छ भनेर पनि लाग्नु भएको छ। र उहाँ खेलकुद क्षेत्रमा पनि आबद्ध हुनुहुन्थ्यो, विशेषतः हामीले अन्य विषयमा भन्दा पनि आज कृषिसँग उहाँको जोडिएको विषय र समृद्धको पथमा चाहिँ उहाँको यात्रा कसरी अगाडि बढ्दैछ भन्ने खालको विषयलाई विशेष कुराकानीको साथमा रहनेछौँ। र हामीले विशेषतः जैविक खेती प्रबन्धनका कुराहरू गर्दै गर्दा जैविक खेती कसरी गर्ने, किन गर्ने र जैविक खेतीबाट हुने फाइदाहरूको विषयमा हामी सठिकमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका अतिथि र हामीले उद्घोष गरिएका विषयमा विशेष संवादको साथमा उपस्थित हुनेछौँ। हामी सँगै रहनुहोला। हाम्रो भू बनोट अनुसारको खेती, बाली पद्धति, हरियो मल, जैविक सामग्रीको प्रयोग, कृषि वन पद्धतिको सम्वर्धन गर्दै रासायनिक पदार्थको प्रयोग बिना नै बाली उत्पादन तथा पशुपालन गर्दै आफू र आफ्नो समुदाय त्यस वरपरको पर्यावरण संरक्षण गर्दै खेती गर्ने पद्धतिलाई प्राङ्गारिक खेती भनिन्छ। जहाँ जे जस्तो परिभाषा भएको भए पनि आफ्नै बारी बगैँचा स्वीकार योग्य स्थानबाट ल्याएको जैविक सामग्री प्रयोग गर्दै आवश्यक खेती पद्धति र कृषि वा पशुपालनसँग सम्बन्धित उत्पादन गर्ने पद्धति लागू गरिएको छ भने त्यसलाई प्राङ्गारिक कृषि भन्ने गरिन्छ। रासायनिक पदार्थ प्रयोग नगर्नु मात्रै प्राङ्गारिक कृषि भने होइन, यसका अलावा यो पद्धति भनेको हाम्रो वातावरण, परम्परा, संस्कृतिको जगेर्ना, प्रबन्धन र संरक्षण गर्ने विधि पनि हो। यो पद्धतिमा स्थानीय ज्ञान र सिपलाई पनि उत्तिकै महत्व दिएको हुन्छ। हाम्रो देशमा अर्ग्यानिक कृषि पद्धति अवलम्बन गर्न प्रशस्तै सम्भावना हुँदा हुँदै पनि यस्तो कृषि पद्धति स्थापित भने हुन चुनौती देखिएको छ। अर्ग्यानिकका रूपमा कृषि उपज बेच्न मान्यता प्राप्त निकायबाट अर्ग्यानिक प्रमाणीकरण अर्थात सर्टिफिकेसनको अति आवश्यक हुन्छ। यो प्रक्रिया लामो, झन्झटिलो र खर्चिलो हुने हुँदा अर्ग्यानिक उत्पादन गर्नुभन्दा अर्ग्यानिक प्रमाणीकरण गर्न गाह्रो र महँगो पर्ने किसानहरूको अनुभव सुनिन्छ। ग्रामीण क्षेत्रका किसानको अर्ग्यानिक

0: का किसानको अर्ग्यानिक प्रमाणीकरण गर्ने निकायसँग सहज पहुँच नहुनु र अर्ग्यानिक उत्पादनको कबल गर्न नसक्नु पनि अर्ग्यानिक कृषि विस्तारका लागि महत्वपूर्ण समस्याका रूपमा अगाडि देखा परेका छन्। सरकारले अर्ग्यानिक कृषि उपजको निर्यात कार्यका लागि वैदेशिक बजार खोज्ने तथा अर्ग्यानिक प्रमाणीकरण र ढुवानीका लागि कृषि समूह अथवा सहकारीलाई विशेष सुविधा उपलब्ध गराउनुपर्छ। रैथाने अर्ग्यानिक उत्पादन तरिकालाई सुधार गरी अर्ग्यानिक उत्पादन सम्बन्धित बहुआयामिक अनुसन्धानमा लगानी गर्नुपर्छ। सन् 1960 भन्दा पहिले नेपालमा प्राय सबै उपजहरू परम्परागत रूपमा नै प्राङ्गणिक नै थिए। क्रमशः विकास परियोजना, नेपाल सरकारको प्रयास र लगानी, विदेशमा गएर कृषि शिक्षा हासिल गरेर आएका विज्ञहरू, द्विपक्षीय र बहुपक्षीय दात्री निकायका विज्ञहरूको सल्लाह सुझाव आदि जस्ता प्रक्रियाबाट नेपालको कृषि पद्धति विस्तारै प्राङ्गारिकबाट आधुनिक अर्थात रासायनिक पदार्थमा आधारित तर्फ परिवर्तन हुँदै गएको देखिन्छ। सन् 1970 अलिकति घनीभूत रूपमा कृषि रसायनको प्रयोग बढेको देखिन्छ। सन् 1987 पनि नेपालबाट हाम्रो मुख्य खाद्यान्न बाली धान निर्यात हुने गर्थ्यो। त्यसपछि भने क्रमिक रूपमा धान निर्यात बन्द भयो भने त्यसको आयात बढ्न थाल्यो। यो सँगै अन्य धेरै किसिमका खाद्य सामग्रीहरूको आयात समेत विस्तारै बढेर गइरहेको छ। नेपालमा रासायनिक कृषिले ज्वरो काट्दै गएको बेला अर्थात विक्रम 2040 विस्तारै अर्ग्यानिक कृषिको बहस र पैरवी भने शुरू गरेको देखिन्छ। केही संघ संस्थाहरू प्राङ्गारिक कृषिकै प्रमोशनका लागि स्थापना हुँदै गए र आफ्ना कार्यक्रम त्यसै अनुसार अगाडि बढाउँदै लगे पनि विश्व रंगमञ्चमा भने प्राङ्गारिक कृषिले एक किसिमको अभियान फैलाउन सक्यो। यसको असर नेपालमा पनि पर्दै गयो र नेपाल सरकारले पनि आफ्नो कार्यक्रममा प्राङ्गारिक कृषिलाई पनि केही समेट्न थालेको देखिन्छ। तर यसले सार्थकता नपाएको भने अवश्य भान हुन्छ। त्यसलाई अहिले नै पूर्ण रूपमा अर्ग्यानिक वा रासायनिक तर्फ लैजानुपर्ने अवस्था त देखिँदैन। तर पनि रासायनिक मल र विषादी कम प्रयोग भइरहेका हिमाली तथा पहाड़ी जिल्लालाई विस्तारै अर्ग्यानिक कृषितर्फ उन्मुख गराउन सकिन्छ। आन्तरिक र विश्व बजारमा बढ्दै गएको अर्ग्यानिक कृषि उपजको मागको फाइदा नेपाली किसानले लिन सक्नुपर्छ। हाम्रा दुई छिमेकी मित्र राष्ट्रमा अर्ग्यानिक तरकारी, फलफूल, चिया, कफी, मसला जन्य वस्तु तथा जडीबुटीको उत्पादन गरी निर्यात बढाएर देशको व्यापार घाटा कम गर्न सकिन्छ। देशलाई अर्ग्यानिक उत्पादनतर्फ लानु अति आवश्यक छ। बढ्दो उत्पादन लागत, रासायनिक मल तथा विषादीको प्रयोगले जीव जनावर तथा वातावरणमा पर्दै गइराखेको नकारात्मक असर, उत्पादन सामग्रीको अभाव, भौगोलिक विकटताले रासायनिक उत्पादन सामग्रीको वितरणमा अप्ठ्यारो र कृषि कर्मबाट किसानको खस्कन्दो आमदानी जस्ता कारणले देशमा रासायनिक कृषि पद्धतिको विकल्प खोज्नुपर्ने बेला आएको छ। अर्ग्यानिक कृषि पद्धति नेपाली किसानको जीवनस्तर सुधार्न र समग्र कृषिको दिगो विकासका लागि महत्वपूर्ण साबित हुन सक्छ। हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ, आज हामीसँग जैविक खेती प्रवर्धनकर्ता अर्थात प्रवर्धक विमल कुमार भट्टराई हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ?
1: आराम छ।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ यहाँ चाहिँ?
1: अहिले अब यही यो ओडब्ल्युडिसी भन्छ यसलाई, ओरिजिनल वेस्ट डिकम्पोजर। यसले चाहिँ जुन किसानहरूलाई फाइदा हुन्छ त्यो मैले गत 6 वर्षभन्दा बढीदेखि चाहिँ मैले यसको प्रयोग गरेर यसबाट जुन मैले अनुभवबाट लिएँ त्यसको फाइदा चाहिँ देशभरिका किसान दाजुभाइ दिदीबहिनीहरूले पाउन् भन्ने मेरो उद्देश्य हो। अहिले त्यसैको प्रवर्धनमा चाहिँ म अहिले समय बिताइरहेको छु।
0: पक्कै पनि निकै महत्वपूर्ण विषय। यहाँले केही वर्ष अगाडि हामीले मैले पनि यहाँको घरमै पुगेर पनि यो हेरेको पनि थिएँ र यहाँले बनाउँदै गर्नुभएका जुन यसलाई चाहिँ यो मल्टिप्लाई गरेर चाहिँ धेरै संख्यामा बनाउने र यसलाई चाहिँ निशुल्क रूपमा समेत किसानलाई दिने काम पनि गर्नुभएको थियो, त्यो विषयमा पनि हामी प्रवेश गरौँला। विशेष यो चाहिँ ओडब्ल्युडिसी यहाँले भन्दै गर्दा वेस्ट डिकम्पोजर भनेर किसानको सहयात्रीको रूपमा यसलाई अगाडि बढाउन खोज्नु भएको छ। वास्तवमा यो चाहिँ कसरी आयो, यहाँले चाहिँ कसरी ल्याउनु भयो, वास्तवमा यो चाहिँ के हो, किसानले बुझ्ने गरेर बताइदिनुहोस् न।
1: यो भारतको केन्द्रीय सरकारको कृषि मन्त्रालय अन्तर्गत एउटा अफिस छ, राष्ट्रिय जैविक खेती केन्द्र, दिल्लीको नजिकै गाजियाबादमा छ त्यो। त्यहाँको चाहिँ अब जस्तो अफिसको नामैबाट बुझिन्छ, जैविक खेती प्रवर्धन गर्ने, त्यसको प्रविधि चाहिँ कृषकहरूलाई हस्तान्तरण गर्ने, यस्ता काम गर्ने अफिस हो त्यो। त्यसको चाहिँ डाइरेक्टर हुनुहुन्थ्यो डाक्टर कृष्ण चन्द्रा भन्ने, उहाँ चाहिँ माइक्रोबायोलोजिस्ट हो पढाइले र कृषि वैज्ञानिकको रूपमा उहाँले धेरै अनुसन्धान गर्नुभयो। अनुसन्धान गर्दै जाँदाखेरि चाहिँ किसानहरूको एउटा समस्या के थियो भने जुन मललाई कुहाउनलाई चाहिँ जुन समय बढी लागिराखेको थियो त्यसलाई कसरी छोट्याउने भन्ने उहाँ चाहिँ त्यो अनुसन्धानमा चाहिँ लाग्दै गर्दाखेरि लोकल गाईको गोबरहरूबाट चाहिँ उहाँले चाहिँ केही ब्याक्टेरियाहरूलाई आइसोलेट गर्नुभयो र त्यसबाट चाहिँ किसानहरूलाई चाहिँ पहिला जेलको फर्ममा थियो, अहिले लिक्विड फर्ममा आइसकेको छ, किसानहरूलाई चाहिँ वितरण गर्ने काम शुरू गर्नुभयो उहाँले। र आज चाहिँ यो भारतवर्षभरि मात्रै होइन, अब नेपाल लगायत संसारका धेरै देशमा चाहिँ यो पुगेर प्रयोग भइरहेको छ यसको, र यसबाट चाहिँ जुन फाइदा हुन्छ र यसको लागत खर्च धेरै नै कम छ। सबभन्दा कुरो के हो भने किसानको यसले चाहिँ गर्ने के हो भने यसमा भएका जुन सूक्ष्म जीवाणुहरू छन् ब्याक्टेरियाहरू, तिनीहरूले चाहिँ

0: किसानको खर्च घटाइदिन्छ सबभन्दा ठूलो कुरो खर्च घटाउने रासायनिक मलको प्रयोगहरू घटाउँदै जाने र अब किसानमा चाहिँ यदि चाहिँ अब प्रयोग गर्ने साहस छ भने पहिलो वर्षदेखि नै रासायनिक मल चाहिँ प्रयोगै नगरेर पनि चाहिँ खालि जैविक मलको प्रयोगले मात्रै पनि उत्तिकै उत्पादन ल्याउन सक्ने यस्ता धेरै कुराहरू यसबाट गरिरहेको छ र यसमा चाहिँ करिब 80 भन्दा बढी ब्याक्टेरियाहरू छन्। यसमा फंगस पनि छ ब्याक्टेरियाहरू पनि छ है सबै हाम्रा हाम्रो किसानको लागि लाभदायक ब्याक्टेरियाहरू छन् अनि त्यो ब्याक्टेरियाहरूले चाहिँ गएर जुन किसानलाई फाइदा दिन्छ माटोमा गएर मल कुहाउनलाई होस् माटोमा गएर चाहिँ अब चाहिँ खेता अघि तपाईँले भने यस्तै खेतालाको सितेको खेतालाको काम गर्ने पातहरूमा छर्किने यसका विविध प्रयोगहरू छन् त्यसको बारेमा चाहिँ हामी कुरा गर्दै जाउँ।
1: सर यहाँले भनिराख्नु भएको छ जस्तो यो प्रोडक्ट चाहिँ संसारभरि नै धेरै देशहरूमा पुगेको छ भन्दै गर्दा त्यो बीचमा चाहिँ विशेष गरी फर्टिलाइजर कम्पनीहरूले डाक्टर कृष्णचन्दलाई चाहिँ अलिकति अप्ठ्यारोमा पार्ने यो चाहिँ होइन भनेर पनि त्यो खालको न्युज पनि आएको थियो बीचमा चाहिँ
0: हो। त्यसमा चाहिँ के भएको थियो भने अब यो के छ भने यसको प्रयोग त्यसको पछाडि अर्कै कुरो छ। यसको प्रयोग धेरै हुन थालेपछि के भने किसानहरूले चाहिँ रासायनिक मल किन्न छोडे रासायनिक विषादीहरू किन्न छोडे अनि त्यसका व्यापार गर्ने चाहिँ केही अब स्वार्थी मानिसहरूलाई चाहिँ यसले चाहिँ नोक्सान हुन थाल्यो र उनीहरूले चाहिँ अनेक प्रपञ्च गरेर चाहिँ डाक्टर कृष्णचन्द्रलाई चाहिँ त्यहाँबाट चाहिँ त्यो पदबाट हटाएर चाहिँ 2 वर्ष जति चाहिँ दिल्लीमा कृषि मन्त्रालयमा चाहिँ थन्काएर राखिदिए। उहाँ 2019 अगस्तदेखिको कुरा हो यो अनि 2021 अगस्तमा चाहिँ उहाँ रिटायर हुनुभयो। त्यही बीचमा चाहिँ उहाँले पनि आफ्ना केही विश्वासिलो किसानहरूलाई चाहिँ आफ्नो एउटा कम्पनी खोल्न लगाएर चाहिँ आफ्नो प्रविधि चाहिँ उहाँले चाहिँ मदर कल्चरको रूपमा चाहिँ त्यहाँ दिनु थाल्नुभयो र त्यो कम्पनीबाट चाहिँ किसानहरूलाई वितरण हुन थाल्यो। तर त्यहाँ पनि चाहिँ अहिले चाहिँ केही किसान के अरे त्यहाँका कर्मचारीहरूले चाहिँ अब के अलिकति बदमासी गरेर अहिले त्यो कम्पनीबाट पनि छोडेर चाहिँ अहिले अर्को कम्पनीसँग गरेर गर्नुभएको छ र त्यसमा चाहिँ अहिलेको बोतलहरूमा चाहिँ उहाँको फोटो पनि छ उहाँको नाम पनि लेखिन्छ र त्यो चाहिँ ओरिजिनल हो अरू चाहिँ अब डुप्लिकेट भनेर मान्य हुन्छ।
1: जस्तो अहिले हामीले लिएको चाहिँ यो मदर प्लान्टको रूपमा ओरिजिनल
0: मदर कल्चरको
1: रूपमा यो चाहिँ मल्टिप्लाई गरेर जति पटक पनि लम्ब्याउन सकिने
0: जिन्दगीभरि तपाईँले यसलाई चाहिँ यो दहीको ज्वरन जस्तै हो जस्तो दहीको ज्वरन तपाईँको घरमा एकचोटि आइसकेपछि त्यसलाई चाहिँ तपाईँले चाहिँ सदुपयोग गरेर चाहिँ प्रयोग गरिरहनु भयो भने
1: जिन्दगीभर
0: चल्छ फेरि तपाईँले पैसा माग्न जानु पर्दैन अथवा किन्नु दही बाहिरबाट किनेर ल्याउनु पर्दैन त्यस्तै हो यो पनि तपाईँले चाहिँ यसलाई मल्टिप्लाई गर्ने र मल्टिप्लाई गरेको चाहिँ त्यसबाट अलिकति बिउ राख्ने अनि त्यसबाट फेरि अर्को मल्टिप्लाई गर्ने अर्को मल्टिप्लाई गर्ने गरेको गरे तपाईँले चाहिँ प्रयोग गर्नुहोस् मल्टिप्लाई गर्नुहोस्।
1: विमल सर यहाँले भनिराख्नु भएको छ मैले सुनिराखेको छु हाम्रा किसान विशेष गरी कृषिमा चासो राख्ने दर्शक श्रोताहरूले पनि सुनिराख्नु भएको छ जस्तो यो भन्दै गर्दा अहिले हामीलाई चाहिएको लागत कम उत्पादन बढी र हाम्रो उत्पादन चाहिँ स्वस्थकर हुनुपर्छ पोषणवर्धक हुनुपर्छ भन्ने कुरा हामी सबैको यही नै चाहना छ यही नै पूरा गर्नको लागि यो चाहिँ सक्षम छ भनेर यहाँले भनिराख्नु भएको छ यो भन्दै गर्दा अब यसको विशेष गरी प्रयोगकर्ताहरूको रेस्पोन्स राम्रो पाउनु भएको छ है
0: एकदमै
1: यहाँले भन्नुभएको छ 73 जिल्लामा नेपालमा पुर्याइसकेको छु भन्नुभएको छ
0: म मार्फत मात्रै म जस्ता अरू पनि अभियन्ताहरू हुन्छ यसमा लागिरहनु भएको म मात्रै छैन अहिले अब यसको फेरि कस्तो छ भने अब मैले कसैलाई दिएँ भने मैले मानिलिउँ तपाईँलाई नै दिएँ तपाईँले पनि फेरि अरूलाई दिन मिल्नु सक्छ 7 दिनपछि तपाईँले त्यसलाई मल्टिप्लाई गरेको 7 दिनपछि तपाईँले पनि त्यसबाट चाहिँ 1 लिटर 5 लिटर जति तपाईँलाई दिनु मन लाग्छ तपाईँले दिनुभयो जसले लान्छ फेरि उहाँले बनाउनु भयो फेरि उहाँले पनि आफूले बनाएर फेरि अरूलाई पनि दिनु यसरी चाहिँ बाँड्न एकले अर्कालाई अर्कोले अर्कालाई यसरी चाहिँ यो नेटवर्क बन्छ यो जसले जसलाई पनि बाँड्न मिल्छ यति सजिलो कुरो छ यो अनि यति सस्तो भनौँ न जस्तो उदाहरणको लागि अहिले 100 लिटर बनाउनलाई चाहिँ पहिला 1 किलो भेली भन्नुहोस् सक्खर भन्नुहोस् या गुण भन्नुहोस् हाल्नु पर्थ्यो भने अहिले उहाँले चाहिँ फेरि त्यो अहिले वैज्ञानिकले डाक्टर कृष्णचन्द्रले अहिले त्यसमा पनि फेरि चाहिँ उहाँले चाहिँ सुधार गरेर अहिले 100 लिटरको घोल बनाउनु छ भने जम्मा 0.5 किलो चाहिँ सक्खर हाले पुग्छ गर्दाखेरि अहिले बजारको भाउमा चाहिँ तपाईँले चाहिँ 100 रुपियाँ किलो किनेर ल्याउनु भयो भने पनि काठमाडौँको म कुरा गर्दैछु 100 रुपियाँ किलोमा किनेर ल्याउनु भयो भने पनि 100 लिटर बनाउँदाखेरि तपाईँको जम्मा चाहिँ 50 रुपियाँ पर्नुको मतलब चाहिँ 1 लिटरको 50 पैसा पर्यो मलाई र त्यति धेरै चाहिँ ब्याक्टेरिया र चाहिँ फङ्गसहरू छ त्यहाँभित्र जस्तो उदाहरणको लागि भनौँ न नाइट्रोजन फिक्सिङ ब्याक्टेरियाहरू 4 किसिमको छ राइजोबियम एसिटोब्याक्टर एजोटोब्याक्टर एजोस्पोरिलियम भन्ने अनि फङ्गस छ ट्राइकोडरमा त्यसपछि तपाईँको चाहिँ बेभेरिया बेसियाना छ अनि अब अरू ब्याक्टेरियाहरू चाहिँ सुडोमोनस फ्लोरोसेन्स छ तपाईँको ल्याक्टोबेसिलस ग्रुपहरूको ब्याक्टेरियाहरू छ अनि यो मैले भनेर मात्रै होइन कि यसको ल्याब रिपोर्टहरू नै तपाईँहरूले आफैले पनि हेर्न सक्नुहुन्छ युट्युबमा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ है अब यति धेरै किसिमको ब्याक्टेरियाहरू कार्बन फिक्सिङ ब्याक्टेरियाले थपेको छ, के अरे फोटोसिन्थेसिस ब्याक्टेरिया थपेको छ, यी सबै ब्याक्टेरियाहरूको ल्याब रिपोर्टहरू पनि छ है। अनि यति धेरै ब्याक्टेरियाहरू चाहिँ तपाईँले अलग अलग ब्याक्टेरिया पाउनुहुन्छ बजारमा, अहिले पनि गएर किन्नुभयो भने तपाईँले पाउनुहुन्छ त्यो सबै ब्याक्टेरियाहरू। त तपाईँले किन्नतिर लाग्नु तपाईँ 20,000 रुपियाँ खर्च हुन्छ, जबकि तपाईँले चाहिँ अब यो आफैले पनि मगाउनु भयो भने पनि अब
1: करिब करिब निशुल्कै कुरा पनि भयो। यो सुरुमा यो मदर कल्चर लिँदा चाहिँ थोरै पैसा लाग्ने हो, त्योभन्दा पछाडि कहिले चाहिँ तिर्नु
0: पर्दैन, खालि गुणको खर्च मात्र यसको, यसमा यसलाई मल्टिप्लाई गर्नलाई जुन खर्च लाग्ने भनेको यसको गुणको मात्र, पानीको हिसाब नगरौँ, अब कल्चर त भइहाल्यो।
1: एउटा ड्रम या
0: ड्रम त अब यसको प्लास्टिकमै ड्रममा बनाउनु पर्ने हुन्छ, एउटा चाहिँ त्यो कन्डिसन छ। कारण के भने फलामको ड्रममा अथवा सिमेन्टको ड्रम उसमा हौदीहरूमा बनाउनु भयो भने, ट्याङ्कहरूमा बनाउनु भयो भने, यसमा भएका ब्याक्टेरियाहरूले चाहिँ तिनीहरूलाई चाहिँ बिस्तारै जस्तो कुटु कुटुको खाएर जस्तो गरेर चाहिँ त्यसलाई चाहिँ त्यो कन्टामिनेटेड गरिदिन्छ, त्यो प्योर रहँदैन, त्यसैले गर्दाखेरि चाहिँ प्लास्टिकको ड्रममै त्यो चाहिँ एउटा चाहिँ कन्डिसन छ। र चलाउनलाई पनि काठको डन्डा अथवा चाहिँ प्लास्टिकको डन्डाले चलाउनु। अब बनाउने विधिको बारेमा पनि अब तपाईँले भन्नुहुन्छ भने म अलिकति त्यसको बारेमा पनि
1: अलिकति यो कुराकानी गरौँ, अनि यहाँभन्दा पछाडि चाहिँ यहाँले अभियानमा जुन नाराको कुरा गर्नुभएको छ हामी त्योभन्दा पछाडि मात्रै जान्दा हुन्छ।
0: हुन्छ, अब यो बनाउने विधि चाहिँ के हो भने, जस्तो मैले दिएँ अथवा तपाईँले चाहिँ कतैबाट चाहिँ मदर कल्चरको रूपमा बोटल पाउनुभयो जुन तपाईँको हातमा छ, त्यसलाई चाहिँ मल्टिप्लाई गर्नलाई तपाईँको प्लास्टिकको ड्रम चाहिहाल्छ मैले भनिहालेँ। त्यसमा चाहिँ अब पानी तपाईँले पहिलोपटक चाहिँ बनाउँदाखेरि म्याक्सिमम 200 लिटर बनाउनु होला, त्योभन्दा अब तल 100 लिटर बनाए पनि भयो, 50 लिटर बनाए पनि भयो, 20 लिटर जति तपाईँको चाहिँ अब भाँडोको क्षमता छ अथवा तपाईँको इच्छा छ, तपाईँले आवश्यकता छ, त्यसमा चाहिँ तपाईँले त्यसको 0.5% चाहिँ तपाईँले सक्खर हाल्ने हो पानीको। भन्नुको अर्थ के भने तपाईँले 100 लिटर पानीमा चाहिँ जम्मा आधा केजी सक्खर हालिदिए पुग्यो है, र यो कल्चर हालिदिनुहोस्, कल्चर या मदर कल्चर यो हालिदिनुहोस् त्यसमा जोरणको रूपमा, अनि त्यसपछि चाहिँ काठको डन्डाले या प्लास्टिकको डन्डाले चाहिँ क्लकवाइज एन्टी क्लकवाइज जसरी चलाए पनि हुन्छ तपाईँले चलाउनुहोस् र छोपेर राखिदिनुहोस्, ताकि माथिबाट कुनै धुलो सुलोहरू यस्ता अथवा चाहिँ किरा फटेङ्ग्राहरू नपरून्, प्लस बर्सातको पानीहरू पनि त्यसमा नपरोस्। यसलाई खुल्ला ठाउँमा राखे पनि हुन्छ, छायामुनि राखे पनि हुन्छ, तपाईँको चाहिँ बरन्डाहरूमा पनि राखे हुन्छ, कोठाभित्र चाहिँ भर्सकै नराख्ने, किनभने त्यसमा चाहिँ लाइट पनि चाहिन्छ, त्यो ब्याक्टेरियालाई अलिकति हिट पनि चाहिन्छ, त्यसले गर्दाखेरि चाहिँ भर्सकै बाहिर उज्यालो ठाउँमै राखिदिनु होला। र त्यसरी चाहिँ अनि त्यसपछि बिहान बेलुका प्रत्येक दिन कम्तीमा 2 मिनटदेखि 3 मिनट चलाइदिने त्यो पानीलाई, चलाउँदै गर्ने, छोपेर राख्ने।
1: यो कति दिनसम्म गर्ने
0: त्यो म भन्दैछु, अब 6 दिन भएपछि चाहिँ तपाईँको चाहिँ त्यो ब्याक्टेरियाहरूको चाहिँ संख्या चाहिँ अप्टिमम लेभलमा पुग्छ है, र 7औं दिनदेखि तपाईँले त्यसलाई प्रयोग गर्न मिल्छ है। अनि त्यो प्रयोग विधि पनि के छ भने, तपाईँले 7 दिनदेखि 15 दिनको बीचको चाहिँ जुन घोल हो त्यसलाई चाहिँ तपाईँले चाहिँ ताजा घोल भन्ने नाम दिनुहोस्, र त्यो 15 दिनभन्दा पछि हुँदै गएपछि के हुन्छ भने ब्याक्टेरियाहरूको संख्या चाहिँ ग्रोथ रेट जुन हो यिनीहरूको बिस्तारै घट्दै जान्छ। ग्रोथ रेट चाहिँ यिनीहरूको कस्तो हुन्छ भने प्रत्येक 3 देखि 6 घण्टाको बीचमा चाहिँ यिनीहरूको संख्या चाहिँ डबल हुँदै जान्छ यो ब्याक्टेरियाहरू। त्यो चाहिँ ज्योमेट्रिकल प्रोग्रेसनमा जान्छ, अर्थात 1 करोड 2 करोड 2 करोड 4 करोड 4 करोड 8 करोड 8 करोड 16 त्यसरी चाहिँ यिनीहरूको संख्या वृद्धि हुँदै जान्छ, र 7 दिनपछि चाहिँ उनीहरू स्टेबल हुन्छन् अलिकति, र 15 दिनदेखि पछि चाहिँ उनीहरूको चाहिँ ग्रोथ रेट चाहिँ कम हुँदै जान्छ, र त्यो पछि भन्छ 20 दिन 25 दिन 30 दिन पछिको चाहिँ तपाईँले त्यो सोल्युसन जुन घोल हो त्यसको चाहिँ ल्याब टेस्ट गराउनु अथवा लिटमस पेपरहरू पनि टेस्ट गर्नुभयो भने चाहिँ तपाईँले त्यसमा चाहिँ पिएच लेभल चाहिँ कम पाउनुहुन्छ, अर्थात त्यसमा एसिडको मात्रा चाहिँ बढ्दै जान्छ है। तर एउटा फाइदा के हुन्छ भने जति पुरानो घोल भयो त्यसले चाहिँ डिकम्पोजिसनको कामलाई चाहिँ छिटो गरिदिन्छ, अर्थात तपाईँहरूलाई फोहोरहरूलाई कुहाउनु पर्ने छ भने चाहिँ मलहरू छिटो बनाउनु छ भने चाहिँ पुरानो घोलले चाहिँ छिटो बनाइदिन्छ ताजा घोलको तुलनामा, र अरू कामलाई चाहिँ जस्तो माटोमा बगाउने, पातहरूमा छर्किने, बोट बिरुवाहरूमा छर्किने कामहरूको लागि चाहिँ यसले चाहिँ बेस्ट काम गर्छ 7 दिनदेखि 15 दिनको घोलले।
1: भनेपछि जस्तो किसानहरूले चाहिँ त्यो समयमा स्प्रे गर्नुपर्ने समय यो चाहिँ छ भनेर चाहिँ त्यही अनुसार तयारी गरेर बनाउनु पर्ने, यो चाहिँ आफूले ठ्याक्कै सेड्युल चाहिँ मिलाउनु पर्छ।
0: हजुर हजुर, त्यसरी नै छ। अनि यसले चाहिँ खालि यो अब खेतीबालीहरूमा मात्रै कृषिमा मात्रै काम गर्ने होइन, तपाईँको चाहिँ कोठाहरूमा चाहिँ तपाईँले भुइँ पुछ्नलाई पनि यसलाई चाहिँ अलिकति मिलाएर चाहिँ भुइँ पुछ्ने पानीमा अलिकति मिलाइदिनुहोस्, त्यो पानी चाहिँ यसले चाहिँ भुइँ पुछ्ने काम गर्नुहोस्, टोयलेट सफा गर्नुहोस्, तपाईँले चाहिँ बाहिरबाट चाहिँ क्लिनिङको चाहिँ कमोडहरू चाहिँ सफा गर्ने चाहिँ काम यसैले गरिदिन्छ, तपाईँले किनेर ल्याइरहनु पर्दैन, गाई बस्तुलाई नुहाइदिने काम गर्नुहोस्, गोठहरूमा चाहिँ छर्किने काम गरिदिनुहोस्, भित्तामा छर्किनुहोस्, भुइँमा छर्किनुहोस्, जतातिर पनि तपाईँले छर्किनुहोस्, त्यो पनि काम हुन्छ। प्लस गाई वस्तुहरूलाई खुवाउन पनि मिल्छ, गाईहरू होस्, भैँसी होस्, बाख्राहरू हुन्, तपाईँले खुवाउने मात्रा पनि छ। त्यो जस्तो गाईहरूलाई खुवाउनु पर्ने भयो भने तपाईँले चाहिँ 100 ml चाहिँ प्रत्येक दिन चाहिँ पानीमा मिलाएर दिनुहोस्। त्यसबाट सुरु गर्नुभयो भने म्याक्सिमम 500 ml पर डेको हिसाबले तपाईँले दिने गर्नुहोस्। इन्डियामा रिसर्चबाट चाहिँ के पाइयो भने चाहिँ 20 दिनदेखि 42 दिनसम्मकोमा चाहिँ दुध चाहिँ बढ्न थाल्यो गाईहरूको, उनीहरूको चाहिँ डाइजेस्टिभ सिस्टम चाहिँ राम्रो भयो है, अनि उनीहरूले बढी चाहिँ गाई वस्तुहरूले चाहिँ बढी खान थाले र दुधको रूपमा कन्भर्ट जुन भयो त्यो खाना बढी खाएको, त्यो चाहिँ तपाईँको 200 ml चाहिँ 1 लिटरसम्म चाहिँ गाईको चाहिँ दुध बढेको पनि पाइयो र उनीहरू चाहिँ स्वस्थ, त्योभन्दा पनि सबभन्दा राम्रो कुरा गाईहरू स्वस्थ हुन थाले। अनि बाख्राहरूको पनि त्यही स्वस्थ हुने र प्रजनन पनि, अब यी नेपालमा नि म कर्ण लिएर गएकाहरू किसानहरू 2-3 जना किसानहरूको चाहिँ एउटा मात्रै पाठापाठी जन्मिनेको, कसैको 2 जन्मेको छ, कसैको 3 जन्मेको छ एउटै बाख्राबाट, त्यस्तो पनि भएको छ। त्यसरी पनि किसानहरूलाई चाहिँ लाभ दिइरहेको छ। अर्को कुरा तपाईँको यसबाट चाहिँ दही जमाउन पनि मिल्छ, हेर्नुहोस् सुन्दाखेरि चाहिँ अचम्म लाग्ने कुरो हो। यसमा ल्याक्टिक बेसिलस ग्रुपहरू छ, त्यो जुन दहीमा पाउने ब्याक्टेरियाहरू हो, त्यो ब्याक्टेरिया यसमा हालेको छ। तपाईँले दही नै यसबाट शुद्ध पानीमा चाहिँ उ गरेर बनाउनुहोस् र त्यसबाट चाहिँ के 1-1 चम्चा जस्तो चाहिँ दुधमा चाहिँ दहीको जसरी जोरन हाल्छ त्यसरी नै हालेर गर्नुहोस्, दही पनि जम्छ। होइन
1: दही पनि बढाउन सकिने भयो यसमा,
0: सकिन्छ
1: दुधको मात्रा कम भए पनि
0: हजुर,
1: यो र अलिकति दही राखिदिएपछि भयो,
0: दही राख्ने
1: दही पनि परेन
0: परेन यसैबाट यसले मात्र दही राख्नै पर्दैन। दहीमा हुने दहीमा दही किन जम्छ भने दहीमा भएको ब्याक्टेरियाले त्यो जमाउने होइन, त्यही ब्याक्टेरिया यसमा छ है। त्यसरी चाहिँ तपाईँलाई चाहिँ दही पनि जमाउने काम हुन्छ। अनि बिउ उपचार गर्न मिल्छ यसबाट, बेर्ना उपचार गर्न मिल्छ, माटो उपचार गर्न मिल्छ, नर्सरीको माटोहरू गर्नुहोस् या खेतको माटोहरू गर्नुहोस्। अनि तपाईँले चाहिँ उब्जनी बढी लिनको लागि चाहिँ अब कसरी उब्जनी बढी लिने भनेर भन्दाखेरि चाहिँ अब उहाँको सिफारिस, डाक्टर कृष्ण चन्द्रको सिफारिस चाहिँ के छ भने 1 एकड अर्थात हाम्रो पहाड़को 8 रोपनी तराईको 12 कट्ठा बराबरको क्षेत्रफलमा तपाईँले चाहिँ पानी लगाउँदाखेरि, जब खेतमा हामीले पानी लगाउँछौँ, चाहे धान बाली होस्, चाहे गहुँ बाली होस्, चाहे मकै बाली होस्, जेमा पनि हामीले पानी लगाउँछौँ, त्यो पानी लगाउँदाखेरि त्यो सँगसँगै चाहिँ यसलाई चाहिँ एकपटकमा चाहिँ त्यति 1 एकड क्षेत्रफलमा 1000 लिटरको दरले चाहिँ तपाईँले बगाइदिनु भयो भने, पटक पटक गरेर वर्षभरिमा 10,000 लिटर बगाइदिनु भयो भने त्यहाँ असंख्य गणेलाहरू चाहिँ तपाईँले चाहिँ पाउनुहुन्छ 1 वर्षपछि गणेलाहरू। र त्यो गणेलाहरूको संख्या जति बढी भयो त्यति माटो खुकुलो हुन्छ, तपाईँको चाहिँ माटोमा चाहिँ यिनीहरू गणेलाहरू माथि तल पालबाट माथि आउने फेरि तल जाने गर्दाखेरि चाहिँ जुन गणेलाहरूले चाहिँ पाल बनाउँछ त्यसबाट चाहिँ हावाहरू चाहिँ माटोभित्र जाने बाटो एउटा पाउँछ। अर्को कुरा आकाशबाट परेको पानी होस् अथवा चाहिँ तपाईँले हामीले हालेको पानी होस्, बगाएको पानी होस्, त्यो चाहिँ तल गएर चाहिँ वाटर रिचार्ज पनि राम्रो हुन्छ अनि मोइस्चर लेभल पनि तपाईँको चाहिँ बढ्दै जान्छ। त्यसले गर्दा के हुन्छ भने किसानहरूको चाहिँ त्यही खेतमा पहिला चाहिँ अब एउटा बालीको लागि 4 चोटि पानी लगाउनु पर्थ्यो भने 2 चोटि मात्रै लगाए पनि पुग्ने हो, किनभने त्यहाँ मोइस्चरको लेभल माथि नै छ, वाटर रिटेन्सन कपासिटी चाहिँ माटोको बढाइदिन्छ यसले गर्दाखेरि है, भने जलग्रहण क्षमता नेपालीमा भनौँ न, जलग्रहण क्षमता चाहिँ बढाइदिन्छ। अनि जति तपाईँको चाहिँ माटोमा चिसान भयो त्यसमा त तपाईँले चिसान छँदैछ भने त तपाईँले त फेरि पानी लगाइदिनु परेन नि त, त्यसले गर्दा किसानको खर्च। उहाँको उद्देश्य चाहिँ, डाक्टर कृष्ण चन्द्रको उद्देश्य चाहिँ के छ भने किसानको जसरी हुन्छ खर्च चाहिँ कम गराइदिने र उब्जनी बढाएर चाहिँ आमदानी बढाउने, अनि त्यो बीचको मार्जिन चाहिँ तपाईँले चाहिँ अब तपाईँले बजार भाउ त तपाईँले नियन्त्रण गर्न सक्नुहुन्न, किसानले नियन्त्रण गर्न सक्दैन, बजारमा त तपाईँले जति व्यापारीले अथवा चाहिँ बजारले मूल्य तोकेको हुन्छ त्यतिमा तपाईँले बेच्नुपर्ने हुन्छ। भनेपछि त आज किसानले चाहिँ किसान खेतीबाट चाहिँ अलिकति टाढा हुन थालेको एउटा कारण के हो भने चाहिँ मार्जिन, त्यसमा चाहिँ प्रफिट मार्जिन कम छ,
1: उत्पादन लागत बढी छ,
0: उत्पादन लागत बढी छ हो। अब यसले चाहिँ उत्पादन लागत यति घटाइदिन्छ कि तपाईँले कल्पना, र आज तपाईँले चाहिँ त्यो खेतमा 10,000 लिटर 1 वर्षमा बगाइदिनु भयो भने 1 एकडमा अर्थात 8 रोपनी क्षेत्रफल बराबरमा तपाईँले 10,000 लिटर बगाइदिनु भयो भने त्यही जग्गामा चाहिँ अर्को वर्ष 5,000 लिटर र तेस्रो वर्षदेखि 2,500 लिटर मात्रै हालिदिने गर्नुहोस्। तपाईँको रासायनिक मलको पनि तपाईँलाई विश्वास लाग्दैन भने पहिलो वर्ष 50% मात्रै हाल्नुहोस् जति हालिरहनु भएको थियो, दोस्रो वर्ष 25% हाल्नुहोस्, तेस्रो वर्षदेखि रासायनिक मल चाहिँ प्रयोग गर्नु पर्दैन।
1: निकै महत्वपूर्ण विषय यहाँले भनेर राख्नु भएको छ, अनगिन्ती फाइदा छन्, हामी धेरै यो विषयमा छलफल गरिरहेका छौँ, समय अन्तिम खण्डमा आइसकेको छ, यो हुँदै गर्दा चाहिँ सठिक अब चाहिँ यहाँले यही नै अर्थमा भन्नुभएको रहेछ है, सित्तैमा चाहिँ खेताला दिन्छु, सित्तैमा लानुहोस्, सित्तैमा काम गर्छन् खेतालाले भनेर चाहिँ यही अर्थमै भन्नुभएको छ यहाँले है।
0: हजुर, अब यसमा भएका ब्याक्टेरियाहरू चाहिँ तपाईँलाई माटोमा गएपछि अथवा मलको रूपमा चाहिँ कुहेर चाहिँ त्यो तपाईँले मल जब चाहिँ खेतमा प्रयोग गर्नुहुन्छ भनेपछि त खेतैमा जाने हो, त्यो बालीमै जाने हो या गमलाहरूमै जाने हो, अनि त्यो खेतालाको रूपमा चाहिँ त्यो ब्याक्टेरियाले जुन तपाईँलाई काम गरेर चाहिँ जुन तपाईँलाई लाभ दिन्छन् नि, त्यो चाहिँ तपाईँले चाहिँ अब अकल्पनीय लाभ पाउनुहुन्छ। अनि यो यो यति यति कम मूल्यमा यति चाहिँ प्रभावशाली काम गर्ने तपाईँले चाहिँ अरू चिजहरू चाहिँ पाउन गाह्रो छ। मैले त्यही त्यही अर्थमा चाहिँ भनेको यसबाट चाहिँ लाभ लिनुहोस् होइन, सम्पर्क गर्नुहोस् होइन, मेरो सम्पर्क नम्बर पनि म भन्न
1: मिल्छ
0: मेरो सम्पर्क नम्बर चाहिँ 98512205577 हो,
1: 98512205577
0: हजुर। मलाई फोन गर्नुहोस् बिहान 8 बजेदेखि बेलुका 9 बजेको बिचमा कुनै पनि बेला, मैले सम्पर्क गर्नुहोस्, म कहाँ आउनुहोस् लिएर जानुहोस्, अथवा चाहिँ म कहाँ आउन मिल्दैन भने पनि तपाईँ जुन जिल्लामा हो मेरो प्रयास हुनेछ तपाईँलाई त्यही जिल्लामा पनि मैले उपलब्ध गराइदिन सक्छु।
1: अनि तीर्थ जिल्ला भन्नुभएको
0: छ, हजुर हजुर, डोल्पा पुगेको छ, मुस्ताङमा पुगेको छ, स्याउ कृषकहरूले लग्नु भएको छ, अब जुम्ला पुगेको छ, अब अरू मलाई बाजुरा र मुनाङ मैले सम्झेसँग, अनि कालीकोट र अर्को एउटा कुन जिल्ला अछाम सायद गएको छैन, अदरवाइज सबै पूर्व देखि पश्चिमसम्मको सबै जिल्लामा चाहिँ म मार्फतै पुगिरहेछ। अब म जस्ता अन्य पनि अभियन्ताहरू हुनुहुन्छ यसमा लागिरहनु भएको, उहाँहरू मार्फत सायद त्यहाँ पनि पुगेको होला मैले भन्न सक्छु।
1: निकै महत्वपूर्ण विषय सर यहाँले भनिराख्नु भएको छ, हाम्रो समय चाहिँ सकिसकेको छ, यो प्रयोग पछाडि चाहिँ किसानहरूको ठ्याक्कै प्रतिक्रिया कस्तो छ त्यो चाहिँ हामी पक्कै पनि कुनै दिन गएर त्यहाँको उहाँको आवाज भिजुलाइज कुराहरू पक्कै पनि हामी पक्कै पनि गर्नेछौँ। हामी यहाँप्रति कृतज्ञ छौँ किनकि निशुल्क रूपमा पनि यसरी अभियान चलाएर चाहिँ किसानलाई सहयात्री बन्ने प्रयासमा यहाँ निरन्तर रूपमा लाग्नु भएको छ, हामी फेरि पनि यहाँप्रति कृतज्ञ छौँ र यो निरन्तर अभ्यासलाई अगाडि बढाइराख्नु होला। फेरि पनि धन्यवाद भन्दै यहाँलाई शुभकामना पनि दिन चाहन्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले जैविक खेती प्रबन्धनका कुराहरू गर्दै गर्दा विकल्प सहितका कुराहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरेका थियौँ। आज हामीले खोजेको ठ्याक्कै यही हो, उत्पादन लागत कसरी घटाउन सकिन्छ र हाम्रो उत्पादन चाहिँ कमभन्दा कम रसायन युक्त हुन् अथवा चाहिँ रसायनको प्रयोग नभइकन पनि हामीले उत्पादन गर्न सकिन्छ, जैविक खेती प्रबन्धन कसरी गर्न सकिन्छ र विशेष गरी विकल्प चाहिँ के छन् भन्ने खालको महत्वपूर्ण विषयमा आजको सन्दर्भ जोड्दै थियौँ। पक्कै पनि यहाँहरूलाई आजको कुराकानी अझै बढी उपलब्धिमूलक लाग्यो होला। यदि कन्फ्युज रहनुभयो भने हामीले आजका अतिथिको नम्बर पनि सेयर गरेका छौँ, अझै कन्फ्युज हुनुभयो भने नम्बर टिप्न भ्याउनु भएको छैन भने हामीले हटलाइन नम्बरको रूपमा यहाँहरूलाई पटक पटक सेयर पनि गर्ने गरेका छौँ। 98510 97192 यो सेल नम्बरमा चाहिँ यहाँहरूले टेलिफोन एसएमएस गरेर आफ्ना गुनासाहरू समस्या राख्न सक्नुहुन्छ। यहाँहरूका समस्याहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विज्ञसम्म पुर्याउने, सम्बन्धित निकायसम्म पुर्याउने काममा प्रतिबद्ध छौँ, कटिबद्ध छौँ भन्दै असीम सापरेहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98644178।
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनी।

0: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
1: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
0: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9853 45701 र 9853 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: अहिले साँझको 6 बजे
6: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102 थोप्लो 1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102 थोप्लो 1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। अघि बढ़्यो निजामती विधेयक, बहुविवाह र पीआर लिनेलाई सेवा प्रवेशमा निषेध। सन् 2026 को सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए। नेपालको सिन्धुलीको खाल्टेमा विवारिसी अवस्थामा भेटिएका पुरूषको उपचारको क्रममा मृत्यु। विदेश पठाइदिने भन्दै 34,89,000 ठगी। रामिसाबका एकजना सहित 4 जना पक्राउ। र स्विजरल्याण्डमा हिमनदीको बरफ एक वर्षमै 5.5% घट्यो। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरिएको उल्लेख छ। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गराएको छ। आज भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको छ। असोज 13 गते मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। प्रस्तावित संघीय निजामती सेवा ऐन 2083 को विधेयकले निजामती सेवालाई स्वच्छ र मर्यादित बनाउन विभिन्न गम्भीर कसुरमा संलग्न तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्तिहरूलाई सेवा प्रवेशमा कड़ा रोक लगाउने व्यवस्थाको प्रस्ताव गरेको छ। विधेयकको दफा 18 उपदफा 920 संघीय निजामती सेवाको पदमा उम्मेद्वार हुन नपाउने व्यक्तिहरूको स्पष्ट सूची राखिएको छ। विधेयकको दफा 18(2) खण्ड क अनुसार भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत कृत्य, राष्ट्रहित विरूद्धको कसुर र लागू औषध कारोबारमा अदालतबाट कसुरदार ठरिएका व्यक्तिले निजामती सेवामा उम्मेद्वार हुन पाउने छैनन्। यसै गरी सम्पत्ति शुद्धिकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शारीरिक बन्धक, जबरजस्तीकरणी, बहुविवाह, जातीय तथा अन्य सामाजिक स्वाछुत र भेदभाव सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिहरूलाई पनि सेवा प्रवेशमा पूर्ण रूपमा निषेध गरिएको छ। सन् 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा 88,248 पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बरमा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटेकोशी बाढ़ी र असोजको 8-11 गतेसम्मको वर्षाको कारण पर्यटकको संख्या घट्ने चिन्ताको बीचमा पनि संख्या भने बढ़ेको छ। बागमती प्रदेश सरकारले बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माणको लागि संघीय सरकारसँग अनुदान सहयोग माग गर्ने निर्णय गरेको छ। बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको आज बसेको बैठकले रसुवा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माणको लागि संघ सरकारसँग 1 अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ। क्षतिग्रस्त पूर्वाधार पुननिर्माणको लागि सरकारसँग अनुदान माग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसीले जानकारी दिनुभएको छ। मन्त्री परिषदले भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वमातका कार्यालय निकायहरूको संगठन सर्वेक्षण प्रतिवेदन पनि स्वीकृत गरेको छ। नाभिक कार्यालय कलंकी काठमाडौँका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जनको अभियोगमा श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि 4,74,46,813 रूपियाँ बराबरको बिगो दावीसहित बिहिबार आज आरोपपत्र दायर गरेको छ। श्रेष्ठले पदीय मर्यादा विपरीत गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको पाइएको अख्तियारको दावी छ। अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनको लागि उनलाई समेत प्रतिवादी बनाएको छ। स्क्रब टाइफस अहिले नेपालमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा देखिएको छ। एपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष जनवरीदेखि देशभर 9,000 भन्दा बढ़ी मानिस स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन् भने 74 जिल्लामा रोग फैलिएको छ। पछिल्लो एक महिनामा मात्रै देशभर 2718 जना यो रोगबाट संक्रमित भएका छन्। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकोले पनि वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरूको भनाइ छ। यो रोगको संक्रमण बढ़िरहे पनि स्क्रब टाइफसबाट कतिजनाको मृत्यु भयो भन्ने यकीन तथ्याङ्क भने छैन। समयमै उपचार नगरे यो रोगको संक्रमणले गर्दा शरीरका महत्वपूर्ण अंगहरूमा असर गर्ने र काम गर्न छोड्ने हुन सक्छ। बढ़ी मानिस स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन् भने 74 जिल्लामा रोग फैलिएको छ। पछिल्लो एक महिनामा मात्रै देशभर 2718 जना यो रोगबाट संक्रमित भएका छन्। सबै संक्रमित

0: यो रोगबाट यति नै मानिसको मृत्यु भयो भनेर पत्ता लगाउन कठिन भएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर बेपत्ता मध्ये थप चारजनाको शव फेला परेको छ। चारजनाको शव फेला परेसँगै हिम पहिरोमा मृत्यु हुनेहरूको संख्या 11 पुगेको छ। हिम पहिरोमा बेपत्ता आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्यावरण गाइड संघको टोलीले थप चारजनाको शव फेला पारेको छ। चारवटा शव भेटिएको उद्धार टोलीका प्रमुख पहासाङ काजी शेर्पाले जानकारी दिनुभएको छ। उहाँका अनुसार हिम पहिरोमा पुरिएको शव निकाल्ने कार्य भइरहेको छ। शवको पहिचान हुन भने बाँकी छ। रामेछापको रामेछाप नगरपालिका साथ सुकाजोर वडा कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका वडावासीहरूलाई लक्षित गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत गर्न दर्ता सेवा काठमाडौँमै उपलब्ध गराउने भएको छ। उच्च शिक्षा उपचार तथा विभिन्न कारणले काठमाडौँ उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडामै पुगेर सेवा लिन कठिनाई भइरहेको भन्दै वडा कार्यालयले काठमाडौँमै सेवा सञ्चालन गर्न लागेको छ। वडा कार्यालयले जारी गरेको सूचना अनुसार यही असोज 17 र 18 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म काठमाडौँ स्थित होटल कुजिन जडीबुटी काठमाडौँमा सेवा सञ्चालन हुनेछ। उक्त अवधिमा सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवा समेत प्रदान गरिने वडा कार्यालयले जनाएको छ। वडा कार्यालयले काठमाडौँमा रहेका सम्बन्धित लाभग्राही तथा सेवाग्राहीलाई तोकिएको स्थानमा उपस्थित भएर सेवा लिन आग्रह पनि गरेको छ। साथै वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीले असोज 19 गतेभित्र वडा कार्यालयमा उपस्थित भएर नवीकरण गर्न पनि अनुरोध गरेको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने छोरा मसँग तपाईँ छुट्टै हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सिन्धुलीको महाभारत उत्तर क्षेत्रका नागरिकले आत्महत्या, दुर्घटना, विपद वा आशंकास्पद मृत्यु भएका व्यक्तिको शव परीक्षण पोस्टमार्टम गराउन सिन्धुली माडी, मन्थली वा दुलीखेल पुग्नुपर्ने बाध्यता अब हट्ने भएको छ। गुलन्जर गाउँपालिकाले गोलडार स्थित गुलन्जर आधारभूत अस्पतालमा हिजोदेखि नै शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले हिजो सूचना जारी गर्दै सेवा शुरू भएको जानकारी दिएको छ। यसबाट विशेष गरी गुलन्जर, फिक्कल र सुनकोशी गाउँपालिका साथै रामेछाप र ओखलढुङ्गाको सिन्धुलीसँग सीमा जोड़िएका क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष शंकरराज बडालले बताउनुभयो।

छ। यसअघि सुनकोशी नदीले बगाएर ल्याएका व्यवहारी सब हत्या आत्महत्या तथा दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोस्टमार्टमका लागि सिन्धुली सदरमुकाम लैजानुपर्ने बाध्यता थियो। सब बोकेर टाढा लैजानुपर्ने अवस्थाले आर्थिक र सामाजिक दुवै समस्या झेल्नु परेको अध्यक्ष बरालको भनाइ छ। उहाँका अनुसार सिन्धुलीको महाभारत उत्तर क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ग्वालटारमै पोस्टमार्टम सेवा सञ्चालनका लागि गाउँपालिकाले पहल गरेको हो। सिन्धुलीमा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ। सिन्धुलीको गोलोन्जोर गाउँपालिका साथ राता चारका 73 वर्षीय विमला परियारको अरिङ्गालको टोकाईबाट मृत्यु भएको छ। बुधबार साँझ खुरकोट बजारबाट घर फर्कने क्रममा स्थानीय भीमज्योति क्याम्पस नजिकै अरिङ्गाले टोकेपछि उनी बाटोमै बेहोस भएकी थिइन्। उनलाई बेहोस अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस भएका उनलाई उद्धार गरी उपचारको लागि स्थानीय सुबजीवन अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका छ खाल्टे बजारमा विवादिसी अवस्थामा फेला परेका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले उद्धार गरी अस्पताल पुर्याएका ती पुरूषको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हिजो साँझ करिब 7:15 समयमा खाल्टे बजार क्षेत्रमा नामथर र ठेगाना नखुलेका करिब 60-65 वर्ष उमेरदेखि नै पुरूष व्यक्ति अचेत अवस्थामा फेला परेका थिए। स्थानीयले ती व्यक्ति मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा रहेको जानकारी इलाका प्रहरी कार्यालय खुरकोट सिन्धुलीमा गराएका थिए। सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालयले प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी ती पुरूषलाई उपचारको लागि सुनकोशी गाउँपालिका छ स्थित आत्मीय सामुदायिक अस्पताल खाल्टेमा पुर्याएको थियो। अस्पतालमा उनको उपचार क्रममा मृत्यु भएको बताइएको छ। दोलखाको बैतेश्वर गाउँपालिकामा एक पुरूष मृत फेला परेका छन्। बैतेश्वर गाउँपालिका एक गैरी मुदीमा स्थानीय 65 वर्षीय कृष्णबहादुर विश्वकर्मा मृत भेटिएका छन्। उनलाई घर नजिकैको कुलोमा लडेर मृत अवस्थामा फेला पारिएको त्यहाँका स्थानीयहरूले बताएका छन्। विक बुधबार साँझदेखि हराइरहेका थिए। घटनाको खबर पछि इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी निरीक्षक विवेक घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको हो। विकको मृत्युको कारण खुल्न सकेको छैन। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै 34,89,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले रामिसापका एकजना सहित चारजनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अस्ट्रेलिया, क्यानाडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामिसापका बद्री कुमार तामाङ, काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमल प्रसाद गौतम र असामका गणेश बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बद्री कुमारले पोल्याण्ड पठाइदिने भन्दै 21,89,000 रूपियाँ, वीरेन्द्रले बेलायत पठाइदिने भन्दै 9,00,000 रूपियाँ, कमल प्रसादले रोमानिया पठाइदिने भन्दै 1,00,000 रूपियाँ र गणेश बहादुरले अस्ट्रेलिया र क्यानाडा पठाइदिने भन्दै 3,00,000 रूपियाँ ठगी गरेको उजुरी परेको थियो। पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताचल पठाएको प्रहरीले जनाएको छ। भारतबाट खरिद गरी तराईका विभिन्न नाका हुँदै नेपाल भित्राइएको लागू औषध काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले सिन्धुलीबाट एकजनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोका अनुसार ब्यूरोको शाखा कार्यालय बर्दीवास महोत्तरीबाट खटेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका 6 51.680 ग्राम खैरो हिरोइनसहित रामेसापको मन्थली नगरपालिका 12 31 वर्षीय बाबुराम खड्कालाई पक्राउ गरेको छ। भारतमा खरिद गरिएको लागू औषध तराईका विभिन्न नाकाबाट नेपाल भित्राएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले निगरानी तथा कार्यवाही अघि बढ़ाएको ब्यूरोले जनाएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ। बझाङ जिल्लाको सुरमा गाउँपालिका 2 दोगडी स्थित चैनपुर दोलीचौर भित्री सड़क खण्डमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ भने 2 घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान करिब 10 दोलीचौरबाट चैनपुरतर्फ जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भएर सड़कबाट करिब 20 तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा सुरमा गाउँपालिका 4 निवासी अन्दाजी 27 वर्षीय जीप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। रूपन्देहीमा 1 सुनको गहना सहित महिला पक्राउ गरेका छन्। रूपन्देहीको सिद्धार्थ नगरबाट 1 सुनसहित एकजनालाई शस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 19 वर्षीय इला पटेल रहेकी छन्। उनलाई शस्त्र प्रहरीको टोलीले सिद्धार्थ नगर नगरपालिका 1 शान्ति गेटबाट गैराति 1 सुनसहित पक्राउ गरेको जनाएको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डको हिमनदीले यस वर्ष आफ्नो
कुल बरफको मात्रा 5.5% गुमाएका छन्। अत्याधिक गर्मी र जाडोयाममा कम हिमपातको कारण बरफ पग्लने क्रम तीव्र बनेपछि सो क्षेत्र अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्लो 5 वर्षमा मात्रै स्विजरल्याण्डका हिमनदीमा रहेको बरफको मात्रा झण्डै 5% घटेको छ। नै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। अघि बढ्यो निजामती विधेयक, बहुविवाह र पीआर लिनेलाई सेवा प्रवेश निषेध। सन् 2026 को सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए। सिन्धुलीको खाल्टेमा विवारिसी अवस्थामा भेटिएको पुरूषको उपचारको क्रममा मृत्यु। विदेश पठाइदिने भन्दै 34,89,000 ठगी। रामेसापका एकजना सहित 4 जना पक्राउ। र स्विजरल्याण्डमा हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो। हवस् त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकवासी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार उपहार
1: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड्स 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
0: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउन होस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: बर्जर पेंट
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्नी चुसा पुतली किरा अथवा सुणे पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्
5: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच, शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रालीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा संचालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिपदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनको विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 157 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्तिमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर 5 सुनारपानीका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता प्राप्त उपलब्धि लगायतका विषयमा वडा अध्यक्ष रविन कार्कीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रम निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थली नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विविध क्रियाकलापका उपलब्धिहरू समेटिएको नगरको गतिविधि।
1: मन्थली नगरपालिकाको आर्थिक वर्ष 83-84 यो असोजको पहिलो हप्ता हामी मूलत आर्थिक वर्ष 82-83 महालेखा परीक्षकको टिमसँग बसेर बिताएका छौँ एक हप्ता। यो एक हप्ताको बीचमा हामीले गर्नुपर्ने कामहरू नियमित आन्तरिक व्यवस्थापकीय काममा मात्रै बढी मात्रामा संलग्न भएका छौँ। केही गुनासाहरू सम्बोधन गर्ने आन्तरिक आगामी यो चालू आर्थिक वर्षका कार्यक्रमहरू स्वीकृत गराउने प्रमुख प्रशासकीय अधिकारीज्यू नयाँ आइसकेपछि त्यसको कार्यतालिका बनाउने, खरिद योजना पुनरावलोकन गर्ने, वार्षिक समीक्षाका प्रतिवेदनहरू फाइनल गर्ने र अब प्रकाशनको उन्मुख पुर्याउने, हामीले स्वीकृत गरेको आर्थिक वर्ष 83-84 लागि स्वीकृत गरेको, असारमा स्वीकृत गरेको पुस्तकलाई अन्तिम रूप दिएर छपाईको काममा हामीले अन्तिम रूपमा पुर्याएका छौँ। केही दिनभित्र त्यो आउने क्रममा छ। त्यसै गरी प्रगति समीक्षा गरेर त्यसको विस्तृत प्रगति प्रतिवेदनको पुस्तक पनि हामीले अन्तिम रूपमा पुर्याएका छौँ। त्यसलाई तुरन्तै हामी छपाईको प्रक्रियामा लाने व्यवस्था गरेका छौँ। विशेष गरी आन्तरिक लेखा परीक्षण गरिसकेपछि जुन महालेखाबाट सरकारी कार्यालयहरूको लेखा परीक्षण हुन्छ, मन्थली नगरपालिका तुलना केही मात्रामा अलिकति ढिलो, त्यो टिम हाम्रोमा ढिलो प्रवेश गरेको कारणले हामीले अहिलेसम्म अडिट गरिरहेछौँ। हामी आजसम्म त्यो अडिटको क्रममा छौँ। त्यो कारणले गर्दा नियमित प्रकृतिका, सामान्य प्रकृतिका कामहरू बाहेक हामीले उल्लेख्य कामहरू यो हप्ता गर्न समय र विभिन्न कारणले सकेका छैनौँ। यद्यपि हामी आन्तरिक तयारी र अब आगामी हप्ता चाहिँ के गर्ने भन्ने खालको सेड्युलमा छौँ। त्यसै गरी हामीले भोलि कार्यपालिकाको बैठक बस्ने र महालेखा परीक्षकबाट दिएका सुझावहरूमा आवश्यक छलफल गर्ने, आगामी दिनका कार्ययोजना बनाउने र थप चाहिँ कामहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउने गरी कार्यपालिकाको तयारी भइरहेको छ। हस्त सोही अनुसार हामी अगाडि बढ्ने कार्ययोजना बनाउने क्रममा छौँ। हस्त, धन्यवाद।
0: श्रोता रामेछापको मन्थली नगरपालिका वडा नम्बर पाँच सुनारपानी प्राकृतिक सुन्दरता कृषि उत्पादन र मौलिक स्थानीय जीवन शैलीको संगम बोकेको वडा हो। कृषि र पशुपालन यहाँका नागरिकको प्रमुख जीविकोपार्जनका आधार बनेको छ भने पछिल्लो समय विभिन्न व्यावसायिक गतिविधि पनि विस्तार हुँदै गएका छन्। सड़क खानेपानी शिक्षा स्वास्थ्य लगायतका आधारभूत पूर्वाधार विकासले वडाको स्वरूप क्रमशः बदलिँदै गएको छ। स्थानीय उत्पादनको प्रवर्धन पर्यटनको सम्भावनाको खोजी र उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै सुनारपानीलाई थप समृद्ध व्यवस्थित र आकर्षक वडा बनाउने लक्ष्यका साथ जनप्रतिनिधिहरू योजनाबद्ध विकासमा अघि बढ़िरहेका छन्। स्थानीय सम्भावनालाई अवसरमा बदल्दै समृद्ध सुनारपानी निर्माणको यात्रामा वडा अघि बढ़िरहेको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछापको मन्थली नगरपालिका वडा नम्बर पाँच सुनारपानीका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धता, ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था, वडाको प्राथमिकता, प्राप्त उपलब्धि लगायतका विषयमा वडा अध्यक्ष रबिन कार्कीसँग गरिएको यो कुराकानी।
2: अब वडाभित्र रहेका सड़कहरूलाई भर्खर अब बर्सात पनि रोकिएको छ। रोकिएको पछि अब अहिले नै तत्काल अब हामीले गर्न सक्दैनौं र अब एक दुई दिनको यो घाम यो मौसम अलिकति सफा भइसकेपछि अनि फेरि त्यहाँबाट हामीले वडाभित्रका शाखा सड़कहरूलाई पनि नियमित सञ्चालनको लागि हामी काम गर्नेवालामा छौं।
3: अब यो पछिल्लो वर्षाले हाम्रो वडामा पूर्वाधार क्षेत्रमा के कस्तो क्षति गर्यो?
2: अब सामान्य सड़कहरू लगायत यसमा गर्ने यो क्षतिहरू त भइ नै गएको छ। अरू ठूलो खालको क्षतिहरू हाम्रो भएको छैन। त्यो जति सोचेको थियो, जति आकलन गरिएको थियो, त्यो अनुसारको क्षति चाहिँ भएन भन्नु पर्यो। किनभने हाम्रै अहिले जुन जसले जति अनुमान भएको थियो त्यो कुराहरूमा हामीले गरे जस्तो अनुमानको त क्षति कहीँ पनि भएन र त्यहीभित्र रहँदाखेरि हाम्रोमा पनि त्यस्तो खालको ठूलो क्षति सुखद कुरा नै भयो। हजुर
3: अब विशेष गरी यो वर्ष निर्वाचन वर्ष भन्दा पनि फरक नपर्ला किनभने निर्वाचन आयोगले फागुनमै निर्वाचन गर्नुपर्छ भन्ने खालको कुराहरू आइराखेको अवस्था छ, त्यो तयारी गरिराखेको भन्ने अवस्था पनि छ। अब अलिकति यहाँ निर्वाचित हुनुभन्दा अगाडि जनता सामु गरेको प्रतिबद्धतातिर फर्क्यौं, यहाँले जनता सामु के कस्ता प्रतिबद्धताहरू व्यक्त गर्नुभएको थियो, त्यो प्रतिबद्धता मध्ये चाहिँ यहाँ आफूले आफूलाई सो मूल्याङ्कन गर्नुपर्दा चाहिँ कति प्रतिशत जति प्रतिबद्धता पूरा गरे अथवा प्रतिबद्धता भन्दा धेरै काम पनि गरेको हुन सक्छ, होइन के छ त्यसको कार्यान्वयनको अवस्था चाहिँ यसबारे भनिदिनुहोस्।
2: अब यसलाई मैले प्रतिशतमा मैले आफूले आफूलाई मूल्याङ्कन गर्दाखेरि त म आफै मूर्ख ठहरिन्छु, तर त्यो हुँदै गर्दाखेरि आम जनताको जुन माग अनुसार र नेपालको संविधान 2072 ग्यारेन्टी गरेका अधिकारहरू जुन मौलिक अधिकारहरू छन्, शिक्षा स्वास्थ्य खानेपानी लगायत यी यावत सुविधाहरूको कुराहरू छन्, त्यो कुराहरू चाहिँ प्रत्यक्ष जनतासँग स्थानीय सरकारको एउटा तल्लो लेभलको भूमि मान्छेको एउटा प्रतिनिधित्व गरेको हिसाबले गर्नुपर्ने सेवा र गर्नुपर्ने सुविधा पुर्याउनु पर्ने हकमा चाहिँ हामीले सोचेको भन्दा हिजो घोषणा हामीले गरिराखेको भन्दा पनि हामीले धेरै नै बढी काम गरेका छौं। त्यही नै हो हामीले गरेको चाहिँ
3: विशेष त भन्नुपर्दा कस्ता कस्ता सेक्टरमा चाहिँ धेरै त्यस्तो काम भएको छ, जस्तो सड़कको होला, शिक्षा स्वास्थ्य खानेपानी लगायत अरू पनि धेरै सेक्टरहरू छन्, यहाँलाई लागे जस्तो मैले यति समयभित्र चाहिँ यो काम चाहिँ मैले गर्वको साथ भन्न सक्छु भन्ने त्यस्तो चाहिँ कुन क्षेत्रमा धेरै काम भएको छ?
2: अब मैले विशेष गरेर यो सामाजिक जुन सामाजिक क्षेत्र जुन छ जुन त्यो भित्रमा चाहिँ अहिले हामीले फोकस गरेर हामीले काम गर्यौं, जस्तो शिक्षा भयो, स्वास्थ्य भयो र त्यसलाई सड़कलाई पनि अब जुन टोली रूपमा अब अहिले मान्छेहरूले के खोजिया छ भने घरको नजिकै गएर चाहिँ आफ्नो सेवा सुविधा लिन पाउन पाएदेखि हुन्थ्यो भन्ने हिसाबको छ। त्यो खालका सुविधाहरूलाई हामीले प्राथमिकता दिएर गरेका छौँ। विशेष गरेर मैले चाहिँ पहिलो मैले नि र हामी वडा समिति र हाम्रो कार्यपालिकाले पनि पहिलो हामीले चाहिँ प्राथमिकता दिएको भनेको शिक्षा हो र त्यो शिक्षालाई एउटा हिसाबले हामीले ट्र्याकमा लिएर हिँड्दाखेरि अहिले हामीले उपलब्धि हासिल गर्न सफल भएका छौँ र त्यो अन्तर्गत चाहिँ हामीले हामीभित्र भएको सामुदायिक विद्यालय मध्येको भैरवी माध्यमिक विद्यालयको अहिले पछिल्लो रिजल्ट पनि उल्लेखनीय रूपमा जुन हामीले जति लगानी गरेका थियौं त्यो लगानी अनुसारको प्रतिफल त्यहाँबाट देखेको छ। जस्तो यो वर्ष मात्र फोजिपिए एसयुमै दुईजनाले ल्याउनुभयो, नगर स्तरीय परीक्षामा पनि दुईजनाले फोजिपिए ल्याउनुभयो र त्योभन्दा 100% एसयुमा रिजल्ट ल्याउन सफल हुनुभयो। गत वर्ष पनि एकजना छात्राले झन्नै फोजिपिए 3.96 चाहिँ जीपीए ल्याउनु भएको थियो, त्यसै गरी क्रमशः रूपमा सुधार हुने कुराहरू जुन अब हामीले विद्यालयको क्षेत्रमा शैक्षिक क्षेत्रहरूमा चाहिँ गर्नुपर्ने पूर्वाधारदेखि उहाँको चाहिने प्रविधि मैत्री शिक्षाको लागि गर्नुपर्ने कामहरू यावत कुराहरू हामीले पूरा गरेका छौं र स्वास्थ्यको हकमा पनि हामीले नागरिकलाई प्रत्यक्ष रूपमा जनताको घर दैलोमा गएर कसरी सेवा दिन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले एउटा स्वास्थ्यको कार्यक्रमहरू सञ्चालन गरेर घर दैलो स्वास्थ्यको कार्यक्रमहरू सञ्चालन गरेका छौं र अब मै निर्वाचित भएर आइसकेपछि ओडामा पशु सेवा कार्यालयको भवन निर्माण गरेर नागरिकको जुन मानव स्वास्थ्य जति के संवेदनशील छ पशुमा पनि त्यति नै संवेदनशील छ भन्ने उद्देश्यका साथ चाहिँ ओडामा चाहिँ ल्याब सहितको पशु सेवा कार्यालय हामीले सञ्चालन गरेर हामीले नागरिकहरूलाई सेवा दिइराखेका छौं र यी कुराहरू लगायत अब पूर्वाधार जन्ने कुराहरूमा हामीले आन्तरिक पर्यटनको लागि जोड दिएर पहिलेका भइरहेका कामहरूलाई नै निरन्तरता दिएर पूर्णता दिएर ती ठाउँहरूलाई प्रचार प्रसार गर्नेदेखि हरेक कुराहरूमा हामीले जोड दिएर काम गरिरहेका छौं।
3: पूर्वाधारको हिसाबमा भन्नुभन्दा सड़क पूर्वाधार लगायत अरू पनि पूर्वाधारको क्षेत्रमा काम भएको छ होला, यहाँ निर्वाचित भइसकेपछि ठ्याक्कै एउटा वडा कार्यालय यहाँ निर्वाचित भइसकेपछि नै निर्माण भएर सञ्चालन भइसकेको अवस्था छ। सड़क पूर्वाधारको हिसाबमा हिजो यहाँ निर्वाचित हुनुभन्दा अगाडि मुख्य सड़क त छँदैछ, त्योभन्दा बाहेकका शाखा सड़कहरूको अवस्था चाहिँ के कति सुधार भएको छ सर?
2: यसमा अवश्य नै हामी हिजो किनभने हामी निर्वाचित हुँदै गर्दाखेरि एउटा प्रशासनिक भवन नभएर हामीले एउटा बस्ने कुर्ची पनि राम्रो ठाउँमा नभएको अवस्थामा मैले पदभारण ग्रहण गरेर हाम्रो वडा समितिको बैठक बसेको अवस्थामा त्यसबाट आएर अहिले एउटा सुविधा सम्पन्न भवनबाट हामीले सेवा दिइरहेका छौं र त्यसलाई हामीले आधुनिकीकरण गरेका छौं। जस्तो अब अहिले हामीले वडाबाट राजस्वको कार्यक्रमहरू सञ्चालन गरेका छौं, सबै कुराहरूलाई प्रविधि मैत्री सेवाबाट हामीले विस्तार गरिरहेका छौं र हुँदाहुँदै त्यसैलाई चाहिँ शुरूआत गरेर चाहिँ एउटा ओडालाई चाहिँ अलिकति जिम्मेवार बनाउनुपर्छ भनेर विभिन्न सूचकहरूलाई एउटा आकलन गरेर चाहिँ ती कार्यक्रमहरू सञ्चालन गरेका छौं र त्यो सँगसँगै अब हामीले ओडाभित्र रहेका अरू पूर्वाधार भनेको जस्तो अब शिक्षाको हकमा हामीले शिक्षामा आवश्यक घेराबारदेखि त्यहाँ चाहिने खानेपानी त्यहाँ चाहिने अरू प्रविधि मैत्री शिक्षाको लागि स्मार्ट बोर्डदेखि त्यहाँको अरू इन्टरनेटदेखि हरेक कुराहरू के चाहिन्छ उहाँहरूको मागको आधारमा प्रविधिहरू हस्तान्तरण गर्ने कामहरू हामीले शिक्षामा गरेका छौं र त्यो सँगसँगै सड़कको हकमा सड़कमा पनि हामीले भित्री सड़कहरूलाई मुख्य सड़कहरूलाई हामीले प्राथमिकरण गरेर ती सड़कहरूलाई दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसका जस्तो स्वेलिङका कुराहरू छन्, केही सड़कहरूलाई ढलान गर्ने कुराहरू छन्, ती पक्की पहिरोहरू नियन्त्रण गर्ने कुराहरू छन् र तिनलाई चाहिँ व्यवस्थापन गर्ने कुराहरूमा हामीले कार्यक्रमहरू सञ्चालन गरेर हामीले ती विकास निर्माणका कामहरू गरिरहेका छौं।
3: पाँच वर्ष कार्यकालको अब अन्तिम चरणमा हुनुहुन्छ यहाँहरू,
2: हजुर,
3: यो पाँच वर्षको काम गरेको अनुभवले वडा अध्यक्ष पद चाहिँ कस्तो पद रहेछ यहाँले कस्तो महसुस गर्नुभयो?
2: अब यो यस्तो हो, अब यो जस्तो सोच्छ त्यस्तो हुन्छ। अब मैले यसलाई चाहिँ के भन्छु भने यो भुइँ मान्छेको प्रतिनिधि हो र यो हामी म चाहिँ अब साथीहरू कहिले काहीँ कसैले गाली गर्नुहुन्छ के गर्नुहुन्छ कसो कसो भन्नुहुन्छ तर म गालीलाई चाहिँ म कहिले पनि त्यो गाली मान्दिनँ, उहाँहरूको आशीर्वाद मान्दछु किनभने यो हामीले रहरले गरेको कुरा हो। यो सामाजिक सेवा गरेर आएको मान्छेले कहिले पनि यसलाई हामीले गाली मान्दैनौं र यो हामीले रहरले गरेको कुराहरू हो किनभने सामाजिक काम भनेको रहरले गर्नुपर्छ, करले गरेको कामले कहिले पनि उपलब्धि हासिल हुँदैन र हाम्रो समाज कस्तो निर्माण गर्ने भन्ने कुरा परिकल्पना गरेर हामी एउटा चुनावी मैदानमा गयौं र त्यो मैदान अन्तर्गत गएर एउटा जनताले प्रत्यक्ष रूपमा भोट दिएर हामीलाई निर्वाचित गर्नुभयो र त्यही अन्तर्गतको एउटा खाता तयार गरेर हामीले काम गर्यौं र काम गर्दै जाँदाखेरिको अवस्थामा एउटा यो सेवामूलक पद हो र यसबाट कुनै नाफा घाटाको कुरा हुँदैन र व्यक्तिगत रूपमा अब एउटा के हो भने आफ्नो कुनै उसमा नाफा घाटामा यसलाई चाहिँ हामीले तुलना गर्नु हुँदैन भन्ने मलाई लाग्छ किनभने हामीले जति गर्छौं यो स्वयं सेवाबाट गर्नुपर्छ र भित्र हृदयदेखि गर्नुपर्छ र यसलाई चाहिँ एकदम सेवामूलक रूपमा सोच्नुपर्छ भन्ने लाग्छ।
3: नागरिकको अपेक्षालाई चाहिँ यहाँको जनप्रतिनिधिको नजरले हेर्दाखेरि कसरी लिनुहुन्छ?
2: अब यस्तो छ, अब नागरिकको अपेक्षा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो अर्थशास्त्रमै भनाइ छ नि मान्छेको आवश्यकताहरू कहिल्यै पूरा हुँदैन भन्छ। मान्छेको के हो भने अब यो जलवायु परिवर्तन सँगसँगैको अवस्थामा मान्छेको सोच पनि परिवर्तन भइरहेको छ क्या र मान्छेको आवश्यकताहरू जहिले पनि अब हिजो बिजुली बत्ती थिएन, टुकी बत्ती बाहिर लेखाएको थियो, बिजुली बत्ती आयो, बिजुली बत्ती आइसकेपछि त्यसपछि हुँदाहुँदै अहिले आएर सड़क थिएन, सड़क आयो, सड़क हुँदाहुँदै पक्की भयो, अब पक्की सड़क हुँदाहुँदै अब त्यो ठाउँहरूमा अब अरू सुविधाहरू चाहिन्छ, सुविधा भोगी मान्छे हुँदै गयो र त्यो हुँदै गर्दाखेरि मान्छेहरूमा अपेक्षाहरू धेरै हुन सक्छ, तर हामीसँग त्यसलाई पूरा गर्ने
3: स्रोत
2: हो त्यो सोचाइहरू फरक छ र त्यो सँगसँगै त्यो पूरा गर्ने हामीसँग चाहिँ जुन स्रोत साधन पनि सीमित रहन्छ र त्यसलाई राम्रोसँग प्रयोग गरेको खण्डमा चाहिँ हामीले नागरिकले मागे अनुसारको हामीले उ गरिरहेछौ र त्यसै अन्तर्गत प्रयोग गर्न सक्नुपर्छ।
3: हाम्रो जस्तो मुलुकमा रहेर स्थानीय स्रोतको परिचालन गरेर समुचित सदुपयोग गरौँ भनौँ न, सदुपयोग गरेर अनि हाम्रो जुन खालको बजेटको व्यवस्था रहेको छ त्यसलाई रहेर नागरिकको अपेक्षा अनुसार ती विकास निर्माणका कामहरू होस् अथवा नागरिकले चाहेकाहरू सामाजिक विकास होस्, आर्थिक विकास, भौतिक विकास, जेसुकै भनौँ न, ती विकासहरूलाई काम गर्दाको चुनौतीलाई चाहिँ यहाँले कसरी लिनुभएको छ? जस्तो योभन्दा तपाईँहरूभन्दा अगाडि 5 वर्ष कार्यकाल पनि व्यतीत भइसकेको अवस्था, त्यस पछाडि यहाँहरू आइरहँदा केही सहज भयो अथवा अप्ठ्यारो भयो, महसुस के भयो?
2: होइन, अब यस्तो हुन्छ, सबै कुराहरू काम गर्नलाई सहज त हुँदैन, मुख्य भनेको मेरो वडा भनेको एउटा खानेपानीबाट अलि आक्रान्त वडा छ, किनभने अब अलिकति हामीमा बस्तीभन्दा मुनि मुहानहरू छन्, बस्ती अलि माथि छ, त्यो हुँदै गर्दाखेरि चाहिँ ती कामहरू गर्ने अवस्थाहरू अलिकति के अरे चुनौतीपूर्णहरू रहे र त्यो खानेपानी व्यवस्थापन गर्नको लागि अलिकति हामीले अलिकति धेरै संघर्ष गर्नु पर्यो र अहिले एउटा चाहिँ यो त्यसलाई पनि एउटा ट्र्याकमा हामीले ल्याएको छौं र त्योभित्र रहेर हामीले अघि मैले भनेको जस्तो गरी आधारभूत कुराहरू संविधानले गरेका ग्यारेन्टी गरेका मौलिक हक अधिकारहरूलाई चाहिँ त्यसलाई जसरी हुन्छ जनताको माझमा चाहिँ जनतासँग प्रत्यक्ष रूपमा उहाँहरूलाई उपयोग गर्ने वातावरण चाहिँ हामीले सिर्जना गर्नुपर्छ र गरेका छौं भन्ने लाग्छ।
3: यो खानेपानीको कुरा गर्दै गर्दा यहाँको वडामा ठूला आयोजनाहरू सञ्चालनमा निर्माण शुरू भएको त लामो समय नै भइसक्यो। मलाई लाग्छ हाम्रो रामेछाप जिल्ला विशेष गरी अति सुक्खाग्रस्त क्षेत्रहरू धेरै छन्, यहाँको चुनावी प्रतिबद्धताभित्र खानेपानीको नारा पनि अवश्य पनि समेटिएको थिए होला र छन् पनि, त्यो अनुसारको पूरा गर्नको लागि त्यो आयोजनाहरू पनि एउटा महत्वपूर्ण कडीका रूपमा रहन्थ्यो, तर ती आयोजनाहरू अझै अधुरै छन्, अपुरै छन्, त्यसलाई लामो समयदेखि आफै पनि लागिराख्नु भएको छ, पूरा गर्न सक्नु भएको अवस्था छैन, यसले चाहिँ यहाँको चुनावी प्रतिबद्धता चुनावी नारालाई कति असर गरेको छ?
2: अवश्य नै, अब यो किनभने हिजो म यो पदमा नहुँदै गर्दाखेरि पनि ती आयोजनाहरूलाई सञ्चालन गर्नुपर्छ र त्यो हाम्रो लागि वास्तविक आवश्यकता हो र यसलाई जसरी हुन्छ हामी सञ्चालन गर्नुपर्छ भनेर एउटा हिसाबले म लागेको मान्छे हुँ र पछि आएपछि झन् आफ्नै काँधमा आएपछि पनि यसलाई जतिसक्दो चाँडो सकौं भनेर अहिले पनि लागिराखेको छु। तर के हो रहेछ भन्दाखेरि हामी स्थानीय तहको बजेटहरू चाहिँ सालभर साल योजनाहरू हुने भएको हुनाले ती कुराहरूलाई हामीले हाम्रो अनुसारले कार्यान्वयन गर्न सक्ने, तर यी संघीय अनुदान जुन बजेटहरू छन् ती संघीय बजेटहरूलाई चाहिँ अब हामीले सोचे जस्तो गरी प्रयोग गर्न नसक्ने अवस्था हुँदो रहेछ, किनभने संघको नियम एउटा हुने बजेट सीमित पठाइदिने र त्यहीभित्र रहेपछि ठेकदारी प्रथामा गएपछि ठेकदारहरूले अर्को कन्ट्राक्टरलाई दिएर जाने, त्यो जाँदै गइसकेपछि उसले काम नगरिदिने अनि त्यो गर्दै गर्दा म्याद थप्दै जाँदाखेरि चाहिँ हामीले सोचे जस्तो विकास नहुँदो रहेछ र त्यसले गर्दाखेरि हामीलाई धेरै कुराहरू हामीले गरेका जुन मुख्य भनेको मलाई अहिले चुनौती भएको भनेको चाहिँ खानेपानी हो, खानेपानीलाई चाहिँ व्यवस्थापन गर्न नसकेकै हो र त्यसमा जुन त्यो कुरामा चाहिँ अब स्थानीय स्रोतलाई चाहिँ हामीले व्यवस्थापन गरेका छौं, तर जुन यो संघीय खानेपानी अन्तर्गत यो सुनार पानी सालो र देउरालीलाई फोकस गरेर एउटा खानेपानी राम्रो छ वृहत पम्पिङ खानेपानी आयोजना सञ्चालन भइरहेको छ, त्यो योजना चाहिँ समयमा सम्पन्न नभएको कारणले गर्दाखेरि हामीले सोचे जतिको उपलब्धि हासिल गर्न सकेको छैनौं।
3: यो योजनाको अहिले पछिल्लो प्रगति अपडेट चाहिँ के छ, यो के हुँदैछ?
2: अब अहिले पछिल्लो समय चाहिँ अब उहाँहरू जसरी हुन्छ ट्रिटमेन्ट प्लान्टसम्म चाहिँ पानी झार्ने भनेर लागिराख्नु भएको छ र पछिल्लो विभाजित ठाउँहरूमा हामीले सहजीकरण गर्ने कामहरू पनि गरिरहेका छौं र विशेष गरेर मुख्य निर्माण व्यवसायीहरूको उहाँहरूको आफ्नो के हुन्छ र कार्यालयले परिचालन गर्ने कुराहरूमा पनि उहाँहरू अलिकति त्यसमा कठिनाई रहने र त्यो रहेपछि चाहिँ अलिकति त्यो कामहरू नभएको अवस्था देखिएको छ, तर अब पछिल्लो समय उहाँहरूले जहाँ जहाँ यहाँ यहाँ चाहिँ अप्ठ्यारो छ यसलाई चाहिँ यो कारणले हामी काम गरेनौँ भनेको ठाउँहरूमा चाहिँ हामी फिल्डमै गएर पनि त्यसलाई सहजीकरण गरिदिएका छौं र अब त्यसलाई अब चाहिँ अब केही महिनाभित्रमा उहाँहरूले चाहिँ ट्रिटमेन्ट प्लान होइन हाम्रो चाहिँ यो माथि मचबारीसम्म चाहिँ हामी पानी झार्छौँ भनेर लाग्नु भएको छ, अब कतिसम्म गर्नुहुँदो रहेछ अब हामी हेर्दैछौँ, हामीले गर्ने सहयोग भइरहेछ।
3: यस्ता ठूलो पम्पिङ आयोजनाको दिगोपनाको सम्भावना चाहिँ यहाँले कतिको देख्नुभएको छ? चुनौती चाहिँ यो कतिको आउला जस्तो लाग्छ यहाँलाई, किनभने यो त धेरै हिसाबले चाहिँ प्राविधिक हिसाबले आर्थिक हिसाबले पनि यो त बोझिलो हुन्छ जस्तो मलाई हामीलाई पनि लाग्छ, जनताले पनि महसुस गरिराखेको। आवश्यकता हो। यहाँले हेर्दा चाहिँ जस्तो विद्युतको भारका कुरा जोडेर आउला, त्यहाँका टेक्निसियनहरूको कुराहरू जोडेर आउला, यो बन्न त बन्ला सञ्चालनमा पनि आउला, तर यसको दिगोपनाको लागि चाहिँ कतिको चुनौती हुन सक्छ?
2: यो धेरै चुनौती छ, किनभने हामीले हाम्रो एउटा संस्कारबाट हामी हुर्केर आयौँ। माथिबाट बगेर लिएर आएको पानीलाई हामीले संरक्षण गरेर खान नसकिरहेको अवस्थामा यो तलको पानीलाई माथि लगेर चाहिँ वितरण गरेर खाने भनेको यो चुनौती हो, र यसमा चाहिँ राज्यले केही अब जिम्मेवारी लिनै पर्छ र त्यही भित्र रहेर एउटा प्लानिङ बनाउनुपर्छ, र यसलाई दिगोपनाको लागि चाहिँ अलिकति एउटा प्लानिङ सहितै नगएदेखि भोलि हामीलाई चुनौतीको विषय रहन्छ।
3: अब शिक्षा स्वास्थ्य खानेपानीसँग कुरा गरौँ, कृषि क्षेत्रको पनि कुरा गरौँ न, यहाँको वडाको सम्भावनाका कुराहरू, यहाँले हिजो निर्वाचनताका नागरिकसम्म गरेका प्रतिबद्धता अनुसार कृषि क्षेत्रमा चाहिँ के कस्ता कामहरू भएका छन्?
2: कृषिमा नै पछिल्लो समय अब मैले जब निर्वाचित भएँ, निर्वाचित भइसकेपछि विभिन्न कार्यक्रमहरूमा आबद्ध गराउने वातावरण मिलाइदिएँ वडाभित्र। जस्तो प्रधानमन्त्री कृषि आन्दोलन परियोजना भन्ने मन्त्री नगरपालिका वार्ड 5 त्यो चाहिँ आबद्धता थिएन, त्यहाँको कार्यक्षेत्र थिएन। सबभन्दा पहिले मैले चाहिँ त्यो कार्यालयलाई त्यो वडामा के अरे कार्यक्षेत्र घोषणा गर्ने एउटा कार्यक्रम गरी, र त्यो सँगसँगै तत्कालीन जिल्ला कृषि विकास कार्यालय र हाम्रो मन्थली नगर कृषि कार्यालय सहित गरेर सबैको साझेदारीमा त्यहाँ समूहगत रूपमा हुने कार्यक्रमहरू, ती कार्यक्रमहरूमा चाहिँ एउटा साझेदारी कार्यक्रमहरू गरेर धेरै कार्यक्रमहरू गरेका छ। जस्तै विशेष गरेर हामीले कृषक समूह गठन गरेका छौं, कृषि फर्महरूलाई हामीले दर्ता गरेर हामीलाई उहाँहरूलाई प्रोत्साहन गरेर कार्यक्रमहरू सञ्चालन गरेका छौं, र त्यहाँनिर हाम्रो 17 घर मिलेर एउटा एकीकृत प्राकृतिक स्रोत तथा व्यवस्थापन केन्द्र भनेर उहाँहरूले एउटा फर्म दर्ता गर्नुभएको छ, र उहाँहरूले चाहिँ एउटा कुखुरा बाख्रा सँगसँगै तरकारी विभिन्न उसमा चाहिँ बहु खेती प्रणाली सुरु गरेर उहाँहरूले एउटा व्यावसायिक रूपमा गर्नुभएको छ। त्यो सँगसँगै त्यहाँ ड्रागनको एउटा उहाँहरूले फार्म काठमाडौँको एउटा व्यवसाय चाहिँ यहाँ आएर चाहिँ उहाँहरूले एउटा नर्सरी सँगसँगै ड्रागन फार्मको सुरुवात गर्नुभएको छ। मसलाबालीको पकेट कार्यक्रमहरू वडामा सञ्चालन गरिएको छ, त्यो सँगसँगै खरायो परिवर्तनको कार्यक्रमहरू सञ्चालन भएको छ। यी यावत कुराहरू बाख्रा पालनको कार्यक्रमहरू सुरु भएको छ, र यी कुराहरूले चाहिँ अलिकति आय आर्जनसँग चाहिँ अब हामीले जसरी हुन्छ हामी आत्मनिर्भर सहितको वडा बनाउनुपर्छ भनेर हामीले वडामा पनि अब यसपालिबाट चाहिँ वडाबाटै हामीले किसानलाई माग गर्छौं, किसानसँग एउटा माग गर्छौं, र किसानको मागको आधारमा हामीले त्यहाँ नर्सरी गर्छौं। वडाभित्रै हामीले प्लास्टिक टनल सहितको एउटा नर्सरी बनाएका छौं, र त्यो नर्सरीमा चाहिँ हामीले उहाँको मागको आधारमा चाहिँ उहाँहरूको बिरुवाको लागि चाहिँ त्यहाँ नर्सरी गरेर चाहिँ उहाँहरूलाई वितरण गर्ने गरी हामीले एउटा प्लानिङ गरेका छौं। आय आर्जनसँग जोड्ने हाम्रो पहिलो प्राथमिकता त्यो पनि छ।
3: किसान सिक्मूलक भए, दक्ष भए, सचेत पनि भए भनिन्छ, तर अझै पनि ठ्याक्कै आफ्नो परिवारका लागि अथवा जीविकोपार्जनका लागि जीविका चलाउने सामान्य रूपमा मात्रै धेरै कुराहरू किसानले गरेको देखिन्छ। लामो समयदेखि विशेष गरी व्यावसायिक बनाउने किसानलाई र किसानले गर्ने कामलाई प्रविधि मैत्री बनाउँदै अलिकति स्थानीय स्तरमै कृषि क्षेत्रको विकास गर्ने र त्यसले चाहिँ हाम्रो दिगोपनाको लागि पनि सहयोग पुग्दछ भन्ने कुराहरूलाई जोड दिँदै स्थानीय तहले वडाले पनि दिँदै आएको छ। तर त्यसको मूल प्रश्न चाहिँ किसानहरू कति व्यावसायिक भए, उनीहरूले उत्पादन गरेका उपजहरू कति बाहिर गए भन्ने चाहिँ मूल कुरा जोडिएर आउँछ। विशेष गरी उत्पादनको हिसाबले चाहिँ हाम्रो वडा कस्तो छ अहिले? जस्तो यहाँले भन्नुभयो किमीका कुरा गर्नुभयो, त्यस्तै गरी बहुद्देश्य खेती प्रणाली पनि अपनाइएको कुरा गर्नुभयो, मसाला बालीका कुराहरू पनि गर्नुभयो, पशुपालनका क्षेत्रमा खरायो पनि यहाँले जोड्नुभयो। त्यसलाई हेर्दाखेरि उत्पादनको हिसाबले चाहिँ राम्रो भइराखेको अथवा छ अझै पनि, तर हामी ट्रायल फेजमै छौँ भन्ने कुरा चाहिँ मुख्य प्रश्न रहन्छ, के छ यसको अवस्था?
2: अहिले यस्तो छ, पहिले चाहिँ अलिकति मान्छेहरूमा तपाईँले भनेको जस्तो जीविकासँग मात्र जोडिएको कुराहरू थियो, अहिले अलिकति व्यावसायिक हुनुपर्छ भन्ने मानिसहरूमा चेतना भएको छ, र हिजोको दिनमा एउटा बजारको ग्यारेन्टी थिएन। अब अहिले यो बीपी राजमार्ग लगायत अब यो नजिकै बीपी राजमार्ग छ, सँगसँगै काठमाडौँ पनि नजिकै पर्यो, र यी कुराहरूले गर्दा अब मन्थली पनि हाम्रो नजिकै भएको कारणले गर्दाखेरि चाहिँ अब बजारको ग्यारेन्टी भएको हुनाले हामीसँग अहिले कुखुरा पालनको पनि जुन ब्रोइलर कुखुरा सँगसँगै लेस कुखुरा जुन अण्डा दिने कुखुराहरूको पनि दिन प्रतिदिन उहाँहरू चाहिँ व्यवसायीहरू थपिँदै जानुभएको छ। यसले चाहिँ के गर्दो रहेछ भन्दाखेरि हामी आत्मनिर्भर एक त मन्थली नगरपालिका मासु र दुधमा आत्मनिर्भर भएको छ, त्यसको देन चाहिँ हामी मन्थली नगरपालिका वार्ड 5 पनि लिन चाहन्छौँ, किनभने त्यहाँनिर हाम्रा केही व्यवसायीहरूले चाहिँ अण्डा पालनको लागि सुरुवात गर्नुभएको छ, र केही अहिले सुरुवात चरणमा हुनुहुन्छ। ब्रोइलर कुखुरामा त धेरैजना नै हुनुहुन्छ र नयाँ युवा साथीहरू चाहिँ यसमा अलिकति आकर्षित हुनु भएको छ। हिजोको जसो गरी बजारको समस्या छैन, अब हामी चाहिँ यो व्यवसाय गर्नुपर्छ भनेर उहाँहरू आकर्षित हुनु भएको छ। जस्तो अब अघि हजुरले भने जस्तै गरी अब यी अरू तरकारी भए, दूध भए, अब मसलाबालीका अरू कुराहरू छन्, यिनमा पनि बजारमा किनभने एउटा सिजनेबल कुराहरू हुँदो रहेछ र त्यो बजारमा उपयुक्त मूल्य पाइसकेपछि मान्छेहरू हतोत्साहित हुँदो रहेछ, आफै हौसलाको साथ लाग्दो रहेछ। त्यो भइसकेपछि हामीले अहिले एकदम आफै आफैले बजारको लागि अहिले पर्दैन, एक गरी केरालाई 5,000 रुपियाँ पर्छ, अहिले के अरे व्यापारी घरमै पुग्छ लिनलाई, अन्त कुनै गाह्रो छैन, बजार नजिकै छ। अब उत्पादन चाहिँ गर्न सक्नु पर्यो र अनि त्यो उत्पादनमा एउटा चुनौती के रह्यो भने जंगली जनावरहरू यिनीहरूको कारणले गर्दाखेरि अलिकति केही समस्याहरू छन्। यसलाई त अब राज्यले नै नीति बनाउला र अनि त्यसलाई नियन्त्रण गर्न सकेको खण्डमा चाहिँ अझ हामी धेरै आत्मनिर्भर बन्न सक्छौं भन्ने लाग्छ।
3: अब यो चुनावी वर्ष विशेष गरी अब यो वर्ष चाहिँ यहाँले के कस्ता कुराहरूलाई प्राथमिक क्रममा राखेर चाहिँ बजेट बनाउनु भएको छ, विशेष गरी यो चालु आर्थिक वर्षमा चाहिँ यहाँको वडामा के कस्ता कार्यक्रमहरू गतिविधिहरू सञ्चालन हुन्छन्, यसबारे पनि भन्नुहोस्।
2: विशेष गरेर अब मैले चाहिँ सुरुदेखि नै सुरुवाती चरण गरेको भनेको मैले सामुदायिक शिक्षालाई नै पहिलो प्राथमिकता दिनुपर्छ र सामुदायिक शिक्षा चाहिँ जुन 1/12 कुरा छ त्यो चाहिँ वडाबाटै सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यको साथ यसपालिबाट हामीले एउटा भैरवी माध्यमिक विद्यालयलाई +2 सञ्चालनको लागि कक्षा 11 सञ्चालन गरेका छौं र त्यसलाई पहिलो प्राथमिकता दिएर हामीले काम गरेका छौं र त्यसमा हामीले बजेट त्यतापट्टि विनियोजन गरेका छौं र अर्को भनेको हामीसँग पुराना केही कामहरू बाँकी रहेका योजनाहरू छन् तिनलाई नै पूर्णता दिनुपर्छ भनेर त्यसरी हामीले ती कार्यक्रमहरूलाई फोकस गरेका छौं र अर्को आर्थिक विकासको पाटोहरूमा कृषिको अघि मैले भनेकै ती कार्यक्रमहरूलाई साझेदारीका कार्यक्रमहरू गर्न सकिने कार्यक्रमहरू छन् र अब सामाजिक अब अरू विकासका कुराहरूमा अरू कुराहरूमा अब सामाजिक चेतनाका कुराहरू अब यो बालमैत्री नगर वडा घोषणा भएको छ त्यसलाई दिगोपनाको कुराहरूमा त्यसमा हामीले त्यसैलाई फोकस गरेर कार्यक्रम बनाएको छौँ।
3: यो एउटा यहाँको कार्यकालको सफल कुरा पनि हो, 2-3 कुराहरू मलाई पनि याद छ, विशेष गरी यहाँहरू निर्वाचित भइसकेपछि नगर कार्यपालिकाबाट कम्तीमा 5 वर्षभित्र सबै वडा कार्यालयहरू वडाको बनाउने, त्यसमा 12 कार्यालयहरू त बनिसक्यो, अब 2 यहाँको कार्यकालमा बन्ने सम्भावना छैन किनभने उनीहरूले जग्गा समेत व्यवस्थापन गर्न सकेको अवस्था छैन। अरू कुरो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएका छन्, अरू देखिने काम नदेखिने काम राम्रा धेरै पनि भएका छन्। विशेष गरी अलिकति यो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भइसकेपछि त्यसको दिगोपनाका कुरामा चाहिँ अलिकति जटिल प्रश्नहरू पनि काहीँ काहीँ उठेको हामी सुन्छौँ, विशेष गरी यसको व्यवहार अथवा कार्यान्वयनको अवस्थालाई हेर्दा चाहिँ यहाँले कस्तो पाउनु भएको छ, यो कतिको चुनौतीपूर्ण छ, हामीले घोषणा मात्र गरेन भएन, त्यसले ठड्याएका मापदण्डहरू छन्, ती मापदण्डहरू त आज अपनाउँदै गर्दा भोलि नै फेरि फेलर हुन पनि सक्ने अवस्था छ, यसमा चाहिँ हामी कतिको सचेत हुनुपर्छ, यहाँहरूको के लाग्छ?
2: यो बालमैत्री स्थानीय शासनयुक्त जुन नगर वडा घोषणाको कार्यक्रम छन् र यसमा 51 इन्डिकेटरहरू छन्, त्यो 51 इन्डिकेटरहरू चाहिँ जति छन् त्यो हाम्रो विकासका सूचकहरू हुन्, हामीले एउटा एकदम बुझ्न
3: आवश्यक
2: दिगो विकासको सूचकहरू हुन्, यो एउटा हामीलाई कसीमा बानेको मात्र हो, यो कुरो हामीले सबैले बुझ्न आवश्यक छ, चाहे शिक्षाको कुरामा होस्, चाहे बालबालिकाको कुरामा होस्, चाहे खानेपानीको
3: कुराहरू
2: हुँदैन है भन्ने कुरा हिसाबले त्यसरी आएका कार्यक्रमहरू हुन् र यसलाई चाहिँ के हो भने जुनसुकै कुराहरू पनि घोषणा मात्र त्यो सर्वे सर्वा होइन, त्यसलाई दिगोपनाको नै चुनौती हुन्छ, त्यो दिगोपनाको लागि चाहिँ हामीले कसरी प्रस्तुत हुन्छौं र ती आगामी दिनहरू चाहिँ कसरी हामी जान सक्छौं भन्ने कुराहरू त अब हामीले त्यसलाई प्रतिबद्धताको रूपमै हामीले कामहरू गरिराखेका छौं र हामीले त्यसलाई एउटा ट्र्याकमै राखेर हामी छोडिदिन्छौं, किनभने हामी भोलि के अरे भोलि फलानुले यसरी बिगार्दै हिँडेर यो चाहिँ यस्तो हो भन्ने कुरो बनाउनु भन्दा पनि हामीले चाहिँ यो चाहिँ राम्रो कुरा रहेछ है, किनभने हिजो हामीले अघिल्लो कार्यपालिकाले बनाएको आवधिक योजनालाई नै टेकेर हामीले यहाँसम्म आयौं र त्यहीभित्र रहेर अहिले फेरि हामी पनि अहिले एउटा आवधिक योजना बनाइरहेका छौं भने त्यसै गरी यो बालमैत्री दिगोपनाको कुराहरू छन्, पोषण मैत्रीको कुराहरू छ, अब हामी पोषण मैत्री नगर पनि घोषणा गर्ने हो कि भन्ने एउटा परिकल्पना भनेको चाहिँ त्यो जुन हामीले वडाबाटै हामीले यो नर्सरी व्यवस्थापन लगायत यो आर्थिक विकासको पाटोहरू हामीले गरिरहेका छौँ नि, यो भनेको पोषण मैत्री वडा र नगर घोषणा कार्यक्रम हो, यो पनि एउटा विकासको एउटा सूचक हो र त्यसलाई चाहिँ हामीले चाहिँ अलिकति सबै कुरालाई हामीले सकारात्मक रूपमा लिन सक्यौँ भने यो सबै कुराहरू दिगोपनामा हामी सहज रूपमा लाग्न सक्छौँ। हस् धन्यवाद।
0: रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 5 सुन्दरपानीका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि लगायतका विषयमा वडा अध्यक्ष रविन कार्कीसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थरीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थरी नगरपालिका, नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिजसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यारका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट म रवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बधाई दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौँला। नमस्कार।

0: अहिले साँझको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
5: Xiaomi किन्दा उपहार एभ्रीडे परमा थाइल्यान्ड हलिडे।
6: रंग बहार
7: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
6: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: वर्ज पेंस

0: हजुरको रेडियो 102.1 मेगा।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको

0: प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
1: जौ फाफर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

Oh, dear. Oh.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्नी।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: कालीगण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन, मनाङको हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
8: भाइ हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
7: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
9: उक्त नियमावलीको नियम 7(1) को व्यवस्थापन मुजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
7: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
10: मान्यज्यूको यथावटा एउटा खालको निर्देश पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
7: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ।
12: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीए ले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। एकजना अझै हराइरहेका छन्। मनाङको नारपा भूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
13: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब एकजना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने आज खोजी गर्ने दलको सदस्य नै सभा आउँदा एकजना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। एकजना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिमपरेर लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम उहाँ हाम्रो फुमा नै छ।
12: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो। सभापति रोकाईले समय अभाव मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइरहेको छ।
10: अब यसमा सानो विधेयक थियो, मान्यज्यूले प्रस्तुत सुझाव राख्नु भएको थियो, संशोधन राख्नु भएको थियो, छलफल अब समय बरु हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आज जति पनि विधेयकहरू थिए हामीले कमसेकम बाँकी नराखौँ भन्ने कुरा छ मान्यज्यूको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
12: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्य अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल गर्न नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मीन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
9: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र 12 नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र 12 नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालना नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
12: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा 30 सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको भोग्यौता रकम दशी अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी लाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट काडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउने महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
7: सन्तोषी राहुल बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
14: त्यहाँको त्यो जगहरू पनि बलिए जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
7: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
19: के को सर सल्लाह हो दुईजनाको?
17: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
19: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
20: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
20: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
22: तपाईँको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
23: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन क्षति पुग्ने अवस्था हुन सक्छ। अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ। त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
22: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है। तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुंगा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ। गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुवेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
24: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयासमै छौ। पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाडी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ। भेत्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको। भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ।
22: रातको समयमा सकेसम्म यात्रा नगर्न, ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुवेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कोल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस।
1: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएससीटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
7: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
25: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
26: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, एमाले सांसद पद्मकुमारी अर्यालजी, जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ। तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ, त्यसको लागि म डटेर लाग्छु भन्ने किस्ता छोटकरीमा राख्न अनुरोध गर्दछु।
1: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आयो, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो, पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
26: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ, यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उदेखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
1: हामी एकदमै प्रतिबद्ध छौँ, सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
26: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
1: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ, सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
26: त्यस्तो कानून आयो भने
1: हामी चाहिँ यसमा कुनै भरा। अब बाँकी विषय हो, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो तारसित त निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। अहिले हामीले भनिरहेछौ,
26: अहिले पनि विशेष समिति त गठन भयो,
1: जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेका छ गृह मन्त्रालय अन्तर्गत। गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
26: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीज्यू हुनुहुन्छ। प्रति कार्यको लागि नीतिगत रूपमा के गर्ने वाला छ सरकारले, र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छोटकरीमा राख्ने म अनुरोध गर्दछु।
0: संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ, तर त्यो व्यावहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखै हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ। भनेपछि हामीलाई त कसैले रोकेको होइन नि, त इच्छा शक्ति कसैले भनिदिएर म गर्छु होला होइन। त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ, र त्यहाँ पनि फेरि ग्याप छ। यो एउटा हामीले देखेको ग्याप छ। म त्यो बीचमा भोटे कोसीको यो बाढी आउँदा म चाइनामा थिएँ, त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो। अझ पछि कति हराएको थाहा छैन, किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटे कोसीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो, तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो होइन, विपद व्यवस्थापन युनिटहरू पनि भयो, त्यसले गर्दाखेरि क्षति कम भयो। त्यति क्षति कम हुँदा हुँदै पनि हामीले 21 व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 घाइते हुनु भएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसालाई एरिया कहाँ कहाँ छ, या भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन्, र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएको छ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रति कार्यको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
6: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दसैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्
5: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: सुशील शर्माजी म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर नमस्कार।
1: कांग्रेसमा दुईवटा अधिवेशन भइरहेको छ, कुन अधिवेशनलाई कांग्रेसको अधिवेशन मानौ? अनुहारहरू कांग्रेसकै छन्।
2: हामी निर्वाचन सम्बन्धी परिपाटी, निर्वाचन ऐन, निर्वाचन सम्बन्धी व्यवस्थासँग जोडिएर संविधानले निर्वाचन आयोगको एउटा संवैधानिक निकाय गठन गरेको अवस्थामा निर्वाचन आयोगले कुनै पनि दल आधिकारिकता हो कि होइन भन्ने कुराको निर्णय गर्ने अधिकार दिएको छ संविधानले, र निर्वाचन आयोगले दिएको आधिकारिकतालाई अन्यथा अवस्था देखिएमा त्यसलाई बदल गर्ने वा त्यसलाई खारेज गर्ने निर्णय भनेको सामान्य सर्वोच्च अदालतलाई रहेको छ। र यस्तो अवस्थामा सामान्य सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकताको सम्बन्धमा निर्वाचन आयोगले दिएको निर्णयको विषयमा परेको रिट निवेदनमा संयुक्त इजलासबाट फैसला भएर त्यो फैसलाले निर्वाचन आयोगले दिएको निर्णय गगन थापा नेतृत्वको आधिकारिकता दिएको अवस्थामा त्यो निर्णय फेरि उल्टी भएको अवस्था छैन। र आजका मितिसम्म हामी संविधानवाद र कानूनी सर्वोच्चलाई अंगीकार गर्दछौ भने गगन थापा नै कांग्रेसको आधिकारिक सभापति भएको र गगन थापा नेतृत्वमा रहेको कांग्रेसले नै नेपाली कांग्रेसको आधिकारिकता चुनाव रूप चिन्ह प्राप्त गर्ने कुरामा संविधान र कानून र कुनै पनि दुविधा रहेको अवस्था नरहेको मैले सबै आम नागरिकसम्म निवेदन गर्न चाहे।
1: देवजीले अथवा उहाँहरूको चुनदेवी कांग्रेसले गरिरहेको यो अधिवेशन चाहिँ के हो त?
2: यस्तो हुन्छ, हामी कानून मान्छौ कि मान्दैनौ, हामी विधि मान्छौ कि मान्दैनौ, हामी संविधानवाद र कानूनी सर्वोच्चलाई आफ्नो निजी स्वार्थका लागि मेरो फाइदाका लागि हुँदा ठिक नहुँदाखेरि बेठिक भन्ने अवस्थामा शङ्कित छैनौ भन्ने कुरा हामीले गम्भीर आकलन गर्नुपर्ने हुन्छ। यहाँ निवेदन के गर्न चाहे भने देउवा समूहले भने देउवा समूहले निर्वाचन आयोगले गरेको निर्णय उप सामान्य सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसलामा पुनरावलोकनको निवेदन दिएर पुनरावलोकनको निष्ठा प्राप्त भइसके पछाडि सोही निष्ठा भएको निवेदनमा एउटा निवेदन अर्को संयुक्त के दिनुभयो भने जोइन्ट निवेदन के दिनुभयो भने महाधिवेशन रोकिपाऊ भन्ने निवेदन दिनुभयो। हेर्नुहोस्, महाधिवेशन रोकिपाऊ भन्ने निवेदन सर्वोच्च अदालतबाट खारेज भयो, पूर्ण इजलासले त्यो निवेदन बमोजिम माग पूरा गर्न सकिँदैन भन्ने कुराको स्पष्ट सन्देश सर्वोच्च अदालतले कानून रूपमा दिएको अवस्था भयो भने अब देउवा समूहले नै यदि पुनः गाउँ वडा समितिबाट पुनः आफ्नो महाधिवेशनको कार्यक्रम शुरू गर्नु भनेको सामान्य सर्वोच्च अदालतको आदेशलाई उल्लङ्घन गर्नु हो, यो अदालतको अवहेलना पनि हो। त्यसो हुँदाखेरि हामी यो विधिको शासनमा पहुँच हेरेर व्यक्ति हेरेर निर्णय गर्न अवस्थामा छैनौ र संविधान र कानूनमा भएको व्यवस्था बमोजिम राज्य सञ्चालन गर्न तयार छौं भने आज जुन कार्य गगन थापालाई अधिकारिता दिए पछाडि गगन थापा नेतृत्वको कांग्रेसले गर्न थालेको महाधिवेशनलाई नरोक्नका लागि सर्वोच्चले आदेश गरेको वा रोक्न अस्वीकार गरेको अवस्थामा देउवा समूहले पुनः समानान्तर रूपमा पार्टी सञ्चालन गर्नु भनेको विधि प्रक्रिया संविधानवाद र अदालतको आदेशलाई अवज्ञा गर्नु हो। र देउवा समूह भन्ने मैले देउवा समूह आधिकारिक रूपमा कांग्रेसमा नरहेको कुरा तबसम्म हामी कायम रहन्छौं जबसम्म पुनर्वलोकनको फैसलाको अन्तिम निर्णय आउँदैन, नआएसम्म अघिल्लो फैसला नै कायम रहेको हुन्छ। पुनर्वलोकनको निष्ठा प्राप्त गर्नु भनेको संयुक्त इजलासको फैसला बदल हुनु वा खारेज हुनु होइन, त्यसलाई पुनः इन्साफको लागि हेर्ने मात्रै हो। जबसम्म हेरेर निर्णय आउँदैन तबसम्म त्यो मितिसम्म चाहिँ के हुन्छ भन्दा संयुक्त इजलासको फैसला नै अन्तिम फैसलाको रूपमा हामी कायम रहिरहेका हुन्छौ। र यदि त्यो अवस्थामा पनि यदि महाधिवेशन गर्नका लागि दिएको पुनर्वलोकन समूहको निवेदन सँगै आएको निवेदनमा सर्वोच्च अदालतले महाधिवेशन नगर्नुमा रोक लगाएको भए पनि के हुन्थ्यो भने महाधिवेशन गर्ने एउटा बाटो दुवै पक्षबाट ठिकै होला, पुनःअधिकता भोलि हेरौँला भन्ने कुरा आउँथ्यो होला। तर त्यो नआएको अवस्थामा के देख्यो भने कांग्रेसको आधिकारिकता गगन थापासँग छ, कांग्रेसको महाधिवेशन गर्ने अधिकार गगन थापाबाट अदालतले कानूनले रोकेन छेकेन भने कांग्रेसको महाधिवेशन भनेको कांग्रेसको आधिकारिकता भनेको आजका मितिसम्म पुनर्वलोकनको फैसला नआएका मितिसम्म गगन थापासँग रहेको छ। सर्वोच्च देउवा समूहले गरेको काम चाहिँ विधि प्रक्रिया कानूनी सर्वोच्चता विधिको शासन र सर्वोच्च अदालतको आदेशको ठाडो उल्लङ्घन हो भनेर चाहिँ हामीले मान्नुपर्छ।
1: भनेको के उहाँहरूलाई कारवाही हुन्छ त? अब
2: कारवाही हुनका लागि त एउटा कुरा के हुन्छ भने अस्ति हामीले न्यायपालिका स्वयंले कारवाही गर्दैन, हेर्नुहोस् यसलाई न्यायपालिका कहिले काहीँ सक्रिय भएर आफै कारवाही गरेको अवस्था देखाउन खोजे तापनि अदालतको अवहेलनाको मुद्दामा पनि न्यायपालिकाले के गर्नुपर्छ भन्दा टिप्पणी उठाएर त्यहाँ निर्णय गर्ने आदेश त्यहाँ प्रतिवेदन आएपछि मात्रै कारवाही गर्छ। त्यसैले न्यायपालिका आफैले सक्रिय भएर कारवाही गर्ने अवस्था आएन। अब गगन थापा समूहको वा कुनै पनि नेपाली नागरिकले राज्यमा लोकतान्त्रिक व्यवस्था लोकतान्त्रिक गणतन्त्रमा दुईटा समानान्तर अभ्यास गरेको लोकतन्त्र परिपाटी विपरीत हुन्छ, त्यस कारणले अदालतले पनि आदेश गरिसकेको छ, अदालतको आदेशलाई पनि अवज्ञा गरेको हुँदा अदालतको आदेशलाई चाहिँ अवज्ञा गरेको हुँदा एउटै राजनैतिक दलका दुईटा समूहमा एउटै झण्डा र एउटै पार्टीको लोगो लिएर दुईटा समूह सञ्चालन हुनु हुँदैन, यो भएको चाहिँ कानून र संविधान प्रतिकूल अदालतको अवहेलना भयो भनेर कसैले निवेदन हाल्यो भने कुनै पनि नागरिकले निवेदन हाल्यो कांग्रेस कार्यकर्ताले निवेदन हाल्नुभयो भने यो अवस्थामा सर्वोच्च अदालतले स्पष्ट रूपमा बोल्नुपर्छ कि तीनजना तीनजनाको संयुक्त इजलास तीनजनाको पूर्ण इजलासले दिएको आदेश महाधिवेशन भूपन थापालाई गर्न दिएको आदेश हामीले गरेको होइन भनेर सर्वोच्च अदालतले भन्नु पर्यो कि त दिएको आदेश नमान्ने समूहलाई चाहिँ कारवाही गर्नु पर्यो अन्यथा अदालतको गरिमा अदालतको साथ अदालतको मर्यादामा चाहिँ प्रश्न चिन्ह आउँछ र जब हामी काङ्ग्रेसको इतर समूहमा रहेका जो जो व्यक्तिहरू छन् उहाँले गरेको भूमिका र कार्य चाहिँ देशको समग्र राजनीतिक अवस्थामा प्रभाव पार्ने हुँदाखेरि यो निवेदन पर्न सक्छ त्यसमा कारवाही गर्नुपर्छ त्यही नै विधिको शासन त्यही नै कानुन छ
1: तर राजनीतिक गतिविधि हो नि यो एक प्रकारले अर्को फेरि यो राजनीतिक गतिविधिमा कसैलाई रोकआउट हुन सक्छ उहाँहरूको यो समानान्तर गतिविधिहरू अर्कै पार्टी गठनको प्रक्रियामा परिणत भयो भने त्यसले कसरी बाटो बिगारेको छ ठहर छ
2: यस्तो हुन्छ कसरी हुन्छ भन्नुहुन्छ भने देउबा समूहले अहिले दोस्रो आफ्नो छुट्टै दोस्रो भने छुट्टै एउटा महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्नुभन्दा अगाडि के गर्नुपर्छ भन्दा देउबा समूहले निर्वाचन आयोगमा गएर एउटा छुट्टै एउटा दल दर्ता गर्नु पर्यो छुट्टै चुनाव लिनु पर्यो अनि प्रक्रिया अघि बढाउनु पर्यो त्यही रुख चिन्ह त्यही काँग्रेसको नामले त्यही विधानले त्यही आधिकारिकताले जसलाई सर्वोच्च अदालतले महाधिवेशन गर्न भनेर भूपन थापालाई नरोक्नु भनेको अनुमति दिनु हो सञ्चालन गर्न अनुमति दियो अनुमति दिए पछाडि पहिलो समूह भूपन थापा समूहले आधिकारिकता मानेको कुरालाई फेरि अर्को समूहले म पनि गर्छु भनेर जानु भनेको चाहिँ जबसम्म निर्वाचन आयोगमा छुट्टै दल दर्ता गरेर छुट्टै चुनाव चिन्ह लिएर प्रक्रिया अगाडि बढाउँदाखेरि वैधानिक हुन्छ अन्यथा यो दलीय अराजकता यो दलीय स्वतन्त्रता यो राजनीतिक स्वतन्त्रता भन्ने विषय होइन यो संविधानवाद विधिको शासन र राजनीतिक दल सम्बन्धी व्यवस्थाको ठाडो उल्लङ्घन हो र कुनै पनि दलले आफू दुई टुक्रामा विभाजित भए म आफै गाध्य गर्छु भन्ने अधिकार कानूनले दिँदैन त्यसो गर्नको लागि चाहिँ कानून त अर्को दल दर्ता गर्नुपर्छ नगरेका मितिसम्म त्यो कार्य चाहिँ राजनीतिक दल सम्बन्धी कानून संविधानको राजनीतिक स्वतन्त्र जबसम्म निर्वाचन आयोगमा छुट्टै दल दर्ता गरेर छुट्टै चुनाव चिन्ह लिएर प्रक्रिया अगाडि बढाउँदाखेरि वैधानिक हुन्छ अन्यथा यो दलीय अराजकता यो दलीय स्वतन्त्रता यो राजनीतिक स्वतन्त्रता भन्ने विषय होइन।

0: यो कार्य भनेको विधिको प्रक्रिया प्रतिकूल हुन्छ तबसम्म जबसम्म सर्वोच्च अदालतले पूर्ण इजलासबाट भएको फैसलाले सर्वोच्चले आधिकारिकता मान्दैन जबसम्म गगन थापा समूहबाट अलग भएर हामीले छुट्टै दल गठन गरेको भनेर देउबा समूहले भन्दैन तबसम्म छुट्टै राजनैतिक नाममा छुट्टै संगठन चलाउने वा कार्य सञ्चालन गर्ने अधिकार कसैलाई पनि राजनीतिक स्वतन्त्रभित्र रहेको भनेर मान्न चाहिँ मिल्दैन।
1: अब नयाँ पार्टीकै प्रक्रियामा अघि बढ्ने बाटो चाहिँ उहाँका लागि खुल्ला छ कि छैन?
0: त्यो त खुल्ला हुन्छ, प्रत्येक नागरिकलाई राजनीतिक स्वतन्त्रता हुन्छ र अब हामी नयाँ पार्टीबाट अघि बढ्छौं भनेर उहाँले अघि बढेर नयाँ पार्टीको नामाकरण दिएर वा काँग्रेसको पछाडि वा अगाडि नेपाली काँग्रेसको अगाडि वा पछाडि कुनै नाम थप गरेर हामी यो पार्टीको नामबाट मार्गदर्शन गर्दैछौँ भन्नुभन्दा त्यो छुट हुन्छ, त्यहाँ त अन्त भन्नै मिल्दैन, त्यो उहाँको राजनीतिक स्वतन्त्रताको विषय हो। फेरि
1: त्यो चाहिँ पाइयो। अब यो अदालतको निष्ठाको अर्थ चाहिँ के हो?
0: अदालतको निष्ठाको अर्थ के हो भन्नुहुन्छ भने हिजो संयुक्त इजलासले निर्वाचन आयोगको आधिकारिकता सम्बन्धी निर्णयलाई सदर गरिसके पछाडि त्यो सदर गरेको कार्यलाई चाहिँ फेरि न्यायिक पुनरावलोकन गरेर हेर्नुपर्ने अवस्था आयो। न्यायिक पुनरावलोकन गरेर हेर्दाखेरि त्यो न्यायिक पुनरावलोकन चाहिँ गर्ने आदेश हुनु भनेको चाहिँ हिजो संयुक्त इजलासले गरेको प्रस्ताव उल्टी हुनु होइन। हेर्नुहोस्, त्यसो हुँदाखेरि न्यायिक पुनरावलोकन भनेको के हो भन्दाखेरि हिजोका दुईजना माननीय न्यायाधीशबाट भएको फैसलामा कतै कानुनी कुनै संवैधानिक वा कुनै प्राकृतिक न्यायको सिद्धान्तबाट तलमाथि हुने अवस्था सके भनेर तीनजनाको न्यायाधीशले हेरौँ भन्ने एउटा आदेश हो संक्षेपमा भन्दाखेरि, र त्यो आदेशले के गर्छ त भन्दाखेरि संयुक्त इजलासबाट भएको फैसलामा कुनै पनि प्रमाण बुझ्न बाँकी रहेको रहेछ, कुनै पनि आधिकारिकता बुझ्न बाँकी रहेको छ, कुनै पनि निर्णय गर्न बाँकी रहेको छ, कुनै पनि सुनवाई गर्न बाँकी रहेको छ भने सुनवाई गरेर फेरि निर्णय दिनु हो। त्यसो गर्दाखेरि पनि हिजोकै निर्णय सदर हुन सक्नु सक्छ, हिजोको निर्णय सदर हुन पनि सक्छ या उल्टी हुन पनि सक्छ। तब जबसम्म उल्टी हुँदैन तबसम्म के हो त भन्दाखेरि हिजोको संयुक्त इजलासको निर्णयमा थप प्रमाण हेरेर त्यसलाई कति परिपक्व मनाउने। हिजोको संयुक्त इजलासको निर्णय नै पूर्ण आधिकारिकबाट अरू तीनजनाको इजलासले आधिकारिकता दियो भने त्यो थप शक्तिशाली र सब प्रभावकारी भएर आयो, र यदि त्यसलाई उल्ट्याइदियो भने त्यो मितिदेखिबाट मात्रै के हुन्छ भने निर्वाचन आयोगको आधिकारिकता दिएको निर्णय चाहिँ बदर हुन्छ। त्यसो हुँदाखेरि जुन मितिसम्म संयुक्त इजलासको फैसला उपहरूको सर्वोच्चको अन्तिम फैसला आउँदैन पुनरावलोकनको रोगबाट पूर्ण इजलासबाट, त्यो मितिसम्म निर्वाचन आयोगले गरेको निर्णय र संयुक्त इजलासले गरेको निर्णय अक्षरशः अन्तिम भएर बसेको मान्नुपर्छ, र त्यो मितिसम्म हामीले अन्यथा एक्सर्साइज गर्नु भनेको संविधान विधि र सर्वोच्च अदालतको आदेशलाई हामीले आदेशलाई चाहिँ के मान्नु मानेको देखिन्छ भने संयुक्त इजलासको फैसला चाहिँ पूर्ण इजलासले उल्ट्याइदियो भनेर फैसला आउनुभन्दा अगाडि नै आफूले फैसला गरे सरको निर्णय गरेको अवस्था देखिन्छ, र यो प्रक्रिया चाहिँ तबसम्म कायम रहन्छ जबसम्म पूर्ण इजलासको फैसला आउँदैन।
1: भनेको यो पूर्ण इजलासमा मात्रै पुग्छ कि संवैधानिक इजलासमै पुग्न सक्छ?
0: भोलि पूर्ण इजलासले हेर्दै जाँदाखेरि त्यहाँ संवैधानिक प्रश्न आयो, संविधानले राजनीतिक दलसँग सम्बन्धी व्यवस्था गरेको छ, त्यो व्यवस्थासँग जोडिएका प्रश्न र राजनैतिक प्रश्न जोडिएको अवस्था आयो भने पूर्ण इजलासले फेरि त्यसलाई संविधानमा पठाउन पनि सक्छ। त्यतिखेर यदि पूर्ण इजलासले हेर्दै जाँदाखेरि संवैधानिक इस्यु जोडिएको विषय देखेन भने पूर्ण इजलासले निर्णय गर्न सक्यो, तर पूर्ण इजलासले फैसला गर्दै जाँदाखेरि प्रमाण बुझ्दै जाँदाखेरि त्यो चाहिँ संविधानसँग प्रत्यक्ष रूपमा बाँधिने अवस्था देखिए, संविधानको व्यवधानसँग प्रभाव पार्ने खालको अवस्था देखिए, संवैधानिक व्याख्याको प्रश्न जोडिन आयो भने पूर्ण इजलासले फेरि त्यसलाई के गर्न सक्छ भन्दाखेरि संविधान इजलासमा चाहिँ पठाउन सक्ने आदेश गर्न सक्छ। त्यसो हुँदाखेरि त्यो आदेश त्यो मितिसम्म चाहिँ पूर्ण इजलासले हेर्ने भयो, जुन मितिसम्म पूर्ण इजलासले आफैले हेर्ने हो वा संविधान इजलासमा पठाउने भने निर्णय नगरेका मितिसम्म चाहिँ पूर्ण इजलासले हेर्ने भयो। यदि पूर्ण इजलासले चाहिँ होइन यो संवैधानिक इस्यु रहेछ यसलाई संविधानमा पठाउ भनेर भन्यो भने फेरि संविधानिक इस्युमा चाहिँ सर्दै जान्छ।
1: तर यहाँनिर तपाईँको यो निस्साबाट चाहिँ देउबा पक्ष नै आधिकारिकतामा आउने अवस्था आयो भने के हुन्छ?
0: यस्तो हुन्छ, हामीले अहिले त्यो कुरालाई स्पष्ट रूपमा, म एउटा पेसागत कानून व्यवसायीको हैसियतले मैले त्यो कुरा बोल्न मिल्दैन, हेर्नुहोस् आउँछ भनेर हामीले बोल्न मिल्दैन। आउने अवस्था भयो भने आजसम्मका प्रक्रिया सबै आधिकारिकता हुन्छन्, जुन मितिबाट निर्णय हुन्छ सो मितिबाट मात्रै अघिल्लो निर्णय बदल हुने हो। त्यसो हुँदाखेरि जुन मितिमा शेरबहादुर देउबालाई सर्वोच्च अदालतले आधिकारिकता दियो भने के हुन्छ भन्दाखेरि अर्को प्रश्न महाधिवेशन आधिकारिकता महाधिवेशन अहिलेको प्रश्न के हो भन्दाखेरि त विशेष महाधिवेशनको प्रश्न हो।
1: हजुर,
0: विशेष महाधिवेशनमा बाँडफाट गठन भएको समितिलाई चाहिँ काँग्रेसको समितिलाई चाहिँ आधिकारिकता निर्वाचन आयोगले दिएको ठिक हो कि होइन भन्ने प्रश्न हो। अब विशेष महाधिवेशन भन्दा पछाडि मूल महाधिवेशन भएर मूल महाधिवेशनले गरेको निर्णयलाई फेरि विशेष महाधिवेशनमा परेको रिटले खारेज गर्न सक्दैन। हेर्नुहोस्, त्यसो हुँदाखेरि महाधिवेशन भइसक्यो, गगन थापा वा अरू कुनै पनि व्यक्ति तेस्रो व्यक्ति शेरबहादुर देउबा गगन थापादेखि तेस्रो व्यक्ति काँग्रेसको अध्यक्ष भएर काँग्रेसको वडादेखि समाप्त भएर हाम्रो असोजको 18-22 जुन हाम्रो काँग्रेस महाधिवेशनको कार्यक्रम छ त्यो कार्यक्रमभित्रबाट नयाँ कार्य समिति चुनिएर आयो भने त्यो चाहिँ के हुन्छ भन्दाखेरि काँग्रेसको विशेष महाधिवेशन होइन, काँग्रेसको महाधिवेशन चुनिएको मान्नुपर्छ। र अब निर्णय केबाट हुन्छ पूर्ण इजलासबाट भन्दाखेरि काँग्रेसको विशेष महाधिवेशनको निर्णय हुने हो, त्यहाँ महाधिवेशनको निर्णय होइन। त्यस कारणले विशेष

0: अधिवेशनको निर्णय भन्दा निर्णयमा विचार हुनु भन्दा अगाडि नै आधिकारिक निर्णय भएर आयो भने मैले अर्को सहज उदाहरण मैले पेश गरेँ हजुरलाई आम जनतालाई बुझ्ने गरी
1: हजुर
0: जस्तै हामीले फागुन 21 चुनाव भयो संसद विघटन गरिएको छ हाम्रो प्रतिनिधि सभा चुनाव भयो चुनाव भए पछाडि अब त्यसको रिट त विचाराधीन रहेको छ अहिले विचाराधीन रहेको रिटको अस्तित्व के भयो त भन्दाखेरि चुनाव सँगसँगै समाप्त भएर भयो चुनाव नभएको भए त्यो रिटको अस्तित्व कायम रहन्थ्यो समाप्त त्यसै गरी काँग्रेसको विशेष महाधिवेशन भएर पूर्ण महाधिवेशन नभएको अवस्थामा सुनवाई भएको भए विशेष महाधिवेशनको आधिकारिकता के हो भनेर प्रश्न गर्न सक्ने अवस्था कायम रहन्थ्यो
1: तर
0: विशेष महाधिवेशन खुब निर्णय हुन बाँकी रहँदैखेरि पूर्ण महाधिवेशन भयो भने अबको फैसलाले पूर्ण महाधिवेशनलाई मान्नुपर्छ किनभने संविधान त काँग्रेसको पूर्ण महाधिवेशन भएको कार्यलाई विशेष महाधिवेशनमाथि परेको रिटले खारेज वा बदर गर्न सक्ने अवस्था चाहिँ मैले कानून देखेको छुइनँ मलाई संविधान पर्दा कानून पर्दा त्यो हुन्छ भन्ने म विश्वास गर्दिनँ त्यसो हुँदाखेरि जब विशेष महाधिवेशनको आधिकारिकताको निर्णय कायम हुनुभन्दा अगाडि नै पूर्ण महाधिवेशन नियमित महाधिवेशन भएर कार्य सम्पन्न हुन्छ भने त्यो महाधिवेशनलाई उल्टाउने गरी अर्को निर्णय आउँछ होला यो विधिको शासनमा पर्छ होला संविधानमा पर्छ होला भन्ने चाहिँ मलाई लाग्दैन
2: कथम मानौ देउवा पक्षले नै आधिकारिकता पायो विशेष महाधिवेशन उल्टियो भने चाहिँ गगनजीहरूले अहिले गरेका सबै कर्महरू यी अवैध हुन्छन् के हुन्छ
0: त्यतिखेर अर्को जटिल कानूनी प्रश्न के भएर आउँछ भन्नुहुन्छ भने विशेष महाधिवेशनको निर्णय गर्दै गर्दाखेरि पूर्ण महाधिवेशनलाई अवरोध गर्न मिल्छ कि मिल्दैन भन्ने संवैधानिक प्रश्न आयो हेर्नुहोस् त्यतिखेर चाहिँ संवैधानिक इस्युमा संवैधानिक इजलासले हेर्ने गरी गगन थापा समूहले संविधानको मूल स्पिड बमोजिम संविधानले प्रत्येक 5-5 वर्षमा प्रत्येक राजनीतिक दलले महाधिवेशन गर्नुपर्छ भनेर आधिकारिकता दिएको अवस्था मान्यता दिएको अवस्थामा त्यो संवैधानिक प्रावधान बमोजिम गगन थापा समूहलाई सर्वोच्च अदालत नै आधिकारिक रूपमा चाहिँ महाधिवेशन गर्न रोक नलगाएको अवस्थामा भएको महाधिवेशनलाई विशेष महाधिवेशनको मार्फतबाट कसरी रोकियो संविधानसँग बाजियो भनेर त्योभन्दा अगाडिका प्रक्रिया रोक्नका लागि संविधानसँग बाजिएको अवस्था भनेर गगन थापा समूहले संवैधानिक इजलासमा संविधानसँग बाजेको आधारमा अर्को रिट दायर गर्ने अवस्था खुलेर आउँछ र त्यो भनेको के हो भन्दाखेरि संविधानवादमा संविधानले प्रत्यावोध गरे बमोजिम 5-5 वर्षमा हुने महाधिवेशन र त्यो महाधिवेशन गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले रोक्न लगाएको अवस्थामा गगन थापा समूहले गरेको महाधिवेशनलाई अन्यथा हुने गरी विशेष महाधिवेशनलाई अघिल्लो अवस्थामा सरेर अदालतले फैसला गर्नु भनेको संविधानवाद र कानून सर्वोच्चतामाथिको प्रत्यक्ष प्रहार हुन सक्छ भन्ने आकलन गर्नुपर्छ त्यसो हुँदाखेरि त्यो अवस्थामा गगन थापा समूहलाई चाहिँ कानूनी अधिकार संविधान अधिकार के आउँछ भन्दाखेरि विशेष महाधिवेशनको नाममा पूर्ण महाधिवेशनलाई नियमित महाधिवेशनलाई रोक्ने काम भएको हुँदाखेरि यो कार्य संविधानसँग बाजिएको हुँदा संविधानसँग बाजिएको निर्णय हदसम्म बदल गरिएको भने अर्को निवेदन दायर गर्ने अधिकार चाहिँ बाटो खुलेर आउँछ
2: उहाँहरू त रिटमा जान्नु हार्यौँ भने हामी त कार्यकर्तासँग जान्छौँ भन्दै हुन्छ नि त
0: यस्तो हुन्छ तपाईँ हामीले एउटा कुरा के हो भने अब त्यो अवस्था चाहिँ के हुन्छ भन्नुहुन्छ भने जब भूपेश्वरले भन्नुभयो जस्तो अधिकारिता चाहिँ आयो शेरबहादुर समूहलाई त्यो अवस्था महाधिवेशन पनि सकिसकु भने त्यो प्रश्न त्यतिखेर चाहिँ काँग्रेस वा तपाईँको चाहिँ देउवा समूह वा गगन समूह भन्ने प्रश्न त्यहाँ सीमित रह्यो भने त्यो के हुन्छ भन्दाखेरि संविधानको स्पिड बमोजिम राजनैतिक दल सम्बन्धी व्यवस्थामा राजनैतिक दलको नियमित अधिवेशन गरिसके पछाडि त्यो प्रभाव भोलि एमालेमा पर्न सक्छ त्यो प्रभाव भोलि राष्ट्रसभामा पर्न सक्छ त्यो प्रभाव भोलि राप्रपा पर्न सक्छ त्यस कारण त्यो भने कानूनी व्याख्याको प्रश्न आयो संविधानिक व्याख्या त्यसैले एउटा जो कोही नागरिकले पनि संविधानबाट कानूनी सर्वोच्चतामा कानून बमोजिम 5-5 वर्षमा हुने महाधिवेशनको प्रक्रियालाई अदालतले अनुमति दिए पछाडि फेरि अदालतले रोक लगायो भने संविधानसँग बाधिने गरी राजनीतिक स्वतन्त्रतामाथिको प्रश्न आउँछ राजनीतिक विकृतिको प्रश्न आउँछ त्यस कारण त्यसलाई जो कोही नागरिकले गगन थापा समूहले वा नेपाली काँग्रेसले दिने होइन तपाईँ म जो कोही नेपाली नागरिक जसले यो देशमा राजनीतिक स्वतन्त्रता सहितको राजनीतिक आस्था संविधानवादभित्र रहेर चलोस् भनेर चाहन्छौँ हामी जो कोहीले पनि निवेदन दिन सक्छौँ त्यो सार्वजनिक सरोकारको विषय हुन्छ र त्यतिखेर त्यो विषय नेपाली काँग्रेससँग सीमित रहँदैन संविधानसँग सीमित रहन्छ संविधानको मर्मसँग जोडिएको हुन्छ राजनीतिक स्वतन्त्रतासँग जोडिएको हुन्छ राजनीतिक दल सम्बन्धी व्यवस्थासँग जोडिएको हुन्छ र त्यो भनेको नेपाली काँग्रेसको घेराभन्दा बाहिर गएर आम लोकतान्त्रिक प्रक्रियासँग जोडिएको हुन्छ त्यसमा गगन थापाले निवेदन दिनु पर्दैन गगन थापा समूहले निवेदन दिनु पर्दैन जो कोही नागरिकले पनि दिन सक्छ
2: भनेपछि कानूनको अभ्यासकर्ताहरू वकिलहरू अरू कोही मानिसहरू पनि यसको विपक्षमा फेरि रिटमा जान सक्ने भए
0: स्पष्ट रूपमा त्यो त्यतिखेर काँग्रेसको सीमा
2: काँग्रेसको आन्तरिक विषय मात्र रहने छैन भन्ने तपाईँको तर्क
0: एकदम मेरो तर्क भन्दा पनि संविधान पढ्यौँ भने संविधानले त्यसलाई प्रष्ट गर्छ संविधानले 5-5 वर्षमा प्रत्येक राजनीतिक दलले महाधिवेशन गर्नुपर्छ भनेको छ महाधिवेशन गर्न सर्वोच्च अदालतले नै गगन थापालाई अनुमति दियो नरोक्नु भनेको अनुमति दिनु हो अनुमति दियो अनुमति दिएर गरेको महाधिवेशनलाई अर्को इतर समूहको नामबाट फेरि त्यो महाधिवेशन रोक्ने गरी निर्णय आयो भने त हामी धेरै प्रति अघि बढिसकौँ कि त हामीले महाधिवेशन रोकेर निर्णय छिटो गरिदिएर आधिकारिकता निर्णय गरिदिनु पर्थ्यो। अब महाधिवेशन नियमित गर्न अनुमति दिइसके पछाडि संविधान बादमा संविधानले 5-5 वर्षमा महाधिवेशन गर्नुपर्छ भनेको संवैधानिक प्रत्यावर्ती बमोजिम संवैधानिक प्रावधान बमोजिम गगन थापा समूहलाई सर्वोच्च न्यायालयले महाधिवेशन गर्न अनुमति दिए पछाडि फेरि त्यसलाई रोक्न अर्को आदेश आउनु भनेको त के हो त? विधिको शासन हो र संविधानवाद हो र? संविधानवाद विधिको शासन भनेको त कसैको तद्विजी अधिकारमा कसैको न्यायिक निष्पक्षतामा निर्णय गर्ने होइन होला। त्यो त संविधानका अक्षरशः लेखेको कुरा पढ्ने कुरा सबैले एउटै होला, एउटै संविधान पढ्छौँ हामीले। त्यस कारण ती दफा पढ्दाखेरि के बुझ्छौँ त हामी भन्ने कुरा जो कोहीले बुझ्नु पर्ला। त्यस कारणले लोक निवेदन गराएको थियो भने कुनै पनि व्यक्ति चाहे न्यायिक इन्साफ दिने न्यायकर्ता होस्, चाहे राजनीतिक दलको सदस्य होस्, चाहे आम नागरिक होस्, संविधानभन्दा माथि केही पनि हुँदैन। संविधानले स्पष्ट प्रावधान गरेको भन्दा बाहिर गएर कानुनी सर्वोच्चतामा आघात हुने गरी कसैले पनि काम गर्नु हुँदैन। त्यो भनेको गरेको ठहर छ र व्यक्तिवादी भएर पहुँचको आधारमा निर्णय त्यस्तो आउँछ होला भन्ने मलाई लाग्दैन।
2: त्यसो भए सारा सार अहिलेसम्म देखिँदा गगन थापा पक्षमाथि उनी आधिकारिकता र उनले गरेका क्रियाकलापहरू, उनीहरूले गरेका कामहरू प्रथम दृष्टिमै यो वैधानिक छ, तपाईँ त्यो देख्नुहुन्छ?
0: मैले भन्दा संविधान पढ्दाखेरि मलाई त्यही लाग्छ।
2: देउवा पक्षले हर हिसाबले विधि मिचिरहेछ, कानून मिचिरहेछ, संविधान मिचिरहेको छ र अदालतको अवहेलना गरिरहेछ तपाईँको निचोड
0: एकदम प्रष्ट रूपमा। कि त छुट्टै दर्ता गर्नु पर्यो, कि त काङ्ग्रेस महाधिवेशन रोक्नको लागि अदालतले आदेश गरेको हुनु पर्यो, या त कि त अदालतले तिमीहरू छुट्टै गर, तिमीहरू छुट्टै गर, भोलि फैसला गरेर हामी हेर्छौँ र अदालतले भनिदिनु पर्यो।
2: अब यति हुँदाहुँदै पनि तपाईँलाई मेरो एउटा राजनीतिक प्रश्न, तपाईँलाई लाग्छ यति हुँदाहुँदै पनि काङ्ग्रेस एक छ? अब यो राजनीतिक प्रश्न हो,
0: यस्तो हुन्छ इमान्दारिता हामी के गरौँ भने चाहे न्यायिक क्षेत्रमा होस्, चाहे हामी राजनीतिक क्षेत्रमा होस्, चाहे अरू प्रशासनिक क्षेत्रमा होस्, हामीमा भएको इमान्दारी र नैतिकताको प्रश्न आउँछ। हेर्नुहोस्, हामी सिङ्गो नेपाली काङ्ग्रेसलाई एक बनाउँछौँ, आजसम्म जे भयो भयो भनेर चाहिँ दुवै पक्ष मिलेर जानु भन्नु सकिहाल्नुको। त्यस कारणले यहाँ म राजनीतिक मेरो निहित स्वार्थका लागि गर्दैछु, राजनीतिक दल गठन गर्नुको पछाडि मेरो व्यक्तिगत स्वार्थ र म पर्न पुग्ने अपेक्षा र लाभको अपेक्षा छ कि या म सिङ्गो देश र जनतालाई लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिमा अघि बढाउन खोज्दैछु भन्ने कुराको भर पर्ने कुरा हो। त्यसो हुँदाखेरि यदि इमान्दारिता छ दुवै पक्षमा, राजनीतिक स्वतन्त्रता भनेको मेरो कुर्सीको लागि होइन, यो देशको स्वाभिमानको लागि हो, यो देशका नागरिकको राजनीतिक स्थिरताको लागि हो, देशको राजनीतिक स्वतन्त्रताको लागि हो भन्ने आवाज सबभन्दा मिल्न नसक्ने भन्ने प्रश्न मलाई लाग्दैन, मिल्न सक्छौँ अझै पनि।
2: हस्, तपाईँको यो मतबाट समय सम्वादका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, नमस्कार।
1: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
4: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
4: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
4: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
4: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
4: फलफूल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
4: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
4: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
8: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
8: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
8: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
8: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिज?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगा।
12: शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: आरबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव,
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्, त्यो हाम्रो सुझाव पनि हो।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाइ दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गभर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उड़ान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेर्ट्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकालेर उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारत स्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसूरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले कुनार र हेलमन प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बालबालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: आङदेमले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेहिता छ। यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघारामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौ।
2: सबैभन्दा जटिल प्रश्न भनेर प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेर देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेर प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको भने दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्, किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ। कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ, एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ। भर्खर नै यहाँ बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखियो भने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
2: प्रतिपक्षबाट त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनुहुन्छ, जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसदप्रति जसरी उत्तरदायी जवाफदेही हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मुहित बढी हुनुभएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, मोहङ्गीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन त्यो चाहिँ शङ्का आशंका चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवादमै आउनुपर्छ।
5: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढंगले औचित्य फुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै होस्। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको गोष्ठमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिक त उहाँले नदिए प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुइएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको गोष्ठमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ी पहिले अपर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
7: न घर हुने न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिलो पो काम गर्दाखेरि कमाएर बसेको थियो, कमाई समय केही छैन। अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन। हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ। रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
6: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
8: बाढी आउनु भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छ। यो रात भने धेरै सधैँ त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना टेन्सन भएर आउँछ।
6: बिदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
9: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने। अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई राहत हुन्थ्यो, काम गर्ने औजार सौजार यताउति।
6: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
3: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टेन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। यूएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयाब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
10: हजुरको रेडियो 102.1 मेगा। सहयोग बारे कुरा गर्छौं।
11: हरेक विद्यार्थीहरूलाई एजुकेसन किट भनेर एउटा प्याकेज बनाएर उपलब्ध गराउने कुराहरू थाहा छ।
12: डीएनए म्याचिङ के हो र कसरी सब पहिचान गर्न यसको उपयोग गर्न सकिन्छ?
11: बुवा आमा छोरा छोरी दाजुभाइ पाइ पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि हस्पिटलसँग समन्वय गरेर उहाँको ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ।
0: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू।
12: भोटेकोशी त्रिशुली बाढ़ी आएको एक महिनापछि त्यहाँका स्कूल विस्तारै शुरू हुन थाल्दा भौतिक पूर्वाधार यातायातदेखि विद्यार्थीको मनोविज्ञान र शिक्षकहरूको पीड़ा जस्ता विविध चुनौती देखा परिरहेका छन्। कापी कलम र पढ़ने ठाउँको जुहो मात्र होइन, यातायात सम्पर्क विच्छेद भएका ठाउँका विद्यार्थीलाई व्यवस्थापन गर्न विभिन्न उपायहरू गरिएका देखिन्छन्। यस विषयमा निरञ्जन राजवंशीले तयार पारेको एक रिपोर्ट।
13: झण्डै महिना दिनपछि स्कूल जान पाएकोमा विद्यार्थीहरू खुशी देखिन्छन्। एक आपसमा भेटघाट हुने, मनोवैज्ञानिक रूपमा सहज वातावरण सृजना गराउने र आवश्यक सामान वितरण गरिने काम भइरहेको छ। रसुवा शिक्षा विकास तथा समन्वय इकाइ अन्तर्गत शिक्षा विभागका सूचना अधिकारी जीवन दाहाल भन्छन्,
11: शिक्षा समूह भनेर गठन गर्यो, जुन चाहिँ पीडीसीयूको नेतृत्वमा जो विद्यार्थीहरूले अभिभावक गुमाए, आफ्नो सामग्री गुमाए, उनीहरूलाई चाहिँ हरेक विद्यार्थीहरूलाई एजुकेसन किट भनेर एउटा प्याकेजै बनाएर उहाँहरूलाई उपलब्ध गराउने कुराहरू भएको छ।
13: विद्यालय प्रवेश गर्ने यो पहिलो चरण मात्रै हो, समस्याका थुप्रोहरू अझै धेरै देखिएका छन् र भिन्न भिन्न प्रकारका पनि। नुवाकोटको देवीघाट स्थित जगत प्रकाश जङ शाह संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल, स्कूल सञ्चालन गरिए पनि पुल बगाएकोले खोला पारेको विद्यार्थीको पढ़ाई छुट्ने चिन्तामा छन्। त्यसको लागि छात्रावास आवश्यक रहेको उनी बताउँछन्।
14: यो दक्षिण टार, पिपल डाँडा, कोमल टार, मूलथला, बोनुदेशी बाडा आउनुपर्ने विद्यार्थी 170 जना जति छन्। ती विद्यार्थीहरूलाई चाहिँ अब यता परि आउनलाई चाहिँ समस्या भयो र त्यो समस्याको लागि चाहिँ हामीले चाहिँ अब के पहल गरिरहेको छौँ भनेदेखि अब कुनै संस्थाले चाहिँ अलिअलि त्यो ओर्नी चौनीको व्यवस्था पनि गरेर व्यवस्था गर्नु चाहिँ अब मुख्य एउटा समस्या चाहिँ अहिले हाम्रो त्यो यतापट्टि एउटा होस्टेल राखेर चाहिँ चलाउने भनेर हामीले आयोजना गरेको राख्नु पनि राखौँ चाहिँ त्यति राख्नु शासन जोडाउने यस्तो संस्था गरी पाएदेखि चाहिँ हुन्थ्यो। एउटा चाहिँ हाम्रो मुख्य अलिक समस्या भने त्यो छ। अहिले
13: पूर्ण रूपमा विद्यालय क्षति पुगेका कतिपय स्थानका विद्यार्थीहरूलाई नजिकको विद्यालयमा पढ़ाईको व्यवस्था गरिएको छ, तर त्यहाँ नयाँ विद्यार्थीहरू समायोजन गर्न कठिनाई भइरहेको देखिएको छ। विद्यार्थीका मात्र होइन शिक्षक शिक्षिकाहरूको समस्या पनि उत्तिकै देखिन्छ। त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मिला श्रेष्ठ,
15: म नै भकानेर आउँछु कि कसरी गर्ने, अनि कतिजनाको घरै छैन, कतिजना रुममा बस्नु भएको छ, रुममा भएको नि अब मैले यति वर्ष काम गरेको मेरो सबै गयो भने त्यो त माइन्डमा त एकदमै छ नि, पीर त आफ्नो पीडा छ, त्यो भएर पनि भित्र पीडा चाहिँ लुकाएर बच्चाहरूलाई चाहिँ ल है न आँट्यो है अब हुन्छ है हाम्रो स्कुल हुँदैछ हामी पढाउँदैछौँ अब आँटि पर्दैन भनेर अब बच्चाहरूलाई सान्त्वना दिएर बस्नु परेको कि सर, आफ्नो मनभित्रको पीडा चाहिँ आफै घुम्चाएर।
13: ठूलो उमेर भइसकेका विद्यार्थीहरूको पढाई विगतमा भन्दा फरक तरिकाले गरिनुपर्ने कतिपयको सुझाव छ। शिक्षाविद विद्यानाथ कोइराला,
16: एकदम छिटै सिकाउनु पर्ने अवस्था छ, किनभने अब कति कता सहारहीन नै भएको छन्, त्यो अर्ध सहारहीन केटाकेटीहरूको निम्ति चाहिँ नि कमसे कम गरिखाने सिपहरू चाहिँ नि के सिप, अनि उनले जे उत्पादन गर्छन् त्यो चाहिँ किन्ने पालिकाले ग्यारेन्टी गर्ने किसिमको तरिका गरिदियो भने अनि उनीहरूलाई चाहिँ के हुन्छ, एकसाथ पढाइ पनि हुन्छ अनि उनले कमाउने कुरा गर्ने पनि कमाइ र पढाइ जोड्ने किसिमको तरिका पनि हुन्छ, अनि आश्वस्त हुनुको निम्ति मास काउन्सिलिङ भनेर प्रविधिबाट काउन्सिलिङ पनि गर्न सकिन्छ, यो उपाय चाहिँ जरुरी हो भन्ने लाग्छ मलाई।
13: भाडीबाट रसुवादेखि धादिङसम्मका 42 विद्यालयमा क्षति पुग्दा झण्डै 14,000 विद्यार्थीको पठन पाठन प्रभावित भएको सरकारी तथ्याङ्क छ। त्यसमा 200 विद्यार्थी र 8 शिक्षक पनि हराइरहेको बताइएको छ।
0: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। बाढ़ीको कारण धेरै मानिसहरूले आफ्नो आफन्त तथा साथीभाइ गुमाए। भेटिएका कैयन शवको पहिचान गर्न सरकारले डीएनए परीक्षण गराइरहेको छ। डीएनए परीक्षण कसरी गराउने अनि त्यसको परिणाम कति समयमा आउने हो भन्ने विषयमा हामीले नदीले बगाएर पुर्याएको धेरै शव भेटिएको चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेलसँग कुराकानी गरेका छौं।
11: यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जसको चाहिँ मिसिङ मान्छे आफन्त मिसिङ हुनुभएको छ, उहाँको आफन्त अझ विशेष गरेर क्लोज रिलेटिभ भन्छ त्यसलाई, बुवा आमा छोरा छोरी दाजुभाइ आफ्नो चाहिँ पाइ पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयले त्यहाँको चाहिँ सरकारी हस्पिटलसँग समन्वय गरेर उहाँको चाहिँ ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ हजुर।
10: डिएनए परीक्षण गर्न कति समय लाग्छ अनि यो परीक्षणको रिजल्ट कति दिनसम्म आउँछ अनि यो बाढी प्रभावितहरूको गुनासो के छ भने लामो समयसम्म लागेको भन्ने गुनासो छ।
11: रिपोर्ट कहिले आउँछ भन्ने कुरामा यो प्राविधिक टेक्निकल कुरो भयो। यसमा हाम्रो नेपाल प्रहरीको विधि विज्ञान परीक्षाला र कुमलटामा रहेको विधि विज्ञान परीक्षाला दुईटाले परीक्षण गरिरहेको छ। अरूलाई प्रायोरिटी छोडेर यसलाई अहिले डिएनलाई प्रायोरिटी दिएर काम भइरहेको छ, रफरमा काम भइरहेको छ। जति मान्छेले हामीलाई फोन गरेर सुन्नु भएको छ, हामीले पनि यो चाँडो आउँछ भनेको छ, ठ्याक्क काम प्रोसेसमा भइरहेको छ। र डिएनए प्रोफाइलिङ म्याचिङ भइसकेपछि रिले क्लोज रिलेटिभको ब्लड स्याम्पलिङ र डिएनए जुन डेड बडीको डिएनएको म्याचिङ भएपछि सुरक्षित राखिएका सबैलाई हामीले हस्तान्तरण गर्न हामी तयार छौँ।
10: यो आफन्तहरू गुमाएका यो बाढीबाट कतिजना चाहिँ वैदेशिक रोजगारीमा पनि हुनुहुन्छ होइन, उहाँहरू चाहिँ केही कारणहरूले गर्दाखेरि नेपाल आउन नपाउनु भएको अवस्था पनि छ। त्यस्तो अवस्थामा डिएनए परीक्षण कसरी गर्न सक्छन् होला, कस्तो व्यवस्था छ?
11: जो विदेशमा हुनुहुन्छ उहाँ विदेशमा भएको व्यक्तिले पनि डिएनए क्लोज रिलेटिभ डिएनए प्रोफाइल डिएनए ब्लड स्याम्पलिङ दिन पाउनुहुन्छ। उहाँले उहाँ जुन देशमा हुनुहुन्छ उहाँले चाहिँ नजिकको हस्पिटलमा गएर उहाँले रिपोर्ट चाहिँ नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ। उहाँले नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ। त्यो मेल गरेको रिपोर्टलाई चाहिँ हामीले चाहिँ त्यसलाई आधिकारिक मानेर हाम्रो चाहिँ सर्भरमा राख्नेछौँ।
10: यो डिएनए परीक्षण गर्दाखेरि यो जुनसुकै जिल्लाबाट गर्न पाउँछन् कि कहाँ कहाँ गएर गर्नुपर्छ? अनि अघि हजुरले भन्नुभएको जस्तै यो जिल्ला प्रहरी कार्यालय नजिकमा जाने भन्नुभएको थियो, तर रसुवामा त कार्यालयहरू पनि पानीले बगाएको अवस्थामा छ। त्यस्तो अवस्थामा बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू उहाँहरूले चाहिँ जहाँ बसोबास छ त्यहीबाट डिएनए परीक्षण गर्न पाउँछन् कि?
11: आफूलाई जहाँ हुनुहुन्छ तपाईँहरू त्यही ठाउँको जिल्ला प्रहरी कार्यालयमा जानुभयो भने तपाईँहरूलाई हामीले हेल्थ डेस्क तयार गरेका छौँ। त्यो हेल्थ डेस्कमा गएर तपाईँहरूले चाहिँ ब्लड स्याम्पलिङ दिन सक्नुहुनेछ। त्यही भएर आफ्नो सहायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्दैन अनुरोध गर्दछौँ।
10: बालबालिकाहरू, गर्भवती महिला, ज्येष्ठ नागरिकहरूलाई कसरी तपाईँहरूले म्यानेजमेन्ट गरेर डिएनए टेस्ट को लागि कसरी गर्नुभएको छ?
11: उहाँहरूले हामी आउन नसक्ने अवस्था छ भन्यो भने हामी पनि त्यही जान सक्दैछौँ। डिएनए प्रोफाइललाई हामी समस्या छ यस्तो छ भनेर चाहिँ यदि कसैले भन्नुभयो भने हामी उहाँ घरमै गएर पनि हामी उहाँहरूलाई चाहिँ त्यो ब्लड स्याम्पलिङ लिन सक्ने हामी त्यो अवस्थामा छौँ। उहाँहरूले जानकारी दिनुभयो म मेरो बच्चा आउन सक्ने अवस्था छैन, म गर्भवती छु, तपाईँहरू घर आइदिनु पर्यो भने पनि हामी जनस्वास्थ्यको चाहिँ के अरे डक्टरलाई लिएर गएर ब्लड स्याम्पल चाहिँ निकालेर हामी ल्याउन निकाल्न तयार छौँ। नेपाल प्रहरी त तयार छ, त्यो जानकारी गराइदिनु होला हजुर।
10: कतिजनाको त्यस्तो अवस्थामा चाहिँ डिएनए गर्दाखेरि पनि म्याच नभएको अवस्था छ, यस्तो बेलामा चाहिँ उहाँहरूले चाहिँ के गर्नु पर्ला त? कसरी उहाँहरूले चाहिँ आफ्नो परिवार आफन्तहरूको सब पहिचान गर्न सक्छन् त?
11: अबको अन्तिम विकल्प भनेकै डिएनए प्रोफाइलिङ हो, डिएनए म्याचिङ हो। अब त अरू विकल्प केही पनि छैन। हामी जति पनि फोटाहरू चाहिँ उहाँहरूको चाहिँ मिसिङ भएको आफन्तको चाहिँ जति पनि फोटाहरू छन् त्यो फोटो हामीले नेपाल प्रहरीको वेबसाइटमा पनि राखिसकेका छौँ। त्यो वेबसाइटमा हेर्न सक्नुहुन्छ। वेबसाइटमा हेरेपछि चाहिँ उहाँले त्यो पनि भएन भने चाहिँ अब डिएनए प्रोफाइलिङ सबै ठाउँ गर्न होला। हाम्रो चाहिँ त्यो डिएनए प्रोफाइलिङको आधारमा चाहिँ हामीले घरे उहाँलाई चाहिँ सब हस्तान्तरण गर्नेछौँ। नत्र अरू डिएनए प्रोफाइलिङ हो अन्तिम अवस्था चाहिँ डिएनए म्याचिङ हो अब आफन्त भन्नु।
0: सबको डिएनए परीक्षणको प्रक्रियाबारे बोल्दै थिए चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेल साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
12: अब पहिरोका बेला जोगिने विषयमा एक जानकारी।
17: बर्खामा घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
12: पूर्व तयारी जरूरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
17: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
12: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
17: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
12: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
17: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
12: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइभ
17: कार्य गर्नु आवश्यक हुन्छ।
12: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
17: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र

0: さあ、
1: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिजमले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापन विषयबारे विजय गजमेरबाट सुनौ।
2: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौ। दिनहुँ आउने सामान्य तनावका बारेमा होइन, त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौ। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठूलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाईँ सबैभन्दा कठिन समयमा बाँचिरहेको हुन सक्छ, जस्तै कुनै युद्धमा प्रियजनसँगको बिछोड वा मृत्युको पीड़ा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठूलो परिवर्तन भए जस्तो। तपाईँ आफ्नो पढ़ाई रोकिएका कारण अन्यपूर्ण भविष्यको चिन्तासँग संघर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईँलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिइँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज, गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाईँ उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठनले ब्युजाउने। तपाईँलाई झडङ्ग रिस उठ्छ, तपाईँ असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो। तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मदत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मदत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्, शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मदत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशालाग्दो भविष्यको कल्पना गर्दा पनि सजिलो हुन्छ। आफ्नो वरिपरिको वातावरणमा ध्यान दिनुहोस्। तपाईँ के हेर्न, सुन्न, सुन्न सक्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। यहाँसम्म आइपुग्न तपाईँ कति बलियो हुनुहुँदो रहेछ भनेर सम्झनुहोस्। यही शक्ति भविष्यमा प्रयोग गर्न सक्नुहुन्छ। अब सुरुमा जस्तै नाकबाट बिस्तारै सास लिनुहोस्, कुनै फूलको सुगन्ध लिए जस्तै र बिस्तारै मैनबत्ती निभाउनलाई फू गरे जस्तै झन बिस्तारै सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepali मा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
4: रंग बहार रंग बहार
5: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्जर पेन।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली, वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को शान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहोरी को शैली सिन्धुली को राजा

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904669 98692 69998।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475746, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
7: Xiaomi Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्रीडे।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 0845410143, 98638023422।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
9: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
9: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
9: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
10: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
9: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
10: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
9: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म त्रिराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहको 15 केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ़िरहँदा देशभरका 3192 वटा महाधिवेशन सम्पन्न भएको छ। आगामी मंगिर 21 गतेदेखि 23 गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि आजबाट वडा अधिवेशन शुरू गरिएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार हालसम्म देशभरका कुल 6743 वटा मध्ये 3191 वटा महाधिवेशन सकिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 577, मध्य प्रदेशमा 402, बागमती प्रदेशमा 563, गण्डकी प्रदेशमा 386, लुम्बिनी प्रदेशमा 550, कर्णाली प्रदेशमा 257 र सुदूरपश्चिम प्रदेशमा 456 वटा महाधिवेशन सम्पन्न भएको छ।

राष्ट्रिय मानवाधिकार आयोगले ज्येष्ठ नागरिकका हक अधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयन गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ। 36औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहिबार आयोगले ज्येष्ठ नागरिकलाई राज्य परिवार र समाजबाट सम्मान संरक्षण तथा अधिकारमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ। मेडिकल व्यवसायी दुर्गा परसाईलाई थप एक दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहिबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको परसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उहाँलाई उपस्थित गराउन आदेश दिएको थियो। प्रतिनिधि सभाको बैठकले तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले तीनवटा महत्वपूर्ण विधेयकहरू कर्मचारी सञ्चय कोष विधेयक 2083, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सियट पहिलो संशोधन विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थिए। त्यो प्रस्ताव प्रतिनिधि सभा बैठकले सर्वसम्मतिले स्वीकृत गर्यो। यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुभएको थियो। नेपाली कंग्रेसको 15 महाधिवेशनका लागि शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा पेश गरेको कार्यतालिकालाई निर्वाचन आयोगले अभिलेखमा राखिएको छ। देउवा नेतृत्वको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले असोज 13 गति आयोगमा पत्र पठाउँदै महाधिवेशनको प्रक्रियाबारे जानकारी गराएको थियो। उक्त पत्र प्राप्त भएसँगै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले सो कार्यतालिकालाई बिहिबार आयोगको अभिलेखमा राख्न र सोही बमोजिम फाइल खडा गर्न तोक आदेश दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको संघीय संसदीय दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ। दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहिबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विपत्तिपछिको राहत उद्धार र पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। मनाङका हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर विपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। राष्ट्रिय सभाले भोटेकोसी र काली गण्डकी विपत्ति अध्ययन तथा निगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण अधिकारी, सञ्जना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछन्। सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक हिलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नापी कार्यालय कलङ्की काठमाडौँका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध भ्रष्टाचारमा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जनको अभियोगमा श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचारमा दायर गरेको आयोगले श्रेष्ठमाथि 4,74,46,813 रूपियाँ बराबरको विगो दावीसहित बिहिबार आरोप पत्र दायर गरेको छ। बागमती प्रदेश सरकारले बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारसँग अनुदान सहयोग माग गर्ने निर्णय गरेको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री परिषदको आज बसेको बैठकले रसुवा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि संघ सरकारसँग 1 अर्ब अनुदान माग गर्ने निर्णय गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्रिपरिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गराएको छ। बिहिबार व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको। असोज 13 गतेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। प्रस्तावित संघीय निजामती सेवा ऐन 2083 विधेयकले निजामती सेवालाई र मर्यादित बनाउन विभिन्न गम्भीर कसुरमा संघ तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्तिलाई सेवा पेसामा सेवा प्रवेशमा कड़ा रोक लगाउने व्यवस्था प्रस्ताव गरेको छ। सन् 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा 88,248 जना पर्यटक नेपाल आएका हुन्।

रामेछापको रामेछाप नगरपालिका अस्थात सुखा जुरोडा कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका वडावासीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्ता सेवा काठमाडौँमै उपलब्ध गराउने भएको छ। उच्च शिक्षा उपचार तथा विभिन्न कारणले काठमाडौँ उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडामै पुगेर सेवा लिन कठिनाई भइरहेको भन्दै वडा कार्यालयले काठमाडौँमै सेवा सञ्चालन गर्न लागेको हो। सिन्धुलीको महाभारत उत्तर क्षेत्रका नागरिकले आत्महत्या दुर्घटना विपद वा शंकास्पद मृत्यु भएका व्यक्तिको शव परीक्षण गराउन सिन्धुलीमाढी मन्थली वा धुलीखेल पुग्नुपर्ने बाध्यता अब हट्ने भएको छ। गोलन्जोर गाउँपालिकाले ग्वालदार स्थित गोलन्जोर आधारभूत अस्पतालमा आजदेखि शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले बुधबार सूचना जारी गर्दै सेवा शुरू भएको जानकारी दिएको छ। सिन्धुलीमा अरिङ्गलको टोकाईबाट एकजनाको मृत्यु भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका साथ राता तारका 73 वर्षीय विमला परियारको अरिङ्गलको टोकाईबाट मृत्यु भएको बुधबार साँझ खुर्कोट बजारबाट घर फर्कने क्रममा स्थानीय भीम ज्योति क्याम्पस नजिक अरिङ्गलले टोकेपछि उनी बाटोमै बेहोस भएका थिए। उनलाई बेहोस अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि स्थानीय शुभजीवन अस्पताल पुर्याउन साथ चिकित्सकले मृतक घोषणा गरेको हो।

र नाबालिका छात्रालाई बाल यौन दुरूपयोग गरेको आरोपमा रामेछापका एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खबर गरेका थिए। बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि स्थानीय शुभजीवन अस्पताल पुर्याउन साथ चिकित्सकले मृतक घोषणा गरेको हो।

नगरपालिका 4 स्थायी घर भई हाल रामेछापको सेनापति गाउँपालिका 5 बस्दै आएका भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार 13 वर्षीय नाबालिका छात्रलाई परीक्षामा पास गराइदिने भन्दै फकाउने, संवेदनशील अंगमा छुने तथा चिमोट्ने र फेसबुक मेसेन्जर मार्फत अश्लील फोटो भिडियो तथा सन्देश पठाउने जस्ता गतिविधि गरी पटक पटक बाल यौन दुरूपयोग गरेको आरोप छ। उक्त आरोपमा भण्डारीलाई 2083 साल असोज 14 गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ। रामेछाप जिल्ला अदालतबाट 8 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार छ कि हो, हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार मनो नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत्वले समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazır kurabaz, hazır kusat yuhu, hazır kuririyo vek sedi tıplayık megahertz, namaskar. Hazır kuririyo vek sedi tıplayık megahertz, kuratri kalın prastati karikram, SMS duhuriko porkhama rahanu vayka, basnu vayka, tapay tamam tamam adarani esrata manarama. रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री तपाईँकै होइन मुटुको ढुकढुकी श्रुराज महतो उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि अझ विशेष विशेष विशेष बनाउनको लागि तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज अनि तामाकोसी एफएम 95 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसनबाट पनि सुन्दै हुनुहुन्छ अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्युज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ होइन सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथसाथै कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु केही लेख रचनाहरू लेख्नुभएको छ भने पोस्ट गर्न सक्नुहुन्छ सुनाउने कोसिस होइन म वाचन गर्ने कोसिस गर्नेछु भने साथसाथै यदि कोही कसैलाई मिस गरिराख्नु भएको छ यो रातको समयमा भने उहाँहरूको सम्झनामा पनि होइन हामीलाई म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि मलाई चाहे त्यस्तै गरेर कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला पनि चाहन्छु नम्बर भन्दा पनि जस म्यासेजहरू पठाउन सक्नुहुन्छ हजुरको रेडियो रहेको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ होइन नेपालीमा है फेरि त्यो पनि तपाईँले नेपालीमा हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ त्यहाँनिर भेटाउनु हुनेछ अडियो लाइभ त्यसमा म्यासेजहरू पठाउनु पर्ने हुन्छ भन्न चाहे त्यस्तै गरेर अर्को भनेको त अब सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउनेछु म यति बेलाको समयमा तपाईँको माझमा राख्नेछु एउटा गीत त्यसपछि आउनेछु तपाईँसँग तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नको लागि यति बेलाको समयमा आयो है दसैँ तिहार नै पुरुषोत्तम भण्डारी अनि अस्मिता पल्लकोटीको आवाजमा गीत छ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुलाई मेसेजहरू पठाउँदै गर्नुलाई त

Hi, Vita Faika Mazmarakira Karakrim Kasruat Kariseki Kasu, the say Tiharni, and then on Tapakapani, Bistar Bistara, Aunday, संगीत पुरस्कार मनारी कराएको थियो कार्यक्रम एसएमएस दोहोरी अनि अर्पण राखेको छ आवाजमा म सुराज महछु साथमा तपाईं हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिन होला भन्न चाहन्छु ससतै मेसेजहरु पनि पठाउन सक्नुहुन्छ अनि कार्यक्रमलाई शेयर गरेर पनि साथ दिन सक्नुहुन्छ है तपाईंले यदि मन पर्छ भने कार्यक्रम हैन सुन्दै हुनुहुन्छ भने पनि हुन चाहे तपाईंहरुले पठाउनु भएका मेसेजहरु पनि वाचन हुने छन् हैन साथसाथै अब प्रायः जस्तो मिठा रमाइला कुराकानीहरू गर्दै गर्दै अगाडि बढ्ने कोसिस मेरो रहनेछ आफ्नो मैले चाहे के मेसेजहरू छन् म वाचन गर्न चाहन्छु र बहादुर लगाई हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ बुटवलबाट कथा भन्नुभएको छ एकजना धेरै गरिब भिखारी रहेछन् भिख माग्दै जाँदा धनी साहु महाजानको घरमा पुगेछन् र भनेछन् हजुर केही सहयोग गर्नुहोस् न भनेछन् ती धनी व्यक्तिको एउटा हात पनि थिएन एउटा आँखा पनि नदेख्ने थिए दाँत पनि सबै झरिसकेका थिए धनी साहुले सोधे भन तिमीलाई के कुराको कमी छ भिखारी भन्छन् धन सम्पत्ति छैन घर जग्गा छैन खान लाउनको दुःख छ भनेछन् धनी साहु भन्छन् तिमीसँग सकली दाँत रहेछन् हात खुट्टा आँखा सध्य रहेछन् एउटा आँखा बेच्दा 5-10 लाख आउँछ एउटा नकली दाँत हाल्नु पर्दा 10-15 हजार पर्छ सकली एउटा दाँतको त 30 हजार पर्ला आखिरी धन सम्पत्ति त हामीसँग जति पनि रहेछ नि जन्मदा धन सम्पत्ति लिएर आएका होइन रहेछौँ र मरेर जाँदा पनि केही लाने त होइन रहेछ भनिन्थ्यो पक्कै पनि मार्मिक कथा हो जाँदाखेरि केही लिएर जाने होइन आउँदा पनि आउन हामीले धेरै चिज लिएर आयौँ होइन हामीसँग सब चिज राम्रो भइसकेपछि त्यो नै स्वास्थ्य हो त्यो नै धन हो जस्तो लाग्छ होइन जाँदा के छ त्यही होइन टिक्राम सुनाएर हुनुहुन्छ रामी छ घरमै हाल काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ सुनाका नुङ्गा मिठो प्रेम निर्मल आउने जीवन शुभ अन्जान अञ्जना सुनवार लक्ष्मण मगर कालो विमान सुनार लक्ष्मण किराती त्यस्तै गरेर टिकाइदो भूमिका राई कमला मुखिया प्रेमकाल आचार्य मुना मुखिया शर्मिला सरू मगर पलपल अपेक्षा सेन छुची फुची बिनु रामलाल सुमन रमला साम्पाङ राई देवास कोटा कमल श्रेष्ठ दिलदेखि रिया सजना माझी सजना सरस्वती खत्री सरस्वती सुनवार कुपिला चामलिङ राई राई अनिता अमनको साथी जीवन कार्की लगायत सबैमा सम्झना छ भन्नुहुन्छ प्रकाश केसी हुनुहुन्छ दाई कार्यक्रम सुन्दैछ राम्रो चलाउनु भएको छ भन्नुहुन्छ रुममा बसेर सुनिरहेको छु भन्नुहुन्छ चन्द्र काफले र राधिका मालको दसैँ तिहार सकेमा एउटा सानो भन्ने गीत राखिदिनु छ भन्नुहुन्छ हजुरले भने गीत भेटिन हजुर मलाई लिङ्क पठाइदिनुहोस् प्रकाशले सुन्दै हुनुहुन्छ भने गीतको लिङ्क पठाइदिनुहोस् त्यो भयो भने राम्रो हुन्छ होइन चन्द्र काफले रामचन्द्र काफले अब मैले भेटिन नभेटिसकेपछि त अब होइन भन्नु पर्यो सो मैले उहाँको रोजाको गीत भेट्न सकेको छैन सरी भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दैछ है दुबईबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे यति बेला अर्को एउटा दसैँ गीत राख्न चाहन्छु पुरानो दसैँ गीत होइन राख्न चाहन्छु यति बेलाको समयमा तपाईँको माझमा त्यसपछि आउँछु म तपाईँसँग कुराकानी गर्नको लागि अथवा तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नको लागि यति बेलाको समयमा चाहिँ तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत छ सुनको जलप दसैँ गीत रहेको छ होइन गीत राख्न चाहन्छु यति बेलाको समयमा तपाईँको माझमा त्यसपछि चाहिँ आउनेछु यति बेलाको समयमा यो गीत राख्छु यसमा आवाज दिनुभएको छ विष्णु खत्री बिमा कुमारी द्वारा

सहयोगी तपाईँको माझमा राखेको जलाफ विष्णु खत्रियन साथसाथै यसमा आवाज दिनुभएको थियो बिमा कुमारी दुराको आवाज रहेको थियो कार्यक्रममा समस्त हरियाणी अर्पे राखेको छ आवाज म श्रोताजमा छु तपाईँको माझमा तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्दै साथमा लोकधोरी भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेको छु यति बेला म म्यासेज तर्फ लाग्न चाहन्छु होइन प्रायः जसो यति बेला म्यासेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू अर्चना अनमोल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि बहराइनबाट सञ्जना सबैमा भन्नुहुन्छ मिनुल अन्तरी मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है हाजिर भए आज पनि भन्नुहुन्छ पाल्पा पालङ्गर भाइ हाल्नु साल्दिया रेभियाबाट सञ्जना सबैमा भन्नुहुन्छ त्यस्तै अनिसा केसा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सञ्जना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मिलन घालमुटु हुनुहुन्छ दोहा कतारबाट सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर घर भाइ हाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि होइन प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने मिस यु लभ यु बाबा विनोद साम्पाङ मामु अञ्जना त्रिपारी साम्पाङलाई चाहिँ अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ जन्मदिन ठिक छ मनिषा बान्तवा सोना कन्दुङ्गा रमला साम्पाङ एमपिबी बस लिम्बू त्यस्तै गरेर हुन्छ रामकुमार थापा प्रेम भण्डारी बस लिम्बू अनि युटराम चौधरी माधव ढुङ्गेल रत्नबहादुर थापा राजकालकोट क्षेत्र एम्फू हजरमान राई लगायत सबैमा सञ्जना छ भन्नुहुन्छ राई सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि होइन कार्यक्रम सुन्दैछु भन्नुहुन्छ पूर्वली अन्जान सफल आयुष राई हो नेपाल घरतिर थुमा हाल चाहिँ युएबाट हो ह्याप्पी बर्थडे दाई टङ्क राई भन्नुहुन्छ त्यस्तै गरेर मुटु प्रेम तामाङ लिकेश्वर लिम्बू त्यस्तै गरेर गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ त्यस्तै गरेर राजबुढा थकी चामलिङ रमला साम्पाङ राई सरिता राई मिडिया प्रेमी राई अनिसा पान्तुवा सोफिया राई सुस्मिता मगर अनि त्यस्तै गरेर सुस्मिता नास्टिङ सानु माया शेर्पा होइन पुष्पा अञ्जली राई सिम्पल शर्मा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर मेसेज पठाउनु भएको छ यति बेला मेसेज पठाउने कोसिस गरिरहेछु रवाजी हुनुहुन्छ सर टिकटकमा छैन भन्नुहुन्छ नै छैन है मतलबतिर हिक्मत साई हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ हिक्मत साई मुम्बई देखियो भन्नुहुन्छ मिलन भण्डारी जीवन कार्की उमा डुङ्गेल माधव डुङ्गेल बहिनी भगवती बरवाल भान्जी राजकुमारी किस्तिलो गुरुङ बद्री राज थापा आयु छेत्री देवराज लगायत डिएमजङ छेत्री सिमला शेर्पा ऋतु थोकर तामाङ कमला पौडेल कमल श्रेष्ठ काठमाडौँमा रहने प्यारो छोरा राजन साई दैलेख तुल्लु पाँचमा रहने घर परिवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने त्यस्तै गरेर दादा आज मलाई क्षितिज पारी उनको बस्तीमा भन्ने गीत राखिदिनुहोस् त भन्नुहुन्छ कल्पना सन्तानजी हुनुहुन्छ गीत अब दसैँका गीतहरू रोजाइमा पार्नुभएको भए आज राम्रो हुन्थ्यो पनि मुना चाहे ठिक छ राख्ने कोसिस गर्छु म पनि मुना चाहे अर्जुन आँखा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ शङ्ख सभा धर्मदेव दुई तामपोकबाट अर्जुन आँखा हो भन्नुहुन्छ मिडिया प्रेमी राई अनिसा अरू छेत्री अर्पल रोशनी अन्जिता मल ठाकुरी छेत्री अलिसा बान्त राई अप्रिन्जिने ललितजिने प्रदीप आँखा लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यति बेला लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ त्यो पनि छोटो मिठोमा म तपाईँको माझमा राख्न चाहन्छु क्षितिज पारी उनको बस्तीमा गीत राख्न चाहन्छु त्यसपछि आउँछु बिदा माग्नको लागि रेडियो सुन्दै गर्नुहोला यता

गीता पाई को महज में राखे अब चाहिँ लगभग कार्यक्रम का समावेश स्थगित लाइसकेको छ छुटिनु पर्ने हुन्छ तेन्जल सम्बन्धित तथा विदेश में रहकर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद न साथ कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0440 4926 रहेको छ भने मेसेजहरू मार्फत पनि तपाईँलाई सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भन्नु छ आज के गीतहरू तपाईँको माझमा राखे भने तपाईँले नै रुचाइमा पार्नुभएका गीतहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढे झालुका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा औषध लिन बिर्सनु भयो कि ध्यान दिनुहोला भन्न चाहन्छु त्यस्तै अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला भन्न चाहन्छु होइन यी कुराहरूमा ध्यान दिनुहोला भन्दै अन्तिममा तपाईँको माझमा बाटो हेरे हुन्छ आई घरमा यसपालिको दसैँ र तिहारमा गीत राख्दै राख्दै आजको बसाइबाटमा कार्यक्रम प्रस्तुत श्रीराजमा छुटे हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त

गएरमा यसपालि कतासै र तिहारमा गीत राख्दै राख्दै आजको बसाइबाटमा कार्यक्रम प्रस्तुत श्रीराजमा छुटे. हवस् त नमस्कार, शुभरात्री मिठो सपनीको कामना गरे है त.

0: Good Life Digestive Biscuit.
1: निजामती विधेयक ढिलो आयो जरे हल्लायो देवा पक्षको अधिवेशनमा जानेलाई संस्थापनले कार्यवाही गर्ने विद्युतको राष्ट्रिय प्रसारण लाइन निजी क्षेत्रले पनि प्रयोग गर्न पाउने उचाइ कम हुँदा पुलहरूमा बढ़ी क्षति र सरकारलाई अझै पत्याएन शेयर बजारले लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेशिएका श्रमिकलाई वीर अस्पतालबाट विशेषज्ञ सेवा शीर्षकको शुभ समाचार
2: वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागिएको हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन एकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार विशेषज्ञ सेवा दिन नेपालको सरकारी अस्पताल वीर अस्पताल र सम्बन्धित देशका स्थानीय सरकारी अस्पताल बीच समन्वय गरी उपचार गर्ने गरी सम्झौताको तयारी भइरहेको छ। वीर अस्पतालको टेलिमेडिसिन विभागले प्रदान गरेको प्रेस्क्रिप्सन सम्बन्धित देशका स्थानीय अस्पतालका चिकित्सकले हेरी सोही अनुसार उपचारमा समन्वय गर्ने व्यवस्था हुनेछ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: हेल्दी हो।

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा खबर छ। संघीयता कार्यान्वयनसँग जोड़िएको संघीय निजामती विधेयक संसदमा दर्ता भइसँगै प्रशासनिक क्षेत्रमा ठूलो हलचल देखिएको छ। विधेयकका प्रावधान हुबहु पारित भए 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरेका 10,000 भन्दा बढ़ी कर्मचारी एकसाथ घर फर्किनेछन्। निजामती विधेयकका मुख्य 9 विशेषताहरू यस प्रकारका छन्। तहगत संरचना र 11 सेवा समूह, श्रेणीगत प्रणालीका साथै तहगत ढाँचा 4 तहसम्म, सूचना प्रविधिलाई थपेर कुल 11 सेवा समूह बनाइएको छ। त्यस्तै प्रतिस्पर्धा र पदपूर्तिको नयाँ अनुपात, जहाँ खुल्ला, आन्तरिक, अन्तरतह र बढ़ुवा गरी 3 प्रकारको प्रतिस्पर्धा हुने व्यवस्था छ। उपसचिवमा 40% र सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको छ। योग्यता उमेर र अस्थायी नियुक्ति, प्रवेशका लागि न्यूनतम 18 र 21 वर्ष तथा अधिकतम 35 पुरूष र 40 महिला, खुल्ला उपसचिव सहसचिवका लागि 45 वर्ष, ज्यालादारी र करार निषेध, लोकसेवाका वैकल्पिक उम्मेद्वारलाई अस्थायी नियुक्ति, उमेर हद र पदावती र अनिवार्य अवकाशमा कर्मचारीको अनिवार्य अवकाश उमेर 60 वर्ष तोकिएको छ। ऐन लागू भएको वर्ष 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पार गरेका कर्मचारीको अवकाश हुने व्यवस्था गरिएको छ। त्यस्तै चक्रीय सरूवा र निजामती सेवा बोर्डमा चक्रीय आधारमा सरूवा हुने व्यवस्था छ भने मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा बोर्ड गठन गरिने समेत व्यवस्था गरिएको छ। नवीन कार्य सम्पादन मूल्याङ्कन प्रणाली, जसमा कास्मुमा सेवाग्राहीको प्रतिक्रिया र तल्लो तहका कर्मचारीको मूल्याङ्कन गरिने व्यवस्था छ। सहसचिव तहका अधिकारीहरूका लागि नेतृत्वको व्यवस्था समेत विधेयकमा छ। आचरण स्वार्थको द्वन्द्व र कुलिङ अफ पिरियड, जहाँ कर्मचारीले स्वार्थ बाझिने काम गर्न नपाउने, कुलिङ अफ पिरियड 2 वर्ष तोकिएको छ। प्रशासनिक अन्तर सम्बन्ध प्रदेश र स्थानीय तहमा गरी प्रदेशमा अधिकृत 12 तह सहसचिव सरहसम्म र स्थानीय तहमा 11 तह भनी तोकिएको छ भने प्रदेशका प्रमुख सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाबाटै हुने व्यवस्था गरिएको छ। त्यस्तै समावेशिता, जहाँ महिलाभित्रै पनि समावेशिता हुने व्यवस्था छ। समावेशी सुविधा एक व्यक्तिले राजपत्रांकित पदमा एकपटक र राजपत्रांकितमा एकपटक मात्रै हुने व्यवस्था गरिएको छ। निजामती विधेयकका यी 9 मुख्य विशेषताहरू थिए। निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
3: पन्ध्रौं महाधिवेशनको संघारमा पुगेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद समानान्तर अभ्यासको चरणमा प्रवेश गरेको छ। गगन कुमार थापा नेतृत्वको कंग्रेसले आफ्नो कार्यतालिका अनुसार अघि बढ़िरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिहिबारदेखि समानान्तर रूपमा वड़ा अधिवेशन शुरू गरेको छ। पार्टीभित्र दुई धार प्रष्ट रूपमा आम्ने सामने हुँदा विगतमा महत्वपूर्ण मानिएका नेताद्वय डाक्टर शेखर कोइराला र पूर्णबहादुर खड्का नेतृत्वको तेस्रो धार भने अलमलका कारण खुम्चिन पुगेको छ। आधिकारिक रूपमा गगन थापा नेतृत्वको कंग्रेसले गत असोज 3 र 4 गते नै वड़ा अधिवेशन सम्पन्न गरिसकेको छ भने यही असोज 18 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। उक्त प्रक्रियामा सहभागी नभएको देउवा पक्षले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन तयारी समिति गठन गरी बिहिबारबाट छुट्टै वड़ा अधिवेशन थालेको हो। अनुशासन अलमलले कमजोर बन्दै तेस्रो धार, कंग्रेसभित्रको यो ध्रुवीकरणमा सबैभन्दा बढ़ी नोक्सानी तेस्रो धारलाई भएको छ। कंग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले निर्माण गरेको भनिएको तेस्रो धार यति बेला निकै कमजोर अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। अनुशासन समितिको चेतावनी, निवर्तमान सभापति देउवाको संरक्षणमा शुरू भएको भनिएको वड़ा अधिवेशन बिहिबार रसुवा बाहेकका 76 वटै जिल्लामा प्रारम्भ भएको देउवा पक्षको दावी छ। अधिवेशन गराउने जिम्मेवारी पाउनुभएका केन्द्रीय निर्वाचन अधिकृत एकराज पोखरेलका अनुसार देशभरबाट प्राप्त रिपोर्टिङका आधारमा 3,500 भन्दा बढ़ी वडामा अहिले अधिवेशन भएको छ। उहाँले दुई दिनभित्र बाँकी वडामा पनि अधिवेशन सम्पन्न हुने जानकारी दिनुभएको छ। देशभरका कुल 6,743 वडामा अधिवेशन गर्ने देउवा पक्षको लक्ष्य छ। आफ्नो पक्षको अधिवेशनलाई उत्साहजनक बनाउन निवर्तमान सभापति देउवाले बिहिबार एक अपील समेत जारी गर्नुभएको थियो। उहाँले झण्डै 8 दशक लामो इतिहास बोकेको पार्टीका लागि यो अधिवेशन अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र विधिको शासनका लागि पार्टीले गरेको त्यागलाई थप मजबूत बनाउन नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको थियो। कंग्रेसमा समानान्तर अभ्यास, देउवा पक्ष वडा अधिवेशनमा होमिदा खुम्चियो तेस्रो धार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सरकारले निजी क्षेत्रलाई विद्युत राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्ला गरिदिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। ऊर्जा मन्त्रालय मार्फत विद्युत नियमन आयोगले बिहिबार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सहभागितामा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर अर्थात व्हीलिङ चार्ज निर्धारण सार्वजनिक गरेको हो। सरकारले व्हीलिङ चार्ज निर्धारण गरेसँगै अब विद्युत खरिदमा प्रयोग गरिएको प्रसारण लाइनको शुल्क प्रसारण लाइन बनाउनेलाई तिर्नुपर्नेछ। विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। यस मापदण्ड अनुसार चालू आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गत राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रति मेगावाट मासिक 4,13,000 र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको बताइएको छ। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरिएको बताएका छन्। यस व्यवस्था अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर विद्युत आदान प्रदान गर्न आयोगले तोकेको मापदण्ड र दर अनुसार प्राधिकरणलाई व्हीलिङ चार्ज तिर्नुपर्नेछ। विद्युत प्रसारण ग्रिड अन्तर्गत बाहेक रेडियल र डेडिकेटेड प्रसारण संरचनाको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्ने तयारी समेत गरेको छ। विद्युत प्रसारणमा खुला पहुँच कार्यान्वयनमा आएसँगै नेपाल विद्युत प्राधिकरणको मौजूदा प्रसारण लाइन निजी क्षेत्रका प्रवर्धक तथा उपभोक्ताले शुल्क तिरेर प्रयोग गर्न पाउने भएका हुन्। निजी क्षेत्रलाई प्रसारण लाइन खुला शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढ़ी पहिरोका कारण देशभरिका पुल तथा झोलुङ्गे पुलमा गम्भीर क्षति पुग्यो। अधिकांश पुलको माथिबाट पानी बगेको देखियो। बाढ़ी पहिरोबाट हिमाली र पहाड़ी क्षेत्रका पुलमा बढ़ी क्षति पुगेको देखिन्छ। यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाई नपुगेको हो कि यो वर्ष नदीको जलसतह बढ़ेको हो, हाम्रो भूगोल र नदीको बहाव क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो। त्यसैगरी यो वर्षाको बाढ़ी पहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुनर्निर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुनर्विचार गर्नुपर्छ कि लगायतका प्रश्न खड़ा भएका छन्। सचिव इन्जिनियर तुलसी सिटौलाले भदौ 10 गतेको भोटेकोशी बाढ़ी र असोजको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट पुगेको क्षतिले अधिकांश पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउँदै अब निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने बताउनुभयो। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने सुझाव दिँदै उहाँले नयाँ पुलको उचाई कम्तीमा 5 मिटरसम्म बढ़ाउनुपर्ने निष्कर्षमा यहाँका प्राविधिक समेत पुगेको जानकारी दिनुभयो।
2: संस्थापक र कर्मचारी शेयरको लक इन असोज 2 गते खुलेसँगै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका 4 आधारभूत शेयर धनीले आफ्ना शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन दिएका छन्। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार उसका ठूला शेयर धनी हेमराज ढकालसहित 4 जनाले कुल 28,85,747 किता शेयर आगामी 3 महिनाभित्र बिक्री गर्ने गरी 15 दिन अघि कम्पनीलाई जानकारी गराएका हुन्। लक इन खुलेको असोज दुई गतेदेखि नै आधारभूत शेयर धनीबाट शेयर बिक्रीका लागि जानकारी प्राप्त भएको कम्पनी सचिव सुधा अर्यालले बताएकी छन्। उनका अनुसार लक इन खुलेकै दिन सुमित प्रधानले 3,48,686 कित्ता र मनिष ठकालले 3,37,061 कित्ता शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएका हुन्।
3: सरकार गठन भएको छ महिना नागिसक्दा पनि शेयर बजारले गति लिन सकेको छैन। फागुन 21 को निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत सहित बनेको सरकारप्रति शुरूमा लगानीकर्ताले बजारमा सुधार आउने अपेक्षा गरेका थिए, तर सरकार गठन नेता नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर दबावमा देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गत चैत 13 गते सरकार गठन भएको थियो। सरकार गठन हुनु अघिल्लो दिन नेप्से परिसूचक 2,950.16 बिन्दुमा थियो। त्यसको करिब 6 महिनापछि बिहिबार नेप्से 351 अंक घटेर 2,559.15 बिन्दुमा झरेको छ। नयाँ सरकार बनेपछि शेयर बजारमा उत्साह फर्किने अपेक्षा गरिए पनि नेप्से परिसूचक 6 महिनामा 351 घटेको छ। बजारमा करिब 7 अर्ब रूपियाँ बराबरको लगानी गुमेको दावी छ। ब्याङ्कमा 14 अर्ब लगानी योग्य रकम र सस्तो ब्याजदर हुँदाहुँदै लगानीकर्ताको विश्वास नफर्किँदा पुँजी बजार चलायमान हुन सकेको छैन। शेयर बजारले नपत्याएको सरकार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।